0: चर्पको पुकाईबाट बस्न खेतबारीको काम गर्दा विशेष ध्यान दियौं। रातको समयमा बत्ती बालेर मात्रै हिँड्ने गरौं। सम्भव भएसम्म भुइँमा नसुतौं। झुल लगाएर सुत्ने बानी गरौं।
1: जुत्ता लगाउनु अघि जुत्ता भित्र राम्रोसँग हेरौं। सम्भव भएसम्म घरका झ्याल ढोकामा जाली राखौं। वरपर घाँसपात र झारपात काटेर सफा राखौं। सर्पले टोकिहालेमा टोकेको ठाउँलाई चल्न नदी स्थिर राखौं। काट्ने चुस्ने र बाँध्ने नगरौं। बिरामीलाई उपचार हुन्छ, आत्तिनु हुँदैन भन्ने खालको आत्मविश्वास कायम राख्न सहयोग गरौं। धामी झाँक्री र अरू घरेलु उपचार पुर्याउन लागि जति सक्दो चाँडो अस्पताल वा सर्पदंश उपचार केन्द्र पुर्याउँ।
2: सार्वजनिक हितका लागि उज्यालोको

0: www.rakshaliwafm.com बाट संसार भरिक साथ प्रसारण भइरहेको बिहान 7 बजेको सोलु समाचार लिएर आइपुगे म सरस्वती पुरी। समाचारको शुरूआतमा मुख्य खबरका शीर्षकहरू। काठमाडौँमा महाकुलुङ गाउँपालिकाको 3 दिने एकीकृत प्रशासनिक शिविर सम्पन्न। 839 जना लाभान्वित। रोड टू सगरमाथाको फर्स्ट लुक पोस्टर र अफिसियल टिजर सार्वजनिक। सोलुखुम्बुमा प्रदेशनाथ हत्का कार्यालयद्वारा झण्डै 1,39,00,000 राजस्व संकलन। डिभिजन वनका खुम्बु पासुङ लामुको खुम्जुङ खुम्बेमा 5 करोड़ भन्दा बढ़ीको खानेपानी तथा सरसफाई आयोजना अगाडि बढ़दै। डिजिटल सरकार भए पनि नागरिकका विवरण झोलामा खोजिएको सांसद कार्कीको भनाई। ओखलढुङ्गाको मोलुङमा भरुवा बन्दुक सहित 1 जना पक्राउ। कुर्सीमा नेकपा सरकारमा समेटियो। र अफगानिस्तानले रसुलीको कप्तानीमा एसियाली खेलकुद खेल्ने। जिल्लाको महाकुलुङ गाउँपालिकाले काठमाडौँमा बसोबास गर्दै आएका आफ्ना नागरिकहरूलाई लक्षित गरी संचालन गरेको 3 दिने एकीकृत प्रशासनिक शिविर सम्पन्न भएको छ। विभिन्न पेशा व्यवसाय तथा अध्ययनका सिलसिलामा काठमाडौँमा अस्थायी रूपमा बसोबास गर्दै आएका नागरिकहरूलाई सहज रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले आयोजना गरिएको उक्त शिविरबाट 839 जनाले सेवा लिएका हुन्। गाउँपालिकाको 5 वटै उडा कार्यालयहरू तथा पालिका स्तरबाट प्रभाव हुने विविध प्रकारका प्रशासनिक सेवाहरूलाई एकै स्थानबाट एकीकृत रूपमा प्रदान गरिएको गाउँपालिकाले जनाएको छ। शिविरमा सेवाग्राहीको उल्लेखनीय उपस्थिति रहेको थियो, जस अन्तर्गत वडा नम्बर 1बाट 124, वडा नम्बर 2बाट 147 जना, वडा नम्बर 3बाट 151 जना, वडा नम्बर 4बाट 84, वडा नम्बर 5बाट 93 जनाले सेवा प्राप्त गरेका छन्। यसै गरी पालिका अन्तर्गत एकीकृत सेवातर्फ 240 जना नागरिकहरू लाभान्वित भएका महाकुलुङ गाउँपालिकाका प्रशासकीय अधिकृत सुमन राईले जानकारी दिनुभएको छ। शिविरमा विभिन्न शीर्षक अन्तर्गतका नागरिकहरूलाई सेवा प्रभाव गरिएको थियो, जस अनुसार पंजीकरण सेवा 122 जना, सामाजिक सुरक्षा दर्ता तथा नवीकरण सेवा 126, मालपोत सम्बन्धी सेवा 233 जना, नागरिकता प्रमाण पत्र सिफारिशको प्रतिलिपि 20 जना, नाता प्रमाणित 36 जना र अविवाहित प्रमाणित सेवा 2 जनाले लिएका छन्। यसै गरी राष्ट्रिय परिचय पत्र सम्बन्धी सेवा 111 जनाले प्राप्त गरेका छन् भने स्वास्थ्य सेवातर्फ रगत समूह परीक्षण 86 जना, सुगर परीक्षण 33 जना, स्वास्थ्य बीमा दर्ता नवीकरण 5 जना र औषधि उपचारका लागि निवेदन 5 जनाले दर्ता गराएका छन्। यसबाहेक अन्य विभिन्न प्रकारका सिफारिशहरू 60 जनालाई प्रदान गरिएको प्रशासकीय अधिकृत राईले बताउनुभयो। सगरमाथाको साहस रहस्य आरोहणको जोखिम र जलवायु परिवर्तनको प्रभावलाई केन्द्रमा राखेर निर्माण गरिएको वृत्तचित्र रोड टू एभरेस्टको फर्स्ट लुक पोस्टर तथा अफिसियल टिजर सार्वजनिक गरिएको छ। निर्माण पक्षका अनुसार वृत्तचित्रले समुद्र सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको कथा प्रस्तुत गर्छ। 50 वर्ष नागेका एक व्यक्तिले उमेर समय र आफ्नै सीमालाई चुनौती दिँदै सगरमाथा आरोहणको सपना पछ्याएको प्रेरणादायी यात्रालाई वृत्तचित्रमा प्रस्तुत गरिएको छ। वृत्तचित्रले सगरमाथाको भव्यतासँगै आरोहणको जोखिम, शेर्पा समुदायको योगदान, मानव साहस तथा जलवायु परिवर्तनका कारण बदलिँदै गएको हिमाली वातावरणलाई समेटेको छ। सगरमाथालाई केवल हिमालका रूपमा नभई साहस र अठोटको प्रतीकका रूपमा प्रस्तुत गर्ने प्रयास गरिएको निर्माण पक्षले जनाएको छ। निर्मल श्रेष्ठको निर्देशनमा निर्माण गरिएको वृत्तचित्रमा कर्तिमानी आरोही फुर्बा तेन्जुङ शेर्पा निमा ग्याजुङ शेर्पा आरोहीका रूपमा देखिन्छन्। फुर्बाले 18 पटक र निमाले विश्वका 14 अग्ला हिमालय 10 पटक सगरमाथाको सफल आरोहण गरिसकेका छन्। विनोद गुरूङ, सुरज गुरूङ र निर्मल श्रेष्ठ पनि वृत्तचित्रका महत्वपूर्ण पात्रका रूपमा रहेका छन्। सोलुखुम्बु स्थित प्रदेश सरकार मातहतका कार्यालयहरूले गत आर्थिक वर्ष 2062 राशिमा 1,39,04,57 रूपियाँ राजस्व संकलन गरेको छ। कोष तथा लेखा नियन्त्रक कार्यालय सोलुखुम्बुका अनुसार जिल्लामा रहेका प्रदेश मातहतका 24 कार्यालय मध्ये स्थानीय तह बाहेकका विभिन्न कार्यालयहरूले उक्त रकम प्रदेश सरकारको खातामा दाखिला गरेका हुन्। राजस्व संकलनमा डिभिजन वन कार्यालय सोलुखुम्बु सबैभन्दा अगाडि छ। कार्यालयले गत आर्थिक वर्षमा 70,35,678 रूपियाँ राजस्व संकलन गरेको छ। त्यसपछि घरेलु तथा साना उद्योग कार्यालयले 28,15,550 रूपियाँ तथा कृषि ज्ञान केन्द्रले 16,65,490 रूपियाँ राजस्व संकलन गरेका छन्। त्यसै गरी प्रदेश लेखा इकाई कार्यालयले 15,47,850 रूपियाँ, जिल्ला अस्पताल सोलुखुम्बुले 2,11,200 रूपियाँ तथा भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञान केन्द्रले 27,895 रूपियाँ राजस्व संकलन गरेका छन्। स्त्री स्वास्थ्य कार्यालय सोलुखुम्बुले 5,000 रूपियाँ, जलस्रोत तथा सिंचाई विकास सब डिभिजन कार्यालयले 2,94,676 रूपियाँ राजस्व संकलन गरेका छन्। प्रदेश मार्फतका कार्यालयहरूले कार्यालयबाट प्रभाव हुने विभिन्न सेवा ठेका सम्झौता वन जन्य वस्तुको बिक्री तथा अन्य प्रशासनिक गतिविधिबाट राजस्व संकलन गर्ने गरेका छन्। खुम्बु पासुङ लामो गाउँपालिकाको वडा नम्बर 4 स्थित खुम्जुङ र खुम्बे क्षेत्रमा 5 करोड़ भन्दा बढ़ी लागतको खानेपानी तथा सरसफाई आयोजना निर्माण हुने भएको छ। स्थानीयवासीलाई स्वच्छ खानेपानी र राम्रो सरसफाई सुविधा पुर्याउने उद्देश्यले गाउँपालिकाले आयोजना निर्माणका लागि ठेक्का प्रक्रिया मार्फत निर्माण कम्पनी छनौट गरी सम्झौताको अन्तिम तयारी अघि बढ़ाएको जनाएको छ। गाउँपालिकाका अनुसार खुम्जु खुम्बे ढुङकिङ वाथुर एण्ड स्यानिटेशन प्रोजेक्ट निर्माणका लागि काठमाडौँको टोखा स्थित सम्यक भिजन जेबी छनौट भएको छ। अर्को ठूलो आयोजना मूल्य अभिवृद्धि कर भ्याट र प्रोभिजनल सहित कुल 5,25,20,095 रूपियाँ 91 पैसाको लागतमा सम्पन्न हुन लागेको हो। जेटको अन्तिम साता आह्वान गरिएको अनलाइन बोलपत्र प्रक्रियामा सहभागी भएका कम्पनीहरूमध्येबाट न्यूनतम मूल्याङ्कित तथा प्राविधिक र आर्थिक रूपमा प्रभाव ग्राही देखिएपछि सो कम्पनीलाई छनौट गरिएको जनाइएको छ। प्रतिनिधि सभाका सांसद प्रकाश सिंह कार्कीले नागरिकको पहिचानका लागि सरकारी कार्यालयहरूमा बारम्बार झन्झटिला कागजी प्रक्रियामा गर्ने परिपाटीप्रति आपत्ति जनाउनु भएको छ। प्रतिनिधि सभा बैठकको सुनेर समयमा बोल्दै उहाँले डिजिटल नेपालको दावी गरिए पनि व्यवहारमा नागरिकले शास्ति पाउनु परेको विषय बताउनु भएको हो। बैठकमा बोल्दै सांसद कार्कीले नागरिकता राष्ट्रिय परिचय पत्र राहदानी र सवारी चालक अनुमति पत्र जस्ता थुप्रै सरकारी पहिचान पत्रहरू हुँदाहुँदै पनि सरकारी कार्यालयमा पुग्दा थप प्रमाण माग्ने परिपाटीले नागरिकलाई शास्ति भएको उल्लेख गर्नुभयो। एउटै नागरिकका अनेकौं परिचय पत्र भए पनि सरकारी निकायहरूबीच प्रविधिको अन्तर आवर्तता नहुँदा प्रणालीमाथि नै अविश्वास पैदा भएको उहाँको भनाई छ। ओखलढुङ्गाको मोलुङ गाउँपालिकाबाट प्रहरीले भरुवा बन्दुक सहित एक जनालाई पक्राउ गरेको छ। शनिबार मोलुङ गाउँपालिका 3 वरुणेश्वर मोहन तामाङलाई भरुवा बन्दुक सहित पक्राउ गरेको हो। तामाङको घरमा भरुवा बन्दुक लुकाएर राखिएको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी टोली घरमा पुगी खन्तलासी गर्दा उनको घरबाट एक थान भरुवा बन्दुक र त्यसमा प्रयोग हुने बारुद सहित तामाङलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयको ओखलढुङ्गाका सूचना अधिकारी शेखर कुमार शाहले जानकारी दिनुभयो। पक्राउ परेका तामाङमाथि प्रचलित कानून अनुसार कार्यवाहीका लागि अनुसन्धान शुरू गरिएको जनाइएको छ। नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपा बीच केन्द्रीय तहमा 3 बुधे सहमति भएपछि नेकपाको सी प्रदेश सरकारमा सहभागी भएको छ। हिजो प्रदेश प्रमुख परशुराम खापुङले नेकपाका 4 मन्त्री र 1 राज्य मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको हो। 2081 साल वैशाख 27 गते गठित मन्त्री परिषदमा केन्द्रमा भएको सहमति अनुसार नेकपामा समावेश भएको हो। यसअघि गठबन्धनमा रहेको नेपाली कंग्रेसका मन्त्रीहरूको राजीनामा दिएपछि यो नयाँ समीकरण बनेको हो। नेकपाबाट खिमु लङ्वा लिम्बू पर्यटन वन तथा वातावरण मन्त्री, जीवन आचार्य भौतिक पूर्वाधार विकास मन्त्री, बम्बू शेर्पा आन्तरिक मामिला तथा कानून मन्त्री, गीता तिमी सिन्हा सामाजिक विकास मन्त्री र सपना दर्शी भौतिक पूर्वाधार विकास राज्य मन्त्री बन्नु भएको छ। नेकपा सरकारमा भित्रेसँगै एमालेका मन्त्रीहरूको जिम्मेवारी केही परिवर्तन भएको छ। अन्तिममा खेल समाचार। जापानको आइची नागोयामा हुने सन् 2026 एसियाली खेलकुद अन्तर्गत क्रिकेट प्रतियोगिताका लागि अफगानिस्तानको टोली घोषणा भएको छ। अफगानिस्तानको मुख्यतया युवा खेलाड़ीहरू समेटेर टोली घोषणा गरेको छ। 15 सदस्य टोलीको नेतृत्व दारविश रसूले गर्नेछन् भने टोलीमा नजीबुल्ला जब्रान र करिम जन्तर जस्ता अनुभवी खेलाड़ीहरू पनि समावेश रहेका छन्। अफगानिस्तान क्रिकेट बोर्ड एसीबीको राष्ट्रिय छनौट समितिले चयन गरेको टोलीमा समावेश धेरै जसो खेलाड़ीहरू भर्खरै सम्पन्न 11 संस्करणको सापाजिगा क्रिकेट लीगबाट आएका हुन्। समाचार शाखाका सहकर्मीहरूसँगै सरस्वतीपुरी विदा हुन्छ। बिहान 10 बजे सुरु हालचाल लिएर फेरि आउँछौ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि नमस्कार।
1: सामाजिक सुरक्षा भत्ता निकासा गरिएको सम्बन्धी सूचना। महाकुरुङ गाउँपालिकाको कार्यालयको आर्थिक वर्ष 2082-83 सालको सामाजिक सुरक्षा भत्ता प्राप्त हुने लाभग्राहीहरूको चौथो त्रैमासिक वैशाख जेठ असार महिना अन्तिम किस्ताको सामाजिक सुरक्षा भत्ता सम्बन्धित उस्ता लेखा नियन्त्रणको कार्यालयबाट सम्बन्धित बैंकमा पठाएको दोहोरा अनुरोध गर्दै उक्त रकम आफ्नो कार्यसाथी तपसिल नीति अनुसार सम्बन्धित बैंकमा गई भुक्तानी लिनको लागि यस सूचना मार्फत जानकारी गराइन्छ। चालू आर्थिक वर्षभित्र एकपटक पनि रकम भुक्तानी नलिने लाभलाई हुने आफ्नो कागजसाथी सम्बन्धित बैंकमा भुक्तानी लिन नआएको खण्डमा उक्त किस्ताको रकम सम्बन्धित कोषका लेखा नियन्त्रणको कार्यालयमा फिर्ता हुने ब्यौरा पनि यसै सूचना मार्फत जानकारी गराइन्छ। सामाजिक सुरक्षा भत्ता वितरण नीति यही साउन 11 गते, 12 गते, 13 गते, 14 गते र 15 गते। थप जानकारीको लागि सम्पर्क नम्बर 55 शाखा 98-92-97-91, 97-65-97-104।
2: सुमन राई प्रमुख प्रशासकीय अधिकृत नाकुरुङ गाउँपालिका बुङ सोलुखुम्बु।
3: दिदी आज भोलि मेरो श्रीमानलाई के भएको? छिटो घर पनि आउनुहुन्न, एक्लै बस्न रुचाउनुहुन्छ, दुब्राउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे, अहिले किताबै हेर्न मान्नुहुन्न। नै पहिला त त्यस्तो मान्छे होइन, के भएछ त? दुःख गरेर कमाएको पैसा ब्याङ्कमा अलिअलि जम्मा गर्दै थियौ। अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु गएको, पैसा नै छैन। सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ, घरबारै बिग्रिने जस्तो पो भइसक्यो। लौ न दिदी, सम्झाइदिनु पर्यो। यो त लागौँछ कोलकातामा देखिने जस्तै लक्षण छ त। कतै चाहिँ लागौँछ त भाइ, के भएको तिमीलाई? घाँटी भन त
4: खै दिदी, के भन्नु र? साथीहरूले गाँजा खानालाई जबरजस्ती गरे, मैले पनि नै भन्नै सकिन र खाएँ। त्यसपछि बिस्तारै बानी हुँदै गयो, अहिले त लट लागेछ, छाट्नै सकिन। अहिले पनि गाह्रो भइरहेको छ।
3: गाह्रो साह्रो मलाई केही थाहा छैन, अब खुर्को सत्य छाड्नुपर्छ। तिमी त हाम्रो सहारा हो, के यसरी बर्बाद हुने काम गर्दैछौ? सम्झ त, हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको जित प्रतिष्ठा छुट्टै छ, यसको संरक्षक तिमीले त हो।
4: हुन्छ दिदी, धन्यवाद। अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु, मेरो सबै थोक परिवार हो, मलाई माफ गर अनि सुध्रिने मौका दिउ नि।
5: बारिशमा लज सिर्जना गरी दुबेसरी तुल्याउने वस्तु वा पदार्थ लागु पदार्थ वा लागुसत हो। विश्व स्वास्थ्य संगठनले लागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भने परिभाषित गरेको छ।
6: जहाँबाट तल्किन्छ सगरमाथा, जहाँबाट सचल्किन्छ दुध कोसी, त्यहीबाट गुन्जन्छ तपाईँ हाम्रै आवाज।
7: सामूहिक रिवाज र संस्कृतिको सम्मानमा सधैं अगाडि सामुदायिक रेडियो सोलु एफएम 101.2 मेगाहर्ज।
8: आज मंगलबार बिहान 7:15 देखि 7:30 बजेसम्म सोलु एफएम 101.2 मेगाहर्जमा मुक्तिको सन्देश रेडियो कार्यक्रम सुनिरहनु भएका समस्त श्रोता मित्रहरूमा हार्दिक अभिवादन सहित जयमसी नमस्ते। आजको सन्देश तपाईँको निम्ति आशिषमय हुनेछ भन्ने हामीले आशा गरेका छौं। अब सन्देश सुन्नुहोस्।
9: आउनुहोस्, आज हामी आउन लागेको राज्यको विषयमा चर्चा गर्नेछौं। येशु ख्रिष्टले बप्तिस्मा लिनुभएको थियो, उहाँले 40 दिनसम्म शैतानका परीक्षाहरूको सामना गर्नुभएको थियो, उहाँ शैतानको सम्पूर्ण आक्रमणहरूमाथि विजयी हुनुभएको थियो। अब उहाँले आफ्नो सांसारिक सेवकाई शुरू गर्न लाग्नु भएको थियो। बप्तिस्मा दिने युहन्नालाई उनको विश्वास र उनले गरेका प्रचारको कारण कैदमा राखिएको थियो। येशूको समय आएको थियो। उहाँ सुसमाचार प्रचार गर्दै उत्तरी प्यालेस्टाइनको गालिल भित्र प्रवेश गर्नुभयो। उहाँको सन्देश सामान्य थियो। आउनुहोस्, अब म मर्कुसको पुस्तक 1:15 पढ्न चाहन्छु। उहाँले भन्नुभयो, समय पूरा भएको छ अनि परमेश्वरको राज्य नजिकै आएको छ, पश्चाताप गर र सुसमाचारमा विश्वास गर। परमेश्वरको राज्य आउने लागेको छ भनी घोषणा गर्दै येशु आउनुभयो। आउनुहोस्, अब केही समय येशुले गर्नुभएको घोषणाबारे चर्चा गरौं। आउनुहोस्, सर्वप्रथम त समय पूरा भएको थियो भन्ने तथ्यलाई हेरौं। येशुले भन्नुभयो समय पूरा भएको छ, उहाँले के भन्न खोज्नु भएको थियो? अब हामी कन्फ्युसियस जन्मिनुभन्दा केही वर्ष अगाडिको समयतर्फ फर्किनु पर्दछ। त्यो स्थान बेबिलोन थियो, जुन चाहिँ एउटा साम्राज्य थियो जसले कुनै समयमा संसारलाई अधीन गरेको थियो। त्यो समय हिब्रू भविष्यवक्ता दानियलको समय थियो। उनी बेबिलोनमा बसिरहेका थिए किनभने उनका मानिसहरूलाई बेबिलोनवासीहरूले तिनीहरूको देशबाट निकालेर ल्याएका थिए। बेबिलोनका राजाले एउटा अनौठो सपना देखे। उनले त्यो सपनाको अर्थ बुझेनन् र बेबिलोनका बुद्धिमान मानिसहरूमध्ये कसैले पनि त्यसलाई बुझ्न सकेन। तैपनि दानियलले यसलाई बुझ्न सके किनभने परमेश्वरले उनलाई सपनाहरूको अर्थ खुलाउने बुद्धि दिनुभयो। दानियल राजाको सामु आए र उनलाई सपनाको अर्थ बताइदिए। हामीले दानियलको पुस्तक 2:31-35 पदसम्म यस्तो लेखिएको पढ्न पाउँदछौं।

नमस्कार पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलो एफएम 110.2 मेगाहर्ज देशका विभिन्न भाग र

चारवटा महान राज्यहरूलाई जनाउँदथ्यो भनी उनले राजालाई बताए। पहिलो राज्य चाहिँ बेबिलोन थियो, जसलाई सुनको टाउकोले जनाइएको थियो। त्यसपछि अन्य तीनवटा राज्यहरू आउँदछन् जसले पृथ्वीलाई अधीन गर्दछन्। अब हामीले इतिहासबाट यो कुरा थाहा पाउँदछौ कि ती राज्यहरू मादी, फारसी, ग्रीस र रोम थिए। दानियलले राजालाई अझै अगाडि बताउँदै गए कि ती राज्यहरूको समयमा परमेश्वरले एउटा राज्य स्थापना गर्नुहुने थियो जसले अरू सबैलाई हटाउने थियो। दानियलको पुस्तक 2:44 दानियलले बताएको कुरालाई सुन्नुहोस्। ती राजाहरूका समयमा स्वर्गका परमेश्वरले एउटा राज्य खड़ा गर्नुहुनेछ जो कहिले नाश हुने छैन, न त त्यसको राज्य अरू कुनै जातिको हातमा दिइनेछ। त्यसले ती सबै राज्यहरूलाई चकनाचुर पार्नेछ र तिनीहरूको अन्त गरिदिनेछ, तर त्यो राज्य चाहिँ सदा सर्वदा रहिरहनेछ। दानियलले बेबिलोनका राजालाई यसो भनिरहेका थिए कि एक दिन परमेश्वरले एउटा राज्य स्थापना गर्नुहुने थियो जसले सम्पूर्ण सांसारिक राज्यहरूलाई पराजित गर्ने थियो र आफू चाहिँ सदाको निम्ति रहने थियो। यसुले त्यही राज्यको आगमनको घोषणा गरिरहनु भएको थियो। ती राज्यहरूको समयमा नै यसु त्यहाँ देखा पर्नुभयो। उहाँ रोमी साम्राज्यको समयमा पृथ्वीमा आउनुभयो। रोमी साम्राज्यले त्यति बेला संसारलाई अधीन गरेको थियो। यसु बस्नुभएको प्यालेस्टाइन रोमी साम्राज्यको एक भाग थियो। समय पूरा भएको थियो भनी यसुले संसार समक्ष घोषणा गर्नुभयो। परमेश्वरको राज्य आउनै लागेको थियो। यो त्यो राज्य थियो जसले अन्य सबै राज्यहरूको स्थान ओगट्ने थियो। अन्य सम्पूर्ण राज्यहरूलाई पराजित गर्ने राज्य शुरू भएको थियो। यसुले यसको आगमन बारे घोषणा र प्रचार गरिरहनु भएको थियो। उहाँको सन्देश सरल थियो। समय पूरा भएको छ, परमेश्वरको राज्य नजिक आएको छ, पश्चाताप गर र सुसमाचारमा विश्वास गर। आउनुहोस् अब यसुले गर्नुभएको घोषणालाई स्वीकार गरिनु पर्दथ्यो भन्ने कुरालाई हेरौं। एउटा नयाँ राज्य आइरहेको छ। यो साधारण राज्य हुने छैन, यो परमेश्वरको राज्य हो। अब पश्चाताप गर्नुहोस्। यसुले पश्चाताप गर्न आग्रह गर्नुभयो। संसारले यसको सृष्टिकर्ता विरूद्ध विद्रोह गर्दै आएको थियो। अब सृष्टिकर्ताले उहाँको आफ्नै राज्य स्थापना गर्न लाग्नु भएको थियो। कोही मानिस उक्त नयाँ राज्यको एक अंश हुनको निम्ति उसले पश्चाताप गर्नुपर्दथ्यो। यो चाहिँ परमेश्वरको पहिलो शर्त थियो। मानिसहरूलाई परमेश्वर विरूद्धको विद्रोहदेखि फर्किन र उहाँलाई आफ्ना परमेश्वर र प्रभुको रूपमा चिन्न र सेवा गर्न उहाँतर्फ फर्किन आग्रह गरिएको थियो। यसुले मानिसहरू समक्ष घोषणा गर्नुभएको अर्को कुरा चाहिँ तिनीहरूले सुसमाचारमा विश्वास गर्नुपर्दछ भन्ने थियो। यसुले सुसमाचारलाई घोषणा गरिरहनु भएको थियो। परमेश्वरको राज्य आउनै लागेको थियो। त्यति बेला सम्पूर्ण मानिसहरूलाई उक्त राज्यको अंश बन्न निमन्त्रणा गरिएको थियो। यसुले तिनीहरूलाई पापदेखि शुद्ध पार्न र परमेश्वरको राज्यका सदस्यहरू बनाउन सक्नुहुन्थ्यो। यसुले पछि योन्नाको सुसमाचार 14:6 यस्तो दावी गर्नुभयो, बाटो सत्य र जीवन म नै हुँ, मद्वारा बाहेक कोही पनि पिताका आउँदैन। यसुले परमेश्वरको राज्यलाई घोषणा गर्नुभयो र पश्चाताप गरी सुसमाचारमा विश्वास गरेर उक्त राज्यमा आउन हरेकलाई निमन्त्रणा गर्नुभयो। अब अन्तमा आउने लागेको उक्त राज्य बारे आज घोषणा गरिरहेको छ। परमेश्वरको राज्य आउने लागेको छ, समय पूरा भएको छ, येशु ख्रिष्ट फेरि आउन लाग्नु भएको छ। जब उहाँ आउनुहुन्छ तब उहाँले आफ्नो राज्य अर्थात परमेश्वरको राज्य शुरू गर्नुहुनेछ। करिब 2016 अगाडि येशुले गालिलमा पहिलो घोषणा गर्नुभएदेखि यता उक्त राज्य बारे बारम्बार घोषणा हुँदै आएको छ। अहिलेसम्म पनि उक्त सन्देशलाई येशुका सेवकहरूले निरन्तर प्रचार गरिरहेका छन्। आज हामीले पनि तपाईलाई त्यही सन्देश सुनाइरहेका छौं, परमेश्वरको राज्य आउनै लागेको छ, पश्चाताप गर्नुहोस् र सुसमाचारमा विश्वास गर्नुहोस्। धेरैजनाले यो सन्देशलाई ग्रहण गर्नुभएको छ, धेरैजना परमेश्वरको राज्यका सदस्यहरू बनिसक्नु भएको छ। येशु उक्त राज्यमा शासन गर्न छिट्टै आउनुहुनेछ र उक्त सुसमाचारको सन्देशलाई ग्रहण गर्ने सबैजना त्यस राज्यको एक अंश हुनेछन्। परमेश्वरको राज्यले अन्य सबै राज्यहरूलाई हटाउनेछ। आज पृथ्वीमा रहेको कुनै पनि राज्य रहिरहने छैन, परमेश्वरको राज्य मात्र रहिरहनेछ। यस संसारका सम्पूर्ण राज्यहरू नाश पारिनेछन्। परमेश्वरको राज्य पृथ्वीमा व्याप्त हुनेछ र अनन्तसम्म रहिरहनेछ। पत्रुसको 2:10-13 पदहरूले यसो भन्दछन्, तर प्रभुको दिन चाहिँ राति चोर आएझै आउनेछ, जसमा आकाशहरू ठूलो शब्द गरेर बिति जानेछन्, तत्वहरू प्रचण्ड तापले गर्दा पग्लनेछन् र पृथ्वी र त्यसमा भएका कामहरू जलेर शेष हुनेछन्। जब यी सबै कुराहरू पग्लनेछन् त
तब परमेश्वर को दिन को आगमन को बाटो हेर्दै र त्यसका निम्ति हतारिदै सबै पवित्र चालचलन र

0: दृष्टिमा तिनीहरू कस्ता किसिमका मानिसहरू हुनुपर्दछ त? जुन दिन आकाशहरू आगो लागेर बिलाइनेछन् र तत्त्वहरू प्रचण्ड तापले गर्दा पग्लनेछन्, तरै पनि हामी उहाँको प्रतिज्ञा अनुसार नयाँ आकाश र नयाँ पृथ्वीको बाटो हेर्नेछौ जहाँ धार्मिकताले बास गर्छ। आज म तपाई समक्ष घोषणा गर्दछु कि परमेश्वरको राज्य आउने लागेको छ। पश्चाताप गर्नुहोस् र सुसमाचारमा विश्वास गर्नुहोस्। तपाईँको राज्य रहिरहने छैन। आज यस पृथ्वीमा रहेको कुनै पनि राज्य रहिरहने छैन। एउटा राज्यले मात्र अन्य सबै राज्यहरूलाई हटाउनेछन्। त्यो राज्य चाहिँ परमेश्वरको राज्य हो। आज म तपाईलाई परमेश्वरको राज्यको सदस्य बन्नुहुन निमन्त्रणा गर्दछु। तपाईले आफ्ना पापहरूको पश्चाताप गर्नुहोस् र सुसमाचारमा विश्वास गर्नुहोस् भनी म तपाईलाई आग्रह गर्दछु। येशु ख्रिष्ट तपाईलाई उद्धार गर्नको निम्ति क्रूसमा मर्नुभयो। तपाई उहाँको राज्यको सदस्य बन्नुहोस् र तपाईँको उद्धार होस् भनेर उहाँ मर्नुभयो। युन्नाको सुसमाचार 3:16 यसो भन्दछ, किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र जन्माइएको पुत्रलाई दिनुभयो, उहाँमाथि विश्वास गर्ने कोही पनि नष्ट नहोस् तर उसले अनन्त जीवन पाओस्। आज तपाईले येशु ख्रिष्टलाई विश्वास गर्नुहोस् र उहाँलाई प्रभुको रूपमा ग्रहण गर्नुहोस् भनी म तपाईलाई आग्रह गर्दछु। तपाईले यो संसारका राज्यहरूमाथि भरोसा गरिरहनु भएको हुन सक्दछ। तपाईले सांसारिक राज्यहरूमाथि विश्वास गर्नुभएको छ। तपाईको जीवन यो संसारमा लिप्त भएको छ। यो संसारका राज्यहरू रहिरहने छैन। तिनीहरू सबै नष्ट हुनेछन्। तिनीहरू सबै बिलाइ जानेछन्। तिनीहरू ग्रीष्म ऋतुमा खलामा रहेको भूस जस्तै हुनेछन्। तिनीहरूलाई बतासले नाउँ निशाना नै नरहने गरी उडाई लैजानेछ। यो कुरा दानियलको पुस्तक 2:35 लेखिएको छ। कुनै राज्य अत्यन्त धनी छ भने पनि त्यो रहने छैन। कुनै राज्य अत्यन्त शक्तिशाली भए पनि त्यो रहने छैन। परमेश्वरको राज्य मात्र रहिरहनेछ। तपाईले यस संसारका राज्यहरूमाथि आफ्नो मन नलगाउनुहोस् भनी म तपाईलाई सचेत गराउँदछु। बाइबलले मत्तीको सुसमाचार 6:19-21 पदहरूमा यो कुरा बताउँदछ, आफ्ना निम्ति पृथ्वीमा सम्पत्ति नथुपार जहाँ किरा र खियाले नष्ट पार्दछन्, जहाँ चोरहरूले फोर्दछन् र चोर्दछन्, तर आफ्ना निम्ति सम्पत्ति स्वर्गमा थुपार जहाँ न किराले नष्ट पार्दछ न खियाले, जहाँ चोरहरूले न फोर्दछन् र चोर्दछन्, किनभने जहाँ तिमीहरूको सम्पत्ति छ त्यही तिमीहरूको हृदय पनि हुनेछ। आज तपाईको मन परमेश्वर र उहाँमाथिको राज्यमाथि लगाउनुहोस् भनी म तपाईसँग आग्रह गर्दछु। तपाईको मन सदा रहिरहने राज्यमाथि लगाउनुहोस्। तपाई आफ्नो अविश्वास र परमेश्वर विरूद्धको विद्रोहबाट मोडिएर ख्रिष्टतर्फ फर्किनुहोस् ताकि तपाईका पापहरू क्षमा होन् र तपाई परमेश्वरको परिवारको सदस्य बन्नुहोस्। युन्नाको सुसमाचार 1:12 यसो भन्दछ, तर जतिले उहाँलाई ग्रहण गरे तिनीहरूलाई उहाँले परमेश्वरको सन्तान हुने अधिकार दिनुभयो। म तपाईलाई समर्पण रूपी यो सरल प्रार्थना दोहोर्याउन र येशु ख्रिष्टलाई तपाईको जीवनका प्रभु र मुक्तिदाताको रूपमा ग्रहण गर्न निमन्त्रणा गर्दछु। कृपया यसलाई मेरो पछि पछि दोहोर्याउनुहोस्। आउनुहोस् हामी प्रार्थना गरौं। प्यारो प्रभु, म मेरो अविश्वास र विद्रोहलाई स्वीकार गर्दछु। म जान्दछु कि मैले तपाईको नजरमा पाप गरेको छु। दया गरिकन मलाई क्षमा गर्नुहोस्। अब म तपाईलाई स्वीकार गर्दछु र येशु ख्रिष्टलाई मेरा प्रभु र मुक्तिदाता भनी ग्रहण गर्दछु। अब म जीवनभरि तपाईलाई सेवा गर्न चाहन्छु। कृपया मलाई सहायता गर्नुहोस्। यो प्रार्थनालाई प्रभु येशूको नाममा राख्दछु, आमेन। यदि तपाईले यो समर्पण रूपी प्रार्थना गर्नुभएको छ भने म तपाईलाई निम्न कुराहरू गर्न उत्साह दिन चाहन्छु जसले तपाईलाई इसाई जीवनमा अगाडि बढ्न सहायता गर्नेछन्। दिनहुँ प्रार्थना गर्नुहोस्, बाइबल पढ्नुहोस् र मनन गर्नुहोस्। प्रत्येक हप्ता मण्डली वा कुनै इसाई सेवा संगतिमा जानुहोस्। आफ्नो विश्वास बारे अरूलाई बताउनुहोस्। असल नागरिक बन्नुहोस् र अन्य मानिसहरूप्रति प्रेम देखाउनुहोस्।
1: तपाईँलाई आजको प्रसारण कस्तो लाग्यो? कृपया हामीलाई फोन वा एसएमएस गर्नुहोला। इमेल पनि लेख्न सक्नुहुन्छ। हाम्रो ठेगाना यस प्रकार छ: मुक्तिको सन्देश रेडियो कार्यक्रम, काठमाडौँ नेपाल। मोबाइल 9800367132। इमेल mukatikosandeshrt@gmail.com। एकचोटि फेरि हाम्रो ठेगाना सुन्नुहोला: मुक्तिको सन्देश रेडियो कार्यक्रम, काठमाडौँ नेपाल। मोबाइल 9800367132। इमेल मुक्तिको सन्देश rt@gmail.com। हवस् त, आउँदो मंगलबार बिहान 7:15 मुक्तिको सन्देश रेडियो कार्यक्रमको अर्को भाग सोलु एफएम 101.2 मेगाहर्जमा सुन्न नछिटाउनुहोला। जय मसीह, नमस्ते।

0: ए दाई, राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नुभएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
1: म पनि राईको साझा स्टोरमा नै जान लागेको हो। ल हिँड, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
2: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर्स, स्थान जिल्ला प्रशासन कार्यालय नजिकै, सोलुखुम्बु कुमा नगरपालिका 5, सल्लेरी, सोलुखुम्बु।
3: खै जन्मदाता दिनुहोस् त।
4: जन्मदाता गरेको छैन नि म्याडम।
3: ल जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि।
4: मलाई त थाहा नै थिएन म्याडम।
3: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ।
5: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
6: जन्म र मृत्युदाता, परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
5: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
6: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: ना अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
1: ए दिदी छिनको छिन किनेर कसरी सक्नु, राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त, जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लिनको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
0: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लिनीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
1: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबुल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
0: साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
2: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
0: प्रोप्राइटर अजय पञ्चियार, सम्पर्क नम्बर 9809609094 र 9833668418।
1: वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरी, सोलु खुम्बु,
2: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र।
3: हिंसाबाट बचाउ र बचाउ, यौनसन्नी हिंसा सामाजिक अपराध हो। बाल बालिका यौनसन्नी हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी असन्तोष साथीलाई परिचित नातेदार र प्रसुतिबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बाल बालिकाको चालचलन, बानी व्यवहार अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बाल बालिकासँग नियमित सम्वाद गर्ने गरौं।
4: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: महिला पार्टी हातपात गर्ने बात लाग्दैन
1: मलाई पुलिस भन्न नलानु
0: अब यस्तो गल्ती गर्ने कि
1: नगर्दैन
2: राम्रो काम गरेपछि

0: उपभोक्ता अधिकारको संरक्षण गरौं। गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गरी उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल विशोक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना बनाऊ। वस्तु सेवाको मूल्य मात्रा म्याचकी नीति गुणस्तर एकिन गरी मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति मागौं। निष्पक्ष तथा तथ्यपूरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
1: खुम्बु कानून क्याम्पस एलएलबीमा भर्ना सम्बन्धी
0: सोलुखुम्बु कानून क्याम्पसमा शैक्षिक सत्र 2083/84 को लागि 3 वर्ष एलएलबी प्रथम वर्षको भर्ना खुलेको हुँदा कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण गरेका इच्छुक व्यक्तिहरूले निम्नानुसार भर्ना हुने हुन जानकारी गराइन्छ।
1: भर्ना कार्यक्रमको मिति,
0: भर्नाको लागि आवेदन फारम वितरण भदौ 1 गतेदेखि भदौ 30 गतेसम्म, प्रवेश परीक्षा असोज 10 गते, नतिजा प्रकाशन असोज 11 गते, भर्ना म्याथ असोज 12 गतेदेखि असोज 25 गतेसम्म, कक्षा सञ्चालन कार्तिक 10 गतेदेखि, रजिस्ट्रेसन फारम भर्ने म्याथ कार्तिक 30 गतेसम्म। सब जानकारीका लागि 98-51-01-05-56, 98-41-28-45-45 र 98-42-84-87-75। गीता घिमिरे क्याम्पस प्रमुख सोलुखुम्बु।

0: उज्जवल एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: साउन्ड चेक सोनी एफएम स्टुडियो टाइम
2: टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ज्वालामय ऑफसेट प्रेस सोलू दुदकु नगर पालिका 5 सोलू खुम्बू
3: Wherever you are, stay connected with the wider.
4: कार्यक्रम देश परदेशमा तपाईलाई स्वागत छ म महेश नेवाली देश विदेशको रोजगारी र व्यवसाय रोजगारीका क्षेत्र र सम्भावना तथा श्रमिकका समस्या र व्यवस्थापनका पाता बारे छलफल गर्ने यो कार्यक्रम हरेक मंगलबार बिहान 8 बजे उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जका साथै देशभरका विभिन्न एफएम रेडियो स्टेशन उज्यालो अनलाइन र फेसबुक लाइभबाट एकसाथ प्रसारण हुन्छ यो कार्यक्रमको पुनः प्रसारण आज बेलुकी 8 बजे सुन्न सकिन्छ देशमा युवाको संख्या ठूलो छ तर यही युवा शक्ति देशभित्र कति अवसर पाउँछन् र कति विदेशी नै बाध्य हुन्छन् भन्ने प्रश्न अहिले झन गम्भीर बन्दै गएको छ रोजगारीको सीमित अवसर सिप अनुसारको कामको अभाव न्यून पारिश्रमिक उद्यमशीलताका लागि पूँजी र बजारको समस्या तथा सरकारी प्रक्रियाको झन्झटले धेरै युवालाई विदेशलाई विकल्पका रूपमा हेर्न बाध्य बनाएको छ अर्कोतर्फ सूचना प्रविधि पर्यटन कृषि स्टार्टअप र नयाँ उद्यमका क्षेत्रमा नेपालमै सम्भावना खोज्ने युवाको संख्या पनि बढ़िरहेको छ युवालाई देशमै अवसर सृजना गर्न सिप विकास रोजगारी र उद्यमशीलतालाई प्राथमिकतामा राख्नुपर्ने आवाज उठिरहेका छन् व्यवसाय शुरू गर्न र सञ्चालन गर्न सहज वातावरण बनाउन वन विन्डो सिस्टम जस्ता व्यवस्थाको माग पनि भइरहेको छ तर नीति र घोषणा भन्दा महत्वपूर्ण प्रश्न युवाले व्यवहारमा कस्तो अनुभव गरिरहेका छन् भन्ने हो त्यसैले आज हामी युवाको आफ्नै अनुभवबाट उनीहरू नेपालमा के खोजिरहेका छन् विदेश जाने सोच किन आउँछ नेपालमा अवसर खोज्दा कस्ता चुनौतीको सामना गर्नुपर्छ सरकारको नीति तथा कार्यक्रम उनीहरूसम्म कति पुगेका छन् र सरकारले युवालाई देशमै रोक्न के गर्नुपर्छ भन्ने बारे कुरा गर्छौं कार्यक्रम देश परदेशमा हामी युवासँग रोजगारी उद्यमशीलता सिप सरकारी नीति र भविष्यका सम्भावना बारे अनुभव सुन्छौं सबैभन्दा पहिले बुटवल घर भई हाल काठमाडौँको बागबजार बस्ने सन्ध्या बस्यालको अनुभव सुनौं उहाँ स्नातकोत्तर अध्ययन गर्दै हुनुहुन्छ नमस्ते अनि स्वागत छ तपाईँलाई पनि
5: हजुर धन्यवाद नमस्कार
4: अब विद्यार्थी र विद्यार्थीको आर्थिक अवस्थाको बारेमा पनि कुराकानी गरौं होइन यो माध्यमिक तह पार गरिसकेपछि विद्यार्थीहरूको आर्थिक अवस्था अलिकति आफै आत्मनिर्भर बनौँ भन्ने खालको चाहिँ अवस्थामा प्रवेश गर्छन् भन्ने चाहिँ धेरैको बुझाइ छ यस पाठलाई हेर्दाखेरि त्यो चाहिँ कतिको महत्वपूर्ण हो किनकि एउटा विद्यार्थी एउटा आफ्नो शैक्षिक योग्यता उसले बढाउँदै जाँदाखेरि आफ्नो आर्थिक योग्यतालाई पनि अलिकति सबल हुन सकिन्छ भन्ने कुराहरू पनि त्यसमा जोडिन्छ यसलाई चाहिँ कसरी हेर्नुहुन्छ
5: एउटा विद्यार्थी भइकन चाहिँ हामी जति पनि काठमाडौँ भ्याली बाहिरबाट आउँछौँ यहाँ रोजगारीका लागि पढाइ अझै राम्रो होस् भनेर नै काठमाडौँ भ्यालीभित्र आउँछौँ अनि हामी पढ्दाखेरि यो जुन फाइनेन्सियली स्टेबल हुन सकिँदैन त्यो चाहिँ अत्यन्तै दुःखद छ आफ्नो भाइ बहिनी जो विदेश गयो उनीहरूले चाहिँ मजाले घरमा पठाउन सक्नु भइसक्यो तर आफू चाहिँ नेपालमै केही दुःख गर्छु कि पढेरै केही गर्छु भन्दाखेरि अब इक्जाम्पलको लागि एउटा लोकसेवा नै दिउँ भनेर भन्दा पनि लोकसेवाको फर्म भर्नलाई पनि घरबाट पैसा माग्नुपर्ने यो कोठा भाडा तिर्ने यो पढाइ खर्च त छँदैछ अब फ्युचरमा केही करियरको लागि लोकसेवा नै लडेर म नाम निकाल्छु भन्दा पनि यहाँ विद्यार्थीलाई चाहिँ ठूलो चुनौती छ म बिबिएको विद्यार्थी भइकन एन्टरप्रेनरसिप लगायत थुप्रै यो बिजनेस फिल्डमा चाहिँ मैले धेरै सब्जेक्टहरू पढेँ तर त्यो रिलेटेड मेरो पढाइको र यो फाइनेन्सियल करियरमा चाहिँ धेरै नै मैले भिन्नता पाएँ
4: त्यो वैदेशिक रोजगारीमा जाने भाइ बहिनीको कुरा गर्नुभयो तपाईँले होइन उहाँहरूको जीवन स्तर हेर्दाखेरि आफू त्यसप्रति अलिकति आकर्षित हुनुहुन्छ कि खासै त्यसले असर गर्दैन फरकहरू गर्दैन
5: होइन आकर्षित त हुनु त नहुनु भन्दा पनि आफ्नो सोचाइ कतापट्टि छ भन्ने हो अब हामी चाहिँ यहाँ नेपालमै केही गर्छौं सेवा गर्छौं भनेर हामी यहाँ आएका छौं त्यही भएर पनि देशमै केही गरौं भनेर उहाँहरूको चाहिँ अब आफूले कमाउने रमाउने छुट्टै पात हुन्छ आफूले कमाउँदै देशलाई सेवा गर्ने भन्ने त्यो समाजसेवी भाव भएको हुनाले पनि उनीहरू उहाँहरूप्रति आकर्षित छैन कोही विद्यार्थीहरू यहाँ नसकेर बाध्यताले पनि जानुभएको छ मेरो चाहिँ आफ्नो रुचि अनुसार नै नेपालमा बसेको हुनाले म उहाँहरू विदेश जानुभएको भाइ बहिनीप्रति चाहिँ त्यति आकर्षित छैन
4: स्वयंसेवी विद्यार्थीहरूले पनि पहिला स्वयं सेवा गर्छु भन्नुहुन्छ होइन अनि पछि चाहिँ एयरपोर्टमा गएर फोटो राखेको कुराहरू पनि आइरहेको हुन्छ पछि गएर ती कुराहरू भाइरल पनि भइरहेका हुन्छन् अब त्यस्तै अवस्था नआउला भन्न पनि सकिँदैन होइन
5: हजुर सकिँदैन त्यो त अब ब्याचलर पढ्दा पनि धेरै खर्च गर्नु पर्यो अब मास्टर्स पढ्दा पनि घरबाटै पैसा पठाउनु भनेर पढ्नु पर्दा चाहिँ दुःख लाग्छ अब सकेसम्म दुःख गर्ने हो देश नै गर्ने हो भनिन्छ तर आफूले सोचे जस्तो पढाइ अनुसारको सिपमूलक कार्यक्रम यो इन्टर्नसिप पनि पेड नपाउनु अनपेड इन्टर्नसिपमा गर्नुपर्ने त्यस्तो हुँदाखेरि चाहिँ हामी फर्स्टमा समाजसेवी गर्छौं देशलाई सुधार्छौं समाजलाई सुधार्छौं भनेर आउँछौं तर गर्दै जाँदा आफू नै एकदमै पीडित त्यो भिक्टिम जस्तो भइन्छ देशमा बसेर केही गर्न नसकेपछि त्यो एयरपोर्टमा धाउनु बाहेक अरू विकल्पै हुँदैन तर छोटो समयमै आत्तिएर हामी हतोत्साहित भइहाल्नु पर्ने चाहिँ छैन आशा गरौं भोलिको दिनमा के थाहा विदेशभन्दा अझै राम्रो हाम्रै देश बन्छ कि हामीहरू युवा नै बाहिर गए यहाँ देशमा कसले गर्छ भन्ने पनि हामीले सोच्नुपर्छ
4: तपाईँले पढेको विषयमा भोलि गएर म आत्मनिर्भर हुन्छु अथवा आफ्नो बिजनेस गर्छु अथवा जागिर खान्छु भनेर सोच्नुभयो भने आवश्यक चाहिँ कतिले भेट्नुहुन्छ
5: अब बिबिएमा पनि राम्रै छ ब्याङ्किङतिर अथवा बिजनेसलाई सबै सब्जेक्ट हुन्छ त्यसमा चाहिँ त्यो अनुसार पनि छ अहिले त अझै मास्टर्स इन इकोनोमिक्स गर्दैछु अब अर्थशास्त्रीको विद्यार्थी भएपछि अझै राष्ट्र ब्याङ्कलाई राष्ट्र वाणिज्य ब्याङ्कलाई सरकारी यो लोकसेवातिर नै धेरै आकर्षित भइन्छ हामी चाहिँ अब सक्दासम्म पढ्ने हो पढेर नाम कसो ननिकालिएर लाएर भन्ने पनि छ अब हेरौँ तर आफूले पढेको सब्जेक्टमा चाहिँ बिबिए मात्र भनिनँ मैले बिबिएस बिएचएम सबै एउटा प्र्याक्टिस फिल पनि हुन्छ हामीले थ्योरिटिकल नलेज चाहिँ ब्याचलरमा चार वर्ष पढ्छौँ भने त्यसपछि हामी इमिडिएट तुरन्तै चाहिँ हामी यो प्र्याक्टिकल फिल्डमै जानुपर्छ
4: जागिरको पाटोको विषयमा कुराकानी गर्दाखेरि त्यो उपलब्ध गराउनु पर्ने दायित्व सरकारको हो अथवा त्यो खोज्ने दायित्व एकजना विद्यार्थीको अथवा कुनै पनि एकजना सामान्य युवाको हो अथवा कुनै निश्चित पालिकाले चाहिँ त्यसको व्यवस्थापन बजार व्यवस्थापन अथवा रोजगारदाताहरूसँग जोड दिनुपर्ने चाहिँ उनीहरूको कर्तव्य के हो तीनवटा कुरामध्ये अलिकति बढी प्रायोरिटाइज केलाई गर्नुहुन्छ
5: अब सबैभन्दा प्रायोरिटी हाम्रो गार्जियन भने पनि जेसुकै भने पनि हाम्रो सरकार नै हो जुनसुकै पार्टीको सरकार बनोस् त मतलब भएन तर सरकारमा हुनुहुने हाम्रो जो माननीयहरू हुनुहुन्छ उहाँहरूबाटै हामी धेरै नै आशावादी हुने हाम्रो बानी छ हुनु पनि पर्छ हाम्रो गार्जियन नै उहाँहरू हुनुहुन्छ अब उहाँहरूले चाहिँ पेड इन्टर्नसिप हुनुपर्छ भनेर अनि निजी संस्थाहरूलाई चाहिँ एउटा कर उठाउने माध्यम मात्रै होइन कि अझै उनीहरूलाई चाहिँ राम्रो कताबाट गर्न सकिन्छ जनतालाई सुविधा कसरी दिन सकिन्छ भनेर अनि त्यो हाइरार्की पनि हुन्छ सरकार सबैभन्दा टपमा छ भने त्यसपछि पालिका आउँछ त्यसपछि बल्ल हामी विद्यार्थी आउँछौँ हामी विद्यार्थी आफै नै फाइनेन्सियली स्टेबल हुन सक्दैन भने कसरी समाज सेवा गर्ने त पालिकालाई पनि एउटा अथोरिटी दिनु पर्यो सरकारले सबै आफूले हातमा निमुट्ने कर मात्रै उठाउने गर्नु भएन मेरो मूल एउटा क्वेसन भनौँ कि आफ्नो एउटा सुझाव भनौँ जहिले पनि प्राइभेट संस्थालाई चाहिँ कर उठाउने माध्यम मात्रै बनाएको जस्तो देखिन्छ त्यो चाहिँ हुनु भएन हामी एउटा विद्यार्थी एन्टरप्रिनियरसिपको अघि इक्जाम्पल पनि दिएँ मैले एन्टरप्रिनियर बन्छौँ भन्दाखेरि चाहिँ सुरुमा इनिसियल इन्भेस्टमेन्ट जुन फर्स्टमा लगानी गर्नुपर्छ त्योमा नै हामी चुकेर चाहिँ हामी विदेश जानुपर्ने बाध्यता आएको
4: अनि सरकारले त भएन रोजगार सृजनामा चाहिँ व्यापक उल्लेखनीय उपलब्धिहरू हासिल गरेका छौँ भन्ने कुराहरू गर्नुभएको छ होइन प्रधानमन्त्री रोजगार कार्यक्रम होस् अथवा

0: गरिरहेका विभिन्न पहलहरू यसरी हेर्दाखेरि त देश त सम्पन्न हुनुपर्ने हो अहिलेसम्म त होइन संहिता आएको पनि यति वर्ष भइसक्यो
1: हजुर त्यो हेर्दा त एकदमै वाव नै छ यो देशको आर्थिक अवस्था पनि माथि नै पुग्ला जस्तो छ तर हामीले जति बाहिरी रूपमा देख्छौँ त्यो भित्री रूपमा उपलब्धिमूलक चाहिँ भएको छैन किनभने हामीले एउटा गरिबी न्यूनीकरण गर्नलाई पनि गरीब चाहिँ एउटा दुर्गम ठाउँमा छ भने हामीले कार्यक्रम चाहिँ यहाँ 5-स्टार होटलमा गर्छौँ त्यो चाहिँ हाम्रो सबैभन्दा दुःखदको कुरा हो एउटा कुनै सिपमूलक कार्यक्रम ल्याइयो भने काठमाडौँको जो पहुँचवाला छ उहाँहरूले चाहिँ त्यो मजाले उपयोग गर्न पाउनुहुन्छ तर हाम्रो जुन दुर्गम ठाउँमा जसले शिक्षाबाट वञ्चित हुनुहुन्छ जो स्वास्थ्यबाट वञ्चित हुनुहुन्छ थुप्रै आइटीका कार्यक्रमहरू पनि ल्याउँछ सरकारले नल्याएको होइन तर त्यो जुन त्यो इम्प्लिमेन्ट हुनुपर्ने प्र्याक्टिसमा आउनुपर्ने त्यसरी चाहिँ आएको छैन त्यो नै सबैभन्दा दुःखद कुरा हो हाम्रो सरकारको लागि चाहे त्यो काठमाडौँको बासिन्दा होस् चाहे त्यो पाल्पाको होस् चाहे त्यो सुदूरपश्चिमको होस् सबैलाई बराबर रोजगार दिनुपर्छ त्यो अनुसारको कार्यक्रम ल्याउनुपर्छ
0: धेरै धेरै धन्यवाद तपाईँलाई
1: थ्याङ्क यू सो मच
0: हुनुहुन्थ्यो काठमाडौँको बाग बजारमा बस्दै स्नातकोत्तर अध्ययन गरिरहनु भएकी सन्ध्या बस्याल हामी कार्यक्रम देश परदेशमा छौं आज हामी युवासँग रोजगारी उद्यमशीलता सिप सरकारी नीति र भविष्यका सम्भावना बारे अनुभव सुनिरहेका छौं अब सोलुखुम्बुको नेचा सल्यान गाउँपालिकाका प्रवीण बास्तोलाको अनुभव सुनौ उहाँ स्नातक तहको अध्ययन पूरा गरी लोकसेवाको तयारी गरिरहनु भएको छ
2: नमस्कार हस् धन्यवाद नमस्कार काठमाडौँको पक्कै पनि अब उच्च शिक्षा सँगसँगै उज्जवल भविष्यको खोजी माग्नुभयो युवा हुनुहुन्छ त्यो सोच जस्तो थियो त्यस अनुसारको नियम टाल्नु कतिको छ
3: अलिक सहज चाहिँ छैन हाम्रो जुन युवा अवस्था र स्नातक तहसम्मको अध्ययन स्नातकोत्तर तहसम्मको अध्ययन गरिसक्दा पनि श्रम बजारमा प्रवेश गर्दा चाहिँ अलिक अनिश्चित जस्तो देखिन्छ मान्छेले चाहिँ अब आफ्नो योग्यता अनुसारको काम पनि नपाउने काम पाइहाले पनि राम्रो सेवा सुविधा नपाउने उचित पारिश्रमिक नपाउने स्थिति छ र एक किसिमले भन्यो भने काम त पाइन्छ तर त्यसले चाहिँ जीवनयापन गर्नकै लागि भएको पर्ने जस्तो अवस्था थियो एकातिर अर्कोतिर चाहिँ स्किल एम्पावरहरू बाहिरिएको बाहिरिएको जस्तो अवस्था पनि देखिन्छ अलिकति कस्तो तालमेल नमिलेको जस्तो देखिन्छ समग्रमा भन्दाखेरि तालमेल

उहाँको कुरा छ। अब त्यो छैन रोजगारदाताहरूको चाहिँ हामी जस्तो खोजेका हौँ त्यस्तो स्किल्ड अथवा अनुभवी व्यक्तिहरू पाउनु गाह्रो छ भन्ने उहाँको कुरा छ। र अर्को ठाउँमा चाहिँ अवसर चाहिँ प्रशस्तै छ भन्ने उहाँको त्यो भनाइ आउँछ कुरा आउँछ। अर्कोतर्फ हेर्दाखेरि तपाईँको जुन भनौँ यो जलवायुको कामहरू गर्दाखेरि जति पनि अब

0: अहिलेलाई चाहिँ एउटा लाज लाग्छ भन्ने एउटा त्यो भाष्य पनि समाजमा कटेको छ. तालमेल तपाईँले कुरा गर्दाखेरि तालमेल चाहिँ के हो, कहाँनिर चाहिँ के समस्या उठाएको?
1: हजुर, यो एकदमै राम्रो सन्दर्भ ल्याउनु भयो. अब हाम्रो शिक्षा प्रणाली चाहिँ अलिकति व्यवहारिकभन्दा प्रयोगत्मक भन्दा सैद्धान्तिकमा अलिक बढी छ. हामीले ब्याचलर पढ्दा मास्टर्स पढ्दा पनि खालि किताबी कुराहरूमा मात्र सीमित छौँ. त्यसले हाम्रो व्यवहारिक जीवनमा चाहिँ धेरै प्रभाव पारेको पाइँदैन. अनि अर्को कुरा भनेको जस्तै हामीले सैद्धान्तिक कुरा त पढ्छौँ, तर त्यो कुराले हाम्रो जीवनमा व्यवहारिक जीवनमा उपयोग हुने खालको, हाम्रो सिप विकासमा, हाम्रो क्षमता विकासमा प्रभाव पार्ने खालको हाम्रो सिकाइ हुँदैन. त्यो हुँदाखेरि तालमेल नमिल्ने पहिलो कुरा हो. दोस्रो कुरा चाहिँ निजी क्षेत्रमा अथवा यहाँ चाहिँ अलिक लाभ सुविधाहरू राम्रो हुने ठाउँमा चाहिँ अलिक पहुँच प्रभावको पनि कुरा हुन्छ. त्यहाँ चाहिँ अनि भनसुनको आधारमा, तिनजनाको आधारमा चाहिँ प्राथमिकतामा राखिन्छ. त्यहाँ अलिकति मेरिट ग्रेसी शून्य हुन्छ. अनि अर्को कुरा भनेको अब मान्छेको चेतना कस्तो छ भनेदेखि सामान्य काम नगर्ने, काम गर्दा पनि अब चाहिँ समाजले के भन्ने हो कि भनेर सङ्कोच मान्ने स्थिति छ. यो सबै कुराहरूलाई सुधार गर्नको लागि चाहिँ हाम्रो मानसिकतामा परिवर्तन ल्याउनु पर्यो होइन. अनि शिक्षा प्रणालीमा पनि अलिकति सुधार गर्नुपर्छ. अब विद्यालय तहबाटै विश्वविद्यालय तहसँगको शिक्षा प्रणालीमा चाहिँ अलिक व्यवहारिक पक्षहरूलाई कसरी जोड्ने, त्यसमा अलिक चासो राख्नु पर्यो. अनि सैद्धान्तिक पाठ्यक्रमहरू भन्दा पनि व्यवहारिक प्रयोगत्मक व्यावसायिक शिक्षासँग जोड्ने खालका र टेक्निकल विषयहरूलाई अलिकति प्राथमिकतामा राख्ने हो. सरभर अब मान्छेलाई इन्टरप्रेनरसिप कसरी बनाउने अथवा उद्यमशीलतासँग कसरी जोड्ने भन्ने नै राज्यको नीति शिक्षा प्रणाली त्यतातर्फ केन्द्रित हुनुपर्छ. अहिलेको चाहिँ कस्तो छ भने हामी पर्सन पढिसकेपछि हामीले जागिर पाउनुपर्छ, जागिर खाने भन्ने मानसिकताले गुज्रिन्छ, उत्पादनसँग जोडिँदैन, रोजगारी खोज्छ. त्यो अवस्थामा चाहिँ अर्थतन्त्र पनि अब सानो अर्थतन्त्र भन्नुको लागि धेरै अवसरहरू रोजगारीहरू सिर्जना गर्न अलिक चुनौती नै हुन्छ. त्यसको लागि चाहिँ सरकारको नीति एक ढङ्गले भन्ने हो भने उद्यमशीलता प्रवर्धन गर्ने खालको स्टार्टअप प्रोग्रामहरू पछिल्लो समय सुरुवात पनि भएछ. त्यसमा निरन्तर गरिनु पर्यो. शिक्षा प्रणालीलाई समसामयिक बनाउनु पर्यो. स्किल म्यान पावरहरूको प्रमोट गर्नु पर्यो, या डाटा सेन्टरहरू बनाउने, एआई पार्कहरू बनाउने, अहिले नयाँ कन्सेप्टहरू त आइरहेको छ, त्यसलाई अलिक विस्तार गर्नु पर्यो. कुराहरूमा ध्यान दिनुपर्छ जस्तो लाग्छ. अर्को पाटो हेर्दाखेरि साक्ष्य अभाव हो अथवा मान्छेहरूमा अथवा युवाहरूमा चाहिँ असन्तुष्टिको तह चाहिँ अलिकति बढेको हो. असन्तुष्टि पनि छ स्वाभाविक रूपमा. यो शासकीय सन्दर्भमा असन्तुष्टि हो. मान्छेले साधारण कुरा पनि सही ढङ्गले पाइराखेको छैन. अनि आक्रोश बढेको छ, निराशा बढेको छ. हुने काम पनि चाहिँ प्रक्रियाले बनिएको छ, त्यो पनि जोडिन्छ. रोजगारीको अवस्था पनि जोडिन्छ. अहिले हेर्नुभयो भने मान्छेले आधारभूत शिक्षा त पाउँछ, तर प्रभावकारी शिक्षा पाएको छैन. अनि स्वास्थ्य अवस्था पनि अलिक जटिल नै छ. अनि दैनिक उपभोग्य वस्तुहरूमा पहुँच पुग्नको लागि पनि अलिक गाह्रै छ. त्यो अवस्थाले असन्तोष बढेकै हो, असन्तुष्टि बढेकै हो. त्यसलाई एड्रेस गर्न चाहिँ सकिन्छ. फेरि व्यवस्थापन गर्ने हो, सेवा वितरणमा व्यवस्थापन गर्ने हो. राज्यको पोलिसी नै अलिकति सही ढङ्गबाट हाल्नुपर्छ जसको लागि चाहिँ.
0: हुनु त अब धेरैले आश गरेको सरकार छ होइन. अब त्यो चुनाव अगाडि जति भाषा प्रतिबद्धता उहाँहरूले गर्नुभएको थियो, अब 5 वर्ष 57 लाखलाई चाहिँ रोजगारी दिने भन्ने कुराहरू उहाँहरूले बताइरहँदाखेरि अहिले चार महिनाको हुनु त अब 4 महिनामै ठ्याक्कै मूल्याङ्कन गर्नुपर्ने होइन. तर भन्छन् मान्छेहरूले उनीहरू अब चिल्लो पात कस्तो हुन्छ भन्ने कुरा त्यसैबाट थाहा हुन्छ भन्ने कुराहरू पनि सुनिन्छ. अहिलेको 4 महिनासम्म हेर्दाखेरि जुन रोजगारी अथवा उद्यमशीलताको क्षेत्रमा जे प्रतिबद्धताहरू गरेको थियो सरकारले, त्यसलाई कसरी मूल्याङ्कन गर्नु?
1: यो राष्ट्रिय स्वतन्त्र पार्टीले चुनाव अगाडिको वार्तापत्रमा हामी 5 वर्षको अवधिमा 12 लाख रोजगारी सिर्जना गर्छौँ, नयाँ रोजगारी सिर्जना गर्छौँ भनेको छ. र त्यो रोजगारीका प्राथमिकताका क्षेत्रहरूमा एआईलाई जोड्ने, अनि त्यसको सूचना प्रविधिलाई, सिपमूलक उद्योग प्रवर्धनलाई जोड्ने भनेको छ. तर अब यो 4 महिनाको अवधि समीक्षा गर्नको लागि उचित अवधि त होइन. तर यो सरकारको गति हेर्दाखेरि त्यति रोजगारी सिर्जना हुन्छ जस्तो मलाई विश्वास छैन. किनभने 5 वर्षको अवधिमा 12 लाख रोजगारी सिर्जना गर्न, औषध वार्षिक रूपमा चाहिँ औषध वार्षिक लगभग हामी 2 लाख रोजगारी, 2.5 लाख रोजगारी सिर्जना गर्नुपर्छ. उद्योग धन्दा सञ्चालन गर्न सकेको छैन. रुग्ण उद्योगहरूको चाहिँ त्यो प्रक्रिया अगाडि बढो भनिएको छ, तर त्यसको लागि त स्रोत सुनिश्चित भएको छैन. सार्वजनिक संस्थानहरू घाटामा गइराखेका छन्, घाटा पूर्ति गर्ने के कसरी हो त्यो सरकारको कार्ययोजना छैन. अनि कच्चा पदार्थ पनि हामी बाहिरबाट आयात गर्नुपर्छ, चामल पनि बाहिरबाट आयात गर्नुपर्छ. उद्योग व्यवसाय सञ्चालन गरेर पनि फेरि हामी घाटामै जाने उद्योग किन सञ्चालन गर्दैछौँ? प्राइभेट सेक्टरले गरेको काम त यहाँ चाहिँ विश्वसनीय भएको छैन भने सरकारले नै उद्योग धन्दामा अगाडि बढ्दाखेरि प्रभावकारी रूपमा हुन्छ जस्तो मलाई लाग्यो. र अर्को भनेको पूर्वाधार निर्माण गर्नु, सूचना प्रविधिको क्षेत्रमा रोजगार सिर्जना गर्नको लागि डिजिटल इन्फ्रास्ट्रक्चरहरू ल्याउनु पर्यो, हाम्रो टेक्नोलोजी नयाँ ल्याउनु पर्यो, बहुस्तरीय खालका विश्वस्तरीय खालका प्रविधिहरूलाई बिताउनुपर्छ. त्यसको लागि त अब पोलिसी बनाउन पनि टाइम लाग्ला, अनि त्यसको लागि अलिकति होमवर्क पनि गर्नु पर्ला. त्यति सहज छ जस्तो मलाई लाग्दैन. सरकारले राम्रो काम गर्दाखेरि केही रोजगारी सिर्जना होला, 2-4 लाख रोजगारी सिर्जना होला 5 वर्षको अवधिमा. त्यो बाचा पत्रमा भए अनुसारले 12 लाख रोजगारी सिर्जना हुन्छ भन्ने विश्वास लाग्दैन. फेरि अब हामीले पनि त्यत्रो रोजगारी प्रवर्धन गर्ने, उद्यमशीलता बढाउने भनेर विभिन्न कार्यक्रमहरू कानुनहरू पनि ल्याइरहेका छन्. प्रधानमन्त्री रोजगार कार्यक्रम पनि त्यस अन्तर्गत छ. महानगरपालिकामा अब सायद अर्को हप्तादेखि यो सिप मेला सुरु गर्ने होला. 1,000-2,000-3,000 रोजगारी दिन्छौँ भनेर 3 वर्षको चरणमा त हेर्दाखेरि त धमाधम सरकारले त ठुलो उपलब्धि हासिल गर्ने तरिकाले गरेको जस्तो तरिकाले देखिन्छ.
2: यो हाम्रो कस्तो छ भने राज्यको पोलिसी कस्तो छ भने पहिलेदेखि परम्परागत पोलिसी अहिलेको पनि पोलिसी त्यस्तै हो. निरन्तरता पुरानैमा निरन्तरता जस्तो मलाई लाग्छ. हामी डिस्ट्रिब्युटिभमा होइन रिडिस्ट्रिब्युटिभमा जानुपर्ने थियो. हामीले चाहिँ वितरण गर्छौँ तर पुनरुत्थान गर्नतिर लागेनौँ. राज्यको नीतिले चाहिँ सशक्तिकरणतर्फ लागेन क्या. कसैलाई पैसा दिँदैन, त्यसको जीवनस्तर बदलिन सक्छ तर त्यसको चाहिँ समृद्धितर्फको यात्रा नहुन सक्छ. तर मान्छेलाई चाहिँ जीवन स्तर बदल्ने सँगै विकासतर्फ अगाडि बढाउनको लागि चाहिँ यो राज्यको स्रोत परिचालन गर्नुपर्छ. प्रधानमन्त्री रोजगार कार्यक्रम, कृषि आधुनिकरण परियोजना, यिनीहरूमा अब अर्धदक्ष श्रमिकहरू छन्, कामदारहरू छन्. मासिक अथवा त्रैमासिक रूपमा उनीहरूले अलिकति आमदानी त गर्छन् तर उनीहरू सिप सिक्न सकेनन्. फेरि त्यो एउटा चुनौती छ. हाम्रो राज्यको लगानी करोडौं अरबौं रूपियाँ लगानी गर्दाखेरि हामी सिप सिकाउनुतिर किन केन्द्रित भएको छैनौ. हाम्रो नीतिको कमजोरी हो, संरचनाको कमजोरी हो. त्यो विषयमा अलिकति चिन्तन गर्नुपर्छ र कार्यक्रमहरू तय गर्दाखेरि चाहिँ त्यो प्रोडक्टिभ होस्. भोलिको दिनमा राज्यले 3 महिनाको पैसा दिइसकेपछि अर्को 3 महिनाको लागि अथवा अर्को 1 वर्षको लागि चाहिँ उसले काम गरेर खाने बाटो बनाउन सकोस्. त्यो 3 महिना काम दिनु अनि 3 महिनामा त्यो पैसा सकिएपछि फेरि 4 महिनाबाट बेरोजगार हुनुपर्ने स्थिति नबनोस्. ती कार्यक्रमहरू चाहिँ अहिले

0: प्रकारले विधि नियम पद्धति नीति र निर्णयहरू गर्न लाग्यो। त्यसले चाहिँ हाम्रो शासकीय व्यवस्थामा अलिकति गलत सन्देश दिन्छ जस्तो मलाई लाग्छ। पहिला हामी नीतिगत कमजोरीहरूलाई सुधार गर्नतिर लाग्नु पर्यो। सरकारको धारणा राख्दाखेरि सरकारले आफ्नो नीति निर्माण गर्दाखेरि सबै पक्षलाई समेट्नु पर्यो, बौद्धिक जगतलाई समेट्नु पर्यो, सरकारवाला आम मान्छेलाई सहभागिता गराउनु पर्यो र अब समय सान्दर्भिक नीति तर्जमा गर्नुपर्छ। अनि सुशासन प्रबन्धन गर्नको लागि चाहिँ आफैबाट शुरू गर्नु पर्यो, पारदर्शी ट्रान्सपेरेन्ट हुनु पर्यो, कार्यशैली एकाउन्टेबल हुनु पर्यो नागरिक प्रति। प्रधानमन्त्री संसद छोडेर हिँड्नु भएको छ, त्यति उचित हुँदैन होइन। मन्त्रीहरूले प्रधानमन्त्रीले संसद प्रति नागरिक प्रति उत्तरदायित्व बहन गर्नु पर्यो र काम गर्छु भनेर मात्र हुँदैन, काम कुन तरिकाबाट गरियो भन्ने विश्वास पनि दिलाउनु पर्यो। अहिले चार महिनाको अवधिमा शासकीय सुधारका सय कामभित्र यमतिएमदेखि लिएर अरू आधारभूत कुराहरूमा हामी चाहिँ सुधार गर्छौँ भन्नुभएको थियो, तर सय दिन कटिसक्दा पनि त्यसको आधारभूत प्रक्रिया पनि अगाडि बढेको छैन। सबभन्दा पहिलो कुरा त हाम्रो संहिता कार्यान्वयनका लागि आवश्यक नीतिहरू बनाउनु पर्यो। संहिता कार्यान्वयन संविधान कार्यान्वयनको 10 वर्षसम्म पनि आधारभूत ऐनहरू भनेको निजामती प्रणाली शिक्षक विधेयकहरू जस्ता कानुन कुराहरू भएको छैन, वित्तीय संहिता कार्यान्वयनमा गएको छैन, प्रशासनिक संहिता कार्यान्वयनमा गएको छैन र राज्यको पुनर्संरचना गर्दाखेरि हामीले जुन कल्पना गरेका छौँ त्यसले सार्थकता पाएको छैन। संहितालाई सबल बनाउनतर्फ र संविधानलाई सफल कार्यान्वयन गराउनतर्फ सरकारले कदम चाल्नु पर्छ।
1: उहाँ हुनुहुन्थ्यो सोलु खुम्बुको नेचा सल्याङ गाउँपालिकाका प्रवीण बास्तोला। हामी कार्यक्रम देश परदेशमा छौं। आज हामी युवासँग रोजगारी, उद्यमशीलता, सिप, सरकारी नीति र भविष्यका सम्भावना बारे अनुभव सुनिरहेका छौं। अब इटहरी घर भई हाल काठमाडौँको बाग बजार बस्दै स्नातक अध्ययन गरिरहेकी सान्वी देउजाको अनुभव सुनौं। नमस्ते, स्वागत छ। काठमाडौँ आउनु भएको कति वर्ष?
2: काठमाडौँ आएको भए लगभग 3.5 वर्ष जति।
1: भनेपछि विशेष गरी उच्च शिक्षाको लागि तपाईँ काठमाडौँ आउनुभयो, सँगसँगै अवसरहरू पनि त्यसकै लागि भनेर अलिकति बुझाउनु होइन?
2: हजुर, अवसर त हाम्रो ठाउँमा विराटनगरमा भन्दा कम्पेरेटिभली काठमाडौँमा नै धेरै हुन्छ। नयाँ ठाउँमा नयाँ कुराहरू सिकिन्छ, नयाँ ठाउँमा भन्ने एक्सपिरियन्स गेन गर्न आएको।
1: त्यो एउटा विद्यार्थी भइसकेपछि एउटा चरण हुँदो रहेछ, अब 12 वर्षसम्म त माध्यमिक पढ्नु भन्छ होइन सरकारले, होइन? त्यो त पार गरिसकेपछि विद्यार्थीहरूका आकांक्षाहरू पनि बढ्दै जाँदो रहेछ, जसमा चाहिँ आफूले पढ्दै पनि रोजगारी र सँगसँगै आय आर्जन पनि गरौँ भन्ने सोच हुँदो रहेछ। यसलाई चाहिँ तपाईँ कसरी जोड्नुहुन्छ?
2: त्यो त एकदम राम्रो विषय हो जस्तो लाग्छ। अब पढ्दै गर्दाखेरि आफूले कमाएको पैसाले आफैलाई पुर्याउन सक्यो भने चाहिँ राम्रो हुन्छ भन्ने सोच आउँछ होइन। ठुलो हुँदै गएपछि घरमा माग्नु नपरोस्, आफूले पनि केही सिक्योस्, प्लस प्र्याक्टिकल नलेज पनि गेन होस् भन्ने हुन्छ काम गर्दै गर्दाखेरि। तर त्यो अनुसारको काम चाहिँ आफूले पढे अनुसारको काम चाहिँ अलिक पाइँदैन,
1: तालमेल मिल्दैन रहेछ कि के हुँदो रहेछ?
2: हजुर, तालमेल मिल्दैन। अब आफ्नो कोर्सको पढाइ एकतिर हुन्छ तर आफूले पढेको अनुसारको काम नै पाइँदैन।
1: कतिपयले त तपाईँको यो होइन पढेकै प्रोफेसन नै लाग्नुपर्छ भन्ने पनि होइन, आफूले काम चिना गरेको पनि हुन्छ, पैसै कमाउनु त हो भन्ने कुराहरू पनि गर्छ नि।
2: आफूले पढेकोमा काम पायो भने चाहिँ त्यो चाहिँ अझै राम्रो हुन्छ नि त। आफूले पढेको कुराहरू प्र्याक्टिकल लाइफमा युज गर्न सकिन्छ। आफूले पढेको कुराहरू प्र्याक्टिकल लाइफमा युज भयो भने त त्यो त अझै बेटर हुन्छ, राम्रोसँग काम गर्न सकिन्छ भन्ने कुरा हो। अरूमा काम गर्दा पनि खासै फरक पर्दैन, एक्सपिरियन्स त हुन्छ, तर आफूले पढेको फिल्डमै काम गर्न सक्यो भने चाहिँ आफूले अझै बेटर गर्न सकिन्छ जस्तो लाग्छ।
1: सजिलो आफ्नो इच्छाको कुरा पनि भयो अनि त्यही क्षेत्रमा आफू लाग्दाखेरि अझै बढी सजिलो हुन्छ भन्ने कुराहरू पनि जोडियो। तपाईँले जे पढिरहनु भएको छ अहिले होइन, त्यसमा भोलि गएर म यसमा लाग्छु अथवा भविष्य छ भने चाहिँ कतिको भनौँ ग्यारेन्टी टाइपको चाहिँ फिल हुन्छ?
2: अब त्यो ग्यारेन्टी चाहिँ लिन सकिँदैन, त्यो ग्यारेन्टी छैन मसँग। आफूले पढेको फिल्डमा नै जागिर पाउँछु, रोजगारी हुन्छु भन्ने ग्यारेन्टी छैन। किनभने अब देशमा त्यस्तो रोजगारी छैन नि त, रोजगार छैन। अब ब्याचलर्स मास्टर्स एमबीएस गर्नुभएकोहरूले पनि कन्सल्टेन्सीमा रिसेप्सनको काम गरिराख्नु भएको हुन्छ 12-13 हजारमा झन्। त्यो के भन्नु, अब अहिलेको देशको अवस्था हेर्दा आफूले पढेको विषयमा त्यही फिल्डमै काम पाउँछु भन्ने चाहिँ ग्यारेन्टी लिन सक्दिनँ।
1: त्यसमा पनि विद्यार्थीहरूले होइन जागिर दिने मान्छेहरूले पनि अब अनुभव चाहिँ हुँदैन, विद्यार्थीहरू ब्याचलर स्नातक अथवा स्नातकोत्तर पास गरेर आइसकेपछि ठूलो ठूलो स्यालेरीको आशा गर्नुहुन्छ, त्यसरी त पुर्याउन सकिँदैन भन्ने भन्नुहुन्छ नि। अनि होइन, विद्यार्थीहरूले चाहिँ तल्लो लेभलबाटै स्ट्रगल गर्नुपर्छ भन्ने चाहिँ उहाँहरूको भनाइ छ।
2: त्यो त हाम्रो एजुकेसन सिस्टम नै फल्ट छ जस्तो लाग्छ, किनभने

0: हाम्रो प्र्याक्टिकल नलेजै हुँदैन, इस थ्योरिटिकल थ्योरिटिकल मात्र पढाइ भइरहेको हुन्छ, अनि हाम्रो स्नातकोत्तर स्नातक अथवा स्नातकोत्तर सकुन्जेलसम्म हामीसँग थ्योरी नलेज मात्र हुन्छ, टेक्स्ट बुकको नलेज मात्र हुन्छ, अनि प्र्याक्टिकल नलेज नसकेपछि ब्याचलर्स अथवा मास्टर सक्ने बित्तिकै त्यो आफूले पढेको फिल्डमा चाहिँ काम पाउनै सकिँदैन र बेसिकबाटै सुरु गर्नुपर्छ। त्यो चाहिँ एजुकेसन सिस्टमकै फल्ट हो जस्तो लाग्छ।
1: त्यसको विकल्प पनि मान्छेले वैदेशिक रोजगारी हेर्छन्, अब आफूले मिहिनेत गरेर पढेको छ त्यो अनुसारको काम पाइँदैन, अनि होइन अब यस्तो सरकारलाई पनि दोष थियो, इन्भाइरोमेन्टलाई वातावरणलाई पनि दोष थियो, अब केही गरेर सिक्नु नसकेपछि विदेश जान्छु भन्छन्। तपाईँको पनि सोचाइ त्यस्तै त्यस्तै हो अथवा वैदेशिक रोजगारी चाहिँ तपाईँले विकल्पमा हेर्नु भएको छ कि छैन?
0: अब विदेश जान इच्छुक मान्छेहरूलाई त विदेश नजाऊ भनेर सरकारले पनि भन्न सक्दैन, हामीले पनि भन्नु हुँदैन, होइन आफ्नो इच्छाको कुरा हो, तर सकेसम्म चाहिँ आफ्नै देशमा केही गर्यो भन्ने कुरा हो। म आफ्नो पर्सनली चाहिँ व्यक्तिगत रूपमा चाहिँ नेपालमै केही गर्छु अथवा केही बिजनेस अथवा स्टार्टअपै भए पनि अथवा लोकसेवा नै पास गरेर पनि नेपालमै बस्छु भन्ने सोच छ मेरो आफ्नो चाहिँ।
1: जस्तो सुख दुःख जे भए पनि अवसर आफूले खोज्ने हो, आफूले मिहिनेत नगर्ने गरेसम्म आफ्नो भविष्य उज्जवल हुँदैन भन्ने चाहिँ तपाईँको भनाइ।
0: हजुर, आफूले गर्नु पर्यो, केही न केही स्टेप चाहिँ लिनु पर्यो। अब त्यो स्टेप फेल भयो भने सरकारले केही राम्रो नीति ल्याउला भन्ने आशा छ, अब त्यो स्टेप फेल भयो भने बाहिर जाने सोच त्यति बेला होला, अहिलेसम्म चाहिँ छैन।
1: धेरैले आशा गरेको सरकार छ, त्यो सरकारको जुन अथवा वाचा प्रतिबद्धता छ यसको सार्थकता पाउन पाउँदैन?
0: अब 35 वर्षमा केही गरेनन् भन्ने प्रश्न उठिरहेको छ अहिलेको सिनारीमा, होइन 35 वर्षमा केही गरेनन् तिमीहरूको सरकारले हाम्रो नकिन दोष लाउँछौ भन्छन्, तर पहिलाको हेरी चाहिँ पहिलाभन्दा केही न केही एकैचोटि धेरै स्टेप लिन नसके पनि केही न केही नयाँ पाइला चाहिँ खुकिला राम्रै पाइला चाल्दैछ जस्तो लाग्छ मलाई चाहिँ।
1: सकारात्मकै
0: छु, भर्खर 4 महिना त भयो अब, अनि केही न केही राम्रो गर्दैछ। अब धेरै एकैचोटि ठुलो आशा त राख्नु हुँदैन नि त, निराशा हुन्छ। अब बिस्तारै यत्रो समय बिग्रेको देशलाई अब बनाउन त केही टाइम लागिहाल्छ, 4 महिना 5 महिनामै ठुलो कुरा त एक्सपेक्ट गर्न सकिँदैन नि त। अब बिस्तारै नयाँ खुड्किला लिँदैछ, अभियसली त्यसलाई अब सानो सानो तह के अरे स्थानीय तह प्रदेशगतहरू पनि त अब त्यो पनि परिवर्तन हुनु पर्यो, त्यहाँको मान्छेहरू पनि परिवर्तन हुनु पर्यो। अब ब्युरोक्रेसीमा नै हेर्नुहुन्छ भने पनि पुरानै मान्छेहरू हुनुहुन्छ, त्यहाँको पनि मान्छेहरू बिस्तारै परिवर्तन हुन्छन्, सोच परिवर्तन हुन्छ, होइन त्यही भएर चेन्ज हुन चाहिँ एकैचोटि चेन्ज एक्कासी आउँदैन क्या, बिस्तारै परिवर्तन हुन्छ। अहिले नयाँ सरकारले बिस्तारै घुम्किँदा चाहँदैछ, उहाँहरूलाई गाह्रो भइरहेको छ किनभने उहाँहरू त अब प्रतिनिधि तहमा मात्र हुनुहुन्छ नि त, त्यही भएर गाह्रो भइरहेको छ। अब बिस्तारै नयाँ घुम्किँदा चाहनुहुँदैछ, राम्रै हुन्छ जस्तो लाग्छ।
1: त्यो जति पनि वैदेशिक रोजगारमा जाने युवाहरूको संख्या छ, दर छ, होइन, अब त्यसलाई रोक्नको लागि सरकारलाई के सुझाव दिनुहुन्छ?
0: अब सरकारले अब विद्यार्थीलाई लोन लिन सकिन्छ कि स्टार्टअपको लागि, होइन एजुकेसन सिस्टममा नै अलिकति प्र्याक्टिकल नलेज बढाउन सकिन्छ कि, थोरै अब थ्योरिटिकल भन्दा पनि अलिकति प्र्याक्टिकल, ताकि विद्यार्थीहरूलाई प्लेसमेन्ट दिन सकिन्छ कि, पढाइ सकिने बित्तिकै प्लेसमेन्ट दिन सकिन्छ कि, त्यो कुराहरूमा ध्यान दिनुपर्छ जस्तो लाग्छ। अनि अहिले हाम्रो के भन्नु, अब सार्वजनिक संस्थानहरू कति बन्द छ होइन, त्यहाँ पनि अब यहाँनिर विद्यार्थीहरूलाई त्यहाँनिर प्लेसमेन्ट दियो भने पनि अझै बेटर हुन्थ्यो, त्यो सञ्चालनहरू गरेर अब त्यही हो, सानो सानो कुरादेखि पाइला चाल्नु पर्छ। अब स्टार्टअपहरू भयो, नयाँ आइडियाहरू, अब ट्रेनिङहरू, अब त्यस्तै त्यस्तै सानो सानो कुराहरूदेखि नै चेन्ज ल्याइदिए अझै बेटर हुन्थ्यो भन्ने हो। थ्याङ्क यू।
1: उहाँ हुनुहुन्थ्यो इटहरी घर भई काठमाडौँको बागबजारमा बस्दै स्नातक अध्ययन गरिरहेकी साङ्गी देउजा। कार्यक्रम देश परदेशमा हामी आज युवासँग रोजगारी, उद्यमशीलता, सिप, सरकारी नीति र भविष्यका सम्भावना बारे अनुभव सुनिरहेका छौं। अरू युवाहरूको अनुभव सुन्न बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: एनबीएल अटो लोन,
3: अब नयाँ गाड़ी खरिद गर्न अझ सहज र सरल,
2: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
2: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
3: जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
2: शर्तहरू लागू हुनेछन्।
4: समय समय अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड।

0: Hey, Vanpura, cash to be done. Vano Radio Network. उज्यालो रेडियो नेटवर्कमा तपाई अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम देश परदेश। यो कार्यक्रममा देशभरिका विभिन्न एफएम रेडियो स्टेशनका साथै उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम तपाई आफूले चाहेका बेलामा उज्यालो अनलाइन .com सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ। हामी कार्यक्रम देश परदेशमा छौं। आज हामी युवाहरूसँग रोजगारी, उद्यमशीलता, सिप, सरकारी नीति र भविष्यका सम्भावना बारे अनुभव रहेका छौं। अब काठमाडौँको बानेश्वर बस्दै स्नातक पढिरहेकी सल्यानकी वन्दना विकेको अनुभव सुनौ। नमस्ते, स्वागत छ तपाईँलाई।
1: हजुर, धन्यवाद।
0: अनि विद्यार्थी भएर काठमाडौँमा बसेको मान्छे होइन, बाहिरबाट आउनुभयो, बाहिर जिल्लाबाट, कतिको सहज छ काठमाडौँमा बस्नु पढ्नु विद्यार्थी भएर?
1: एकदम गाह्रो छ नि म्यानेज गर्नु त। अब पहिलो कुरा त काठमाडौँमा केही मिल्दैन नि त, हाम्रो उतादेखि ठाउँदेखिको ल्याङ्ग्वेजदेखि लगेर यताको एकदम गाह्रो नै छ भनौँ। विद्यार्थी लाइफ, रुममेट खोज्नुदेखि सब कुरा आफूले नै म्यानेज गर्नुपर्छ होइन, अनि त्यही माथि पढाइलाई नै कन्टिन्यू दिने अनि अरू कुराहरू म्यानेज गर्न एकदम प्रेसर नै भनौँ न, प्रेसर नै छ।
0: पढाइ सँगसँगै अरू पेसा व्यवसाय रोजगारी केही जोडिनु भएको छ?
1: छैन, लोकसेवा चाहिँ
0: सरकारी कर्मचारी हुने भन्ने सोच छ।
1: हजुर, त्यसैको लागि लोकसेवा चाहिँ
0: गर्दैछ। एउटा त उच्च शिक्षा भएर काठमाडौँ आइसकेपछि त्यसलाई निरन्तरता दिनु पर्यो, त्यो सँगसँगै रोजगारीलाई चाहिँ कसरी हेर्नुहुन्छ तपाईँ?
1: रोजगारी त हुनै पर्छ अब आफ्नो लाइफमा, मेन त अब हाम्रो लाइफ एउटा जीविकोपार्जन गर्नुको लागि होइन, हुनै पर्छ भन्छु म चाहिँ। महत्वपूर्ण नै छ, जरुरी स्टुडेन्टहरूको लागि त। अब काठमाडौँमा यति धेरै महँगी छ नि त, त्यसको लागि आफ्नो खर्चको लागि यताउताको लागि चाहिँ हुनै पर्छ। यो लेभलसम्म पढ्दाखेरि नै, यो लेभलसम्म आइपुग्दा चाहिँ रोजगारी एकदम आवश्यक छ भन्छु।
0: अलिकति घरभित्रको कुरा गरौँ है, तपाईँ अहिले डिपेन्डेन्ट हुनुहुन्छ परिवारमा?
1: हजुर, परिवारमै डिपेन्डेन्ट छु म, कुनै जब केही गरिरहेको छैन, त्यसैले फुल्ली मेरो जुन खर्चहरू यताउता हुन्छ नि परिवारले नै बिराउनु भएको छ।
0: अब कमाईको पाटो चाहिँ कहिलेदेखि सुरु गर्नुहुन्छ अथवा के छ?
1: अब मैले लोकसेवा गर्दैछु नि त, अब त्यही भयो, अहिले चाहिँ फुल्ली यहीमा नै फोकस गरेर अलिक पछि चाहिँ जब इक्जामहरू यताउता दिइसकेपछि यो क्लियर नै गर्ने सोच छ अहिले चाहिँ। उसमा जबमा भन्दा पनि पढाइले नै फोकस गरौँ भन्ने छ।
0: हुनु त तपाईँले लोकसेवाको धेरै धेरै शुभकामना नाम निस्किनुहोस् नै होइन, त्यो बाहेक अरू भनौँ अरू विकल्पका रूपमा अरू के हेरिरहनु भएको छ पेसा व्यवसाय रोजगारीमा?
1: अहिले चाहिँ इन्टर्न, अब यही जर्नालिजममा नै इन्टर्नसिप गरौँ भनिसकेको छु मैले। पहिला नि एक दुई हप्ताको लागि चाहिँ इन्टर्न गरेको थिएँ, तर मलाई त्यसमा त्यति धेरै ठिक लागेन त्यो इन्टर्न, आफूले सोचेको जस्तो लागेन होइन, अनि त्यही भएर चाहिँ छोडेको इन्टर्न।
0: धेरै युवाहरूको गुनासो सुनिन्छ, नेपालमा अवसर छैन भन्ने कुराहरू सुनिन्छ। कतिपयले त प्रायः अब उच्च शिक्षा अध्ययन सँगसँगै राम्रो भविष्यको खोजी गर्दै वैदेशिक रोजगारीमा जाने, त्यहाँ राम्रो कमाइ हुन्छ भन्ने कुराहरू पनि गरेको सुनिन्छ। त्यो रोजगारीको पाटोमा हेर्दाखेरि नेपालमा तपाईँलाई चाहिँ नेपालमा अवसर छ जस्तो लाग्छ कि कस्तो लाग्छ?
1: अवसर छ पनि छैन पनि कस्तो भनेपछि, अब यहाँ पढेको मान्छेहरूले जति आफ्नो योग्यता हुन्छ नि त्यो अनुसार मान्छेहरूले काम पनि पाएको हुँदैन। अब मास्टर्सहरू गरेको यताउता गरेको मान्छेहरू पनि कति धेरै बेरोजगार हुन्छ नि त। अब हाम्रै ठाउँमा पनि एकजना दाइले इन्जिनियरिङ गरेको दाई पनि यत्तिकै बसिरहनु भएको थियो कि घरमा, यत्तिकै केही काम नगरेर नै बसेर, केही कामै नपाएको भनौँ न, आफूलाई सुहाउँदो टाइपको काम केही नपाएर उहाँ बसिरहनु भएको थियो। त्यसैले अब बिस्तारै मलाई के लाग्छ भने, अब यो कलेज लाइफदेखि नै स्किलहरू सिक्यौँ भने, हामीले यदि स्किलहरू फर्स्ट इयरदेखि नै सिक्दै गयौँ भने चाहिँ, यदि स्किल सिक्यो भने चाहिँ त्यो मान्छेले जब पाउन त्यति धेरै गाह्रो जस्तो लाग्दैन, यदि मान्छेहरू सेल्फ स्किल छ भनेपछि। तर छैन भनेपछि, अब फोर्थ इयरसम्म केही नगरेर नै बस्यो यताउता छ भने चाहिँ जब पाइँदैन। र अर्को कुरा, आफ्नो त्यो जुन क्वालिटी छ नि त्यो अनुसार पनि मान्छेले काम पाइरहेको हुँदैन कि। अब मास्टर्स गरेको मान्छेले 10-15 हजारको जबमा काठमाडौँमा सर्भाइभ गर्नु त एकदम गाह्रो हुन्छ नि त होइन, त्यो कसरी मान्छेले आफ्नो डेली खर्च नै गर्न सक्दैन। महँगाई यति छैन काठमाडौँमा, अब दुधको नै पैसा हेरौँ न, लिटरको प्रति लिटरको हेऱ्यो भने हामीले 80-90 अझ कति धेरै महँगो हुन्छ। एउटा ठाउँदेखि अर्को ठाउँमा नै जाँदाखेरि नै कति फरक छ कि, हरेक गाडी भाडादेखि लगेर हरेक कुराको पेमेन्ट, रेन्टमा बस्यो भने बत्तीदेखि लगेर पानी, बिजुली, वाइफाई हरेक कुराको छ नि त। अब यो मात्र नभएर रुरल एरियामा पनि हामीले हेऱ्यौँ भने पनि त्यहाँ त एजुकेसन सिस्टम नै फर्स्ट कुरा छ कि, अब कस्तो वर्स टाइपको छ। अब यही स्कुलमा पनि हेरौँ न हामी, अब राज्यमा पनि मलाई के लाग्छ भने, यहाँको स्ट्यान्डर्ड जुन जर्नालिजम गराउनु भएको छ नि, यसमा पनि हामीले प्र्याक्टिकल भन्दा पनि थ्योरिटिकल नलेज मात्रै भयो क्या. प्र्याक्टिकली पनि कमसेकम हामीलाई सिकाइरहेको बेला ल इन्टर्न अलिअलि प्र्याक्टिकली वे पनि गरिदिएको भए इन्टर्नसिप चाहिँ फर्स्ट इयरदेखि नै यही कलेजमा पनि थोरै कि सरहरूले होइन यो सिर्जना अलिकति त्यो टाइपको इन्भाइरोमेन्ट क्रिएट गरिदिएको थियो सायद मान्छेहरूले कहाँ त्यस्तो लाग्छ. अनि अर्को चाहिँ मान्छेहरू अलिक महत्वकांक्षी भएर पनि बाहिरको देशमा कि अलिकति अट्र्याक्सन भए. अब फेरि हामी त्यो सबैलाई महत्वकांक्षी भन्न पनि सक्दैनौँ. हामी उसको कुरा गऱ्यौँ भने खाडी मुलुकमा त अब के महत्वकांक्षी भएर जान्छ भनौँ न. बेसिकली आफ्नो जस्तै आफ्नो लाइफ मात्रै सर्भाइभ गर्नुको लागि चाहिँ जान्छ होइन खाडी मुलुकमा. तर युरोपतिर जानेहरूको चाहिँ अलिकति बढी महत्वकांक्षी भएर अलिकति राम्रो लाइफ हामीले बेटर लाइफ स्टाइलको लागि नै जान्छौँ जस्तो लाग्छ मलाई के उसमा युरोपतिर कन्ट्रीमा चाहिँ.
0: भनेपछि जर्नलिजम गर्दाखेरि सरहरूले फोर थ्योरी अफ प्रेस त पढाउनु भयो तर न्युज कसरी लेख्ने, त्यसलाई डिटेलिङ कसरी गर्ने, फिचर स्टोरी कसरी लेख्ने भन्ने कुराहरूको व्यवहारिक ज्ञान चाहिँ फिल्डमा गएर कसरी काम गर्ने त्यो काम आयो भन्नु खोज्नुभयो.
1: मैले के भनेको भने पढ्नु त पढ्यो हामीले यसरी न्युज लेख्ने यस्तो यस्तो यस्तो गर्ने भनेर पढ्यो होइन. तर सरहरूले पनि फिल्डिङ हो फिल्ड वर्क चाहिँ हाम्रो केही पनि भएन जस्तो लाग्यो है. मलाई चाहिँ लाग्यो होइन भएन नै भनौँ न हुनु पर्ने. अनि सरहरूले पनि अब हाम्रो फोर्थ इयरमा त तिमीहरूलाई यदि कुनैलाई काम गर्नु इच्छा छ भनेपछि हुन्छ नि त तिमीहरूले मलाई भन यस्तो यस्तो भन्नुहुन्छ. तर त्यो पनि मलाई के लाग्छ भने फर्स्ट इयरदेखि अलिकति प्र्याक्टिकल्ली पनि अलिकति पुस गरिदिएको भए टिचरहरूले होइन यसरी पुस गरिदिएको भए जुन इन्टर्नसिप बाहिर गएर गर्नुपर्छ नि त्यो कलेजमा पनि त्यस्तो टाइपको इन्भाइरोमेन्ट भएको भए अलिकति स्टुडेन्टहरूलाई हुन्छ नि त अब आफ्नो त खोज्नु पर्यो त्यो त छँदैछ होइन. आफ्नो त सेल्फ त खोज्नै पर्यो त्यो अरूले नै गरिदियोस् भन्ने त सोच राख्नु हुँदैन. तर त्यही पनि कलेजमा नै फर्स्ट इयरदेखि नै अलिकति सरहरूले पुस फ्याक्टरको वेमा एउटा इन्भाइरोमेन्ट क्रिएट गरिदिएको भए चाहिँ अलिकति हुन्थ्यो
0: त्यो चाहिँ एउटा स्नातक वर्गको विद्यार्थी भनौँ अथवा स्नातक अथवा स्नातकोत्तर ग्रेजुएट भइसकेपछि त्यो विद्यार्थीले चाहिँ कति आवश्यकता राख्छ होइन रोजगारी के अरे रोजगारी बजारमा आफ्नो पारिश्रमिकको कति अनुसारको ज्याला हुनुपर्छ अथवा इन्कम हुनुपर्छ.
1: अब हेर्नु यो अपेक्षाको कुरा राख्यो भने अब हाम्रो यस्तो ब्याचलर मास्टर्स यस्तो गरेको यतिसम्म पढाएपछि होइन हाम्रो फिल्मलाई पनि एक्सपेक्टेसन हुन्छ के छोराछोरीले केही गरिदियोस् राम्रै कमाओस् उनीहरूको बेटर लाइफ स्टाइल होस् भन्ने हुन्छ होइन. तर यस्तो ब्याचलर गरेकोलाई त हुनु पर्यो कि अलिकति आफ्नो जो सेभिङ प्लस उनीहरूले जे कुरामा पनि आफ्नो सेल्फ डिपेन्डेन्ट भन्ने टाइपको चाहिँ हुनु पर्यो. अब काठमाडौँमा हेऱ्यो भने त ब्याचलर गरेको यताउता जे गरेको पनि त्यही 10,000, 8,000, 12,000 यस्तो यस्तो दिइरहेको हुन्छ क्या. त्यो इयरको 8 घन्टा काम गरे पनि अब लेबर एक्टले चाहिँ भनेको नि त ठ्याक्क पुगेको नि त यति पैसा हुनु पर्यो भने त्यो पनि कम नै दिइरहेको हुन्छ कि. अब हामी त अप्सन नै हुँदैन होइन आफ्नो सर्भाइभ गर्नुको लागि पनि त्यो एक्सेप्ट नै गर्नुपर्छ कि काम गरेर पनि. हामी अब बिहान 8 बजेदेखि कुनैमा त बिहान 8 बजेदेखि 8 बजेसम्म बेलुका 8 बजेसम्म काम गरे पनि त्यति पैसा हामी जे होस् म्यानेज गर्नै पर्ने हुन्छ कि. म त त्योभन्दा त हाम्रोसँग विकल्पै छैन हामीलाई रोजगार दिन. त्यसैले म चाहिँ के भन्छ त्यो ब्याचलर यताउता अलिक गरिसकेको स्टुडेन्टहरूले चाहिँ जे पनि उनीहरूको क्वालिफिकेसन अनुसार यतिसम्म पढेको मान्छेलाई त हुनु पर्यो त्यसलाई त्यही भएर 25+ अझ त्योभन्दा त्यतिकै हुनै पर्छ जस्तो लाग्छ.
0: एउटा समस्या रहेछ क्या तपाईँले भन्नुभयो हामीले प्र्याक्टिकल्ली एक्सपिरियन्स गर्न पाएको हुँदैनौँ भन्नुभयो होइन. तर अफिसरमा चाहिँ एक्सपिरियन्स मान्छे खोज्छ अब फेरि होइन काम गर्ने अपर्च्युनिटी नरिसकेपछि त कसरी एक्सपिरियन्स आउँछ भन्ने बाटो पनि हुनसक्छ. अब त्यो सबैतिर चाहिँ अलिकति समस्या हुँदो रहेछ किनकि कलेजमा चाहिँ प्र्याक्टिकल नलेज छैन होइन. तपाईँको माथि अर्गनाइजेसनमा तपाईँहरू त्यो निगा अवसरमा जानुभयो भने स्किल खोज्दो रहेछ अनि त्यो कम स्किल भएको मान्छेलाई थोरै थोरै तलब दिँदो रहेछ बढी स्किल भएको मान्छेहरूलाई अलिक धेरै तलब दिँदो रहेछ. अब कसरी मिलाउनु यो
1: तालमेल. फर्स्टमा त सुन्नु न फर्स्टमा त इन्टर्नसिप गर्दाखेरि अब कुनै कुनैमा चाहिँ भेट दिन्छ कुनैमा त दिँदैन होइन. तर त्यही भने नि मैले फर्स्ट इयरदेखि नै अलिकति प्र्याक्टिकल्ली पनि दिनु पर्यो कि त्यो थ्योरिटिकल्ली भन्दा पनि प्र्याक्टिकल्ली पनि दिनु पर्यो. फर्स्ट इयर होइन सुरुमा एजुकेसन सिस्टममा नै हेर्दाखेरि हामीले अलिकति यो पढाइ चाहिँ हाम्रो त्यो भोकल मात्रै भएर पनि स्किल बेस्ड चाहिँ हुनु पर्यो कि. अब हामीले साइन्सहरू यताउता पढ्दाखेरि पनि एक्सप्लेन गर्दाखेरि जस्तै व्हाइट बोर्ड मात्रै ल्याएर त्यो पिक्चर गराएर भन्दा पनि ल्याबमै गएर टेस्ट गर्नु पर्यो टाइपको हुनु पर्यो कि. अनि त्यसको कारणले गर्दाखेरि अलिकति मान्छेसँग पहिलेदेखि नै एक्सपिरियन्स भयो भने एक्सपिरियन्स खोज्ने मान्छेले पनि लैसँग रहेछ भएर हुन्छ. अब काम गर्ने मान्छेले पनि जब तपाईँसँग कुनै स्किल नै हुँदैन भने उसले पनि राख्दैन उसलाई पनि अलिक राम्रो मान्छे नै चाहिन्छ होइन. अनि खोज्छ काम खोज्छ फेरि 5-6 वर्षको एक्सपिरियन्स खोज्छ. हामी फर्स्टको अब न्यू कमरहरू गइरहेको हुन्छ होइन उहाँ त हामीलाई थाहा नै हुँदैन त्यसको कि आइडिया नै हुँदैन भन्दाखेरि फर्स्टमा नै त्यही भएर फर्स्टमा नै स्किल त्यो हाम्रो जुन लर्निङ फेजमै हुन्छ नि त्यहीदेखि नै डेभलप गराउनु पर्यो जस्तो लाग्छ
0: मलाई.
1: थ्याङ्क यू सो मच.
0: थ्याङ्क यू. उहाँ हुनुहुन्थ्यो सल्यानकी वन्दना डिके. कार्यक्रम देश परदेशमा आज हामी युवासँग रोजगारी, उद्यमशीलता, सिप, सरकारी नीति र भविष्यका सम्भावना बारे अनुभव सुनिरहेका छौ. अब सुदूरपश्चिमको बाजुरा घर भएका र अहिले भक्तपुर बस्दै स्नातक पढ़िरहेका उमेश पाण्डेसँगको कुराकानी सुनौ. स्वागत छ यहाँलाई.
2: Where do we begin?
3: With international news you can trust, BBC News.
2: Journeys into the heart of global events.
3: And voices from around the globe.
4: The whole region is in the grip of a severe water crisis. And I'm here to find out what.
3: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app. Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
2: Where do we begin?
3: With international news you can trust, BBC News.
2: Journeys into the heart of global events.
3: And voices from around the globe.
4: The whole region is in the grip of a severe water crisis. And I'm here to find out what.
3: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
0: तपाईँको जीवनसँग जोडेर हेर्दाखेरि कसरी हेर्नुहुन्छ यो आयात जुन सँगसँगै पढाइ
5: अनि यो पाटोलाई चाहिँ हेर्नु पर्दा हो यस यस यही नै एउटा मुख्य समस्या भएर चाहिँ अहिले अब धेरै युवाहरू चाहिँ विदेश पनि पलायन भयो है अनि अब यसमा चाहिँ केही कमजोरी सरकारको पनि छ केही कमजोरी अब स्वयं हाम्रो यो व्यवस्थाको पनि छ क्या अब यसमा अनि के कसो चाहिँ कस्तो हुँदाखेरि धेरैको अब चाहना पनि हुन्छ कसैको चाहिँ म बाहिरै गएर पढौँ बाहिरको जीवन पनि यापन गर्न पाऊँ भन्ने पनि हुन्छ यो चिज सबैलाई जोडेर हेर्नु पर्दाखेरि चाहिँ अब अहिलेको केसमा खासमा सबैले पाउनुपर्ने त त्यही नै हो किनकि एउटा अब ब्याचलर लेभल पढ्ने भइसकेपछि उसले चाहिँ आफ्नो खर्च चाहिँ आफू उठाउन सकोस् भन्ने चिज हो अब त्यसको लागि चाहिँ के गर्न सकिन्छ भन्दाखेरि चाहिँ पहिलो कुरा त व्यावहारिक ज्ञान नै चाहियो फर्स्टमा चाहिँ अनि त्यसपछि दोस्रो कुरा भनेको चाहिँ सरकारले पनि केही कदम लिनु पर्यो जस्तो कि अब विभिन्न सेक्टरमा विभिन्न विषयहरू पढ्ने मान्छेहरू पनि छन् त्यसको लागि चाहिँ इन्टर्नसिपको व्यवस्था गरिदिनु पर्यो होइन अनि त्यसरी गएर कलेजमै गएर प्रोग्रामहरू गरिदिनु पर्यो कार्यक्रम गरेर यसरी यसरी आयोजन हुन सक्छ यसरी चाहिँ आत्मनिर्भर हुन सकिन्छ होइन यो पेसा गर्दाखेरि तपाईँहरूले पढेअनुसार यो अवसरहरू चाहिँ छ मन्त्रालयमा यस्तो छ बाहिरी सेक्टरमा यस्तो छ भनेर सबैले सरकारले पनि केही कदम गरिदियो भने अनि केही चाहिँ अनि आफूले पनि इनिसिएटिभ चाहिँ लिनुपर्छ त्यो सबै गर्यो भने यो समस्याको समाधान चाहिँ हुन्छ जस्तो लाग्छ मलाई रोजगारी

0: कोटाटो भनेको चाहिँ अब भोटदार दाताले चाहिँ होइन दर्जा सबै छ अब स्किन चाहिँ छैन भन्ने कुरा त्यो त कस्तो भन्दाखेरि धेरैले के खोज्छन् भन्दाखेरि एक्सपिरियन्स खोज्छन् क्या अनुभव खोज्छन् र त्यो कोही मान्छेले चाहिँ कुनै चाहिँ सिक्यो भने उसले काम गर्ने अवसर पाए त अनुभव बटुल गर्छ अब सिधा सिधा अनुभव आउने कुरो त हुँदैन त्यसमा पनि इफेक्ट गर्छ अनि अर्को भनेको अब सिपको कुरा त त्यही हो अब जस्तै हाम्रो यो एजुकेसन सिस्टम छ जति पनि त्यसमा चाहिँ सिपयुक्त एजुकेसन सिस्टम चाहिँ छैन टोटल्ली के छ भन्दाखेरि थ्योरी बेस्ड छ थ्योरीमा चाहिँ आधारित हुने थ्योरीमा रिसाउँछौँ भने थ्योरीमा सबै चाहिँ जानेको छ हामीले तर व्यवहारिक उसमा चाहिँ गर्नु पऱ्यो भने त्यो चाहिँ हाम्रो आउँदैन किनकि हामीले सुनेको भरमा गर्न सकिँदैन सुन्नु र अनि गर्नुमा धेरै डिफ्रेन्स हुन्छ अब त्यही चिजले गर्दाखेरि चाहिँ धेरै डोमिनेटिङ पाटो चाहिँ नलाग्छ अहिलेको उसमा चाहिँ यो सिप भएर पनि उचित मूल्याङ्कन नपाउनु चाहिँ एकदमै ठुलो डोमिनेटिङ बाटो जस्तो लाग्छ किनकि कसैसँग कुनै सिप छ भने त्यसको सही मूल्याङ्कन पाउनुपर्छ सही पारिश्रमिक पाउनुपर्छ अनि त्यो राइट पर्सनमा राइट प्लेस भन्छ नि हो त्यो चिज चाहिँ हाम्रोमा धेरै डोमिनेटिङ छ जस्तो लाग्छ मलाई तपाईँ स्नातक गरिरहँदाखेरि तपाईँ जुन विषयमा पढिरहनु भएको छ र आफू ग्रेजुएट भइसकेपछि उत्तीर्ण भइसकेपछि त्यही क्षेत्रमा आफूले रोजगारी पाउने र तपाईँले सोचे अनुसारको पारिश्रमिक पाउने चाहिँ कतिको सम्भावना देख्नुहुन्छ
1: अब यसमा सम्भावना अहिले अब सरसर्ती हेर्नुपर्दाखेरि अहिलेको यो जति पनि परिस्थिति छ यसमा त पाउने सम्भावना एकदमै लो छ अब एउटा मात्रै अलिअलि राज्यले तोकी अनुसारको चाहिँ पारिश्रमिक पाउने भनेको सरकारी सेवामा गएर हो अब त्यसको लागि पनि एकदम हाई कम्पिटिसन छ एउटा कुरा त अर्को कुरा भनेको प्रोसेस एकदमै लामो छ क्या अब त्यत्रो देशमा जस्तै कोही मान्छेले एकदम दूर दराजबाट आउने मान्छेले अब त्यत्रो समय त खालि यतिकै बस्नु पनि चाहँदैन होइन उसलाई पनि आफू पनि बाँच्नु पर्यो घर परिवार होला होइन उसको अब दैनिक जीवनमा पनि के भन्छ अरे त्यो एक्सपेन्सेसहरू सबै चाहियो त्यो सबै चिज धान्न पनि गाह्रो हुन्छ अनि अर्को कुरा भनेको चाहिँ अब अहिले त्यस्तो अहिलेसम्म चाहिँ त्यस्तो छैन अब अहिले अब नयाँ सरकार आएको छ होइन नयाँ सरकारसँग धेरै आशाहरू पनि जोडिएको छ अब त्यो आशाहरू चाहिँ कतिको पूर्ण हुन्छन् अब कतिको चाहिँ सफल असफल हुन्छ अब त्यो समयले देखाउला अब समयअनुसार जाम के हुन्छ।

प्राइभेट सेक्टरहरूमा पनि ल यस्तो यस्तो पोस्टको लागि चाहिँ यति यति पारिश्रमिक हुनुपर्छ भने रेगुलेट गर्ने एउटा बरु संस्था नै खडा गरिदिएर भयो भने त्यो रेगुलेट चाहिँ गर्नुपर्छ। अनि अर्को चिज भनेको चाहिँ जस्तै कुनै मान्छेले केही चिज पढ्यो भने चाहिँ यो चिजमा यस्तो यस्तो सम्भावना छ होइन, कुनै व्यवसाय गर्नुभयो पनि व्यवसाय गर्नेलाई चाहिँ

0: मलाई लाग्छ। थ्याङ्क यू।
1: उहाँको निम्ति सुदूरपश्चिमको बाजुरा घर भई अहिले भक्तपुर बस्दै स्नातक पढ़िरहेका उमेश पाण्डे। कार्यक्रम देश परदेशमा आज हामी युवासँग रोजगारी, उद्यमशीलता, सिप, सरकारी नीति र भविष्यका सम्भावना बारेको कुराकानी सुनिरहेका छौं। अब सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका खर्दै अहिले काठमाडौँको थमेलमा बस्दै स्नातक पढ़िरहेकी सुमिना राईको अनुभव सुनौ।
2: नमस्ते अनि स्वागत छ। युवा हुनुहुन्छ होइन, डिपेन्डेन्ट हुनुहुन्छ कि आफै इन्डिपेन्डेन्ट
3: हुनुहुन्छ?
2: कतिको खर्च हुन्छ महिनाभरि? हिसाब किताब गर्नुहुन्छ, राख्नुहुन्छ?
3: खर्च त हुन्छ, त्यत्रो धेरै होइन, त्यही हो आफूलाई चाहिने ठाउँमा खर्च हुन्छ, त्यत्रो धेरै हुँदैन, त्यत्रो धेरै गर्ने एज के भन्छ त्यो इन्कम पनि हुँदैन, त्यही भएर सीमित।
2: कलेजमा इक्जाम फी भर्दाखेरि 7-8 हजार रुपियाँ लाग्छ होला होइन, अनि खाजा साजा खानु पर्यो साथीहरूसँग, 100-150 रुपियाँ त दिँदै खर्च हुन्छ होला।
3: हामी रियली मात्रै जान्छौँ, त्यत्रो धेरै हामी जानेमा पारेन कहिले
2: काहीँ। काठमाडौँमा महँगो कुरा गर्दाखेरि महँगो पनि धेरै नै छ होइन, कतिको सजिलो अप्ठ्यारो छ
3: के भनौँ? अब अलिकति इन्कम सोर्स भएको, अलिकति राम्रो ब्याकग्राउन्ड भएकोहरूलाई त ठिकै छ होला, तर नभएकोहरूलाई त गाह्रो नै छ नि होइन। अब होइन अहिले नै छ नि ग्यासमा बस्नुपर्ने होइन, अब तरकारी हरेक कुरामा गाह्रो नै छ, अलिकति ब्याकग्राउन्ड अलिकति कमजोर भएको मान्छेहरूलाई त गाह्रै छ नि, अलिकति स्ट्रङ भएकोहरूलाई त सजिलो हुने।
2: अनि युवा हुनुहुन्छ होइन, धेरै युवाहरू त वैदेशिक रोजगारीमा पनि जाने गर्नुभएको छ, तपाईँले अब कि त इङ्ग्लिसतिर कि त जर्नलिजमतिर पछि हुनसक्छ भन्ने सम्भावना देख्नु भएको छ, त्यो बाहेक विदेश जाने सम्भावना देख्नु भएको छ कि छैन?
3: अब यतिको यो प्र्याक्टिकल सब्जेक्ट होइन, यतिको लिएपछि चाहिँ खासमा त्यही नजाऊँ भनेर नै खासमा यतातिर आएको हो होइन, अब हेर्दै जाउँ, अब गर्दै जाउँ, अब के हुन्छ होइन, अब हाम्रो माथिको नीतिहरू कस्तो बन्छ, अब आफूमा चाहिँ एकदमै महत्वाकांक्षी हाई लेभलको लिएर मात्रै भएन होइन, माथिबाट नै हुनु पर्यो, अनुकूल हुनु पर्यो, अब गर्दै जाउँ भएन भने अब
2: अझै जान्छु म, के भयो भने चाहिँ नजाने, के भएन भने चाहिँ जाने।
3: अफकोर्स अब यहीँ राम्रो भयो, अब जस्तै मेरो जर्नलिजमै चाहिँ राम्रो भयो होइन, मेरो क्यापेसिटी अनुसारको मेरो इन्कम भयो भने त म किन जाने हो र होइन, अब यहाँ चाहिँ अब आफूले काम मात्रै बढी गर्नुपर्ने, अब भने जस्तो इन्कम भएन अथवा आफ्नो हुन्छ नि जुन क्यापेसिटी अनुसारको भएन भने त अफकोर्स जानै नै पर्यो नि होइन, त्यो त सबै नेपालीहरूको त्यो उहाँहरू यतिकै जान्दा होइन नि त, यहाँ उहाँले भने जस्तो यतिकै डिग्रीहरूको होइन पिएचडीहरूको त्यो सर्टिफिकेट राखेर जानु बाध्य त हुनु भएको छैन होइन, आफूले त्यो आफ्नो जुन उहाँले फोर्स गर्नुभएको छ त्यो अनुसारको यता इन्कम नपाउनु भएर त जानु बाध्य हुनुभयो नि, अब राम्रो भयो भने त यहीँ बस्ने हो, अब भएन अब भयो भने त अप्सन रोज्नै पर्ने हुन्छ होला। यसलाई फर्स्टमा त हाम्रो नीति थ्योरी बेस्ड भयो कि, हाम्रो प्र्याक्टिकल बेस्ड भएन, किनभने हामीलाई पढाइयोमा चाहिँ इभन यो हाम्रो कलेजमा पनि अब हामीलाई फर्स्ट इयरदेखि यहाँ थर्ड इयर आइसक्यौँ हामी होइन, 3 वर्ष लस्ट भइसक्यो हामीलाई, जर्नलिजम पढेपछि यहाँ कुनै प्र्याक्टिकल छैन कि, हामीलाई थ्योरी मात्रै जस्ट बुकिस नलेजमा चाहिँ हामीलाई त्यो बुकमा जे छ त्यो मात्रै पढाउनु भयो हामीलाई, इभन त्यो अब कुनै रेडियोमा गएर एउटा सामान्य होइन सामान्य न्युज रिडिङ त्यो अहिले हामी थर्ड इयरमा पुगिसकेलाई आउँदैन कि, किनभने हामीलाई प्र्याक्टिकल गराउनु भएन नि त होइन, त्यसरी ल्यायो हामीलाई बुकिङ नलेज मात्रै ल्यायो, अनि त्यो बुकहरूमा पनि के भन्छ त्यो लाइक अलिकति नराम्रो त्यो किसानहरू चाहिँ यस्तो बुकमा पनि त्यो स्तरको अनि त्यस्तो गेटअप बनाएर हामीलाई त्यसरी बिल्डअप गरायो कि हाम्रो माइन्डले, अब किसान अथवा त्यो अलिकति लेबर भनौँ न लेबरहरूको चाहिँ गेटअप यस्तो हुँदो रहेछ, अनि अलिकति लयर होइन डक्टर इन्जिनियरहरूको चाहिँ एकदमै राम्रो होइन एकदमै एट्र्याक्टिभ त्यो गर्दै ल्यायो, अनि हामीलाई अब बच्चामै त्यसै गरी जसरी जे जे दियो त्यही अनुसार त हो किन नि, अनि हामीलाई अब नेपालमा भन्नु पनि तपाईँले भन्नु के अरे भाँडा धुन अथवा त्यो झाडु पोछा लाउन हामीलाई लाज लाग्छ, अब बाहिर आउट कन्ट्री गएपछि त्यहीँ चाहिँ त्यो एकदमै के भनौँ ठुलो होइन हो त्यसरी ल्यायो कि हामीलाई माथि हाम्रो त्यो शिक्षा प्रणालीमै हामीलाई त्यसो गराइयो कि लेबर अथवा त्यो उहाँहरूलाई एकदमै हजुर नराम्रो गेटअप एकदमै नराम्रो, अब त्यस्तो भएपछि त बच्चाहरूको त हामीले त यो यस्तो रहेछ हामी चाहिँ डक्टर इन्जिनियरै बन्नु पर्दो रहेछ भन्ने त्यसरी ल्यायो कि हजुर
2: सरकारले त होइन।

0: भन्छ अनि त्यो दिगा रोजगारी दिएको छु भन्छ, यो दिगा अवसरहरू दिएको छु भन्छ, अनि खोइ त युवाहरू त अवसरै छैन भन्छन् फेरि।
1: अब त्यो चाहिँ हाम्रो नेपालमा चाहिँ के छ भन्दाखेरि माथि नीतिहरू बन्छ तर इम्प्लिमेन्टेसन छैन कि, फेयर इम्प्लिमेन्टेसन छैन। हामीले कति धेरै त्यहाँ हाम्रो धाराहरू संविधानहरूमा कति धेरै छ नि, त्यो प्रपर इम्प्लिमेन्टेसन भएको छैन नि। त्यही भएर हाम्रो चाहिँ छैन, इम्प्लिमेन्टेसनै छैन कि। अब उहाँले त प्रोग्राम ल्याउनुहुन्छ, अब त्यहाँ पनि जानुहोला, सर्टन मान्छेहरू जानुहोला, अब त्यहाँ पनि आफ्नो हुन्छ नि, हाम्रो नेपालमा त नेपोटिजम होइन, आफ्नो नातेदार भाइ बहिनी होइन, आफ्नो साइडको जो हुनुहुन्छ, क्यापिटल होस् नहोस् होइन, तान्या छ होइन, अब त्यहाँ त्यो हुँदा चाहिँ हामी त्यो क्यापिटल जो चाहिँ सक्षम हुनुहुन्छ, त्यो लाइनमा जो चाहिँ सक्षम हुनुहुन्छ उहाँलाई चाहिँ त्यहाँ हायर गरिँदैन कि, जो चाहिँ त्यहाँ आफ्नो दाई भाइ हुनुहुन्छ होइन, रिश्तेदार उहाँहरूले चाहिँ लगेर राखिन्छ कि। त्यो छ हाम्रो नेपालमा चाहिँ।
0: अहिलेको सरकारले त धेरैलाई आशा पनि दिलायो त्यो इलेक्सन अगाडि, चुनाव अगाडि, र युथहरूको सरकार भनेर पनि चिनिन्छ होइन, कतिको चित्त बुझ्दो तरिकाले काम गरेको छ जस्तो लाग्छ, ब्यालेन्स तरिकाले भन्दाखेरि, बायस नआइकन भन्दाखेरि है त
1: काम त अब नयाँ के भन्छ जेएनजीहरूको प्रतिनिधित्व गर्दै आउनु भएको छ नयाँ सरकार होइन, त्यसमा त्यो वेबाट हामी एकदमै होइन आउनु भएको छ गर्नुहुन्छ, हामी एकदमै आशावादी छौँ, अब गर्दै पनि हुनुहुन्छ होला, अब हेर्दै जाउँ, किनभने उहाँहरू अब प्रपर के भन्छ एकदमै उहाँहरू किनभने एक्सपिरियन्स्ड हुनुहुन्न होइन, सिक्दै गर्दै जानुहुन्छ, जे राम्रो गर्नुहुन्छ होला भन्ने लाग्छ।
2: सायद 5 वर्षसम्म रोजगारीको अवसर दिने भन्नुभएको,
1: अब त्यो त गर्नुहुन्छ गर्नुहुन्न, अब त्यो चाहिँ म
2: अहिले 4 महिनाको कुरा गर्दाखेरि
1: अहिले
2: उहाँहरूको
1: अहिले के भनौँ यो फेरि विरोध गरे जस्तो लाग्छ होला, तर उहाँहरूले अब अर्को पार्ट एक पार्टबाट हेर्दा उहाँहरू एक्सपिरियन्स हुनुहुन्न होइन, किनभने नयाँ आउनु भएको छ, नयाँ नयाँ जेएनजीहरूको प्रतिनिधित्व गर्दा आउनु भएको छ, अनि अब उहाँहरूको काम हेर्दा चाहिँ खासै के भनौँ त्यो प्र्याक्टिकल हो जस्तो लाग्दैन, किनभने अब जताततै जहाँ पनि होइन, अब कोही चाहिँ सुसाइड गर्न बाध्य भयो त्यो फेरि सरकारले गएर त्यो धक्काले होइन, किनभने त्यो बाध्य हुनु भएर हुनुभयो, अनि अर्को त्यो जस्तो ग्यासहरूको अहिले भइरहेछ होइन, जताततै अब भनौँ न अहिले भइरहेछ नि, अहिले यो के भन्छ हाम्रो रिलिजनको बारेमा चाहिँ होइन, हिन्दूमा चाहिँ त्यहीलाई विभेद भइरहेछ, त्यसलाई नै व्यवस्थापन सानो सानो कुराहरूलाई नै भइरहेछ होइन, त्यो भएर खासै अहिले यो तपाईँले भन्नुभएको छ 7 मन्थभित्रको यो उहाँहरूको रिजल्ट चाहिँ खासै सही त्यो चाहिँ खासै के भनौँ चित्त बुझ्दो छैन, तर अब गर्नुहुन्छ होला आशावादी छ।
0: अन्तिममा सुझाव चाहिँ के दिनुहुन्छ
1: कसलाई? सुझाव त त्यही हो, अब नीतिमा बनाउने मात्रै होइन कि, अथवा बोल्ने मात्रै होइन कि, हामी नेपालीहरूको बोल्ने मान्नेहरू हुन्छ कि, बोल्ने मात्रै होइन अथवा नीति बनाउने मात्रै होइन कि, त्यसलाई इम्प्लिमेन्टेसन पार्टमा ध्यान जाओस् होइन, जे जे बनाएको छ एकदमै आफ्नो देश सुहाउँदो होइन कि, हामी स्विजरल्यान्ड बनाउँछौँ हामी भन्दै आउनुहुन्छ नि, स्विजरल्यान्ड बनाउनु छैन कि हाम्रो नेपाललाई, हामीलाई कतिपय यो पश्चिम भेगमा त त्यो हाम्रो छ नि सरकारी हाम्रो त्यो सिटामल नि शुल्क त्यो पनि खान पाउनु भएको छैन कि, सिटामल दिएर त्यो नपाउने जो जसले जुन जुन सिटिजनसिप अथवा जुन जुन एरियामा उहाँहरूले पाउनु भएको छैन उहाँले लगेर दिनुहोस् क्या, त्यो अथवा कुनै सुत्केरी डेलिभरी गर्ने ठुलो हस्पिटल काठमाडौँमा त्यहीँ त्यहीँ छ त्यहाँ लगेर एउटा राखिदिनुहोस् क्या, त्यो नेपाली स्विजरल्यान्ड अथवा ट्रेन रेल केही ल्याउनु छैन कि, बस हाम्रो नेपालीको के भन्छ हाम्रो नेपालको त्यो परिवेश अनुसार लग्नुहोस्, हामीलाई स्विजरल्यान्ड चाहियो होइन होइन, यहाँको सोर्सहरूलाई रिसोर्सहरूलाई राम्रो ठाउँमा युटिलाइज गर्नुहोस्, अनि हाम्रो फाइनेन्सियल के भन्छ फाइनेन्सियल उसको ब्याकग्राउन्डको लागि त हाम्रो रिसोर्सहरू काफी छ नि त, तिनीहरूलाई युज गर्नुहोस् राम्रो ठाउँमा होइन, त्यही हो।
0: उहाँ हुनुहुन्थ्यो सोलुखुम्बु थुलुङ दुधकोशी गाउँपालिका घर भयो अहिले काठमाडौँ बस्दै स्नातक पढ़िरहेकी विद्यार्थी सुमिना राई। देशभरका विभिन्न एफएम रेडियो स्टेशन उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम देश परदेशमा आज हामीले युवासँग रोजगारी उद्यमशीलता सिप सरकारी नीति र भविष्यका सम्भावनाबारे अनुभव सुन्यौं। देश परदेशको समय आजलाई सकिन लाग्यो। कार्यक्रम सुन्नुभएकोमा तपाईंलाई धन्यवाद। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 MHz साथै उज्यालो अनलाइन .com खबर र जानकारी पढ्न र सुन्न अनुरोध गर्दै आजलाई प्राविधिक साथी संघर्ष विष्टसँगै म महेश गेवाली पनि

0: सुन्नु त मेरो कपडा प्याकिङ गरिदिउँ त सन्जुको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने
1: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सिएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउन्स र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरे पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ
0: यस्तो सुविधा रहेछ म अब क्यान्सर उपचार गराउन सिएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु क्यान्सर विरुद्ध क्यान्सरको किरण सिएमसी क्यान्सर इन्स्टिच्युट
2: फोन 056-494-333 493-555 थोरै बचत धेरै कायदा बिमाका छन् फाइदै फाइदा बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनाऊ न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड रामसहायता काठमाडौँ सबिकको राष्ट्रिय बिमा संस्था

0: सही भाकुरा कष्ट विचार जानो रेडियो नेटवर्क अहिले बिहानको 9 बज्यो
1: यो समय किसान पाई प्रोडक्ट्स पालेको हो
0: राष्ट्रको शान किसान
1: अ कम्प्लीट फाइटिंग सोल्युशन्स

पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। मलनीति सम्बन्धी अध्ययन गर्न कार्यदल गठन। मलको अनुदानमा संकलन सहित विभिन्न सम्भावना बारे अध्ययन र सुझाव पेश गर्ने जिम्मेवारी। महोत्तरीको औरहीमा चापाकल खरिदमा अनियमितताको आशंका। 11 जना व्यक्ति र 5 कम्पनी विरूद्ध मुद्दा दायर। आज मधेश बाहेक सबै प्रदेशको पहाड़ी एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना। कोशीको तराई र मधेश प्रदेशको केही ठाउँमा हावाहुरी चल्न सक्ने। युक्रेन युद्धको विरोध गरेको भन्दै रूसका नेता सुलसबर्गलाई 11 वर्ष जेल सजाय। सुलसबर्गको पार्टीलाई पनि चुनाव लड्न प्रतिबन्ध। स्पेनका मिडफिल्डर रोड्रिगोले बार्सिलोनासँग 4 वर्षको सम्झौता गर्ने। सरकारले मल सम्बन्धी देखिएका समस्याको अल्पकालीन र दीर्घकालीन समाधान सहितका विकल्प सिफारिश गर्न कार्यदल गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय अन्तर्गतको नीति विश्लेषण तथा समन्वय शाखाले विभिन्न मन्त्रालय तथा निकायका प्रतिनिधि सम्मिलित मल नीति सम्बन्धी अध्ययन कार्यदल गठन गरेको प्रधानमन्त्री कार्यालयका प्रवक्ता सहसचिव हेमराज अर्यालले जानकारी दिनुभयो। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सहसचिव प्रद्युम्न उपाध्यायको संयोजकत्वमा गठित 12 सदस्यीय कार्यदलले कार्य प्रारम्भ गरेको 60 दिनभित्र प्रतिवेदन बुझाउने कार्य आदेश पाएको छ। प्रवक्ता अर्यालका अनुसार कार्यदलले हालको सार्वजनिक खरिद ऐन तथा नियमावली अनुसार मल खरिदमा लेखिएका प्रक्रियागत अवरोधको विश्लेषण गरी सरलीकरणका उपाय सिफारिश गर्नेछ। साथै अन्तर्राष्ट्रिय आपूर्ति श्रृंखलामा आउने उतार चढ़ावलाई कम गर्न र ढुवानी व्यवस्थापनलाई थप चुस्त बनाउन अल्पकालीन तथा दीर्घकालीन रणनीतिको सुझाव पेश गर्नेछ। कार्यदेश अनुसार कार्यदलले स्वदेशमा प्रामाणिक मल उत्पादनको सम्भाव्यता र प्रयोगलाई बढ़ावा दिन आवश्यक पर्ने नीतिगत सुधारका सुझाव पेश गर्नुका साथै रासायनिक तथा प्रामाणिक मलमा दिने अनुदान बीच सन्तुलन कायम गर्ने सम्भावनाबारे पनि अध्ययन गर्नेछ। त्यसै गरी प्रामाणिक मलतर्फको अनुदान रकमको प्रभावकारी उपयोगका लागि विद्यमान कार्यविधि पुनरावलोकन गरी आवश्यक सुझाव दिनेछ। कार्यदलले स्वदेशमै हरित रासायनिक मल कारखाना स्थापना वा उत्पादनको सम्भावना र त्यसका लागि आवश्यक पूर्वाधारको अवस्थाबारे अध्ययन गर्नुका साथै अहिले उपलब्ध गराउँदै आएको अनुदानको वितरण प्रणाली र यसको प्रभावकारिताको पुनरावलोकन

मंत्रालयका सहसचिव रामकृष्ण श्रेष्ठ, वरिष्ठ माटो वैज्ञानिक श्री प्रसाद विष्ट, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव भीम भट्टराई, नेपाल विद्युत प्राधिकरणका निर्देशक मुनिन्द्र ठाकुर, डिभिजन वन कार्यालय ललितपुरका वन अधिकृत समीप बस्नेत लगायत सदस्य हुनुहुन्छ। हतियार दुरूपयोग अनुसन्धान आयोगले महोत्तरीको औरही नगरपालिकामा चापाकल खरीद तथा वितरणमा अनियमितता गरेको आरोपमा 11 जना व्यक्ति र 5 वटा सप्लायर्स कम्पनी विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। आर्थिक वर्ष 2079-80 नगरपालिकाले ह्याण्डपम्प तथा ट्यूबवेल अर्थात चापाकल खरीद गर्दा सार्वजनिक खरीद ऐन तथा नियमावली विपरीत लागत अनुमान तयार गरी खरीद प्रक्रियालाई विभाजन गरेर प्रतिस्पर्धा सीमित गरेको पाइएको आयोगले

0: विरुद्ध आरोप पत्र दायर गरेको हो। आयोगले आपूर्तिकर्ता विभिन्न कम्पनीलाई पनि कानून बमोजिम सजायको माग दावी गरिएको जनाएको छ। आज मधेश प्रदेश बाहेक सबै प्रदेशको पहाड़ी एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भागका एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने अनुमान छ। त्यस्तै आज राति कोशी र बागमती प्रदेशको पहाड़ी भागका एक दुई ठाउँमा मुसलधारे पानी पर्ने सम्भावना भएकोले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। कोशी प्रदेशको तराई र मधेश प्रदेशको केही ठाउँमा भने हावाहरू चल्न सक्ने सम्भावना रहेको छ। अहिले देशभर मनसून वायुको प्रभाव रहेको छ। गैराती, सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशको धेरै जसो पहाड़ी जिल्लामा हल्कादेखि मध्यमसम्मको वर्षा भएको थियो। पछिल्लो 12 घण्टामा सबैभन्दा धेरै खोटाङको हेसिलो खोर्कमा 59 मिलिमिटरसम्म वर्षा मापन भएको महाशाखाले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एक साथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार बजे भित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: वर्षाको बेला गरिएको पूर्व तयारीले धनगनको क्षति रोकथाम गर्छ।
2: मौसम र बाढ़ी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौं। मोबाइल चार्जमा राखौं। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौं।
1: बाढ़ीको चेतावनी पाउन साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बाल बालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: व्यक्तिगत 39 वर्ष देखि संचालन नेपाल के पहिलो अग्रणी जीवन बीमा कंपनी नेशनल लाइफ इंश्योरेंस कंपनी नासिमपाट काठमाडौं।
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा
2: पैसामा छ शक्ति पैसामा छ सहारा
1: धोती पटुका र इजारको गाठो हुँदै गाड हुन्छन्न
2: बैंकको चेक टोकन एटीएम हुँदै हातको मोबाइल सम्म
1: यो प्रश्न कसरी कमाउने कसरी जोगाउने र कसरी बढाउने
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने
1: पैसा को आवश्यकता महत्व र यथार्थ बताउने
2: इतिहास गाथा र कथा गाँठका कुरा भदौदेखि हरेक हप्ता आइतबार उज्यालो टीवी र काया कैरनमा गाँठका कुरा
3: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू जनआस्थाका प्रधान सम्पादक एवं पत्रकार किशोर श्रेष्ठ रिहा हुनुभएको छ। बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनवाई गर्दै सर्वोच्च अदालतले हिजो पत्रकार श्रेष्ठलाई रिहा गर्न आदेश दिएको थियो। उहाँ गैरहती थुनामुक्त हुनुभएको हो। सर्वोच्चको आदेश अनुसार श्रेष्ठलाई जिम्मा जमानीमा छाडिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। उहाँ विरूद्ध वैयक्तिक गोपनीयता सम्बन्धी कसुरमा उजुरी परेको थियो। श्रेष्ठले सरकारले विरोधीको आवाज थुन्ने नियतले आफूमाथि प्रतिशोध साधेको आरोप समेत लगाउनु भएको छ। प्रकाशित समाचार गलत भए कानूनी प्रक्रिया मार्फत त्यसको खण्डन गर्न सक्ने व्यवस्था रहेको उहाँले उल्लेख गर्नुभयो। जनआस्था आन्दोलनमा छापिएको एक समाचार र तस्विरको कारण वैयक्तिक गोपनीयताको हक हनन भएको भने प्रहरी श्रेष्ठलाई गएको साउन 27 गते मध्यराती पक्राउ गरेको थियो। निर्वाचन आयोगले मृत्यु भइसकेका मतदाताको विवरण अध्यावधिक गर्न अनुरोध गरेको छ। मतदाता नामावलीलाई अध्यावधिक विश्वसनीय र वस्तुगत बनाउन नियमित रूपमा मतदाता नामावली अध्यावधिक गर्न अनुरोध गरिएको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले निकालेको विज्ञप्तीमा उल्लेख छ। कुनै मतदाताको मृत्यु भएको भए परिवारका सदस्य वा अन्य कुनै व्यक्तिले मृत्यु दर्ता प्रमाण पत्र सहित सम्बन्धित निर्वाचन कार्यालयमा सूचना दिन आयोगले अनुरोध गरेको हो। विद्यमान मतदाता नामावलीलाई निरन्तर अध्यावधिक गर्न निर्वाचनको स्वच्छता निष्पक्षता र विश्वसनीयतासँग प्रत्यक्ष रूपमा सम्बन्धित विषय भएकोले यो कार्यमा सबै नागरिकबाट सहयोग प्राप्त हुने विश्वास गरिएको निर्वाचन आयोगले जनाएको छ। अब विदेशको खबर। रूसको राजधानी मस्कोमा रहेको एक अदालतले युक्रेन युद्धको विरोध गर्ने प्रमुख प्रतिपक्षी नेता लेव सुलसबर्गलाई दोषी ठहर गर्दै 11 वर्षको जेल सजाय सुनाएको छ। रूसमा आउँदो महिना हुने संसदीय चुनावभन्दा अघि विपक्षी नेताहरू विरूद्ध भइरहेको कार्यवाहीका बीच यो पछिल्लो फैसला सार्वजनिक भएको हो। रूसले युक्रेनमाथि गरेको आक्रमण र युद्धको लेव सुलसबर्गले सार्वजनिक रूपमा विरोध गर्दै आएको समाचार संस्था अल जजिराले जनाएको छ। सन् 2022 फेब्रुअरीमा युक्रेनमाथि रूसी आक्रमण भए ता क्रेमलिनले युद्धको आलोचना गर्ने नेता तथा कार्यकर्ता विरूद्ध लगातार कार्यवाही अभियान गर्दै आएको छ। याब्लोको पार्टीका वरिष्ठ नेता सुलसबर्गी रूस युक्रेन युद्धको विरोध गर्दै आउनुभएको थियो। सुलसबर्ग विरूद्ध पछिल्लो 2 वर्षमा दायर गरिएको यो दोस्रो मुद्दा हो। हिजो अदालतले सुलसबर्गलाई दोषी ठहर गर्दै 11 वर्ष 1 महिनाको जेल सजाय सुनाएको हो। साथै सुलसबर्गको पार्टीलाई पनि चुनाव लड्न प्रतिबन्ध लागेको छ। रूसको सर्वोच्च अदालतले आफ्नो पुरानो फैसलालाई नै कायम राख्दै पछिल्लो फैसला गरेको हो। रूसमा सेप्टेम्बर 18-20 संसदीय चुनाव हुँदैछ। अब खेल खबर। स्पेनका मिडफिल्डर रोड्री हर्नान्डेज म्यान्चेस्टर सिटी छाडेर बार्सिलोना पुगेका छन्। बार्सिलोनाले रोड्रीलाई अनुबन्ध गर्न सिटीलाई झण्डै 65 मिलियन पाउन्ड अर्थात 13 अर्ब 45 करोड़ रूपियाँ बराबर तिर्ने सहमति गरेको छ। रोड्रीले बार्सिलोनासँग 4 वर्षको सम्झौता गर्नेछन्। रोड्रीले आफ्नो नयाँ टोली बार्सिलोनाका धेरै खेलाड़ीलाई स्पेनको राष्ट्रिय टोलीबाट पहिले चिनेको पनि बताएका बीबीसीले जनाएको छ। यसअघि रोड्री सन् 2019 एथलेटिको म्याड्रिडबाट म्यान्चेस्टर सिटीमा आबद्ध भएका थिए। सिटीमा रहँदा उनले 298 खेल खेल्दै 7 सिजनमा 12 प्रमुख उपाधि जितेका छन्। रोड्रीको सम्झौता सिटीमा अन्तिम वर्षतर्फ अघि बढ़िरहेका बेला बार्सिलोनाले अनुबन्धका लागि प्रयास तीव्र बनाएको थियो। यसअघि रोड्री रियल माड्रिड जाने सम्भावनाबारे चर्चा भएको थियो तर बार्सिलोनाले उनलाई आफ्नो टोलीमा भित्र्याउन सफल भएको छ। चार बन्दिनभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य

0: स्पेनका मिडफिल्डर रोड्रीले बार्सिलोनासँग चार वर्षको सम्झौता गरे।
1: सर्वसुलभ आवास कर्जा
2: अब बन्छ तपाईको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
1: आधार दरमा मात्र 0.5% प्रिमियम थप
2: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा
1: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
2: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि
1: न्यून सेवा शुल्क न्यून ब्याज दर
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
1: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01

0: ए दाई राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नुभएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
1: म पनि राईको साझा स्टोरमा नै जानु भएको हो। ल हेर, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
2: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर्स, स्थान जिल्ला प्रशासन कार्यालय नजिकै, सोलु रुत्कुलो नगरपालिका 5, सल्लेरी, सोलुखुम्बु।
3: खै जन्मदाता दिनुहोस् त।
4: जन्मदाता गरेको छैन नि म्याडम।
3: ल जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि।
4: मलाई त थाहा नै थिएन म्याडम।
3: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ।
4: पहिला कसैले भनेन।
5: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
6: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
7: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
6: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: वन जंगलको छेउमा घर आँगन पर्ने भए, होसियारिया पुनाउन जोखिम टार्ने भए, वारिपारी झाडी बुट्यान घाँस राख्नुहुन्न, साँझ पर्दा घर छोडी गाउँ घुम्न जानुहुन्न, बाघ भालु बैरा हात्ती चितुवा पसेपछि धान जानको क्षति हुन्छ चुपचाप बसेपछि।

0: साधन छोड्नु वन भित्र जाँदा आउँदा साथी भाई खोज्नु
1: नेपाल सरकार विज्ञापन बोर्ड
2: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ ए कान्छी जाँदा पसल गएर बिजुलीको बल्ब लिएर आइज
3: दिदी छिनको छिन किनेर कसरी सक्नु राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ
2: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्
3: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान सर्भिस केबल मल्टिप्लग पावर सकेट लिस्टी अर्थिङको तार अर्थिङ रड अर्थिङ केमिकल उपलब्ध छ
2: साथै एलसीडी एलईडी टिभी साउन्ड सिस्टम कम्प्युटर ल्यापटप हाउस वायरिङका सामानहरू चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ
4: साथै डिप फ्रिज फ्रिज एसी पाउनका साथै मरम्मत पनि गरिन्छ
2: प्रोपाइटर अजय पञ्चियार सम्पर्क नम्बर 9809909094 र 9863868418
3: वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरी सोलुखुम्बु
4: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र युनियुक्ताबाट बचौ र बचाऊ

0: 信宣誓法参考をお知らせください。
1: उपभोक्ता अधिकार को संरक्षण गरौं गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ता को अधिकार को रक्षा गरौं कारोबारमा बिल विशोक लिने र दिने गरौं कारोबारलाई पारदर्शी बनाऊ नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना नदेऊ वस्तु सेवाको मूल्य मात्रा म्याचकी नीति गुणस्तर यकिन गरी मात्र खरिद बिक्री गरौं वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति मागौ निष्पक्ष तथा तथ्यपूरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश
2: खुम्बु कानून क्याम्पस एनएलडीमा भर्ना सम्बन्धी
1: सोलुखुम्बु कानून क्याम्पसमा शैक्षिक सत्र 2083/84 लागि 3 वर्ष एलएलबी प्रथम वर्षको भर्ना खुलेको हुँदा कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण गरेका इच्छुक व्यक्तिहरूले निम्न अनुसार भर्ना हुनुहुन जानकारी गराइन्छ। भर्ना कार्यक्रमको मिति भर्नाका लागि आवेदन फारम वितरण भदौ 1 गतेदेखि भदौ 30 गतेसम्म प्रवेश परीक्षा असोज 10 गते नतिजा प्रकाशन असोज 11 गते भर्ना म्याच असोज 12 गतेदेखि असोज 25 गतेसम्म कक्षा सञ्चालन कार्तिक 10 गतेदेखि रजिस्ट्रेसन फारम भर्ने म्याच कार्तिक 30 गतेसम्म सब जानकारीका लागि 9851005656 9841285445 र 9842847750 गीता घिमिरे क्याम्पस प्रमुख सोलुखुम्बु कानून क्याम्पस आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सोलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
3: सोलू दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आमो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छूट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छूट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छूटको व्यवस्था गरिएको छ। पुनश शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
2: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 9858870305 र 9861034213।
3: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु।
4: हत्तेरीका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका 4-4 वटा पसल चारे कतै पाइन। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो?
5: धत बहिनी, तिमी पनि कस्तो समनामा छौ?
4: बिजुलीको सामान लिन काठमाडौँ किन जानु?

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: सामाजिक सुरक्षा भत्ता निकास गरिएको सम्बन्धी सूचना। महाकुरुङ गाउँपालिकाको कार्यालयको आर्थिक वर्ष 2082-83 सालको सामाजिक सुरक्षा भत्ता प्राप्त हुने लाभग्राहीहरूको चौथो त्रैमासिक वैशाख जेठ असार महिना अन्तिम पुस्ताको सामाजिक सुरक्षा भत्ता सम्बन्धित पुस्ता लेखा नियन्त्रणको कार्यालयबाट सम्बन्धित बैंकमा पठाएको दोहोरा अनुरोध गर्दै उक्त रकम आफ्नो कागजातले तदर्थन नीति अनुसार सम्बन्धित बैंकमै भुक्तानी लिनको लागि यो सूचना मार्फत जानकारी गराइन्छ। चालू आर्थिक वर्षभित्र एकपटक पनि रकम भुक्तानी नलिने लाभग्राहीले आफ्नो कागजातले सम्बन्धित बैंकमा भुक्तानी लिन नआएको खण्डमा उक्त किस्ताको रकम सम्बन्धित कोष तथा लेखा नियन्त्रणको कार्यालयमा फिर्ता हुने ब्यौरा पनि यसै सूचना मार्फत जानकारी गराइन्छ। सामाजिक सुरक्षा भत्ता वितरण नीति यही कारण 11 गते, 12 गते, 13 गते, 14 गते र 15 गते। थप जानकारीको लागि सम्पर्क नम्बर पञ्चीकरण शाखा 98-92-07-91-97-63-94-104।
1: सुमन राई प्रमुख प्रशासकीय अधिकृत माकुम गाउँपालिका बुङ सोलुखुम्बु।
3: दिदी आज भोलि मेरो श्रीमानलाई के भएको? छिटो घर पनि आउनुहुन्न, एक्लै बस्न रुचाउनुहुन्छ, दुब्राउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे, अहिले किताबै हेर्न मान्दैन। नौ पहिला त त्यस्तो मान्छे होइन, के भएछ त? दुःख गरेर कमाएको पैसा ब्याङ्कमा अलिअलि जम्मा गर्दै थियौ, अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु गएको, पैसा नै छैन। सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ, घरबारै बिग्रिने जस्तो पो भइसक्यो। लौमा दिदी सम्झाइदिनु पर्यो। यो त लागौँछु कलकत्तामा देखिने जस्तो लक्षण छ त, कतै चाहिँ लागौँछ त। भाइ के भएको तिमीलाई, निधाती भन त।
4: खै दिदी के हो मेरो, साथीहरूले गाँजा खानालाई जबरजस्ती गरे, मैले पनि नाम भन्नै सकिनँ र खाएँ। त्यसपछि बिस्तारै बानी हुँदै गयो, अहिले त लड लागेछ, छाट्नै सकिनँ। अहिले पनि गाह्रो भइरहेको छ।
3: गाह्रो साह्रो मलाई केही थाहा छैन, अब खुक्क सबै छाड्नुपर्छ। तिमी त हाम्रो सहारा हो, किन यसरी बर्बाद हुने काम गर्दैछौ? सम्झ त, हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको चिज प्रतिष्ठा छुट्टै छ, यसको संरक्षक तिमीले त हो।
4: हुन्छ दिदी धन्यवाद, अब म सबै छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु, मेरो सबै थोक परिवार हो, मलाई माफ गर।
3: बारिशमा लज सिर्जना गरी दुवैसरी तुल्याउने वस्तु वा पदार्थ लागु पदार्थ वा लागु औषध हो। विश्व स्वास्थ्य संगठनले लागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनी परिभाषित गरेको छ। यस्ता पदार्थले बारिशको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ। त्यसैले लागु औषधको प्रयोग ओसार प्रसार रोकथाम र नियन्त्रणमा जोड़ दिउ। स्वस्थ जीवन र सभ्य समाज निर्माणमा हाती बालो गरौं। लागु औषध बुक्क समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु र सोलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश।
1: नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्नु
5: अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार र कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
6: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर। यौन हिंसाबाट बचौ र बचाऊ। यौनसन्नी हिंसा सामाजिक अपराध हो। बालबालिका यौनसन्नी हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बालबालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं।
7: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
8: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं। सुरक्षित भविष्य निर्माण गरौं। मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं। मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं। प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ। जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ। ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ। वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ। वातावरण संरक्षण गरौं। जीवन रक्षा गरौं।
7: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
9: सड़क प्रयोग गर्दा ध्यान दिउ।
5: सड़क सीमा अतिक्रमण नगरौं। सड़क सीमामा अस्थायी एवं स्थायी संरचना निर्माण नगरौं। सड़कको नाली थल तथा पानी निकास बन्द हुन नदिउ। सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गराउं। सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं। सवारी साधनमा झुन्डिएर वा छतमा बसेर यात्रा नगरौं। सड़कको क्षमता भन्दा बढी भार प्रयोग नगरौं। जेब्रा क्रसिङबाट मात्र बाटो काट्ने गरौं। सड़कको तत्काल मर्मतमार गर्ने गरौं। यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गरौं।
7: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
5: सवारी साधनको इन्जिन र चेसिस रूपकरण सम्बन्धी सूचना।
10: आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा, नामसारी गर्दा सवारी साधनको इन्जिन र चेसिसको अवस्था रुजु वा अन्य कुनै कैफियत भए नभएको रुजु गरेर मात्र खरिद बिक्री गर्नका लागि यसै सूचना मार्फत अनुरोध गरिन्छ।
5: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
11: बालबालिकालाई लागू औषध दुरूपयोगबाट बचाऊ।
12: लागू औषध सामाजिक अपराध हो। कोही कसैले प्रयोग नगरौं। बालबालिकालाई लागू औषधको प्रयोगबाट टाढा राखौं। बालबालिकाको संगतमा ध्यान दिउँ। लागू औषधबाट हुने हानि र कानूनी परिणामको बारेमा जानकारी दिउँ। बालबालिकासँग नियमित संवाद गर्ने गरौं। बालबालिकालाई घरमा माया र समय दिने गरौं। विद्यालयमै जीवन उपयोगी शिक्षा दिने गरौं। बालबालिकाको सकारात्मक गतिविधिलाई प्रोत्साहन गरौं।
5: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा सारी सन्देश।
7: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं। सुरक्षित भविष्य निर्माण गरौं।
5: मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं। मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं। प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ। जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ। ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ। वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ। वातावरण संरक्षण गरौं। जीवन रक्षा गरौं।
7: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
5: कर प्रिन्ट रुजुकरको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना।
10: आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर, नवीकरण वस्तु र लगायत अन्य कर सम्बन्धी वितरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न, बैंक भोक्सर गर्न, अघि सवारी कर तथा वस्तु एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्न हुन यस्तै सूचना मार्फत अनुरोध गरिन्छ।
5: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर। स्थानीय तहमा दर्ता भएका यी विस्ताको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना
12: यातायात व्यवस्था कार्यालयमा दर्ता भई स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सकल बिलभुक भएमा सोको आधारमा स्थानीय तहबाट सुरुवात फिर्ता गरेको निष्ठा समेत राखी सोही दर्ता नम्बर कायम हुने गरी अभिलेख खड़ा गरिनेछ। यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सकल बिलभुक नभएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाण पत्र बिलभुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाण पत्र राखी प्राविको नम्बर कायम गरी बिलभुकको प्रतिलिपि दिनेछ। त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाण पत्रको सकल पेश गरेमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि जारी गरिनेछ। सोझै स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्साहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाण पत्र बिलभुक समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ। सेवाग्राहीले नागरिकताको फोटोकपी दुई प्रति हालसालै खिचिएको फोटो सवारी दर्ता प्रमाण पत्रको फोटोकपी सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरीको फोटो सवारी साधनको पूर्ण भाग देखिने गरीको फोटो संलग्न राख्नुपर्नेछ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।

0: नागरिक सहायता कक्ष संचालन होने संबंधी सूचना
1: अदालत सेवा ग्रही महानुभावर यातायात व्यवस्था कार्यालय प्रवाहरी सेवा प्राप्ति को सहजीकरण का नागरिक सहायता कक्ष संचालन कर उक्त कक्ष निःशुल्क सेवा प्राप्त होने सकने सेवा प्राप्ति को नागरिक सहायता कक्ष का संपर्क राख अनुरोध कर सेवा प्राप्ति में कसई को प्रलोभन में नगरी आपको सेवा लिना हार्दिक अपील करद सेवा प्राप्ति में कई गुनासो आए में गुनासो सुनी अधिकार कार्यालय प्रमुख सीधी संपर्क राख
0: कोशी प्रदेश सरकार आंतरिक मामला तथा कानून मंत्रालय विराटनगर आर्थिक वर्ष 2084-84 का लागि प्रदेशबाट संचालन गरिने आयोजना कार्यक्रम को लागि प्रस्ताव आह्वान सम्बन्धमा कोशी प्रदेश योजना आयोगको सूचना
1: आयोजनाको वर्गीकरण आधार तथा मापदण्ड निर्धारण र आयोजना व्यवस्थापन कार्यविधि 2082 बन्दुकमा स्थानीय तह र प्रदेश कार्यालयबाट आर्थिक वर्ष 2083-84 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा यस आयोगबाट मुखी 2082 चैत्र 9 गते आयोजना वैसूचना प्रणाली मार्फत प्रस्ताव आह्वान भएको हुनाले 2083 साल वैशाख 5 गते भित्रमा प्रणालीको प्रयोग मार्फत आयोजना प्रस्ताव गर्न हुन कोशी प्रदेश सरकार मार्फतका कार्यालय र स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यक्षेत्र रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रदेश कार्यालयमा सम्पर्क राख्न अनुरोध गरिन्छ। प्रस्ताव आह्वान सम्बन्धी सूचना विस्तृत आयोगको वेबसाइट ppc.kc.gov.np हेर्न पुनः सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ।
0: कोशी प्रदेश सरकार प्रदेश योजना आयोग विराटनगर नेपाल नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना
1: अदालत सेवा ग्रही महानुभावर यातायात व्यवस्था कार्यालयबाट प्रवाहरी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निःशुल्क सेवाहरू प्राप्त हुन सक्नेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुनी अधिकार कार्यालय प्रमुख सूचना सम्पर्क राख्न सक्नुहुनेछ।
0: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर
2: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देश
0: तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरी तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन चक्कल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बतालौं। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिन भित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिला गरेमा थप जरिवाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिश समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एट क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक पर्दछ। सवारी चालक अनुमति पत्र हुनु भनेको जिम्मेवार हुनु हो। ट्राफिक नियम सड़क चिन्ह गति चिन्ह को अनिवार्य पालना करिए सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाई ई रिक्सा को लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म भर्दा ई रिक्सा को सीमा छनौट गरी ट्रेन परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्र को 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईंलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा

0: सूचीकृत हुन आउने सम्बन्धी सूचना। प्रदेश खेलकुद विकास कोशी प्रदेशबाट जारी भएको खेल संघ संस्थाको दर्ता नवीकरण संचालन तथा व्यवस्थापन सम्बन्धी मार्गदर्शन 2081 परिच्छेद 6 को दफा 21 बमोजिममा सूचीकृत हुनुपर्ने र उक्त कार्य प्रत्येक खेल संघ सम्बन्धित खेलका प्रशिक्षण तथा निर्णय वा अन्य यस्तै भूमिक निर्वाहको जिम्मेवारी प्राप्त गरी कार्य गर्ने व्यक्तिहरूको विवरण अध्यावधिक गरी आफू दर्ता भएको समिति वा बोर्डमा सूचीकृत गराउनु पर्नेछ भनी उल्लेख भएको र यस प्रदेश खेलकुद विकास बोर्डमा सम्पूर्ण खेल संघहरूको दर्ता भइ नसकेका कारण यसै बोर्डले नै सूचीकृत गर्ने गराउने तय गरेकोले इच्छुक स्वयंसेवक प्रशिक्षक निर्णयकहरूले सूचीकृत हुनका लागि तपसिल बमोजिमका कागजहरू संलग्न राखी यही भदौ 25 गतेसम्म पेश गर्नुहुन यसै सूचना मार्फत जानकारी गराइन्छ। पेश गर्नुपर्ने कागजातहरू: नागरिकता प्रमाण पत्रको प्रतिलिपि, प्राप्त शैक्षिक प्रमाण पत्रको प्रमाणित प्रतिलिपि, प्राप्त प्रशिक्षक प्रशिक्षण तालिमको प्रमाणित प्रतिलिपि, हालसम्म प्रशिक्षक भई गरेको कार्यको प्रमाणित प्रतिलिपि, प्रशिक्षण गराएको स्थानीय निकायको सिफारिस, सम्बन्धित जिल्ला खेलकुद विकास समितिको सिफारिस, सम्भव भएसम्म सम्बन्धित खेल संघको सिफारिस। अध्यक्ष अर्जुन बहादुर बोका, जिल्ला खेलकुद विकास समिति, सोलुखुम्बु। कार्यक्रमहरूमा सहभागिताको लागि सूचीकृत तथा प्रस्ताव आह्वान सम्बन्धी सूचना। चालू आर्थिक वर्ष 2083-84 राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा कार्यक्षेत्र ओखलढुङ्गा र सोलुखुम्बु जिल्ला अन्तर्गत निम्न कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने भएकाले यस कार्यक्रममा सूचीकृत वा सूचीकृत हुन चाहने इच्छुक कृषि समूह, सहकारी जल उपभोक्ता समिति, कृषि फार्म तथा कम्पनीहरूले आवश्यक कागजात सहित सूचीकृत भई सूचना प्रकाशित भएको मितिले 30 दिन अर्थात भदौ 23 गते भित्र यस कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा र जोन प्राविधिक एकाई सोलुखुम्बुमा तोकिएको ढाँचा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन न्युसल 2077 अनुसूची 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै यस विषयमा थप जानकारीका लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा र जोन प्राविधिक एकाई सोलुखुम्बु वा सूचनामा दिएको सम्पर्क नम्बरमा सम्पर्क गर्न सकिनेछ।
1: सञ्चालन हुने कार्यक्रमको नामहरू: सुन्तला जात फलफुल जोन, सिंचाई पूर्वधार निर्माण तथा मर्मत सम्भार, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वधार निर्माण तथा मर्मत सम्भार, आलु जोन, बुङ आलु क्षेत्र विस्तार कार्यक्रम, सिंचाई पूर्वधार निर्माण तथा मर्मत सम्भार, केबी जोन, प्याकेजिङ लेबलिङ तथा पोस्ट हार्वेस्ट न्यूनीकरण कार्यक्रम, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वधार निर्माण तथा मर्मत सम्भार, केबी बगैंचामा थाक्रामा सहयोग, बाख्रा जोन, लक्षित जोनमा पशु नस्ल सुधार तथा उत्पादन वृद्धि कार्यक्रम, जोन सुपर जोन क्षेत्रमा कृषि यान्त्रिकरण सहयोग, उन्नत प्रविधिको बाख्राखोर निर्माणका लागि अनुदान।
0: पेश गर्नुपर्ने कागजातहरू: रु 10 कोटी कर सहित अनुसूची 10 बमोजिमका अनुदानका लागि आवेदन फारम भरेको हुनुपर्नेछ। सम्बन्धित निकायमा कृषि समूह, सहकारी संस्था, सम्बन्धित कृषि फार्म दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि, कार्यक्रम सञ्चालन हुने स्थान, जग्गा जमिनको स्वामित्व खुल्ने कागजात, जग्गा धनी प्रमाण पूर्जा वा भाडामा जग्गा भएमा कम्तीमा 5 वर्षको सम्झौतामा निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्रको प्रतिलिपि, सहकारी समूहको हकमा कार्य समितिको निर्णयको प्रतिलिपि, समूह संस्थाको स्थायी लेखा नम्बर, प्यान दर्ता वा कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि, सम्बन्धित स्थानीय तह ओडाको कार्यक्रममा दोहोरो सहयोग नभएको वा नहुने सिफारिस पत्र, सूचीकृत वा कार्यक्रम प्रस्तावलाई छुट्टा छुट्टै बेवरा खुल्ने गरी सिफारिस राख्नु पर्नेछ।
1: थप जानकारीको लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा टेलिफोन नम्बर 0735520711 वा सूचना अधिकारीको नम्बर 9852280 जोन प्राविधिक एकाइ सोलुखुम्बु 0385204600 सम्पर्क राख्न सक्नुहुनेछ।
0: हेमबहादुर आले मगर, निमित्त वरिष्ठ कृषि अधिकृत, राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा।

0: छट्टैमा यो वैसा जान लाग्यो जाँदैन बाचा खेर पर्ख लिन आउला
1: होइन ए कान्छा गीत गाउँदै कता हिँड्ने
0: जापानिज भाषा पढेर जापान छौ कि भनेको दिदी गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ
1: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिँदा है
0: मेरो त मत चाहिँ यही हो जापान जाने कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ
1: अब चिन्ता नमान कान्छा ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन संस्था जापानिज भाषा पढ्ने अनि जापान जाने
0: होइन ए इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त अरू छैन त पढ्ने ठाउँ
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिने र बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ यसका साथै कम मार्क्स ल्याएका वा कम जीपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्न र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ
0: सबै कुराको सुविधा त थाहा भयो दिदी कक्षा सञ्चालन कति खेर हुने रहेछ
1: सुन कान्छा यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन् त्यसैले आफू सेट सुरक्षित गरिहाले कान्छा
0: ल दिदी म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है
2: हजुर सबैको विश्वासी र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट चावेल केएल टावर छैटौं तला काठमाडौँ सम्पर्क
1: 98550179
2: र 01592 26 16 वेबसाइट www.obgi.edu.np ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल चाबहिल चुच्चेपाटी काठमाडौँ
1: यदि तपाईँको बच्चामा जन्मजात पैतारा घुमेको क्लबको समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा पुनः स्थापना केन्द्र एसआरडीसी काभ्रे पनिपा नगरपालिका 11 र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका 96 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ त्यस्ता समस्या भएमा वार्षिकबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ थप जानकारीका लागि सम्पर्क नम्बर 98525 अङ्कमान 98525 7 6 8

0: नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्रको सार्वजनिक सूचना सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिनभन्दा बढ़ी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
1: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, धनजन क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कारवाही गरिनेछ। पुलमा आगो लागेको, तार नत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट रोक्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852 प्राविधिक प्रमुख 9852 सूचना अधिकारी 9852 र काउन्टर 0382204003।
1: समय नै महसुस गरौं, उचालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: बहुमुखी कैंपस में स्नातक तह प्रथम वर्ष को बर्नेट संबंधी सूचना।
1: विगत 34 वर्षदेखि योग्य दक्ष र अनुभवी शिक्षकहरूद्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस सुलुखुम्बु बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 स्नातक तह बीए बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको बेहोरा सम्बन्धित विद्यार्थीहरूलाई जानकारी गराइन्छ।
0: भर्ना कार्यक्रम हुने मिति
1: भर्ना म्याच 2083 साल साउन 1 गतेदेखि भाद्र 31 गतेसम्म, कक्षा सञ्चालन 2083 साल असोज 1 गतेदेखि, रजिस्ट्रेशन फारम भने म्याच 2083 साल मंगसिर मसान्तसम्म।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9851010556, 9841663537 र 0385204556। उद्धव कुमार शर्मा क्याम्पस प्रमुख सोलुखुम्बु।

0: मानव देश विखण तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईको चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभन नपारी लड़ाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
0: देश विखण र ओसार पसारबाट बचौं, सिप सिकाऊ र स्वदेशमै आत्मनिर्भर बनाऊ। मानव देश विखण तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार।

0: सरकारले मल सम्बन्धी देखिएका समस्याहरूको अल्पकालीन र दीर्घकालीन समाधान सहितको विकल्प सिफारिश गर्न कार्यदल गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय अन्तर्गतको नीति विश्लेषण तथा समन्वय शाखाले विभिन्न मन्त्रालय तथा निकायका प्रतिनिधि सम्मिलित मल्ल नीति सम्बन्धी अध्ययन कार्यदल गठन गरेको प्रधानमन्त्री कार्यालयका प्रवक्ता सहसचिव हिमराज अरियालले जानकारी दिनुभयो। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सहसचिव प्रद्युम्न उपाध्यायको संयोजकत्वमा गठित 12 सदस्यीय कार्यदलले कार्य प्रारम्भ गरेको 60 दिनभित्र प्रतिवेदन बुझाउने कार्यदेश पाएको छ। प्रवक्ता अरियालका अनुसार कार्यदलको हालको सार्वजनिक खरिद ऐन तथा नियमावली अनुसार मल खरिदमा देखिएका प्रक्रियागत अवरोधको विश्लेषण गरी सरलीकरणका उपाय सिफारिश गर्नेछ। प्रतिनिधि सभामा यही भदौ 10 गते बुधबार प्रधानमन्त्री बालेन्द्र शाह बालेनसँग सांसदहरूको प्रत्यक्ष प्रश्न उत्तर कार्यक्रम तय गरिएको छ। सभामुख देवप्रसाद अरियालले प्रतिनिधि सभाको हिजो सोमबारको बैठकमा प्रधानमन्त्री शाहसँग प्रतिनिधि सभामा प्रश्न उत्तरको कार्यक्रम तय गरिएको जानकारी दिनुभएको हो। सभामुख अरियालले प्रधानमन्त्री शाहलाई प्रतिनिधि सभा बैठकमा उपस्थित भएर सांसदका प्रश्नको जवाब दिन रूलिङ गर्न भएको थियो। गएको जेठ सत्रमा प्रतिनिधि सभामा प्रधानमन्त्री शाहले सीमा सम्बन्धी विवादस्पद अभिव्यक्ति दिएपछि नै सांसदहरूले संसद आएर स्पष्टीकरण दिनुपर्ने माग गर्दै आएका छन्। सभामुख अरियालले विपक्षी दलहरूको माग गरे बमोजिम नै प्रधानमन्त्रीका नाममा आफूले रूलिङ गरेको उल्लेख गर्नुभयो। प्रश्नकर्ता सदस्यले यही शुक्रबार 1 बजेभित्र प्रतिनिधि सभाका सचिव समक्ष आफ्नो प्रश्न लिखित रूपमा दिन सक्नेछन्। निर्वाचन आयोगले मृत्यु भइसकेका मतदाताको विवरण अत्यावधिक गर्न अनुरोध गरेको छ। मतदाता नामोली अत्यावधिक विश्वसनीय तथा वस्तुगत बनाउन नियमित रूपमा मतदाता नामोली अत्यावधिक गर्न अनुरोध गरिएको आयोगका प्रवक्ता नारायण प्रसाद भतुवाईले निकालेको विज्ञप्तिमा उल्लेख गरिएको छ। कुनै मतदाताको मृत्यु भएको भए परिवारका सदस्य वा अन्य कुनै व्यक्तिले मृत्यु दर्ता प्रमाणपत्र सहित सम्बन्धित निर्वाचन कार्यालयमा समाधिमा आयोगले अनुरोध गरेको छ। विद्यमान मतदाता नामावलीलाई निरन्तर अत्यावधिक गर्ने निर्वाचनको स्वच्छता रहेको र निष्पक्षीय र विश्वसनीयतासँग प्रत्यक्ष रूपमा सम्बन्धित विषय भएकाले यो कार्यका लागि सबै नागरिकहरूको सहयोग प्राप्त हुने विश्वास लिएको आयोगले जनाएको छ। रूसको राजधानी मस्कोमा रहेको एक अदालतले युक्रेन युद्धको विरोध गर्ने प्रमुख विपक्षी नेता लेपर ल्वासो वर्गलाई दोषी ठहर गर्दै 11 वर्षको जेल सजाय सुनाएको छ। रूसमा आउँदो महिना हुने संसदीय चुनाव भन्दा अघि विपक्षी नेताहरू विरूद्ध भइरहेको कार्यवाहीबीच यो फैसला सार्वजनिक भएको हो। रूसले युक्रेनमाथि गरेको आक्रमणको र युद्धको लेबर ल्वासो वर्गले सार्वजनिक रूपमा विरोध गर्दै आएको अल जजिराले जनाएको छ। अन्तिममा खेल समाचार। स्पेनका मिड फिल्डर रोडी हर्नान्डेज म्यान्चेस्टर सिटी छाडेर बार्सिलोना पुगेका छन्। बार्सिलोनाले रोडीलाई अनुबन्ध गर्न सिटीलाई झण्डै 65 मिलियन पाउण्ड अर्थात 13 अर्ब 65 करोड़ रूपियाँ बराबर तिर्ने सहमति गरेको छ। रोडीले बार्सिलोनासँग 4 वर्षको सम्झौता गर्ने भएका छन्। तपाईंको आसपासमा भएका घटना तथा गतिविधिका बारेमा हामीलाई 0385020016 फोन वा solo@newsia@gmail.com इमेल गर्न सक्नुहुन्छ। तपाईंले दिनुभएका जानकारीलाई हामी समाचारमा समेट्ने प्रयास गर्नेछौ। हवस् त अहिलेलाई नमस्कार।
1: मात हुनु सधैँभरि यसो पैसै रोजे।

0: एसियन गेम्स नै हो हाम्रो पहिलो रोजाई।
1: उपभोक्ता अधिकारको संरक्षण गरौं, गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं, कारोबारमा बिल विश्वक लिने र दिने गरौं, कारोबारलाई पारदर्शी बनाऊ, नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना नदेऊ, वस्तु सेवाको मूल्य मात्रा म्याचकी मिति गुणस्तर एकिन गरे मात्र खरिद बिक्री गरौं, वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं, वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्तिमा गौं, निष्पक्ष तथा तथ्यपरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं, भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
3: खुम्बु कानून क्याम्पसको एलएलबीमा भर्ना सम्बन्धी
2: यस सोलुखुम्बु कानून क्याम्पसमा शैक्षिक सत्र 2083/84 लागि 3 वर्ष एलएलबी प्रथम वर्षको भर्ना खुलेको हुँदा कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण गरेका इच्छुक व्यक्तिहरूले निम्नानुसार भर्ना हुनुहुन जानकारी गराइन्छ।
4: भर्ना कार्यक्रमको मिति,
2: भर्नाका लागि आवेदन फारम वितरण भदौ 1 गतेदेखि भदौ 30 गतेसम्म, प्रवेश परीक्षा असोज 10 गते, नतिजा प्रकाशन असोज 11 गते, भर्ना म्याच असोज 12 गतेदेखि असोज 25 गतेसम्म, कक्षा सञ्चालन कार्तिक 10 गतेदेखि, रजिस्ट्रेसन फारम भर्ने म्याच कार्तिक 30 गतेसम्म। सब जानकारीका लागि 98-51-01-05-56, 98-41-28-45-45 र 98-42-84-87-75।
5: गीता घिमिरे क्याम्पस प्रमुख।

0: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सोलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 समिरिको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रुमा एक दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98578703 5 र 98130034213।
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुम्बु नगरपालिका वडा नम्बर 5 फलेरी सोलुखुम्बु।
2: हत्तेरिका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका 4-4 वटा पसल चारे कतै पाइन। ओह, अब सामान लिन काठमाडौँ नै जानु पर्ने हो कि क्या हो?
3: धत बहिनी, तिमी पनि कस्तो सोमनामा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुम्बुमा सबै थोक पाइन्छ त।
2: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा थाकिसके हौ।
3: ल सुन बहिनी, सुलु दुखुण्ड नगरपालिका वडा नम्बर 5 रहेको शान्ति स्टोर एण्ड सप्लाइजमा नि त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वायरिङका सामान जे खोज्यो त्यही तयार।
2: लौ, नयाँ सामान पनि पाइने, पुरानो सामान पनि मर्मत हुने। यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
0: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लाइज सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुल नारायण श्रेष्ठ 97-63-00-57-84 र विवेक श्रेष्ठ 98-62-82-00-00। सुनु दुधकुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु।
4: सड़क प्रयोग गर्दा ध्यान दिउ, सड़क सीमा अतिक्रमण नगरौं, सड़क सीमामा अस्थायी एवं स्थायी संरचना निर्माण नगरौं, सड़कको नाली थल तथा पानी निकास बन्द हुन नदिउ, सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गराउं, सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं, सवारी साधनमा घुम्बिएर वा छतमा बसेर यात्रा नगरौं, सड़कको क्षमता भन्दा बढी भार प्रयोग नगरौं, जेब्रा क्रसिङबाट मात्र बाटो काट्ने गरौं, सड़कको तत्काल मर्मतमार गर्ने गरौं, यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गराउँ।
5: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी
6: सन्देश।
7: पोषण युक्त खाने कुरा जीवन का रंग पूरा मन माता के तन।
8: स्वास्थ्य जीवन को आधार हो संतुलित र पोषणयुक्त आहार। विशेष गरी गर्भवती महिला, सुत्केरी आमा र 5 वर्ष मुनिका बाल बालिकाहरूलाई पोषणयुक्त खानाको विशेष आवश्यकता पर्दछ। दैनिक खानामा दाल भात, हरियो तरकारी, फलफूल, दूध तथा अन्य पोषणयुक्त खानेकुरा समावेश गरौं। जन्मेको एक घण्टा भित्र शिशुलाई स्तनपान गराऊ, छ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाऊ, छ महिना पछि स्तनपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरू शुरू गरौं, आइरन भिटामिन ए र जिंक युक्त खानेकुरा नियमित सेवन गरौं, जंक फूड धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौं। कुपोषणले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ, त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौं।
0: जिल्ला स्वास्थ्य कार्यालय

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौ, सुरक्षित भविष्य निर्माण गरौ,
1: मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौ, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
0: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश। सामाजिक सुरक्षा भत्ता निकासा गरिएको सम्बन्धी सूचना।
1: महाकुरुङ गाउँपालिकाको कार्यालयको आर्थिक वर्ष 2082-83 सालको सामाजिक सुरक्षा भत्ता प्राप्त हुने लाभग्राहीहरूको चौथो त्रैमासिक वैशाख जेठ असार महिना अन्तिम किस्ताको सामाजिक सुरक्षा भत्ता सम्बन्धित उक्त लेखा नियन्त्रणको कार्यालयबाट सम्बन्धित बैंकमा पठाएको दोहोरा अनुरोध गर्दै उक्त रकम आफ्नो कागजातले तपसिल नीति अनुसार सम्बन्धित बैंकमा गई भुक्तानी लिनको लागि यो सूचना मार्फत जानकारी गराइन्छ। चालू आर्थिक वर्षभित्र एकपटक पनि रकम भुक्तानी नलिने लाभग्राहीहरूले आफ्नो कागजातले सम्बन्धित बैंकमा भुक्तानी लिन नआएको खण्डमा उक्त किस्ताको रकम सम्बन्धित कोष तथा लेखा नियन्त्रणको कार्यालयमा फिर्ता हुने ब्यौरा पनि यसै सूचना मार्फत जानकारी गराइन्छ। सामाजिक सुरक्षा भत्ता वितरण मिति यही साउन 11 गते, 12 गते, 13 गते, 14 गते र 15 गते। थप जानकारीको लागि सम्पर्क नम्बर पञ्जीकरण शाखा 98-42-97-91, 97-65-97-104।
0: सुमन राई प्रमुख प्रशासकीय अधिकृत माकुलुङ गाउँपालिका बुङ सोलुखुम्बु।
2: दिदी आज भोलि मेरो श्रीमानलाई के भएको? छिटो घर पनि आउनुहुन्न, एक्लै बस्न रुचाउनुहुन्छ, दुब्राउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे, अहिले किताबै हेर्न मान्नुहुन्न।
3: नौ पहिला त त्यस्तो मान्छे होइन, के भएछ त?
2: दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जम्मा गर्दै थियौ, अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्न गएको, पैसा नै छैन। सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ, घरबारै बिग्रिने जस्तो पो भइसक्यो। लौ न दिदी सम्झाइदिनु पर्यो।
3: यो त लागौसत कलकत्तामा देखिने जस्तै लक्षण छ त।
2: कतै चाहिँ लागौसत त
3: भाइ के भएको तिमीलाई?
2: निधाती भन त।
4: खै दिदी के भन्नु र, साथीहरूले गाँजा खानालाई जबरजस्ती गरे, मैले पनि नै भन्नै सकिन र खाएँ। त्यसपछि बिस्तारै बानी हुँदै गयो, अहिले त लट लागेछ, छाट्नै सकिन। अहिले पनि गाह्रो भइरहेको छ।
2: गाह्रो साह्रो मलाई केही थाहा छैन, अब खुबको हिसाब छाड्नुपर्छ। तिमी त हाम्रो सहारा हो, किन यसरी बर्बाद हुने काम गर्दैछौ? सम्झ त, हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको चित प्रतिष्ठा छुट्टै छ, यसको संरक्षक तिमी त हो।
4: हुन्छ दिदी धन्यवाद, अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु, मेरो सबै थोक परिवार हो, मलाई माफ गर अनि सुधार्ने मौका दिउ नि।
5: बारिशका लज सिर्जना गरी दुवैसरी तुल्याउने वस्तु वा पदार्थ लागु पदार्थ वा लागु औषध हो। विश्व स्वास्थ्य संगठनले लागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनी परिभाषित गरेको छ। यस्ता पदार्थले बारिशको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ। त्यसैले लागु औषधको प्रयोग ओसार प्रसार रोकथाम र नियन्त्रणमा जोड़ दिउ, स्वस्थ जीवन र सभ्य समाज निर्माणमा हातेमालो गरौं। लागु औषध मुक्त समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु र सोलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश।
0: नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना।
1: अदली सेवाग्राही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क
3: राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
0: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर। यौन हिंसाबाट बचौ र बचाऊ।
3: यौनजन्य हिंसा सामाजिक अपराध हो। बालबालिका यौनजन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बालबालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं।
0: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश। मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं। सुरक्षित भविष्य निर्माण गरौं।
3: मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं। मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं। प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ। जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ। ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ। वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ। वातावरण संरक्षण गरौं। जीवन रक्षा गरौं।
0: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: एक कुर्सी प्रदेश द्वारा जनहित में जारी संदेश।
1: सवारी साधन को इंजिन र तेजस रोजो गर्ने सम्बन्धी सूचना।
2: आदरणीय सेवाग्राही महानुभावहरु, तपाईले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा, नामसारी गर्दा सवारी साधन को इंजिन र तेजस को अवस्था रोजो वा अन्य कुनै कैफियत भए नभएको रोजो गरेर मात्र खरिद बिक्री गर्नका लागि यसै सूचना मार्फत अनुरोध गरिन्छ।
3: उत्तर प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराट नगर।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देश।
2: तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरी तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सक्कल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बतालौ। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिला गरेमा थप जरिवाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएन वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिस समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एट क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक पर्दछ। सवारी चालक अनुमति पत्र हुनु भनेको जिम्मेवार हुनु हो। ट्राफिक नियम सड़क चिन्ह र गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाई ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म भर्दा ई रिक्साको सीमा छनौट गरी ट्रेन परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईंलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क

0: हत्तेरिका बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठेक्का फुत्किए।
1: ए के भो दौडिँदै पो आइस त
0: दाइ, हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारे
1: भन को हो त्यो अर्काको भाग खोज्ने, यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ।
2: बुवा, तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ? ठेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ? तपाईँ समाजका जान्ने बुझ्ने भनौदारको एकलौटी अनि अहंताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो। विकासका कार्यमा राजनीति नगरौं, समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौं, अधिकारको दुरूपयोग नगरौं, जनहितको लागि सुनो एफएमले तयार पारेको सामाजिक सन्देश।
3: स्थानीय तहमा दर्ता भएका यी रिक्साको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना
4: यातायात व्यवस्था कार्यालयमा दर्ता भई स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सकल बिल बुक भएमा सोको आधारमा स्थानीय तहबाट सुरुवा फिर्ता गरेको निष्ठा समेत राखी सोही दर्ता नम्बर कायम हुने गरी अभिलेख खडा गरिनेछ। यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सकल बिल बुक नभएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाण पत्र बिल बुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाण पत्र राखी साविकको नम्बर कायम गरी बिल बुकको प्रतिलिपि दिनेछ। त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाण पत्रको सकल पेश गरेमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि जारी गरिनेछ। सोझै स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्साहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाण पत्र बिल बुक समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ। सेवाग्राहीले नागरिकताको फोटो कपी, दुई प्रति हालसालै खिचिएको फोटो, सवारी दर्ता प्रमाण पत्रको फोटो कपी, सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरीको फोटो, सवारी साधनको पूर्ण भाग देखिने गरीको फोटो संलग्न राख्नुपर्नेछ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।

0: बाबा मलाई आज स्कूल जाने मन छैन आज जादिनु नि है
1: नो किन नि के भयो सन्चो भएन
0: हैन यतिकै जाने मन लागेन
1: यतिकै पनि हुन्छ
0: मैले साइन्सको पन्छै गर्न सकिन सरले कुट्नु हुन्छ
1: ए कुरा त्यस्तो थियो ल हेर म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिना गुरुङ
2: नमस्ते कति टाइमले पाल्नु भयो
1: आज रिनाले स्कुल जान्न भन्यो साइन्सको कन्ठ गर्न सकिन रे सरले पिट्नुहुन्छ भन्दै थिए
2: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिमाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
0: हस् म्याडम
3: नेपाल सरकार विज्ञापन बोर्ड
4: नमुना दुधकुण्ड आयल फर्म स्टोर्स हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-85-19 समुद्र साक्य 9861-83-35-34 टेलिफोन 0385-20-243 नमुना दुधकुण्ड आयल फर्म स्टोर्स प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862-82-13-87 नमुना दुधकुण्ड आयल फर्म स्टोर्स सँगै यूआईस मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाड़ी मरमत सम्बन्धी सेवा उपलब्ध छ यहाँ साना तथा ठूला जुनसुकै गाड़ी मरमत गरिन्छ सम्पर्क रमिला श्रेष्ठ 9862-93-06-46 नमुना दुधकुण्ड आयल फर्म स्टोर्स सोलु दुधकुण्ड नगरपालिका साथ गारमा जोरबौद्ध सुलुखुम्बु
5: बालक बालिकालाई काममा लगाएको पाइएमा कानून अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ
6: यहाँ साउजी को हुनुहुन्छ यता बोलाउनुहोस्
7: किन खोज्नु भएको होला हजुर को पर्नु हो
6: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने
7: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन त्यही भएर मैले खाना बस्न दिएको छु काम लिएको छु हजुरहरूलाई के मतलब हो र यस्तो कुरा
6: हेर्नुहोस् हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ तपाईँ हामीसँग जानुपर्छ हिँड्नुहोस्
7: होइन हजुर होइन कसले उजुरी गर्यो मैले त त्यस्तो गरेको छैन हजुर मैले त उनीहरूकै लागि गरेको यसो नगरौ न हजुर
8: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ
9: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ नेपाल सरकार विज्ञापन बोर्ड
10: कर प्रिन्ट रुजुकरको रकम र सवारी साधनको नम्बर एकिन गणेश सम्बन्धी सूचना आदरणीय सेवाग्राही महानुभावहरू तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी वितरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न बैंक भोक्सर गर्न अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्न हुन यस्तै सूचना मार्फत अनुरोध गरिन्छ कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर
11: एब्रो आज मेरो जन्मदिन हो याद त छ नि
12: संसारकी सबैभन्दा राम्री मेरो प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी बोलाउँला र ल आँखा बन्द गर त
11: त्यस्तै जिस्किनुहुन्छ हजुर पनि ल आँखा बन्द गरे
12: ल अब आँखा खोला त
11: वाउ कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र
13: अरु कहाँबाट हुनु र हजुर विधान सुनसादी पसलबाट हो नि विधान सुनसादी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनसादीका आकर्षक गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी मालबारी तिलहरी लगायतका गरगहना नेटको भावमा बनाइन्छ राष्ट्रिय अनुसारको पत्थर पनि पाइन्छ प्रोप्राइटर विधान रहपाल सम्पर्क नम्बर 9742840456 र 9867530620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुनसादी उद्योग सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरी सोलुखुम्बु
14: बालबालिकालाई लागू औषध दुरूपयोगबाट बचाऊ लागू औषध सामाजिक अपराध हो कोही कसैले प्रयोग नगरौं बालबालिकालाई लागू औषधको प्रयोगबाट टाढा राखौं बालबालिकाको संगतमा ध्यान दिऊ लागू औषधबाट हुने हानि र कानूनी परिणामको बारेमा जानकारी दिऊ बालबालिकासँग नियमित संवाद गर्ने गरौं बालबालिकालाई घरमा माया र समय दिने गरौं विद्यालयमै जीवन उपयोगी शिक्षा दिने गरौं बालबालिकाको सकारात्मक गतिविधिलाई प्रोत्साहन गरौं
15: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा सारी सन्देश
16: आया आया भनेर पो बसेछ त बिरामी हो क्या हो
17: तीन दिनदेखि दात दुखेर म त हैरान भए नि उपचार गर्न काठमाडौँ नै जानु पर्छ
16: कति पीर मानेको के को काठमाडौँ जानु पर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त बरु जानुस् त्यही
17: हो र के डेन्टल रे
18: एभरेस्ट डेन्टल क्लिनिक सुलु दुधकुण्ड नगरपालिका 5 बसन्त बजार सल्लेरी सुलुखुम्बु
16: हाम्रा सेवाहरू
18: दाँत सफा गर्ने दाँत टल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखाई दाँत निकाल्ने दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने निक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँतको एक्सरे गर्ने सुन चाँदीको दाँत राख्ने गिजा सुन्निने रगत आइराख्ने मुख गनाउने समस्याको उपचार गर्ने बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने
19: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेलाइजेसन स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ
20: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोप्राइटर श्रीराम सहनी सम्पर्क 9821129090 र 9746583487
14: सवारी साधनको इन्जिन र चेसिस रुचुकुनी सम्बन्धी सूचना आदरणीय सेवाग्राही महानुभावहरू तपाईँले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा नामसारी गर्दा सवारी साधनको इन्जिन र चेसिसको अवस्था रुजु वा अन्य कुनै कैफियत भए नभएको रुजु गरेर मात्र खरिद बिक्री गर्नका लागि यसै सूचना मार्फत अनुरोध गरिन्छ
15: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर
21: अलिकति जत्न पा छैन खट खट खट गरेर बिग्रिहाल्छ त्यसमाथि हामी महिलाले चलाउनै सकिन्न
1: होइन खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिलर छैन भने बजारमा
21: चिन्ता किन लिनुहुन्छ एक पटक लगानी गरी दसौँ वर्ष ढुक्क हुन होन्डाको महिला मैत्री दुई वर्ष वारेन्टी नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिलर छँदैछ नि
1: यो कहाँ किन्न पाइन्छ अनि पार्ट्सको सर्भिस कहाँ कहाँ उपलब्ध छ नि
21: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध हुनेछ
22: खेतबारी जोत्न खोपाई गर्न डिजाइन बनाउन उकेरा लगाउन झुलो बनाउन समेत यही टिलरबाटै मिल्छ यति मात्र होइन सिँचाइको लागि वाटर पम्पका साथै घाँस धान गहुँ मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ
23: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पोज सर्भिस काली सिद्ध चरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखलढुङ्गा फोन 0375992222 98528820222 साथै 98010208095 मा मिस कल गर्नुहोस् लगतै तपाईलाई फोन आउनेछ
24: लगभग सबैजना आइसक्नु भयो आजको उडास्तरको छलफल सुरु गराउन न त
25: हुन्छ हुन्छ ल हुन्छ
24: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ
25: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्को फुल्ने धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्
26: ल पहिरोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है
25: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने पानीको मूल सुक्ने वा धमिलो हुने रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
24: पहिरो जाने संकेत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
25: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ
26: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्न मिलेन
25: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ
24: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचे पो धन ज्यानै नभए के धन के मन
27: नेपाल सरकार विज्ञापन बोर्ड
28: के भयो के को हल्ला खल्ला हो यो
29: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए
30: के सकिनु नि गाउँमा सड़क बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके होइन
28: होइन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या खन्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
30: सड़क बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारो पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नु पर्छ बाटो मात्र भएर के गर्ने
29: हो त है हामीले त ध्यानै नदिएको
30: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
31: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड

र संस्कृति के हो भन्ने त सबले बुझिसके आजकल आफ्नो त यति कार्पेट नै हो विगत तीन दशकदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनुहोला यति कार्पेट कार्पेटको शहनशाह

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: नेपाल में सर्वाधिक बिक्री हुई अंतर्राष्ट्रीय हुंडा ब्रांड की मोटरसाइकिल तथा स्कूटर अब उखरिजुला को मिलन चीतना।
2: हुंडा का विशेषता
3: जापानीज उच्च प्रवृि उत्पादित
2: उत्कृष्ट माइलेज
3: राम्रो रिसेल मूल्य
2: टिकाऊ र भर पर्दो
3: अफ रोड का उपयुक्त
2: BS6 तथा नया नया भर्सन बजार में लंच भैर
3: सब उम्र समूह कर्मचारी तथा व्यवसाय प्रयोजन का अति उपयोगी।
2: हमारा सेवा
3: ओखलढुंगा खोटांग को विक्कल बजार फाइनेंस को सुविधा सहित हुंडा का सब मॉडल का मोटरसाइकिल तथा स्कूटर कंपनी के मूल्य में पाइने
2: जुनसुक मॉडल का जेन्युइन पार्ट्स पाने का साथ ही सर्विसिंग सेवा
3: एक्सचेंज को सुविधा सहित मोटरसाइकिल तथा स्कूटर खरीद करना एक सेट हेलमेट और सर्विस सेवा निःशुल्क दीने
2: ऑनलाइन बाट बुकिंग करी भुगतान करे में होम डिलीवरी को सुविधा समेत रहने
3: ओखलढुंगा को आधिकारिक विक्रेता होप मल्टीपर्पज सर्विस प्राली सिद्धिशरण नगरपालिका 11 गुरुमारे भुजाई ओखलढुंगा।
2: संपर्क नंबर 037590222 9852880222 र 9842880300
4: आज त तिमी धेरै मलिन थकी देखिन्छौ नि के भयो?
5: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
4: ओहो दिदी, कुटमा मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
5: र मैले त सोचेकै थिएन यी त घरभित्रका सामान्य कुरा होला नि भनेर।
4: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
5: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
6: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिना सम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
7: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
8: ए बाबु, नै न, मेरो त हात खुट्टा अनुमासा झमझम गर्छ, तिमासी हैरान बनायो। मेरो पनि के हो के खै, यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने, उपचार कता गराउने होला?
9: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ, थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त, त्यही भएर उपचार गराउनु भनेर हामी औषधालयतिर हेरेको नि म त। आउनुहोस् दिदी, बरू सँगै जाउँ।
10: यहाँ नसा च्यापिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरोग, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनास, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजे चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधलाई प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 038520129, 9843479852, 9824747718, 9843443 9969 र 9813314 72। अंगी औषधालय सोलोदूत कुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।
11: ए दाई, राईको साझा स्टोरमा दिदीले कभरहरू अर्डर गर्नु भएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
12: म पनि राईको साझा स्टोरमा नै जान लागेको। ल हेर, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
10: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर्स, स्थान जिल्ला प्रशासन कार्यालय नजिकै, सोलुदूत कुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु।
13: खै जन्मदाता दिनुहोस् त।
11: जन्मदाता गरेको छैन नि म्याडम।
13: ल जन्मदाता नभए त विद्यालय भर्न हुँदैन नि।
11: मलाई त थाहा नै थिएन म्याडम।
13: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ।
14: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
15: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
14: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालत। आत्महत्याको
13: खै जन्मदाता दिनुहोस् त।
11: जन्मदाता गरेको छैन नि म्याडम।
13: ल जन्मदाता नभए त विद्यालय भर्न हुँदैन नि।
11: मलाई त थाहा नै थिएन म्याडम।
13: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ।
14: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
15: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
14: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
15: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्न नागरिकको कर्तव्य हो।
7: नेपाल सरकार विज्ञापन बोर्ड।

0: भित्र जाँदा आउँदा साथी भाइ खोज्नु
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: उज्जवल एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान तथा ज्वालामाई अफसेट प्रेस सोलु दुधको नगरपालिका 5 सोलु खुम्बु
1: आदरणीय श्रोतावृन्द तपाईँ अहिले सुनिरहनु भएको छ सुन एफएम सुन एफएममा अब तपाईँले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली लोकगीतहरू

0: 최소 3%로 빠지도록하이.
1: उपभोक्ता अधिकारको संरक्षण गरौं गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं कारोबारमा बिल विशुक लिने र दिने गरौं कारोबारलाई पारदर्शी बनाऊ नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना नदेऊ वस्तु सेवाको मूल्य मात्रा म्याच सकी नीति गुणस्तर यकिन गरी मात्र खरिद बिक्री गरौं वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति मागौ निष्पक्ष तथा तथ्यपरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश
2: खुम्बु कानून क्याम्पसको एनएलडीमा भर्ना सम्बन्धी
1: यस सोलुखुम्बु कानून क्याम्पसमा शैक्षिक सत्र 2083/84 लागि 3 वर्ष एलएलबी प्रथम वर्षको भर्ना खुलेको हुँदा कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण गरेका इच्छुक व्यक्तिहरूले निम्न अनुसार भर्ना हुनुहुन जानकारी गराइन्छ
2: भर्ना कार्यक्रमको नीति भर्नाको लागि आवेदन फारम वितरण भदौ 1 गतेदेखि भदौ 30 गतेसम्म प्रवेश परीक्षा असोज 10 गते नतिजा प्रकाशन असोज 11 गते भर्ना म्याथ असोज 12 गतेदेखि असोज 25 गतेसम्म कक्षा सञ्चालन कार्तिक 10 गतेदेखि रजिस्ट्रेसन फारम भर्ने म्याथ कार्तिक 30 गतेसम्म थप जानकारीका लागि 9851-01-05-56 9841-28-45-45 र 9842-84-87-75 गीता घिमिरे क्याम्पस प्रमुख

0: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलुदुतकुण्ड नगरपालिका वडा नम्बर 5 समुरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रुङमा 1 दशकभन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चस्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ। चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98528703 5 र 98130034213।
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुदुतकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरी सोलुखुम्बु।
2: हत्तेरीका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका 4-4 वटा पसल चारे कतै पाइन। ओह, अब सामान लिन काठमाडौँ नै जानु पर्ने हो कि क्या हो?
3: धत बहिनी, तिमी पनि कस्तो सम्झनामा छौ?
2: बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुम्बुमा सबै थोक पाइन्छ त।
3: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा थाकिसके हौ।
2: ल सुन बहिनी, सोलुदुतकुण्ड नगरपालिका वडा नम्बर 5 रहेको शान्ति स्टोर एण्ड सप्लाई नि त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान जे खोज्यो त्यही तयार।
3: लौ, नयाँ सामान पनि पाइने, पुरानो सामान पनि मर्मत हुने।
2: यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
0: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलुदुतकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 97-63-00-57-84 र विवेक श्रेष्ठ 98-62-82-00-00। सोलुदुतकुण्ड नगरपालिका 5 पल्लिरी सोलुखुम्बु।

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौ, सुरक्षित भविष्य निर्माण गरौ, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौ, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौ, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौ, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौ, जीवन रक्षा गरौ।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: सामाजिक सुरक्षा भत्ता निकासा गरिएको सम्बन्धी सूचना महकुमा गाउँपालिकाको कार्यालयको आर्थिक वर्ष 2082-83 सालको सामाजिक सुरक्षा भत्ता प्राप्त हुने लाभग्राहीहरूको चौथो त्रैमासिक वैशाख जेठ असार महिना अन्तिम किस्ताको सामाजिक सुरक्षा भत्ता सम्बन्धित पुस्ता लेखा नियन्त्रणको कार्यालयबाट सम्बन्धित बैंकमा पठाएको दोहोरा अनुरोध गर्दै उक्त रकम आफ्नो कागजातले तपसिल नीति अनुसार सम्बन्धित बैंकमा गई भुक्तानी लिनको लागि यो सूचना मार्फत जानकारी गराइन्छ। चालू आर्थिक वर्षभित्र एकपटक पनि रकम भुक्तानी नलिने लाभग्राहीहरूले आफ्नो कागजातले सम्बन्धित बैंकमा भुक्तानी लिन नआएको खण्डमा उक्त किस्ताको रकम सम्बन्धित कोष तथा लेखा नियन्त्रणको कार्यालयमा फिर्ता हुने ब्यौरा पनि यसै सूचना मार्फत जानकारी गराइन्छ। सामाजिक सुरक्षा भत्ता वितरण मिति यही साउन 11 गते, 12 गते, 13 गते, 14 गते र 15 गते। थप जानकारीको लागि सम्पर्क नम्बर पञ्जीकरण शाखा 98-42-97-91 97-65-97-104
1: सुमन राई प्रमुख प्रशासकीय अधिकृत माकुलुङ गाउँपालिका बुङ सोलुखुम्बु।
2: दिदी आज भोलि मेरो श्रीमानलाई के भएको? छिटो घर पनि आउनुहुन्न, एक्लै बस्न रुचाउनुहुन्छ, दुब्राउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे, अहिले किताबै हेर्न मान्नुहुन्न।
3: नै पहिला त त्यस्तो मान्छे होइन, के भएछ त?
2: दुःख गरेर कमाएको पैसा ब्याङ्कमा अलिअलि जम्मा गर्दै थियौ, अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्न गएको, पैसा नै छैन। सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ, घरबारै बिग्रिने जस्तो पो भइसक्यो। लौ न दिदी सम्झाइदिनु पर्यो।
3: यो त लागु औषध कोलकातामा देखिने जस्तै लक्षण छ त।
2: कतै चाहिँ लागु औषध त
3: भाइ के भएको तिमीलाई?
2: उदाहरण भन त।
4: खै दिदी के भन्नु र, साथीहरूले गाँजा खानलाई जबरजस्ती गरे, मैले पनि नाउँ भन्नै सकिन र खाएँ। त्यसपछि बिस्तारै बानी हुँदै गयो, अहिले त लत लागेछ, छाट्नै सकिन। अहिले पनि गाह्रो भइरहेको छ।
3: गाह्रो साह्रो मलाई केही थाहा छैन, अब खुबको सबै छाड्नुपर्छ। तिमी त हाम्रो सहारा हो, किन यसरी बर्बाद हुने काम गर्दैछौ?
2: सम्झ त,
3: हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको चिज प्रतिष्ठा छुट्टै छ, यसको संरक्षक तिमीले त हो।
4: हुन्छ दिदी धन्यवाद, अब म सबै छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु, मेरो सबै थोक परिवार हो, मलाई माफ गर अनि सुधार्ने मौका दिउ नि।
5: बारिस्ता लज सृजना गरी दुबेचरी तुल्याउने वस्तु वा पदार्थ लागू पदार्थ वा लागू औषध हो। विश्व स्वास्थ्य संगठनले लागू पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ। यस्ता पदार्थले मानिसको केन्द्रीय स्नायु प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ। त्यसैले लागू औषधको प्रयोग प्रसार प्रसार रोकथाम र नियन्त्रणमा जोड़ दिउ। स्वस्थ जीवन र सभ्य समाज निर्माणमा हाते मालो गरौ। लागू औषध मुक्त समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु र सोलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश।
1: सूचीकृत हुन आउने सम्बन्धी सूचना प्रदेश खेलकुद विकास कोशी प्रदेशबाट जारी भएको खेल संघ संस्थाको दर्ता नवीकरण संचालन तथा व्यवस्थापन सम्बन्धी मर्यादर्शन 2081 परिच्छेद 6 दफा 21 बमोजिममा सूचीकृत हुनुपर्ने र उक्त कार्य प्रत्येक खेल संघ सम्बन्धित खेलका प्रशिक्षण तथा निर्णय वा अन्य यस्तै भूमिका निर्वाहको जिम्मेवारी प्राप्त गरी कार्य गर्ने व्यक्तिहरूको विवरण अध्यावधि गरी आफू दर्ता भएको समिति वा बोर्डमा सूचीकृत गराउनु पर्नेछ भनी उल्लेख भएको र हाल यस प्रदेश खेलकुद विकास बोर्डमा सम्पूर्ण खेल संघहरूको दर्ता भइ नसकेका कारण यसै बोर्डले नै सूचीकृत गर्ने गराउने तय गरेकोले इच्छुक स्वयंसेवक प्रशिक्षित निर्णयकहरूले सूचीकृत हुनका लागि तपसिल बमोजिमका कागजहरू संलग्न राखी यही भदौ 25 गतेसम्म पेश गर्नुहुन यसै सूचना मार्फत जानकारी गराइन्छ। पेश गर्नुपर्ने कागजातहरू नागरिकता प्रमाण पत्रको प्रतिलिपि, प्राप्त शैक्षिक प्रमाण पत्रको प्रमाणित प्रतिलिपि, प्राप्त प्रशिक्षक प्रशिक्षण तालिमको प्रमाणित प्रतिलिपि, हालसम्म प्रशिक्षक भई गरेको कार्यको प्रमाणित प्रतिलिपि, प्रशिक्षण गराएको स्थानीय निकायको सिफारिस, सम्बन्धित जिल्ला खेलकुद विकास समितिको सिफारिस, सम्भव भएसम्म सम्बन्धित खेल संघको सिफारिस। अध्यक्ष अर्जुन बहादुर बोका, जिल्ला खेलकुद विकास समिति सोलुखुम्बु।

0: कार्यक्रमहरूमा सहभागिताको लागि सूचीकृत तथा प्रस्ताव आह्वान सम्बन्धी सूचना। चालू आर्थिक वर्ष 2083-84 राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा कार्यक्षेत्र ओखलढुङ्गा र सोलुखुम्बु जिल्ला अन्तर्गत निम्न कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने भएकाले यस कार्यक्रममा सूचीकृत वा सूचीकृत हुन चाहने इच्छुक कृषि समूह, सहकारी जल उपभोक्ता समिति, कृषि फार्म तथा कम्पनीहरूले आवश्यक कागजात सहित सूचीकृत भए सूचना प्रकाशित भएको मितिले 30 दिन अर्थात भदौ 23 गते भित्र यस कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा र जोन प्राविधिक एकाई सोलुखुम्बुमा तोकिएको ढाँचा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन म्युसल 2077 अनुसूची 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै यस विषयमा थप जानकारीका लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा र जोन प्राविधिक एकाई सोलुखुम्बु वा सूचनामा दिएको सम्पर्क नम्बरमा सम्पर्क गर्न सकिनेछ।
1: सञ्चालन हुने कार्यक्रमको नामहरू: सुन्तला जात फलफुल जोन, सिंचाई पूर्वधार निर्माण तथा मर्मत सम्भार, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वधार निर्माण तथा मर्मत सम्भार, आलु जोन, बुङ आलु क्षेत्र विस्तार कार्यक्रम, सिंचाई पूर्वधार निर्माण तथा मर्मत सम्भार, केबी जोन, प्याकेजिङ लेबलिङ तथा पोस्ट हार्वेस्ट न्यूनीकरण कार्यक्रम, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वधार निर्माण तथा मर्मत सम्भार, केबी बगैंचामा थाक्रमा सहयोग, बाख्रा जोन, लक्षित जोनमा पशु नस्ल सुधार तथा उत्पादन वृद्धि कार्यक्रम, जोन सुपर जोन क्षेत्रमा कृषि यान्त्रीकरण सहयोग, उन्नत प्रविधिको बाख्राखोर निर्माणका लागि अनुदान।
0: पेश गर्नुपर्ने कागजातहरू: रु 10 कोटी कर सहित अनुसूची 10 बमोजिमको अनुदानका लागि आवेदन फारम भरेको हुनुपर्नेछ। सम्बन्धित निकायमा कृषि समूह, सहकारी संस्था, सम्बन्धित कृषि फार्म दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि, कार्यक्रम सञ्चालन हुने स्थान, जग्गा जमिनको स्वामित्व खुल्ने कागजात, जग्गा धनी प्रमाण पूर्जा वा भाडामा जग्गा भएमा कम्तीमा 5 वर्षको सम्झौतामा निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्रको प्रतिलिपि, सहकारी समूहको हकमा कार्य समितिको निर्णयको प्रतिलिपि, समूह संस्थाको स्थायी लेखा नम्बर, प्यान दर्ता वा कर्चुक्ता प्रमाण पत्रको प्रतिलिपि, सम्बन्धित स्थानीय तह ओडाको कार्यक्रममा दोहोरो सहयोग नभएको वा नहुने सिफारिश पत्र, सूचीकृत वा कार्यक्रम प्रस्तावलाई छुट्टा छुट्टै बेवरा खुल्ने गरी सिफारिस राख्नु पर्नेछ।
1: थप जानकारीको लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा टेलिफोन नम्बर 0735520711 वा सूचना अधिकारीको नम्बर 9852280 जोन प्राविधिक एकाई सोलुखुम्बु 0385204600 सम्पर्क राख्न सक्नुहुनेछ।
0: हेमबहादुर आले मगर, निमित्त वरिष्ठ कृषि अधिकृत, राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा।

0: नागरिकता यता कक्ष संचालन हुने सम्बन्धी सूचना अदली सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रदान गर्ने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ। कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर
1: काम छ ठट्टैमा यो भैसा जान लाग्यो जाँदैन बाचा खेर पर्ख लिन आउला
2: होइन एकान्छा गीत गाउँदै कता हिँडी
3: जापानिज भाषा पढेर जापान छौ कि भनेको दिदी गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ
2: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है
3: मेरो तनाव चाहिँ यही हो जापान जाने कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ
2: अब चिन्ता नमान कान्छा ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन संस्था जापानिज भाषा पढ्ने अनि जापान जाने
3: होइन यो इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त अरू छैन त पढ्ने ठाउँ
2: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानिज शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एसेट गरिने र बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ त्यसका साथै कम मार्क्स ल्याएका वा कम जीपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्न र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका सहरमा जाने सुविधा पनि उपलब्ध छ
3: सबै कुरा त

0: उज्जवल एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: साइन चेक सूर्य एफएम स्टूडियो टाइम
0: टाइम चेक को साथमा न्यू स्टार डिजिटल कलर ल्याब तथा ध्वनामय अफसेट प्रेस सोलु दुत्कु नगरपालिका 5 सोलु खुम्बु.
2: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
3: Where do we begin?
2: With international news you can trust, BBC News.
3: Journeys into the heart of global events.
2: And voices from around the globe.
4: The whole region is in the grip of a severe water crisis. And I'm here to find out what.
2: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
5: सबैभन्दा पहिले मुख्य खबर. सबै सरकारी कर्मचारीलाई 15-15 दिनमै तलब भत्ता निकासा गर्न महालेखाको परिपत्र. अर्थ मन्त्रालयको नीतिगत मार्गदर्शन र बजेट वक्तव्यको नयाँ व्यवस्था कार्यान्वयन. प्रतिनिधि सभाको बैठक चल्दै स्वदेशी बिजुली उत्पादन र खपत बढाउनु पर्नेमा सांसद नेपानीको जोड़. बीपी राजमार्ग चौरापार

श्रृंखला खेल्न नेपाल ए क्रिकेट टोली अस्ट्रेलिया प्रस्थान। नेपाल खबरमा अब पूरा खबर। संघीय सरकार मातहतका निकायमा कार्यरत सबै सरकारी कर्मचारीलाई 15-15 दिनमै तलब भत्ता निकासा गर्न महालेखा नियन्त्रक

गर्न लागिएको कार्यालयले जनाएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार संघीय सरकार अन्तर्गतका निकायमा कार्यरत कर्मचारीलाई हरेक महिनाको 15 दिन कटेपछि अर्धमासिक रूपमा तलब भत्ता भुक्तानी गरिनेछ। बजेट वक्तव्य अनुसारको कर्मचारी प्रोत्साहन भत्ता समेत यसै प्रक्रियाबाट भुक्तानी गर्न निर्देशन दिइएको छ। प्रतिनिधि सभाको बैठक अहिले बसिरहेको छ। बैठकमा सांसदहरूले समसामयिक विषयमा धारणा राखिरहेका छन्। यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद श्री राम नेपालीले जलविद्युतको प्रचुर सम्भावना भएको देशमा खाना पकाउने ग्यासको अभाव हुनु र पर निर्भर रहनु

भवन निर्माणका लागि नेपाली सेनाले 100 जनाको जनशक्ति परिचालन गर्ने भएको छ। गाउँपालिका र प्रदेश सरकारको सहयोगमा अवरूद्ध सड़क तत्काल संचालनमा ल्याउने तयारी गरिएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले बताउनुभयो। उहाँका अनुसार नेपाली सेनाले जनशक्ति उपलब्ध गराउनेछ भने गण्डकी प्रदेश

0: अंतर्गत 39 वर्ष देखि संचालन नेपाल के पहिलो अग्रणी जीवन बीमा कंपनी नेशनल लाइफ इंश्योरेंस कंपनी नासिमपाट काठमाडौं।
1: कृषि र भेटेनरी शैक्षिक कार्यक्रम तर्फ स्नातक तह अध्ययन का लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एमपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा संचालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एमपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्ष बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषितर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीएससी एडी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एमपीआई भरतपुर चितवन
2: फोन 056-421-261, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौं।
3: कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले सबै सरकारी कर्मचारीलाई 15 दिनमै तलब बट्टा निकासा गर्ने महालेखाको परिपत्र, बीपी राजमार्ग चौडा पार्न डीपीआर तयार लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। मकवानपुरको

उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौँको छानी अस्पताल पठाएको प्रहरीले जनाएको छ। लगातार दुई दिन बढेको सुनको भाव आज घटबढ भएको छैन। आज सुनको भाव हिजो जस्तै तोलाको 3,06,800 रूपियाँ रहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। यसअघि अस्ति आइतबार र हिजो सोमबार सुनको भाव बढ़ेको थियो। आइतबार सुन तोलाको 3,05,200 रूपियाँमा कारोबार भएको थियो, त्यस्तै आज चाँदी तोलामा 15 रूपियाँले घटेको छ। हिजो तोलाको 4,770 रूपियाँ रहेको चाँदी आज घटेर तोलाको 4,755 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। विदेशको खबर, युक्रेनमा उपलब्ध गराएका बेलायतमा निर्मित ड्रोन रूसभित्र सैन्य तथा

सुरक्षा कंपनी बीएई सिस्टम्स को सहायक कंपनी हो। सुरक्षा का कारण उसले अर्को कंपनी को नाम सार्वजनिक गरेको छैन। बेलायत को रक्षा मंत्रालय ने इस विषय में तत्काल टिप्पणी नगरेको समाचार संस्था एएफपी ले जनाएको छ। रूसी दूतावास को पछिल्लो चेतावनी ने बेलायत र रूस बीच को तनाव थप बढ्न सक्ने संकेत गरेको छ। अब खेल खबर। टप एण्ड टी20 श्रृंखला खेल्न नेपाल ए क्रिकेट

गर्ने छन्। यही शुक्रबारदेखि शुरू हुने टप एन टी ट्वेन्टी श्रृंखलामा नेपाल एले पहिलो खेलमा नर्दन टेरिटोरी स्ट्राइकसँग खेल्नेछ। ज्ञानका अनुसार अस्ट्रेलियामा रहँदा नेपाली टोलीले न्यूजील्याण्ड ए तास्मानिया र साउथ अस्ट्रेलियासँग एक दिवसीय अभ्यास खेल समेत खेल्नेछ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर थियो।

को भूमिका निर्वाह गरेको रूसको आरोप विदेश विस्थापित थप बन्न सक्ने संकेत तथा टप 20-20 श्रृंखला खेल्न नेपाल ए टोली अस्ट्रेलिया प्रस्थान दिउँसो 12 बजेको नेपाल खबर सकियो दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने

0: आउँदा साथीभाइ खोज्नु
1: नेपाल सरकार विज्ञापन बोर्ड
2: यौन हिंसाबाट बचौ र बचाऊ यौनजन्य हिंसा सामाजिक अपराध हो। बालबालिका यौनजन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बालबालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं।
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
4: आदरणीय श्रोतावृन्द, तपाईँ अहिले सुनिरहनु भएको छ सुन्नु एफएम। सुन्नु एफएममा अब तपाईँले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली पद गीतहरू।

0: छट्टै मायो वैसा जान लाग्यो जाँदैन बाचा खेर पर्ख लिन आउला
1: होइन एकान्छा गीत गाउँदै कता हिँड्ने
2: जापानिज भाषा पढेर जापान छौ कि भनेको दिदी गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ
1: खोज्दै हिँडे संसार भेटिन्छ नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है
2: मेरो त मत चाहिँ यही हो जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ
1: अब चिन्ता नमान कान्छ ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन चोकमा जापानी भाषा पढ्ने अनि जापान जाने
2: होइन त्यो इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त अरू छैन त पढ्ने ठाउँ
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिने र बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ त्यसका साथै कम मार्क्स ल्याएका वा कम जीपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्नु र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ
2: सबै कुराको सुविधा त थाहा भयो दिदी कक्षा सञ्चालन कति छ
1: सुन कान्छा यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान छ बजीदेखि बेलुकी पाँच बजीसम्म नियमित भइरहेका छन् त्यसैले आफू सुर सुरक्षित गरिहाले कान्छा
2: ल दिदी म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है
3: हजुर सबैको विश्वासी र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट चावेल केएल टावर छैटौं तला काठमाडौँ सम्पर्क
1: 9850 17979
3: र 01-592-26-16 वेबसाइट www.obgi.edu.np ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल चावहन चुच्चेपाटी काठमाडौँ
1: यदि तपाईँको बस्नामा जन्मजात पैताला घुमेको क्लबको समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा वृद्ध स्थापना केन्द्र एसआरडीसी काभ्रे बनेपा नगरपालिका 11 र प्रादेशिक कार्यालय इटहरी

0: विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्र को सार्वजनिक सूचना सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिनभन्दा बढ़ी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
1: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भ्रंशन स्थिति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कार्यवाहीको हुनेछ। पुलमा आगो लागेको, तार नत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट रोक्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852583226 र काउन्टर 0

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: खुम्बु बहुमुखी कैंपस में स्नातक तह प्रथम वर्ष को बढ़ने संबंधी सूचना।
1: विगत 34 वर्षदेखि योग्य दक्ष र अनुभवी शिक्षकहरूद्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस सुनखुम्बु बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 स्नातक तह बीए बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको बेला सम्बोधित विद्यार्थीहरूलाई जानकारी गराइन्छ।
0: भर्ना कार्यक्रम हुने मिति
1: भर्ना म्याच 2083 साल श्रावण 1 गतेदेखि भाद्र 31 गतेसम्म। कक्षा सञ्चालन 2083 साल असोज 1 गतेदेखि। रजिस्ट्रेशन फारम भने म्याच 2083 साल मंगसिर मसान्तसम्म।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9851-01-0556, 9841-63-53 र 0385-24-56। उद्धव कुमार शर्मा क्याम्पस प्रमुख सोलुखुम्बु।

0: मानव देश विखण तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईको चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
0: देश विखण र ओसार पसारबाट बचौं, सिप सिकाऊ र स्वदेशमै आत्मनिर्भर बनाऊ। मानव देश विखण तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार।

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसै प्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनु पर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव कर्काप वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आएको 11:45 र प्रहरीको सहयमा निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी व्यक्ति रूपमा राखिनेछ। हतमत थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिपोर्टरद्वारा जनहितमा जारी सन्देश।

0: बाल बालिका सबैको सरोकार आजका बाल बालिका भोलिका सदनहार
1: बाल बालिका माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ। तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौ, उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं, अनिवार्य रूपमा विद्यालय पठाऊ र बाल मनोभावना बुझेर शिक्षण सिकाई क्रियाकलापमा सहभागी गराऊ।
0: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा सहेर नबसौ, सम्बन्धित निकायमा उजुरी गरौं। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय हुन्। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिन।
1: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा विधेयकमा जारी सन्देश।
2: सड़क प्रयोग गर्दा ध्यान दिउँ, सड़क सीमा अतिक्रमण नगरौं, सड़क सीमामा अस्थायी एवं स्थायी संरचना निर्माण नगरौं, सड़कको नाली ठल तथा पानी निकास बन्द हुन नदिउँ, सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गरौं, सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं, सवारी साधनमा झुण्डिएर वा छतमा बसेर यात्रा नगरौं, सड़कको क्षमता भन्दा बढ़ी भार प्रयोग नगरौं, जेब्रा क्रसिङबाट मात्र बाटो काट्ने गरौं, सड़कको तत्काल मर्मतमार गर्ने गरौं, यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गरौं।
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
0: आत्महत्याको घटना कसरी रोक्न सकिन्छ?
1: डिप्रेसन, मदिरा लागू औषधि सेवन, निराशापन, आर्थिक समस्या, पारिवारिक कलह, दीर्घ रोगको शिकार, निरन्तरको सफलताले मन खुसी नहुने, रमाइलो लाग्नुपर्ने कुरामा नलाग्ने, शरीरमा थकित महसुस हुने, निन्दा नलाग्ने, खानामा रुचि नहुने, बासपन नलाग्ने, आत्मविश्वास गुम्ने जस्ता समस्या आउन सक्छ। लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ। यस्ता समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नुको साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ। मर्नु समस्याको समाधान होइन, सुन्दर जीवन हाँसेर बाँचौ। अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जारी सन्देश।
4: Defending the nation, the Baron Select. GST Biscuits, of the month.
5: तपाईको सुन्दर मुहारको सुरक्षा कवच
6: M Plus Professional.
4: Maruti Cement, Dio Chau Rahi Rahanit.
7: Nissan EV Max.
8: आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू, आत्मा सेकेर सुनौ रमाइलो गीत।

0: गफ चाहिने साथी भाइको गफै गफ कुनै गफ चाहिने
1: छौटे छोरी पछि बन्नु पर्छ सभा सेर।

0: सम्पदा नभएको पार्टी चिपको पार्टी पछि जस्तो
1: ए बाबु हतियार छ चर्च बालेर जाऊ
2: पर्दैन आमा त्यही पुग्ने त हो एकैछिन त हो नि म पुगेर आइहाल्छु कि
1: बर्खाको बेला छ अध्ययारोमा हिँड्दा सर्पले टोक्न सक्छ उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने नत्र त सर्पले टोकिहाल्छ नि
2: है बल्ल सम्झे सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने सुत्नु अघि ओछ्यान टकटक्याउने जुन हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो
1: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन
2: भन्नुभयो नि मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो
1: हो सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ सानो लापरवाहीले ज्यान जान सक्छ
3: सतर्कता अपनाउने गरौं सुरक्षित बनौ
4: नेपाल सरकार विज्ञापन हो
5: सवारी साधनको हिन्दी र तिर्थी श्रृंखलाहरू सम्बन्धी सूचना आदरणीय सेवाग्राही महानुभावहरू तपाईँले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा नामसारी गर्दा सवारी साधनको इन्जिन र चेसिसको अवस्था रुजु वा अन्य कुनै कैफियत भए नभएको रुजु गरेर मात्र खरिद बिक्री गर्नका लागि यसै सूचना मार्फत अनुरोध गरिन्छ उत्तर प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर
6: हेर न यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि भर्खर खुट्टा नभएको मान्छेले अल्झायो अहिले फेरि आँखा नदेख्छ
7: अहिले के भन्नुभएको हेर्न त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ यसरी अर्कालाई भन्न पाइन्छ
6: होइन ठिकै त भने नि काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त
8: अंकल अंकल आउनुहोस् म आजलाई बाटो काटिदिन्छु
9: धन्यवाद बाबु तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो
10: समस्या शरीरमा होइन दाई तपाईँ हाम्रो सोचमा छ
6: भइगयो भइगयो म अलि आवेशमा आएछु अलि हतारमा पनि थिएँ बाबुले आँखा खोलिदिए धन्यवादै बाबु
11: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ जात लिंग अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन कानूनी रूपमा दण्डनीय अपराध पनि हो
12: अरूको सम्मान गरौं सम्मानित जीवन बिताउ सभ्य समाज निर्माण गरौं

0: श्याम भाई त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ किन हो तिमीलाई केही थाहा छ
1: खोइ दिदी ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे के भएको हो कुन्नी
0: त्यसो हो भने यसो गर्नु पर्ला भाइ उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ
1: ए दिदीले सही भन्नुभयो उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाऊ न
0: ए भाइ बहिनी हो तिमीहरू के गर्दैछौ त्यहाँ
1: यता आइजाऊ न एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो
0: कहाँ जाने दिदी उपप्रमुखलाई भेट्न नमस्कार उपप्रमुखज्यू
2: ओहो नमस्कार नमस्कार सबैजना आउनु भएछ त ल बसौँ बसौँ कति कामले होला आउँदै नआउने साथीहरूलाई पनि देख्छु त
3: खासमा कुरा के हो भने उपप्रमुखज्यू हाम्रो गाउँपालिको बाटो बन्दै थियो बन्दा भन्दै रोकिएछ अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई
2: ए त्यो पारीको बाटो बन्दै छ त बनिहाल्छ नि किन हतार गर्नु भए हामी त बाटो बनाउनै भनेर त आएका हौ नि हतार नगरौ न साथीहरू बन्छ
1: रोकिएको पनि 5-6 महिना भइसक्यो के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख थियो
2: बाटो बन्छ समयमै बन्छ म अरू के भनौ हेर्नुहोस् अहिले अलि हतारमा छु पछि कुरा गरौँ अहिले चाहिँ म निस्केँ है
1: अब यतिकै छोड्न हुन्न साथीहरू बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ
0: अनि के गर्नु त अब उहाँ त निस्किसक्नुभयो अब यसो गर दिदी म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु हेरौ न के भएको रहेछ
4: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण सड़क धारा वा अन्य योजनाको निगरानी गरौं शंका लागे उजुरी गरौं भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ सचेत नागरिकको भूमिका निर्वाह गरौं

0: सोलु एफएम 101.2 MHz उज्जवल भविष्य को लागी हाम्रो अभियान
1: स्टूडियो टाइम
2: इट्स 1 PM दिवसको 1 बजे
0: टाइम चेक को साथमा न्यू स्टार डिजिटल कलर ल्याब तथा ज्वालामाई अफसेट प्रेस सोलु दुतकुन्द नगरपालिका 5 सोलु खुम्बु
2: आदरणीय श्रोतावृन्द तपाई अहिले सुनिरहनु भएको छ सुन्न एफएम सुन्न एफएममा अब तपाईले सुन्न सक्नुहुन्छ विभिन्न

I'm sorry.

0: मरे
1: हेर त रगत रगत भो चामल त त्यस्तो हेर्न नि सक्दिन
0: तेरिका कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने खराब बिच बाटोमा बाटो काटेको
1: अरे हेर त धन्य हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मरिदियो कि बाँच्यो केही ठेगान छैन
0: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुन्थ्यो नि केही हुँदैन थियो नि हेर त
1: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
2: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौ जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौ र पैदल यात्रीलाई बाटो काट्न दिउ
3: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बाल बालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौ
2: नेपाल सरकार विज्ञापन बोर्ड
4: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौ सुरक्षित भविष्य निर्माण गरौ मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौ मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौ प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाउ जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौ वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाउ ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाउ वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ वातावरण संरक्षण गरौ जीवन रक्षा गरौ
5: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश
0: जाडा पखालाले धेरै दुःख दियो

0: अनि के खानु भएको थियो र अब आत्तिनु पर्दैन उपचार हुन्छ
1: मलाई मात्र होइन डाक्टर साहब घरभरि सबै बिरामी छन् खै के हो कि दशा लाग्यो डाक्टर साहब
0: झाडा पखाला दशा होइन यो त फोहोरको कारण हुन्छ घर वरिपरि सफा राख्नुपर्छ सफी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ घरमा चर्फी बनाउने खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ ल त्यहाँ सुत्नुहोस् त म हेर्छु अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई
1: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ बान्दा होला जस्तो भएको छ डाक्टर साहब
0: ल म तपाईँलाई औषधि दिन्छु ठिक हुन्छ है
1: हजुर
0: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ पानी उमालेर पिउने काँचो कुरा खाँदा राम्ररी पखालेर खानु गर्नुपर्छ त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त
1: हस् डाक्टर साहब हजुरले भने जसरी गर्छु
2: नेपाल सरकार विज्ञापन

0: मानसिक स्वास्थ्य समस्या का लक्षण
1: डर लाग्नु निद्रा नलाग्नु
0: अनौठा विचार आउनु
1: निराशा बढ्नु खुशी नहुनु
0: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु
1: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु
0: दैनिक कार्यहरू पूरा गर्न नसक्नु
1: छटपटी हुनु चिटचिट पसिना आउनु
0: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु
1: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु
0: खानामा रुचि नहुनु एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्
1: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं बिरामीलाई हौसला बढाऊ
0: नेपाल सरकार विज्ञापन हो
2: और प्रिंट मुजुकर को रोकम र सवारी साधनको नम्बर एकिन गणेश सम्बन्धी सूचना आदरणीय सेवा ग्राही महानुभावहरू तपाईले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर नवीकरण वस्तु र लगायत अन्य कर सम्बन्धी वितरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न बैंक भोक्सर गर्न अघि सवारी कर तथा वस्तु एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्न हुन यस्तै सूचना मार्फत अनुरोध गरिन्छ
3: कोशी प्रदेश सरकार आन्तरिक मामला तथा कानून मन्त्रालय पिरात गयो
4: यता नआऊ है बुहारी तलै बस छाचुक नगर आज कति दिन रे
5: तीन दिन भयो
4: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ कतै घर बाहिर राखिन्छ कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ
5: केही हुनुहुन्न छुनु नहुने होइन कि सफा गरी भइहाल्यो नि
4: जेसुकै भन म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है पछि जेसुकै गर
5: महिनावारी भएको बेला खानु नदिनु भान्सा वा पूजा कोठामा जानु नदिनु केही कुरा छुनु नदिनु यी सबै विभेद हुन् यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन् अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ नि पहिलाको जस्तो छैन अहिले
6: हो तिमीले ठिक भन्यो बुहारी महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ यस्तो काम समानता स्वतन्त्रता महिला हक विरूद्ध छ यस्तो विभेद मानसिक शारीरिक युजन्य हिंसामा पनि जोडिएको हुन्छ कस्तो नबुझेको
4: हो भो ससुरा बुहारी मिल्नु पर्दैन मैले बुझे अबदेखि गर्दिन हामीले जे सिक्यौं त्यही भनेको त हो नि के गर्नु हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले
7: महिनावारीलाई मर्यादित गर्न
0: नेपाल सरकार विज्ञापन बोर्ड

0: स्टार कोलरिया तथा सोलामाई ऑफसेट प्रिंटिंग प्रेस सुनोदित कुंभी नगर पालिक पास सोलेरी स्कूल खुम्बू विगत देखि ग्राहक विश्वास जित्ती आयो न्यू स्टार कोलरिया तथा सोलामाई ऑफसेट प्रिंटिंग प्रेस थप सेवाहरूका साथमा सबै सुन्दर हाम्रा सेवाहरू प्रेस सम्बन्धी सम्पूर्ण काम किताब क्यालेण्डर ब्रोसर बिल लेटर प्याड रजिस्टर विवाह कार्ड फ्लेक्स प्रिन्ट बोर्डिङ बोर्ड फोटो जस्ट प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट सफाई गरिन्छ साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ दिव्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्युब लाइट प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ सुजी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ सुजी कम्पनीको फ्रिज डिफ्रिज वासिङ मेसिन माइक्रोओभन नुहाउने गिजर ग्यास सिलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटोकपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रंगीन सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी कब्जा चेक्किनी तालचा वाल मिक्सर मोनी सावर बेसिन धारा कमोड पेन सेट पीभीसी पाइप सीपीभीसी पाइप पाइनुका साथै फ्रिज डिप फ्रिज वासिङ मेसिन कम्पनीकै मूल्यमा पाइन्छ अनि यी सबै मर्मत पनि गरिन्छ र ग्यास वेल्डिङ इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ यति मात्रै होइन सोलेरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर ग्यास सुनो साथै सबै खालका बाइक तथा स्कुटरहरू मर्मत गरिन्छ पार्ट पुर्जाहरू मोबिल हेलमेट रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ सम्पर्क नम्बर 0385209 0385209060 मोबाइल नम्बर 9860324426 र 9841909250 न्यू स्टार कलर ल्याब तथा ज्वालामय अफसेट प्रिन्टिङ प्रेस सल्लेरी सुनखुम्बु
1: एक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ
2: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ
1: 45 किलो भन्दा बढ़ी तौल भएका 18 देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ
2: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ
1: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ
2: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन
1: रक्तदान जीवनदान मात्र होइन यो त दानहरू मध्येकै ठूलो दान महादान हो
2: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं
3: नमस्कार सेनसेविका दिदी
4: नमस्कार नमस्कार
3: बिजोसो भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि
4: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी यिनले गाह्रो माने पनि लान्छु नि
3: कस्तो राम्रो यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध फलफूल साग सब्जी अण्डा माछा मासु खानुपर्छ यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ हो त
4: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी
3: आहा कस्तो राम्रो यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि छर छिमेकका अरूलाई पनि बताउनुपर्छ
1: नेपाल सरकार

0: तहमा दर्ता भएका यी विस्ताको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना
1: यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सक्कर बिलबुक भएमा सोको आधारमा स्थानीय तहबाट सुरुवात फिर्ता गरेको निष्ठा समेत राखी सोही दर्ता नम्बर कायम हुने गरी अपले खड़ा गरिनेछ। यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सक्कल बिलबुक नभएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाणपत्र बिलबुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सक्कल सवारी दर्ता प्रमाणपत्र राखी साविकको नम्बर कायम गरी बिलबुकको प्रतिलिपि दिनेछ। त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाणपत्रको सक्कल पेश गरेमा पनि सोही सक्कल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाणपत्रको प्रतिलिपि जारी गरिनेछ। सोझै स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्साहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सक्कल सवारी दर्ता प्रमाणपत्र बिलबुक समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ। सेवाग्राहीले नागरिकताको फोटोकपी दुई प्रति हालसालै खिचिएको फोटो सवारी दर्ता प्रमाणपत्रको फोटोकपी सवारी साधनको इन्जिन नम्बर र चेकसिट नम्बर देखिने गरीको फोटो सवारी साधनको पूर्ण भाग देखिने गरीको फोटो संलग्न राख्नुपर्नेछ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।

0: विवाहका लागि केटा र केटी दुवैको सहमति भयो।
1: राम्रो जोडी छ, दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्ने छन्।
0: यस्तो खुसीको बेला छ, हुनेवाला सम्झी सम्झिनीको फोटो खिच्नु परेन?
1: हो, खिचौ खिचौ, केटा केटी सबैको सामु खिचौ न।
0: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला, कसो गर्ने होला हजुर?
1: यो दाइजोको कुरा चाहिँ नगरौ, तपाईँको यस्तो सुशील छोरी हाम्रो बुहारी हुँदैछिन्, यो भन्दा ठूलो उपहार अरू के हुन सक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानूनी समेत हुन्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: सुप्रभात गुरुआमा।
1: सुप्रभात बस। आज हामी के विषयमा छलफल गर्छौं?
3: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
1: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
4: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
1: हो, अरू भन त।
5: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
0: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
1: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
4: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ। कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
0: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
1: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
0: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
0: सचेत बनाऊ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना। अदली सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कतिको प्रलोभनमा नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझो सम्पर्क राख्न सक्नुहुनेछ।
3: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय।

0: ए दाई ए दाई पक्नुस् त पक्नुस् के गर्नु भएको
1: दिनु भएन औषधि हालेको
0: लौ न शरीर ढाक्ने कपडा मास्क पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने
1: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
0: हेर्नुहोस् है यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
1: विषादीले धेरै नै जोखिम हुन्छ है
0: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
1: अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
0: सुन्नुहोस् दाई रासायनिक पिसादीको सट्टा जैविक तथा परम्परागत पिसादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
1: हस् नानी मैले बुझेँ म परम्परागत पिसादी नै प्रयोग गर्छु
2: नेपाल सरकार विज्ञापन
3: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ
4: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो दोस्रो बच्चा पनि जोगाउन सकिन
3: मलाई मुखले घाँटेको क्यान्सर थियो बाँचेर पनि म मलाई तुल्य भए म अलिकति पनि हिँड्न सक्दिनँ श्वास प्रश्वासमै समस्या देखियो धुम्रपान गर्न छोडौ स्वस्थ जीवन बाँचौ

0: Islama, sunasun. Hamro mama le bhanu bhayeko, u ta tallo gharko hajurama ta bokshure ni. Ho ra? Maine ula testo ta.
1: Soita, timiharuko ke khas kus kura hudai cha? Ke bho bhana ta?
2: Ke bhaina miss?
1: Maile sunisake. Hera boksa boksi bhanne hudaina. Yo ta samajik abishwas matra ho. Bujhyo? Kasailai boksi ko arop launu, kutnu, pitnu, pida dinu wa gali bejeti garnu hudaina. Testo karye samajik aparadh ho. Boksi ko arop launi, kutpit garne, tatha pida dinelai 10 barsha kaid ra 50,000 dekhi 1 lakh rupaiya samma jarimana huncha. Boksi arop lagaera kutpit, angabhanga garnelai 10 barsha kaid sangai jan marne udyog antargat thap sajay pani huncha. Yo kura timiharule aafna abhibhavakharulai pani bhannu hai.
2: Huncha mi.
3: बोक्सी अन्धविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: आर्थिक वर्ष 2084 का लागि प्रदेशबाट संचालन गरिने आयोजना कार्यक्रमको लागि प्रस्ताव आवश्यक सम्बन्धमा कोशी प्रदेश योजना आयोगको सूचना
6: आयोजनाको वर्गीकरण आधार तथा मापदण्ड निर्धारण र आयोजना व्यवस्थापन कार्यविधि 2082 भन्दछन् स्थानीय तह र प्रदेशको कार्यालयबाट आर्थिक वर्ष 2084 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा यस आयोगबाट मिति 2092 साल चैत्र 9 गते आयोजना बैंक सूचना प्रणाली मार्फत प्रस्ताव आह्वान भएको हुनाले 2083 साल वैशाख 62 घटना प्रणालीको प्रयोग मार्फत आयोजना प्रस्ताव गर्न हुन सूची प्रदेश सरकार मार्फतका कार्यालय र स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यक्षेत्र रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रदेश कार्यालयमा सम्पर्क राख्न अनुरोध गरिन्छ प्रस्ताव आह्वान सम्बन्धी सूचना विस्तृत आयोगको वेबसाइट ppc.cc.gov.np हेर्न र सबैमा यस्तै सूचना मार्फत अनुरोध गरिन्छ
5: कोशी प्रदेश सरकार प्रदेश योजना आयोग विराट नगर

0: हाम्रो के दोस्तर पक्रिनु भएको सर?
1: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई? के दोष छ भनेर हुन्छ?
2: हामी त जन्तीको कता हुनु सर?
1: त्यही त कुरो बिग्रियो। बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त, उल्टै जन्ती जाने, भोज खाने अनि पक्राउ परिन्न त।
0: तिनकै बाबुआमालाई पक्रिनु न सर, हामीलाई छाडिदिनु।
1: तिनका बाबामा पक्राउ परिसक्यो, ती त अब 3 महिना जेल बस्छन्।
2: तिनलाई पक्रिहाल्नु भएछ, अब यसरी बाल विवाह गर्न दिनु सर गाउँ घरमा? एकपटकलाई छोडिदिनु सर।
1: अब कानूनले त्यसो भन्दैन, बाल विवाह गराउने लमीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ। अब यो थुन्ने र छन्ने काम पुलिसको होइन, अदालतले गर्छ। चुप लाएर बस्नुहोस्।
3: बाल विवाह न्यूनीकरण सम्बन्धी नेपालको जनहितमा जारी सन्देश।
4: नागरिक सहायता कक्ष सञ्चालन अदली सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछ। सेवा प्राप्तिमा कुनै गुनासो आएन अधिकार कार्यालय प्रमुखसँग
5: सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर। नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना। अदली सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछ। सेवा प्राप्तिमा कुनै गुनासो आएन अधिकार कार्यालय प्रमुखसँग सम्पर्क राख्न सक्नुहुनेछ। कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।

0: नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक पर्दछ। सवारी चालक अनुमति पत्र हुनु भनेको जिम्मेवार हुनु हो। ट्राफिक नियम, सड़क चिन्ह र गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाईँ ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म हुँदा ई रिक्साको सीमा छनौट गरी स्वयं परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईँलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी।

0: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
1: उसले आज फेरि गाली गरे, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
0: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
1: मैले त सोचेकै थिएन, यी त घरभित्रका सामान्य कुरा होला भनेर।
0: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा

0: यही हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
1: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
2: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
3: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
4: ए बाबु, लौ न, मेरो त हात खुट्टा अनुनासा झमझम गर्छ, पिनासले हैरान बनायो। मेरो पनि के हो के खै, यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने, उपचार कता गराउने होला?
5: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ, थाकेर हैरान भए पनि निन्द्र नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त, त्यही भएर उपचार गराउनु भनेर हामी औषधालयतिर हेरेको नि म त। आउनुहोस् दिदी, अरू सँगै जाउँ।
3: यहाँ नसा च्यापिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरोग, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनास, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाइ सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजे चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपंचर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201129, 9843789652, 9824417718, 9843449096 र 9861314472। आन्जी औषधालय सोलो दुतकुण्डी नगरपालिका 5 सल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।
6: राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
7: म पनि राईको साझा स्टोरसम्म नै जान लागेको हो। ल हिँड, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
8: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर्स, स्थान जिल्ला प्रशासन कार्यालय नजिकै, सोलु बुटकुला नगरपालिका 5 सल्लेरी सोलुखुम्बु।
9: खै जन्मदाता दिनुहोस् त।
10: जन्मदाता गरेको छैन नि म्याडम।
9: ल, जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि।
10: मलाई त थाहा नै थिएन म्याडम।
9: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ।
10: पहिला कसैले भनेन।
11: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
12: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
11: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
12: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
13: वन जंगल को सीमा घर आतंक।

0: जन छोड्नु वन भित्र जाँदा आउँदा साथी भाइ खोज्नु
1: नेपाल सरकार विज्ञापन बोर्ड
2: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ ए कान्छी जाँदा पसल गएर बिजुलीको बल्ब लिएर आइज दिदी छिङको छिन किनेर कसरी सक्नु राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस् यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान सर्भिस केबुल मल्टिप्लग पावर सकेट लिस्टी अर्थिङको तार अर्थिङ रड अर्थिङ केमिकल उपलब्ध छ साथै एलसीडी एलईडी टिभी साउन्ड सिस्टम कम्प्युटर ल्यापटप हाउस वायरिङका सामानहरू चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ
3: साथै डिप फ्रिज फ्रिज एसी पाउनका साथै मरम्मत पनि गरिन्छ
2: प्रोपाइटर अजय पन्चियार सम्पर्क नम्बर 9809909094 र 9836868418 वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरी सोलुकुम्बु
3: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र
4: हिंसाबाट बचाउ र बचाउ यौनसन्य हिंसा सामाजिक अपराध हो बाल बालिका यौनसन्य हिंसाको जोखिममा हुन सक्छन् हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं बाल बालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ त्यसको पनि उनीहरूसँग तत्काल कुरा गरौं बाल बालिकासँग नियमित सम्वाद पनि गरौं
5: आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेशद्वारा जनहित

0: 政府を賛同申し出ください。
1: उपभोक्ता अधिकारको संरक्षण गरौं। गुणस्तरीय वस्तुतथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा विविध विषय लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य भूता भ्रमपूर्ण विज्ञापन तथा सूचना बनाऊ। वस्तु सेवाको मूल्य मात्रा म्यासकी नीति गुणस्तर एकिन गरे मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति मागौ। निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: सोलुखुम्बु कानून क्याम्पसको एनएलडीमा भर्ना सम्बन्धी
3: सोलुखुम्बु कानून क्याम्पसमा शैक्षिक सत्र 2083 संगातीको लागि 3 वर्ष ग्यालेरी प्रथम वर्षको भर्ना खुलेको हुँदा कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण गरेका इच्छुक व्यक्तिहरूले निम्न अनुसार भर्ना हुनुहुन जानकारी गराइन्छ। भर्ना कार्यक्रमको मिति, भर्नाका लागि आवेदन फारम वितरण भदौ 1 गतेदेखि भदौ 30 गतेसम्म, प्रवेश परीक्षा असोज 10 गते, नोटिसा प्रकाशन असोज 11 गते, भर्ना म्याच असोज 12 गतेदेखि असोज 25 गतेसम्म, कक्षा सञ्चालन कार्तिक 10 गतेदेखि, रजिस्ट्रेसन फारम भर्ने म्याच कार्तिक 30 गतेसम्म। सब जानकारीका लागि 9851055 9841825445 र 9842487750। गीता घिमिरे क्याम्पस प्रमुख, सोलुखुम्बु कानून क्याम्पस कलिरी।
4: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सोलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
5: सोलुदूतकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रोमा 1 दशकभन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ।
4: हाम्रा सेवाहरू
5: दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच, आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध, अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
4: प्रोपाइटर दिनेश राई, सम्पर्क नम्बर 9858870305 र 9816034213।
5: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बु नगरपालिका वडा नम्बर 5 सलेरी सोलुखुम्बु।
6: हत्तेरीका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका 4-4 वटा पसल चारे कतै पाउनु। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो?
7: धत बहिनी, तिमी पनि कस्तो सम्झनामा छौ?
6: बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सोलुखुम्बुमा सबै थोक पाइन्छ त।
7: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हो।
6: ल सुन बहिनी, सोलुखुम्बु नगरपालिका वडा नम्बर 5 मा रहेको शान्ति स्टोर एण्ड सप्लाई भन्ने, त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वायरिङका सामान जे खोज्यो त्यही तयार।
7: लौ, नयाँ सामान पनि पाउने, पुरानो सामान पनि मर्मत हुने।
6: यो त ढुङ्गा खोज्दा दौता मिले जस्तै भयो नि दिदी।
4: हजुर बिजुली को भरपर्दो सहयात्री शांति स्टोर एण्ड सप्लायर्स सोलु दुतकुण्ड नगर पालिका वडा नम्बर पांच सल्लेरी सोलु खुम्बु यहाँ बिजुली का सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्य में पाउन का साथ ही नया तथा पुराना सामान मरमत पनि जानकारी का लागि सम्पर्क नम्बर कुल नारायण श्रेष्ठ 9763-0054 र विवेक श्रेष्ठ 98-62-82-0000 सुनु दुखकुण्ड नगरपालिका पाँच सोलिरी सुनखुम्बु सड़क प्रयोग सड़क सीमा अतिक्रमण नगर सड़क सीमा में उत्साह एवं स्थायी संरचना निर्माण नगर सड़क को नारी थल तथा पानी निकास बंद होना नदी सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गरौं सवारी चलाउँदा ट्राफिक नियम को पालना गरौं सवारी साधन में घुमिएर वा छत में बसेर यात्रा नगरौं सड़क को क्षमता भन्दा बढी भाग प्रयोग नगरौं जेब्रा क्रसिंग मात्री बाटो काट्ने गरौं सड़क को तत्काल मजबूती मार्ग गर्ने गरौं यात्रा को समय कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गराउँ
8: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोइत प्रदेश द्वारा जनहितमा जारी
9: सन्देश
10: स्वास्थ्य कार्यालयको जनहितमा जारी सन्देश
11: पोषणयुक्त खानेकुरा जीवनका रङहरू पूरा मनमा ताजगी तन्मा
12: स्वास्थ्य जीवनको आधार हो सन्तुलित र पोषणयुक्त आहार विशेष गरी गर्भवती महिला सुत्केरी आमा र पाँच वर्ष मुनिका बालबालिकाहरूलाई पोषणयुक्त खानाको विशेष आवश्यकता पर्दछ दैनिक खानामा दाल भात हरियो तरकारी फलफूल दूध तथा अन्य पोषणयुक्त खानेकुरा समावेश गरौं जन्मेको एक घण्टा भित्र शिशुलाई स्तनपान गराऊ छ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाऊ छ महिनापछि स्तनपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरू शुरू गराऊ आइरन भिटामिन ए र जिंक युक्त खानेकुरा नियमित सेवन गराऊ जंक फूड धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौं कुपोषणले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौं
10: जिल्ला स्वास्थ्य कार्यालय

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग गरौं, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: सामाजिक सुरक्षा भत्ता निकास गरिएको सम्बन्धी सूचना। महाकुरुङ गाउँपालिकाको कार्यालयको आर्थिक वर्ष 2082/83 सालको सामाजिक सुरक्षा भत्ता प्राप्त हुने लाभग्राहीहरूको चौथो त्रैमासिक वैशाख जेठ असार महिना अन्तिम कक्षाको सामाजिक सुरक्षा भत्ता सम्बन्धित पुस्ता लेखा नियन्त्रणको कार्यालयबाट सम्बन्धित बैंकमा पठाएको दोहोरा अनुरोध गर्दै उक्त रकम आफ्नो कार्यसाथी तपसिल नीति अनुसार सम्बन्धित बैंकमै भुक्तानी गर्नको लागि यस सूचना मार्फत जानकारी गराइन्छ। चालू आर्थिक वर्षभित्र एकपटक पनि रकम भुक्तानी नलिने लाभग्राही हुने आफ्नो कागजसाथी सम्बन्धित बैंकमा भुक्तानी लिने नआएको खण्डमा उक्त किस्ताको रकम सम्बन्धित कोषका लेखा नियन्त्रणको कार्यालयमा फिर्ता हुने दोहोरा पनि यसै सूचना मार्फत जानकारी गराइन्छ। सामाजिक सुरक्षा भत्ता वितरण मिति यही साउन 11 गते, 12 गते, 13 गते, 14 गते र 15 गते। थप जानकारीको लागि सम्पर्क नम्बर पञ्चीकरण शाखा 98-92-97-91, 97-65-97-104।
1: सुमन राई प्रमुख प्रशासकीय अधिकृत नाकुरुङ गाउँपालिका बुङ सोलुखुम्बु।
3: दिदी आज भोलि मेरो श्रीमानलाई के भएको? छिटो घर पनि आउनुहुन्न, एक्लै बस्न रुचाउनुहुन्छ, दुब्राउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे, अहिले किताबै हेर्न मान्नुहुन्न। नै पहिला त त्यस्तो मान्छे होइन, के भएछ त? दुःख गरेर कमाएको पैसा ब्याङ्कमा अलिअलि जम्मा गर्दै थियो, अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु गएको, पैसा नै छैन। सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ, घरबारै बिग्रिने जस्तो पो भइसक्यो। लौ न दिदी, सम्झाइदिनु पर्यो। यो त लागौँछु कलकत्तामा बेच्ने जस्तै लक्षण छ त, कतै लागौँछ त। भाइ के भएको तिमीलाई? घाँटी भन त।
4: खै दिदी, के हुनु? साथीहरूले गाँजा खानालाई जबरजस्ती गरे, मैले पनि नै भन्नै सकिन र खाने। त्यसपछि बिस्तारै बानी हुँदै गयो, अहिले त लट लागेछ, छाट्नै सकिन। अहिले पनि गाह्रो भइरहेको छ।
3: गाह्रो साह्रो मलाई केही थाहा छैन, अब खुक्कै सबै छाड्नुपर्छ। तिमी त हाम्रो सहारा हो, किन यसरी बर्बाद हुने काम गर्दैछौ? सम्झ त, हाम्रो आमा बुवाले समाजमा बनाउनु भएपछि प्रतिष्ठा छुट्टै छ, यसको संरक्षक तिमी त हो।
4: हुन्छ दिदी, धन्यवाद। अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मेरो श्रीमतीलाई पनि धेरै दुःख दिएको छु, मेरो सबै थोक परिवार हो, मलाई माफ गर।
3: बारिशमा लज सिर्जना गरी धुबेसरी तुल्याउने वस्तु वा पदार्थ लागु पदार्थ वा लागु औषध हो। विश्व स्वास्थ्य संगठनले लागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनी परिभाषित गरेको छ। यस्ता पदार्थले बारिशको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ। त्यसैले लागु औषधको प्रयोग प्रसार प्रसार रोकथाम र नियन्त्रणमा जोड़ दिउ। स्वस्थ जीवन सभ्य समाज निर्माणमा हाती बालो गरौं। लागु औषध बुक समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु र सुलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश।
1: नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना। आदरणीय सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ। पश्चिम प्रदेश सरकार आंतरिक मामला तथा कानून मंत्रालय विराटनगर यौन हिंसाबाट बचौ र बचाऊ यौनसन्नि हिंसा सामाजिक अपराध हो बालबालिका यौनसन्नि हिंसाको जोखिममा हुन सक्छन् हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ बालबालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश
1: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं सुरक्षित भविष्य निर्माण गरौं मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं वन संरक्षण वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ वातावरण संरक्षण गरौं जीवन रक्षा गरौं
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश
1: सड़क प्रयोग गर्दा ध्यान दिउ सड़क सीमा अतिक्रमण नगरौं सड़क सीमामा अस्थायी एवं स्थायी समयसीमा निर्माण नगरौं सड़कको नाली थल तथा पानी निकास बन्द हुन नदिउ सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गराउं सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं सवारी साधनमा झुन्डिएर वा छतमा बसेर यात्रा नगरौं सड़कको क्षमता भन्दा बढ़ी भार प्रयोग नगरौं जेब्रा क्रसिङबाट मात्र बाटो काट्ने गरौं सड़कको तत्काल मर्मतमार गर्ने गरौं यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गरौं
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश
1: सवारी साधनको इन्जिन र चेतु शृंखला गर्ने सम्बन्धी सूचना आदरणीय सेवाग्राही महानुभावहरू तपाईँले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा नामसारी गर्दा सवारी साधनको इन्जिन र चेतुको अवस्था रुजु वा अन्य कुनै कैफियत भए नभएको रुजु गरेर मात्र खरिद बिक्री गर्नका लागि यसै सूचना मार्फत अनुरोध गरिन्छ कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर बालबालिकालाई लागू औषध दुरूपयोग गर्न बचाऊ लागू औषध सामाजिक अपराध हो कोही कसैले प्रयोग नगरौं बालबालिकालाई लागू औषधको प्रयोगबाट टाढा राखौं बालबालिकाको संगतमा ध्यान दिउ लागू औषधबाट हुने हानि र कानूनी परिणामको बारेमा जानकारी दिउ बालबालिकासँग नियमित संवाद गर्ने गरौं बालबालिकालाई घरमा माया र समय दिने गरौं विद्यालयमै जीवन उपयोगी शिक्षा दिने गरौं बालबालिकाको सकारात्मक गतिविधिलाई प्रोत्साहन गरौं
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा सारी सन्देश
1: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं सुरक्षित भविष्य निर्माण गरौं मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं वन संरक्षण वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ वातावरण संरक्षण गरौं जीवन रक्षा गरौं
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश
1: कर प्रिन्ट रुजुकरको रकम र सवारी साधनको नम्बर एटिन गर्ने सम्बन्धी सूचना आदरणीय सेवाग्राही महानुभावहरू तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर नवीकरण वस्तु र लगायत अन्य कर सम्बन्धी वितरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न बैंक भोक्सर गर्न अघि सवारी कर तथा वस्तु एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्न हुन यस्तै सूचना मार्फत अनुरोध गरिन्छ कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर
3: तहमा दर्ता भएका यी विस्ताको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना
5: यातायात व्यवस्था कार्यालयमा दर्ता भई स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सत्तर विरूप भएमा सोको आधारमा स्थानीय तहबाट सुरुवात फिर्ता गरेको निष्ठा समेत राखी सोही दर्ता नम्बर कायम हुने गरी अघिले खड़ा गरिनेछ। यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सक्कल बिलभुक नभएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाणपत्र बिलभुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सक्कल सवारी दर्ता प्रमाणपत्र राखी साबिकको नम्बर कायम गरी बिलभुकको प्रतिलिपि दिनेछ। त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाणपत्रको सक्कल पेश गरेमा पनि सोही सक्कल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाणपत्रको प्रतिलिपि जारी गरिनेछ। सोझै स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्साहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा

0: उज्जवल एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: स्टूडियो टाइम
2: 3 PM दिउँसो 3 बजे
0: टाइम चेक को साथमा न्यू स्टार डिजिटल कलर ल्याब तथा ज्वालामाई अफसेट प्रेस सोलु दुधकुन्ड नगरपालिका 5 सोलु खुम्बु.
3: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
4: Where do we begin?
3: With international news you can trust, BBC News.
4: Journeys into the heart of global events.
3: And voices from around the globe.
5: The whole region is in the grip of a severe water crisis. And I'm here to find out what.
3: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
6: निजी लगानी संरक्षण रणनीति कार्यान्वयनमा अनलाइन व्यापार अनिवार्य दर्ता गरी सञ्चालन गर्न सरकारको ताकेका 33 किलोमिटर दमक चिसो पानी सड़क खण्ड 34 वर्षदेखि अधुरै बर्खामा हिलो र हिउँमा धुलो हुँदै यातनालाई सास पाकिस्तानको सर्वोच्च अदालतद्वारा पूर्व प्रधानमन्त्री खानलाई जेलबाट अस्पताल सार्न आदेश अर्को सुनवाई नभएसम्म अस्पतालमै रहने र इन्फान्टिनोको योजनाको आलोचना गरेपछि फिफाका अधिकारी बर्खास्त खबर. काठमाडौँ उपत्यका सहित देशका विभिन्न भागमा खाना पकाउने एलपी ग्यासको अभाव देखिएपछि सांसदहरूले तत्काल आपूर्ति व्यवस्था सहज बनाउन सरकारको ध्यान आकर्षण गराएका छन्. प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसदहरूले ग्यास नपाउँदा सर्वसाधारण घण्टौंसम्म लाइनमा बस्न बाध्य भएको र दैनिकी समेत धन प्रभावित भएको बताएका छन्. सांसद मोहनलाल आचार्यले सम्बन्धित मन्त्रीले ग्यासको अभाव नरहेको दावी गरे पनि व्यवहारमा आफ्नो जिल्ला सहित विभिन्न क्षेत्रमा अभाव कायम रहेको बताउनुभयो. उहाँले बजार अनुगमन प्रभाव बनाउन ग्यास लुकाएर कृत्रिम अभाव सृजना गरिएको भए तत्काल छानबिन गर्न सरकारसँग माग गर्नुभयो. साथै खाना पकाउने ग्यासको विकल्पका रूपमा विद्युतीय ऊर्जाको प्रयोगलाई प्रोत्साहन गर्न विद्युतमा लगाएको 5% ब्याजबारे पुनर्विचार गर्न र वैकल्पिक ऊर्जाका कार्यक्रमलाई प्राथमिकता दिन समेत उहाँले आग्रह गर्नु भएको छ. यस्तै सांसद यज्ञबहादुर बोगटले सरकारले पर्याप्त ग्यास रहेको दावी गरिरहे पनि नागरिकहरू रित्तो सिलिण्डर बोकेर घण्टौं लाइनमा बस्नुपर्ने अवस्था रहेको भन्दै सरकारको आलोचना गर्नुभएको छ. आयात भइरहेको भनिएको ग्यास बजारसम्म किन पुग्न सकेको छैन भन्ने उहाँले प्रश्न गर्नु भएको छ. सांसदहरूले खाना पकाउने ग्यासको विकल्पमा विद्युतीय चूलो प्रवर्धनमा जोड़ दिन सरकारको समेत ध्यान आकर्षण गराएका छन्. यता नेपाल आयल निगमले भने बजारमा खाना पकाउने ग्यासको आपूर्ति सहज बन्दै गएको जनाएको छ. निगमले उपत्यकाको औसत मागभन्दा बढ़ी सिलिण्डर आपूर्ति भइरहेको भन्दै अनावश्यक रूपमा ग्यास सिलिण्डर सञ्चय नगर्न आग्रह गरेको छ. निगमका अनुसार आज उपत्यका 22 वटा ग्यास उद्योगले 47,388 थान सिलिण्डर बिक्री गर्दैछन्. यस्तै हिजो काठमाडौँ उपत्यकामा 52,576 थान सिलिण्डर बिक्री गरिएको थियो, जुन दैनिक औसत भन्दा झण्डै 15,000 थान बढ़ी हो. तर निगमले आपूर्ति बढ़ेको दावी गरे पनि काठमाडौँ उपत्यका सहित विभिन्न जिल्लाहरूमा ग्यास सहज रूपमा नपाउँदा उपभोक्ताको लाइन र समस्या अझ हटिसकेको छैन. सरकारले आपूर्ति व्यवस्थापनलाई प्रभावकारी बनाउँदै बजारमा ग्यासको वास्तविक उपलब्धता सुनिश्चित गर्नुपर्ने देखिएको छ. सरकारले निजी क्षेत्रको लगानी सुरक्षा संरक्षण तथा प्रवर्धन गर्दै लगानीकर्ताको मनोबल उच्च बनाउने उद्देश्यले निजी लगानी संरक्षण तथा प्रवर्धन रणनीति कार्यान्वयनमा ल्याएको छ. तीव्र आर्थिक विकास र रोजगारी सृजनाका लागि निजी क्षेत्रलाई सुरक्षित र लगानी मैत्री वातावरण निर्माण गर्ने लक्ष्यसहित ल्याएको रणनीतिक औद्योगिक तथा व्यावसायिक प्रतिष्ठानको भौतिक सुरक्षा, सम्पत्ति संरक्षण, आर्थिक पुनरुत्थान, कानून तथा नियामकीय सरलीकरण र युवा उद्यमशीलताको विकासलाई प्राथमिकतामा राखिएको छ. सरकारले औद्योगिक तथा व्यावसायिक प्रतिष्ठानको सुरक्षा सुनिश्चित गर्न क्रमशः औद्योगिक सुरक्षा बल स्थापना गर्ने योजना अघि सारेको छ. साथै औद्योगिक करिडोर, औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्र तथा औद्योगिक ग्रामलाई शान्ति क्षेत्र घोषणा गरी अवांछित गतिविधि रोक्ने व्यवस्था गर्ने समेत सरकारको तयारी छ. यसरी सरकारले अनलाइन माध्यमबाट व्यापार व्यवसाय सञ्चालन गरिरहेका सबै व्यवसायलाई अनिवार्य रूपमा दर्ता तथा सूचीकृत हुन ताकेदा गरेको छ. वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले वेबसाइट, मोबाइल एप, सामाजिक सञ्जाल वा अन्य डिजिटल माध्यमबाट वस्तु तथा सेवा बिक्री गर्ने सबै व्यवसायीलाई विभागको पोर्टलमा अनिवार्य रूपमा सूचीकृत हुन निर्देशन दिएको छ. विद्युतीय व्यापार ऐन 2081 तथा विद्युतीय व्यापार निर्देशिका 2082 अनुसार आवश्यक कानूनी प्रक्रिया पूरा नगरी अनलाइन व्यापार सञ्चालन गरे कार्यवाही गर्ने विभागले चेतावनी समेत दिएको छ. झापा जिल्लाको जनक दमकदेखि इलामको माङ सेबुङ हुँदै पाँच थरको चिसोपानी पञ्चमे जोड्ने दमक चिसोपानी सड़क निर्माण शुरू भएको 34 वर्ष बितिसक्दा पनि अझै पूर्ण रूपमा कालो पत्र हुन सकेको छैन। 33 किलोमिटर लामो सड़कमा झण्डै 5.5 किलोमिटर मात्रै कालो पत्र भएको छ भने झण्डै 26 किलोमिटर सड़क अझै कच्ची अवस्थामा छ। बर्खामा हिलो र हिउँदमा धुलोका कारण स्थानीय तथा यात्रुमा वर्षौंदेखि शास्ति खेप्दै आएका छन्। लगातारको वर्षाका कारण अहिले सड़कका विभिन्न ठाउँमा खाल्डा खण्डी परेका छन् भने पानी जमेर यात्रा जोखिमपूर्ण बनेको छ। दैनिक 100 गाड़ीहरू सञ्चालन हुने सड़कमा यात्रु तथा यातायात व्यवसायी दुवै समस्यामा परेका छन्। सड़कको पहिलो खण्ड अन्तर्गत 6.29 किलोमिटर कालो पत्र गर्न 2075 सालमा ठेक्का सम्झौता भएको थियो तर 8 वर्ष बितिसक्दा पनि झण्डै 1 किलोमिटर मात्र काम बाँकी छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: विगत 26 वर्षदेखि कृषि तथा भेटेनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एण्ड टेक्नोलोजी हिकास
7: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा पार्क भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एचएस भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास कीर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-072-540-89
8: सुनोदन मेरो कपडा प्याकिङ गर्दै त सम्झुको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्दैन
9: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सिएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउन्स र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
8: यस्तो सुविधा रहेछ म अब क्यान्सर उपचार गराउन सिएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु। क्यान्सर विरुद्ध आन्सरको किरण सिएमसी क्यान्सर इन्स्टिच्युट
9: फोन 056-94-33-4-93-555
6: सीधा कुरा प्रश्न विचार युवा उज्यालो रेडियो नेटवर्क काठमाडौँमा मध्य मेगाहर्ज नेपाल खबरमा अब थप खबरहरू भगवानपुरमा भएको गाड़ी दुर्घटनामा घाइते एकजनाको ज्यान गएको छ। आज बिहान भीमफेदी गाउँपालिका 6 जुरीखेतमा गाड़ी दुर्घटना भएको थियो। दुर्घटनामा परेर घाइते एक महिलाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भगवानपुरका डीएसपी माधव काथेले जानकारी दिनुभयो। 49 वर्षीय लक्ष्मी बडुको ज्यान गएको छ। उहाँको टाउकोमा गम्भीर चोट लागेको थियो। प्रदेश 301-0026-5183 नम्बरको गाड़ी काठमाडौँबाट बिरगंजतर्फ जाँदै थियो। दुर्घटनामा घाइते 5 जनाको विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ। कालीकोटमा निर्माण हुने 420 मेगावाट क्षमताको तिला दुईजना विद्युत आयोजनाका लागि वित्तीय व्यवस्थापन सम्पन्न भएको छ। विभिन्न बैंक तथा वित्तीय संस्थासँग लगाउने सम्झौता भएको छ। आयोजनाको कुल लागत 70 अर्ब 7 करोड़ रूपियाँ मध्ये 75% अर्थात 52 अर्ब 55 करोड़ रूपियाँ ऋण लगाउने मार्फत जुटाइनेछ भने बाँकी 25% सोबुजीबाट व्यवस्थापन गर्ने भएको छ। तिला रूपा नगरपालिकामा बाँक र खाडाचक्र नगरपालिकामा विद्युत क्रिया रहने यो आयोजना दैनिक 6 घण्टासम्म सञ्चालन गर्न सकिने अर्धजलाशयुक्त आयोजना हो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भट्ट श्रेष्ठले स्वदेशी उपभोक्ताका लागि विद्युत आपूर्तिको निरन्तरता र गुणस्तर सुनिश्चित गर्न मन्त्रालयले प्रभावकारी कदम चाल्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रतिनिधि सभाको आजको बैठकमा सांसदको प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले काठमाडौँ उपत्यका तथा प्रमुख शहरहरूमा स्मार्ट मिटरिङ र सब स्टेशन अटोमेशन प्रणाली विस्तार गर्ने कार्य अघि बढ़ेको समेत जानकारी दिनुभयो। अब विदेशको खबर पाकिस्तानको सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री इमरान खानलाई उपचारका लागि जेलबाट शिफा इन्टरनेशनल अस्पताल सार्न आदेश दिएको छ। सर्वोच्च अदालतको तीन सदस्यीय इजलासले आज पूर्व प्रधानमन्त्री खानको अस्पताल भर्ना सम्बन्धी निवेदनमा सुनवाई गरेको हो। उहाँले आज सेप्टेम्बर 16 हुने अर्को सुनवाई नभएसम्मै अस्पतालमै राखिने बीबीसीले जनाएको छ। अदालतले अडियाला जेलका सुपरिन्टेण्डेन्टलाई अदालतको आग्रहमा सम्बन्धी सूचना पनि जारी गरेको छ। अदालतले इमरान खानको स्वास्थ्य अवस्था सम्बन्धी सम्पूर्ण मेडिकल रेकर्डहरू पेश गरेर निर्देश दिएको छ। अदालतले अधिकारीहरूलाई इमरान खानले हरेक हप्ता आफ्नो परिवारका सदस्यसँग भेटघाट गर्ने सुनिश्चित गर्न पनि आदेश दिएको खबरमा उल्लेख छ। साथै सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री खानसँग भएका सबै बैठकको विस्तृत अभिलेख र उहाँ विरूद्ध विचाराधीन सबै मुद्दाबारे पूर्ण जानकारी उपलब्ध गराउन निर्देशन दिएको खबरमा उल्लेख छ। अब खेल खबर। विश्व फुटबलको नियामक निकाय फिफाका प्रमुख संचालन अधिकृत सीईओ केभिन लामरले संस्थालाई बर्खास्त गरेको छ। फिफाका प्रतियोगिताहरूमा निजी लगानीकर्ताहरूलाई हिस्सेदारी बिक्री गर्ने अध्यक्ष जियानी इन्फान्टिनोको जिम्माको कड़ा आलोचना गरेको तीन हप्ताभन्दा कम समयमै उनलाई बर्खास्त गरिएको बीबीसीले जनाएको छ। इन्फान्टिनोको यो योजना पछि रद्द भएको थियो। फिफा र प्रमुख संचालन अधिकृतका रूपमा केभिन लामो समयबीच कार्य सहकार्य गर्दै आएका थिए भने अहिले समाप्त भएको संस्थाका प्रवक्ताले विकृति मार्फत जानकारी दिएका छन्। तैराति फिफाका कर्मचारीहरूलाई महासचिवको म्याथियास ग्राफस्टोनले इमेल मार्फत यस सम्बन्धी जानकारी गराएका हुन्। उनले फिफा र लामुर अलग हुन सहमत भएको बताएका थिए। गएको महिना केभिन लामुरले विवादास्पद फिफा फरवार्ड इन्टरप्राइजेज योजनाहरूलाई एक व्यक्तिको परियोजना भनेर आलोचना गरेका थिए। उनले अब फुटबलका राजनैतिक नेतृत्वहरूका लागि आफूहरूलाई सही प्रश्नहरू सोध्ने र सही निर्णय लिने समय आएको बताएका हुन्। चार भन्जान भित्रका खबर शुरू गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। बजारमा खाना पकाउने ग्यासको अभाव कायमै, अनावश्यक सञ्चय नगर्न निगमको आग्रह, तत्काल आपूर्ति सहज बनाउने सांसदहरूको माग। निजी लगानी संरक्षण रणनीति कार्यान्वयनमा अनलाइन व्यापार अनिवार्य दर्ता गरी सञ्चालन गर्ने सरकारको तात्परता। 31 किलोमिटर दमक चिसो पानी सड़क खण्ड 34 वर्षदेखि अधुरै, बर्खामा हिलो र हिउँदमा धुन हुँदा यात्रुलाई शास्ति। पाकिस्तानको सर्वोच्च अदालतद्वारा पूर्व प्रधानमन्त्री खानलाई जेलबाट अस्पताल सार्न आदेश, अर्को सुनवाई नभए

0: संवेदी को सील
1: मेरी चोर को काक
0: स्वच्छ सुंदर स्निग्ध प्रकृति
1: शांति र आनंद को अनुभूति
0: शहर
1: नजीक
0: तपाईको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
1: जुले अर्गानिक फार्म रिजोर्ट
0: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946661 र 9841924481 वेबसाइट jhule.com.np
1: एमबीएल अटो लोन
0: अब नया गाड़ी खरीद करना अज सहज र सरल
1: मात्र 5% ब्याज दर कर्जा अवधि 5 वा 7 वर्षसम्म
0: संपूर्ण शाखाबाट कर्जा प्रवाह हुने
1: सरल प्रक्रिया तथा सुलभ ब्याज दर
0: जानकारी को लागि आज आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 मा सम्पर्क गर्नुहोस्
1: शर्तहरू लागू हुनेछन्
2: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
3: हरेक मान्छेको सपना जपना र चाहना पैसा
1: पैसामा छ शक्ति पैसामा छ सहारा
3: धोती पटुका र इजारको गाँठो हुँदै गार्दैनसम्म
1: बैंकको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म
3: यो चाहिँ प्रश्न कसरी कमाउने कसरी जोगाउने र कसरी बढाउने
1: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने
3: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने
1: इतिहास गाथा र कथा गाँठका कुरा
3: गाँठका कुरा
1: भदौदेखि हरेक हप्ता आइतबार उज्यालो टीवी र काया कैरनमा गाँठका कुरा
4: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको 4 बजेको रुचिमा खबरमा तपाईँलाई स्वागत छ भक्तपुर नगरपालिकाले पुननिर्माण गरेको वडा नम्बर 2 खमा रहेको ऐतिहासिक तथा पुरातात्विक महत्वको इन्द्रायणी दोषेको प्रसिद्ध इमारत उद्घाटन हुनु भएको छ नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्षको प्रमुख आतिथ्यमा पर्सि बिहान 8 बजे उद्घाटन हुने नगरपालिकाले जनाएको छ इन्द्रायणी दोषेको उद्घाटन अघि वडा नम्बर 1 सिद्ध पोखरीमा बिहान 7 बजे र्याली पनि हुनेछ भूकम्पमा क्षतिग्रस्त दोषे 3 करोड़ रूपये लागत में पुनर्निर्माण साथ ही विभिन्न संघ संस्था गोठी तथा स्थानीय झंडे 2 लाख रूपये आर्थिक सहयोग संकलन भाई स्थानीयवासी श्रमदान वैदेशिक रोजगारी में ग्रीस र अस्ट्रेलिया पठाइदिने भन्दै ठगी गरेको अभियोगमा 2 जनालाई प्रहरीले पक्राउ गरेको छ पक्राउ पर्नेहरूमा बर्दियाको बाँसगढ़ी नगरपालिका 29 वर्षीय रेशमा छेत्री र काठमाडौँ शंकरापुर नगरपालिका 8 वर्षीय 50 वर्षीय रंजित केसी रहेका छन् रेशमाले ग्रीस पठाइदिने भन्दै 2 जनाबाट 12 लाख र रंजितले अस्ट्रेलिया पठाइदिने भन्दै 1 जनाबाट 1,38,000 रूपियाँ लिएर सम्पर्क गर्नुभएका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ उनीहरूलाई थप अनुसन्धान तथा कार्यवाहीका लागि वैदेशिक रोजगार विभाग पठाएको कार्यालयका प्रहरी उपरीक्षक रामेश्वर कार्कीले बताउनुभयो र काठमाडौँ महानगरपालिका वडा नम्बर 14 कलङ्कीबाट लागू औषध सहित 1 जनालाई प्रहरीले पक्राउ गरेको छ पक्राउ पर्नेमा चन्द्रगिरी नगरपालिका वडा नम्बर 12 घर भएका 25 वर्षीय हृदय बलामी रहेका छन् प्रहरी वृत्त कालीमाटीबाट खटिएको टोलीले उनको साथबाट 2 ग्राम 400 मिलिग्राम खैरो हिरोइन बरामद गरेको हो दिउँसो 3 बजेको राष्ट्रिय बजार भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर थियो बजारमा खान पकाउने ग्यासको अभाव कायम अनावश्यक सञ्चय नगर निगमको आग्रह तत्कालहरूको सहज बनाउने सांसदहरूको माग रक्तपुर नगरपालिकाले पुनर्निर्माण गरेको इन्द्रायणी दोषेको पर्सि उद्घाटन हुने झण्डै 3 करोड़ रूपियाँ लागत र वैदेशिक रोजगारीमा पठाइदिने भन्दा 3 जनाको आरोपमा 2 जना पक्राउ अहिलेलाई 4 भन्ज्याङ भित्रका खबर यति नै बेलुकी 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा उज्यालो .com सुन्दै गर्नुहोला शरीरलाई स्वस्थ राख्नु

0: tire brand.
1: अब इंटरनेट ढील हो ना, छीटो स्मार्ट और सुरक्षित।
2: और प्रिंट म्यूजिकर को रकम भर तवारी साधन को नंबर एक गणेश संबंधी सूचना आदरणीय सेवाग्राही महानुभावर तपाईले सवारी साधन को वार्षिक रूप में बुझाउनु पर्ने सवारी कर नवीकरण वस्तु लगायत अन्य कर संबंधी वितरण हेर्न का लागि संबंधित यातायात कार्यालय में गएर कर प्रिंट मांग बैंक भोक्सर गर्न अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाए पछि प्राप्त हुने बिलमा आफ्नो बुझाएको कर को रकम र आफ्नो सवारी नम्बर एकिन गर्न हुन यस्तै सूचना मार्फत अनुरोध गरिन्छ। कोशी प्रदेश सरकार आन्तरिक मामला तथा कानून मन्त्रालय पिराप्त गर्यो। स्थानीय तहमा दर्ता भएका यी विस्ताको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना यातायात व्यवस्था कार्यालयमा दर्ता भई स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सकल बिलभुक भएमा सोको आधारमा स्थानीय तहबाट शुरूवात फिर्ता गरेको निश्चा समेत राखि सोही दर्ता नम्बर कायम हुने गरी अभिलेख खड़ा गरिनेछ। यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सकल बिलभुक नभएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाण पत्र बिलभुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाण पत्र राखी साविकको नम्बर कायम गरी बिलभुकको प्रतिलिपि दिनेछ। त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाण पत्रको सकल पेश गरेमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि जारी गरिनेछ। सोझै स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्साहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाण पत्र बिलभुक समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ। सेवाग्राहीले नागरिकताको फोटोकपी दुई प्रति हालसालै खिचिएको फोटो सवारी दर्ता प्रमाण पत्रको फोटोकपी सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरीको फोटो सवारी साधनको पूर्ण भाग देखिने गरीको फोटो संलग्न राख्नु पर्नेछ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।

0: नागरिक सहायता कक्ष संचालन होने संबंधी सूचना
1: अदालत व गृह महानुभाव यातायात व्यवस्था कार्यालय प्रभावी सेवा प्राप्ति को सहजीकरण का नागरिक सहायता कक्ष संचालन कर उक्त कक्ष निशुल्क सेवा प्राप्त कर सकने सेवा प्राप्ति को नागरिक सहायता कक्ष का संपर्क राख् अनुरोध कर सेवा प्राप्ति में कोई को प्रलोभन नगरी आपको सेवा लिना हार्दिक अपील करद सेवा प्राप्ति में कई गुनासो आए में गुनासो सुने अधिकार कार्यालय प्रमुख सोझी संपर्क
0: कोशी प्रदेश सरकार आंतरिक मामला तथा कानून मंत्रालय विराटनगर
2: आर्थिक वर्ष 2084 का लागि प्रदेशबाट संचालन गरिने आयोजना कार्यक्रम को लागि प्रस्ताव आवंटन सम्बन्धमा कोशी प्रदेश योजना आयोगको सूचना
1: आयोजनाको वर्गीकरण आधार तथा मापदण्ड निर्धारण र आयोजना दण्ड व्यवस्थापन कार्यविधि 2082 बमोजिम स्थानीय तह र प्रदेश कार्यालयबाट आर्थिक वर्ष 2083 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा यस आयोगबाट मिति 2082 साल चैत्र 9 गते आयोजना बहिसूचना प्रणाली मार्फत प्रस्ताव आह्वान भएको हुनाले 2083 साल वैशाख 5 गते घटना प्रणाली को प्रयोग मार्फत आयोजना प्रस्ताव बना हुन कोशी प्रदेश सरकार मार्फतका कार्यालय र स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यक्षेत्र रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रदेश कार्यालयमा सम्पर्क राख्न अनुरोध गरिन्छ। प्रस्ताव आह्वान सम्बन्धी सूचना विस्तृत आयोगको वेबसाइट ppc.kc.gov.np हेर्न पुनः सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ।
0: कोशी प्रदेश सरकार प्रदेश योजना आयोग विराटनगर नेपाल नागरिक सहायता कक्ष संचालन होने संबंधी सूचना
1: अदालत व गृह महानुभाव यातायात व्यवस्था कार्यालय प्रभावी सेवा प्राप्ति को सहजीकरण का नागरिक सहायता कक्ष संचालन कर उक्त कक्ष निशुल्क सेवा प्राप्त कर सकने सेवा प्राप्ति को नागरिक सहायता कक्ष का संपर्क राख्न अनुरोध कर सेवा प्राप्ति में कोई को प्रलोभन नगरी आपको सेवा लिना हार्दिक अपील करद सेवा प्राप्ति में कई गुनासो आए में राष्ट्रीय अधिकार कार्यालय प्रमुख सोझी संपर्क राख्न सकिने
0: कोशी प्रदेश सरकार आंतरिक मामला तथा कानून मंत्रालय विराटनगर
1: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देश
2: तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरी तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौं। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिला गरेमा थप जरिवाना 1 वर्षसम्म 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका शर्तहरू पालना नगरे

0: परीक्षा सम्बन्धी तपाई ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म भर्दा ई रिक्साको सीमा छनौट गरी स्वयं परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईंलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा

हुन आउने सम्बन्धी सूचना। प्रदेश खेलकुद विकास कोशी प्रदेशबाट जारी भएको खेल संघ संस्थाको दर्ता नवीकरण संचालन तथा व्यवस्थापन सम्बन्धी मार्गदर्शन 2081 को परिच्छेद 6 को दफा 21 बमोजिममा सूचीकृत हुनुपर्ने र उक्त कार्य प्रत्येक खेल संघ सम्बन्धित खेलका प्रशिक्षण तथा निर्णायक वा अन्य यस्तै भूमिका निर्वाहको जिम्मेवारी प्राप्त गरी कार्य गर्ने व्यक्तिहरूको विवरण अध्यावधि गरी आफू दर्ता भएको समिति वा बोर्डमा सूचीकृत गराउनु पर्नेछ भनी उल्लेख भएको र यस प्रदेश खेलकुद विकास बोर्डमा सम्पूर्ण खेल संघहरूको दर्ता भइ नसकेका कारण यसै बोर्डले नै सूचीकृत गर्ने गराउने तय गरेकोले इच्छुक स्वयंसेवक प्रशिक्षित निर्णायकहरूले सूचीकृत हुनका लागि तपस्वी बमोजिमका कागजहरू संलग्न राखी यही भदौ 25 गतेसम्म पेश गर्नुहुन यसै सूचना मार्फत जानकारी गराइन्छ। पेश गर्नुपर्ने कागजातहरू: नागरिकता प्रमाण पत्रको प्रतिलिपि, प्राप्त शैक्षिक प्रमाण पत्रको प्रमाणित प्रतिलिपि, प्राप्त प्रशिक्षक प्रशिक्षण तालिमको प्रमाणित प्रतिलिपि, हालसम्म प्रशिक्षक भई गरेको कार्यको प्रमाणित प्रतिलिपि, प्रशिक्षण गराएको स्थानीय निकायको सिफारिस, सम्बन्धित जिल्ला खेलकुद विकास समितिको सिफारिस, सम्भव भएसम्म सम्बन्धित खेल संघको सिफारिस। अध्यक्ष अर्जुन बहादुर बोका, जिल्ला खेलकुद विकास समिति, सोलुखुम्बु। कार्यक्रमहरूमा सहभागिताको लागि सूचीकृत तथा प्रस्ताव आह्वान सम्बन्धी सूचना। चालू आर्थिक वर्ष 2083/84 राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा कार्यक्षेत्र ओखलढुङ्गा र सोलुखुम्बु जिल्ला अन्तर्गत निम्न कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने भएकाले यस कार्यक्रममा सूचीकृत वा सूचीकृत हुन चाहने इच्छुक कृषि समूह, सहकारी जल उपभोक्ता समिति, कृषि फार्म तथा कम्पनीहरूले आवश्यक कागजात सहित सूचीकृत भई सूचना प्रकाशित भएको मितिले 30 दिन अर्थात भदौ 23 गते भित्र यस कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा र जोन प्राविधिक एकाई सोलुखुम्बुमा तोकिएको ढाँचा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन मिसल 2077 अनुसूची 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै यस विषयमा थप जानकारीका लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा र जोन प्राविधिक एकाई सोलुखुम्बु वा सूचनामा दिएको सम्पर्क नम्बरमा सम्पर्क गर्न सकिनेछ। सञ्चालन हुने कार्यक्रमको नामहरू: सुन्तला जात फलफुल जोन, सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, आलू जोन, बुङ आलू क्षेत्र विस्तार कार्यक्रम, सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, केबी जोन, प्याकेजिङ लेबलिङ तथा पोस्ट हार्वेस्ट न्यूनीकरण कार्यक्रम, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, केबी बगैंचामा थाक्रामा सहयोग, बाख्रा जोन, लक्षित जोनमा पशु नस्ल सुधार तथा उत्पादन वृद्धि कार्यक्रम, जोन सुपर जोन क्षेत्रमा कृषि यान्त्रिकरण सहयोग, उन्नत प्रविधिको बाख्राखोर निर्माणका लागि अनुदान। पेश गर्नुपर्ने कागजातहरू: रु 10 को टिकट सहित अनुसूची 10 बमोजिमको अनुदानका लागि आवेदन फारम भरेको हुनुपर्नेछ। सम्बन्धित निकायमा कृषि समूह, सहकारी संस्था, सम्बन्धित कृषि फार्म दर्ता तथा नवीकरण भएको प्रमाणपत्रको प्रतिलिपि, कार्यक्रम सञ्चालन हुने स्थान, जग्गा

भवनको स्वामित्व खुल्ने कागजात जग्गा धनी प्रमाण पुर्जा वा भाडामा जग्गा भएमा कम्तीमा 5 वर्षको सम्झौतामा निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्रको प्रतिलिपि सरकारी समूहको हकमा कार्य समितिको निर्णयको प्रतिलिपि समूह संस्थाको स्थायी लेखा नम्बर प्यान दर्ता वा कर्चुक्ता प्रमाण पत्रको प्रतिलिपि सम्बन्धित स्थानीय तह ओडाको कार्यक्रममा दोहोरो सहयोग नभएको वा नहुने सिफारिस पत्र सूचीकृत वा कार्यक्रम प्रस्तावलाई छुट्टा छुट्टै बेहोरा खुल्ने गरी सिफारिस राख्नु पर्नेछ। थप जानकारीको लागि कार्यक्रम कार्यान्वयन इकाइ ओखलढुङ्गा टेलिफोन नम्बर 0735 2711 वा सूचना अधिकारीको नम्बर 9852 82 80 30 र जोन प्राविधिक इकाई सोलुखुम्बु 0385 2700 सम्पर्क राख्न सक्नुहुनेछ। हेमबहादुर आले मगर निमित्त वरिष्ठ कृषि अधिकृत राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन इकाइ ओखलढुङ्गा।

0: कान्छा ठट्टैमा यो वैसा जान लाग्यो जाँदैन बाँच्न खेर पर्ख लिन आउला
1: होइन ए कान्छा गीत गाउँदै कता हिँड्ने
2: जापानिज भाषा पढेर जापान छौ कि भनेको दिदी गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ
1: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है
2: मेरो त मत चाहिँ यही हो जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ
1: अब चिन्ता नमान कान्छ ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ट्राभल चोकमा जापानिज भाषा पढ्ने अनि जापान जाने
2: होइन ए इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त अरू छैन त पढ्ने ठाउँ
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानिज शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिने र बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ त्यसका साथै कम मार्क्स ल्याएका वा कम जीपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्ने र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ
2: सबै कुराको सुविधा त थाहा भयो दिदी कक्षा सञ्चालन कति साह्रो हुने रहेछ
1: सुन कान्छा यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन् त्यसैले आफू त्यो सुरक्षित गरिहाले कान्छा
2: ल दिदी म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है
3: हजुर सबैको विश्वासी र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट चाबेल केएल टावर छैटौं कला काठमाडौँ सम्पर्क
1: 9850 17979
3: र 01-592-26-16 वेबसाइट www.obgi.edu.np ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल चाबहिन चुच्चेपाटी काठमाडौँ
1: यदि तपाईँको बच्चामा जन्मसाथ पैताला घुमेको क्लब फुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा पुनस्थापना केन्द्र एसआरडीसी काफ्रे बनेपा नगरपालिका 11 र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ त्यस्ता समस्या भएमा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ थप जानकारीका लागि सम्पर्क नम्बर 9852555768 अङ्कमा 9852555768

0: नेपाल विद्युत प्राधिकरण प्रमुख वितरण केन्द्र को सार्वजनिक सूचना
1: सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ।
0: विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिन भन्दा बढ़ी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
1: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भञ्जन, क्षति तथा विद्युत सेवामा अपरोध निम्त्याउँछ। चोरी देखिमा कानून कार्यवाहीको हुनेछ। पुलमा आगो लागेको, तार लोत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382204003।
1: समयमै महसुल दिन उचालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: खुम्बु बहुमुखी कैंपस में स्नातक तह प्रथम वर्ष को भर्ना संबंधी सूचना।
1: विगत 34 वर्षदेखि योग्य दक्ष र अनुभवी शिक्षकहरूद्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस सुलुखुम्बु बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 स्नातक तह बीए बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको बेहोरा सम्बोधित विद्यार्थीहरूलाई जानकारी गराइन्छ।
0: भर्ना कार्यक्रम हुने मिति
1: भर्ना म्याच 2083 साल श्रावण 1 गतेदेखि भाद्र 31 गतेसम्म, कक्षा सञ्चालन 2083 साल असोज 1 गतेदेखि, रजिस्ट्रेशन फारम भने म्याच 2083 साल मंगसिर मसान्तसम्म।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9851010556, 9841653537 र 0385204556। उद्धव कुमार शर्मा क्याम्पस प्रमुख सोलुखुम्बु।

0: साना देश विखा तथा ओसर पसार जघन्य अपराध हो।
1: तपाईको चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा तलोबन्न पारिए लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौ।
0: देश विखा र ओसार पसारबाट बचौ, सिप सिकाउ र स्वदेशमै आत्मनिर्भर बनाऊ। मानव देश विखा तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन।

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनु पर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव प्रकार वा शिष्टाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आएको 11:45 र प्रहरीको सहयोगमा निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी व्यक्ति रूपमा राखिनेछ। हतमियत थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिपोर्टरद्वारा जनहितमा जारी सन्देश।

0: हेलो
1: हेलो बहिनी सन्चै छौ?
0: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
0: अनि हुलाकमा त जानु
1: हो नि, हुलाकमा जाऊ न।
0: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
1: तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
0: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
1: सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
0: ए, सहरमा मात्रै होला नि?
1: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
0: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार।

0: बालबालिका सबैको सरोकार आजका बालबालिका भोलिका सजनहार
1: बालबालिका माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ तसर्थ कसैले पनि बालबालिकाहरूलाई दुर्व्यवहार नगरौ उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं अनिवार्य रूपमा विद्यालय पठाऊ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराऊ
0: कहीँ कतै बालबालिकामाथि दुर्व्यवहार भएको देखिमा सहेर नबसौ सम्बन्धित निकायमा उजुरी गरौं बालबालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय हुन् बालबालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिन
1: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश
0: आत्महत्याको घटना कसरी रोक्न सकिन्छ
1: डिप्रेसन मदिरा लागू औषधि सेवन निराशापन आर्थिक समस्या पारिवारिक कलह दीर्घ रोगको शिकार निरन्तरको असफलताले मन खुसी नहुने रमाइलो लाग्नुपर्ने कुरामा नलाग्ने शरीरमा थकित महसुस हुने निन्दा नलाग्ने खानामा रुचि नहुने बाँचसम्म नलाग्ने आत्मविश्वास जुम्ने जस्ता समस्या आउन सक्छ लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ यस्ता समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नको साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ मर्नु समस्याको समाधान होइन सुन्दर जीवन हाँसेर बाँचौ अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश
2: ए बाबु हतियारो छ टर्च बालेर जाऊ
3: आ पर्दैन आमा त्यही पुग्ने त हो एकैछिन त हो नि म पुगेर आइहाल्छु के
2: बर्खाको बेला छ अध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ उज्यालो बालेर जुत्ता अझ भयो बुट लगाएर हिँड्नु पर्ने नत्र त सर्पले टोकिहाल्छ नि
3: है बल्ल सम्झे सर्पको टुकाईबाट बस्न त खेतबारी र झाडीमा जाँदा गम बुट लगाउने सुत्नु अघि ओछ्यान टकटक्याउने झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो
2: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन
3: भन्नुभयो नि मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो
2: हो सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ सानो लापरवाहीले ज्यान जान सक्छ
4: सतर्कता अपनाउने गरौं सुरक्षित बनौं
0: नेपाल सरकार विज्ञापन हो
5: हेर न यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि भर्खर खुट्टा नभएको मान्छेले अल्झायो अहिले फेरि आँखा नदेख्छ
6: होइन के भन्नुभएको हेर्न त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ यसरी अर्का भन्न पाइन्छ
5: होइन ठिकै त भने नि काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त
7: अङ्कल अङ्कल आउनुहोस् म हजुरलाई बाटो काटिदिन्छु
8: धन्यवाद बाबु तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो
9: समस्या सरीमा होइन दाई तपाईँ हाम्रो सोचमा छ
5: म अलि आवेशमा आएछु अलि हतारमा पनि थिएँ बाबुले आँखा खोलिदिए धन्यवादै बाबु
10: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ जात लिंग अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन कानूनी रूपमा दण्डनीय अपराध पनि हो
11: अरूको सम्मान गरौ सम्मानित जीवन बिताउ सभ्य समाज निर्माण गरौ
12: ए श्याम भाइ त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ किन हो तिमीलाई केही थाहा छ
13: खोइ दिदी ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे के भएको हो कुन्नी
12: त्यसो हो भने यसो गर्नु पर्ला भाइ उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ
13: ए दिदीले सही भन्नुभयो उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न
12: ए भाइ बहिनी हो तिमीहरू के गर्दैछौ त्यहाँ
13: यता आइजाऊ न एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो
12: कहाँ जाने दिदी उपप्रमुखलाई भेट्न नमस्कार उपप्रमुखज्यू
13: ओहो नमस्कार नमस्कार सबैजना आउनु भएछ त ल बसौँ बसौँ कति कामले होला आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
12: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
13: ए अच्छो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ। रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख थियो। बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्किएँ है। अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
12: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
14: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
15: साथी हेर न, क्या खतरा समाचार आइसक्यो, भेट ट्रेन अब चाहिँ के हो यो
16: खुसै के आयो त्यस्तो? यत्तिकै पत्याइस रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त, मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसो नआथेन, यसो त जसले लेखिहाल्छ नि।
15: अरे मिथ्या भ्रामक भन्छ के उनीहरूको चाहिँ,
16: तिमीलाई थाहा थिएन?
15: थाहा थिएन।
16: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
15: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
16: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन, सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यो पनि गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
17: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
14: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास

0: नमस्कार पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुनुवा एफएम 102 मेगाहर्जबाट देशका विभिन्न भाग र www.sunuwafm.com बाट संसारभर एकसाथ प्रसारण भइरहेको अपरान्ह 4 बजेको सुनुहाल लिएर आइपुगे म सरस्वती पुरी। नेकपा एमाले प्रदेशसभा सदस्य किरण थापालाई बागमती प्रदेश सरकारको मुख्यमन्त्री बनाउने निर्णय गरेको छ। केही बेर अघि बसेको संसदीय दलको बैठकले थापालाई मुख्यमन्त्री बनाउने निर्णय गरेको हो। त्यस्तै संसदीय दलका नेतामा जगन्नाथ थपलियालाई नै निरन्तरता दिने निर्णय पनि बैठकले गरेको छ। मुख्यमन्त्रीको कुर्सीका लागि एमाले नेताहरू बीच विवाद चर्किरहेको बेला संसदीय दलको बैठकले टुंग्याएको हो। एमाले नेपाली कम्युनिष्ट पार्टी नेकपा बीच नयाँ सत्ता समीकरणको सहमति भएसँगै प्रदेश सरकारको भागभण्डामा बागमती प्रदेशको नेतृत्व एमाले पाएको हो। मुख्यमन्त्री आफ्नो भागमा परेसँगै एमालेमा कसलाई मुख्यमन्त्री बनाउने भन्ने सन्दर्भमा नेताहरू व्यस्त र प्रतिस्पर्धा खिच पारेर आन्तरिक संघर्ष चलेको थियो। प्रधानमन्त्री बालन शाह र भारतीय स्थल सेना अध्यक्ष धीरज स्वटबीच भेटवार्ता शुरू भएको छ। उहाँहरूबीच केही बेर अघिबाट प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा भेटवार्ता शुरू भएको हो। प्रतिनिधि सभाको बैठकमा सभामुख देवप्रसाद अरियाले राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङलाई सभाको मर्यादामा रहन निर्देशन दिनुभएको छ। परराष्ट्र मन्त्री शिशिर खनालले दिएको जवाफमा चित्त नबुझेको भन्दै थप स्पष्टीकरण माग गरेपछि उत्पन्न विवादका क्रममा सभामुखले उक्त निर्देशन दिनुभएको हो। बैठकमा सांसद तामाङले केही दिन अघि उठाएका विषयमा परराष्ट्र मन्त्री खनालले जवाफ दिएका थिए। मन्त्रीको जवाफप्रति असन्तुष्टि जनाउँदै सांसद तामाङले प्रश्न गर्नका लागि समय माग गर्नुभयो। तथापि सभामुख अरियालले नियमावलीको व्यवस्था उल्लेख गर्दै थप प्रश्न गर्ने समय उपलब्ध नरहेको जानकारी गराउनुभयो। सभामुखले पटक पटक आसन ग्रहण गर्न आग्रह गर्दा पनि सांसद तामाङले प्रश्न गर्ने अडान कायम राखेपछि सभामुखले उहाँलाई संसदीय मर्यादा गरिमाको ख्याल गर्न समेत सचेत गराउनु भएको छ। सभामुखले बोल्ने समय नदिएपछि स्पष्टीकरणको अवसर प्राप्त नभएपछि सांसद तामाङ संसद बैठकबाट बाहिरिनुभयो। काठमाडौँ उपत्यका सहित देशका विभिन्न ठाउँमा खाना पकाउने एलपी ग्यासको अभाव देखिएपछि सांसदहरूले तत्काल आपूर्ति व्यवस्था सहज बनाउन सरकारको ध्यान आकर्षण गराएका छन्। प्रतिनिधि सभाको आजको बैठकको सुन्ने समयमा सांसदहरूले ग्यास नपाउँदा उपभोक्ता घण्टौसम्म लाइनमा बस्न बाध्य भएको र दैनिक जीवन प्रभावित भएको बताएका हुन्। सांसद मोहनलाल आचार्यले सम्बन्धित मन्त्रीले ग्यासको अभाव नरहेको दावी गरे पनि व्यवहारमा आफ्नै जिल्ला सहित विभिन्न क्षेत्रमा अभाव कायम रहेको बताउनुभयो। उहाँले बजार अनुगमन प्रभावकारी बनाउन ग्यासको कार्य कृतिमा अभाव सिर्जना गरिएको भए तत्काल छानबिन गर्न सरकारसँग माग गर्न भएको छ। अब देश बाहिरका समाचार। पाकिस्तानको सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री इमरान खानलाई उपचारका लागि जेलबाट सिफा इन्टरनेशनल अस्पताल सार्न आदेश दिएको छ। सर्वोच्च अदालतले 300 जनसले आज पूर्व प्रधानमन्त्री खानको अस्पताल भर्ना सम्बन्धी निवेदनमा सुनवाई गरेको हो। उहाँलाई आउँदो सेप्टेम्बर 16 हुने अर्को सुनवाईमा भएसम्म अस्पतालमै राखिने बीबीसीले जनाएको छ। विश्व फुटबलको नियामक निकाय फिफाले प्रमुख संचालन अधिकृत सीईओ केविन लामोरलाई बर्खास्त गरेको छ। फिफाका प्रतियोगिताहरूमा निजी लगानीकर्ताहरूलाई हिस्सेदारी बिक्री गर्ने अध्यक्ष जियानी इन्फान्टिनोको योजनाको आलोचना गरेको 3 हप्ता भन्दा कम समयमै उनलाई बर्खास्त गरिएको बीबीसीले जनाएको छ। इन्फान्टिनोको यो योजनापछि रद्द भएको थियो।
1: Bye.
0: तपाईको आसपासमा भएका घटना तथा गतिविधिका बारेमा हामीलाई 038-5216 फोन वा सोलुवा फ्याम newsyard@gmail.com इमेल गर्न सक्नुहुन्छ। तपाईले दिनुभएका जानकारीलाई हामी समाचारमा समेट्ने प्रयास गर्नेछौ। साँझ 5 बजेको सुन हालचालमा फेरि भेट हुनेछ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सुनवा फ्याम सुन्दै रहनुहोला। नमस्कार।

0: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
1: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
0: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
1: र मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
0: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
1: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
2: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
3: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: ए बाबु, लौ न, मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ, पिनासले हैरान बनायो। युरोप पनि के हो के खै, यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने, उपचार कता गराउने होला?
6: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ, थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त, त्यही भएर उपचार गराउन भनेर आमजी औषधालयतिर हिँडेको नि म त। आउनुहोस् दिदी, अरू सँगै जाउँ।
7: यहाँ नसा च्यापिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरोग, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनास, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेसन, बिना दुखाई सफल उपचार गर्नुका साथै नाडी परीक्षण र आमजे चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201929, 9843849852, 9824417718, 9843439696 र 9861314472। आन्जी औषधालय सोलो दुतकुण्ड नगरपालिका 5 सल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।
8: राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो, म त एक्लै भए, जाउँ न मेरो साथी।
9: म पनि राईको साझा स्टोरसम्म नै जान लागेको हो। ल हेर, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
7: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर्स, स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलुबित कुमा नगरपालिका 5 सल्लेरी सोलुखुम्बु।
10: खै जन्म दर्ता दिनुहोस् त।
11: जन्म दर्ता गरेको छैन नि म्याडम।
10: जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
11: मलाई त थाहा नै थिएन नि
5: बालबालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ
5: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
4: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो
3: नेपाल सरकार विज्ञापन बोर्ड
12: जंगल को छेउमा घर आँगन

0: ਗਾਉਂਦਾ ਸਾਥੀ ਵਾਲੀ ਬਜਨੋ ਨੇਪਾਲ ਸਰਕਾਰ ਵਿਗਿਆਪਨ ਬੋਰਡ
1: ਨਾ ਅਸਤੀ ਵਾਰਖਣੇ ਕੀ ਮੈਨੇ ਲਿਆਏਗਾ ਫੇਰ ਬਿਜਲੀ ਕਾ ਬਲਬ ਜਲੇ ਸਾ ਏ ਕਾਂਜੀ ਜ਼ਿਆਦਾ ਪਸਲ ਗਏ ਬਿਜਲੀ ਕਾ ਬਲਬ ਲੈ ਆਈ ਸਾ ਆ ਦੀਦੀ ਚਿੰਕੋ ਅਸੀਂ ਕਿਨੇਰਾ ਕਸਰੀ ਸਕਨੋ ਰਾਮਰੋ ਓਰਿਜਿਨਲ ਬਿਜਲੀ ਕਾ ਸਾਮਾਨ ਹਰੂ ਕਿੰਨੂ ਪਰੀ ਨਹੀਂ ਤਾ ਜਹਾਂ ਪਾਏ ਤੇਹੀ ਬਟਾ ਲਿਆਉਂਦਾ ਇਸਤੇ ਡੁਬਲੀ ਤਾ ਹੁੰਛ ਤਾ ਓਰਿਜਿਨਲ ਬਿਜਲੀ ਕਾ ਸਾਮਾਨ ਕਿੰਨ ਤਾ ਉਹ ਸਲੀਨ ਕਾ ਵਰਸਾ ਇਲੈਕਟ੍ਰੋਨਿਕਸ ਮਾ ਜਾਣ ਪਰਸਾ के तपाई घर तथा अफिस को लागि बिजुली को राम्रो क्वालिटी को सामान हरू खोज्दै हुनुहुन्छ यदि क्वालिटी को इलेक्ट्रोनिक सामान हरू लिन चाहनुहुन्छ भने सोलु दुतकुण्ड नगरपालिका पास सल्लीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस् यहाँ विभिन्न ब्रान्ड का गुणस्तरीय बिजुली का सम्पूर्ण सामान सर्भिस केबल मल्टीप्लग पावर सकेट लिस्टी अर्थिङ को तार अर्थिङ रड अर्थिङ केमिकल उपलब्ध छ साथै एलसीडी एलईडी टीवी साउन्ड सिस्टम कम्प्युटर ल्यापटप हाउस वायरिङ का सामानहरू चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ
2: साथै डिप फ्रिज फ्रिज एसी पाउनका साथै मरम्मत पनि गरिन्छ
1: प्रोप्राइटर अजय पञ्चियार सम्पर्क नम्बर 9809590094 र 9833668418 वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर सोलु दुतकुण्ड नगरपालिका पास सलेरी सोलुकुम्बु
2: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र
3: हिंसाबाट बचौं र बचाऊ यौनचन्नी हिंसा सामाजिक अपराध हो बालबालिका यौनचन्नी हिंसाको जोखिममा हुन सक्छन् हिंसा सुनेकी असन्तोष साथीलाई परिचित नदिँदा र जोखिमबाट हुन सक्छ अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ बालबालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गराऊ बालबालिकासँग नियमित सम्वाद पनि गराऊ
4: आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेशद्वारा जनहितमा

0: ぜひ人生を楽しみにしてください。
1: उपभोक्ता अधिकारको उच्चतम रक्षण गरौं। गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गरी उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा विविधता लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना गर्नु। वस्तु सेवाको मूल्य मात्रा म्याकसकी नीति गुणस्तर एकिन गरी मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: खुम्बु कानून क्याम्पसको एलएलबीमा भर्ना सम्बन्धी
3: सोलुखुम्बु कानून क्याम्पसमा शैक्षिक सत्र 2083 सङ्गाठनको लागि 3 वर्षीय एलएलबी प्रथम वर्षको भर्ना खुलेको हुँदा कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण गरेका इच्छुक व्यक्तिहरूले निम्नअनुसार भर्ना हुनुहुन जानकारी गराइन्छ। भर्ना कार्यक्रमको मिति, भर्नाको लागि आवेदन फारम वितरण भदौ 1 गतेदेखि भदौ 30 गतेसम्म, परीक्षा असोज 10 गते, नतिजा प्रकाशन असोज 11 गते, भर्ना म्याथ असोज 12 गतेदेखि असोज 25 गतेसम्म, कक्षा सञ्चालन कार्तिक 10 गतेदेखि, रजिस्ट्रेसन फारम भर्ने म्याथ कार्तिक 30 गतेसम्म। सब जानकारीका लागि 9851-01-05-56, 9841-28-45-47 र 9842-84-87-75। गीता घिमिरे क्याम्पस प्रमुखको कानून क्याम्पस
4: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
5: सोली दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा 1 दशकभन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच, आँखाको नानीबाट फोहोर निकालिन्छ, आँखाको आमो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ, आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ, चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ, विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
4: प्रोपाइटर दिनेश राई, सम्पर्क नम्बर 9858-78-705 र 9861-34-2-9।
5: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरी सोलुखुम्बु।
6: हत्तेरीका दिदी, यो नयाँ घर बनाउन कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका 4-4 वटा पसल चारे कतै पाइन। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो?
7: धत बहिनी, तिमी पनि कस्तो सम्झनामा छौ?
6: बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुम्बुमा सबै थोक पाइन्छ त।
7: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हो।
6: नसुने बहिनी, सुनि दुखुम्ब नगरपालिका वडा नम्बर 5 रहेको शान्ति स्टोर एण्ड सप्लाई छ नि, त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान जे खोज्यो त्यही तयार।
7: लौ, नयाँ सामान पनि पाउने, पुरानो सामान पनि मर्मत हुने।
6: यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
4: हजुर, बिजुली को भरपर्दो सहयात्री शांति स्टोर एण्ड सप्लायर्स सोलू दुटकुण्ड नगर पालिका वडा नम्बर 5 सल्लेरी सोलू खुम्बु। यहाँ बिजुली का सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्य में पाउन का साथ ही नया तथा पुराना सामान मर्मत पनी गरिन्छ। थप जानकारी का लागि सम्पर्क नम्बर गुरु कुल नारायण श्रेष्ठ 97-63-00-57-84 र विवेक श्रेष्ठ 98-62-82-00-00। सोलु ढुकुण्ड नगरपालिका 5 सोलिरी सुरु खुम्बु। सड़क प्रयोग सड़क सीमा अतिक्रमण नगर सड़क सीमा में उत्साह एवं स्थायी संरचना निर्माण नगर सड़क को नाली ठाव तथा पानी विकास बंद होना नदी सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गरौं सवारी चलाउँदा ट्राफिक नियम को पालना गरौं सवारी साधु में झुंडीएर वा छत में बोकेर यात्रा नगरौं सड़क को क्षमता भन्दा बढी भाग प्रयोग नगरौं जेब्रा क्रसिंग मतृ बाटो काट्ने गरौं सड़क को तत्काल मजबूती मार्ग गर्ने गरौं यात्रा को क्रम में कुछ समस्या भे नौकरी को प्रहरी खबर गरौं।
8: आंतरिक मामला तथा कानून मंत्रालय कोर्ट प्रदेश द्वारा जनहित में जारी
9: संदेश
8: सचिव कार्यालय को जनहित में जारी संदेश
10: पोषण युक्त खाने कुरा जीवन का रंग पूरा मन माता के तन मन
8: स्वास्थ्य जीवन को आधार हो संतुलित र पोषणयुक्त आहार विशेष करी गर्भवती महिला सुत्केरी आमा र 5 वर्ष मुनिका बाल बालिकाहरूलाई पोषणयुक्त खाना को विशेष आवश्यकता पर्दछ। दैनिक खाना में दाल भात हरियो तरकारी फलफूल दूध तथा अन्य पोषणयुक्त खानेकुरा समावेश गरौं। जन्मेको एक घण्टा भित्र शिशुलाई स्तनपान गराऊ 6 महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाऊ 6 महिनापछि स्तनपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरू शुरू गराऊ आइरन भिटामिन ए र जिंकयुक्त खानेकुरा नियमित सेवन गराऊ जंक फूड धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौं। कुपोषणले बाल बालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौं। जिल्ला स्वास्थ्य कार्यालय

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरण सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
0: सामाजिक सुरक्षा भत्ता निकास गरिएको सम्बन्धी सूचना। महाकुरुङ गाउँपालिकाको कार्यालयको आर्थिक वर्ष 2082-83 सालको सामाजिक सुरक्षा भत्ता प्राप्त हुने लाभप्राय भएको चौथो त्रैमासिक वैशाख जेठ असार महिना अन्तिम पुस्ताको सामाजिक सुरक्षा भत्ता सम्बन्धित पुस्ता लेखा नियन्त्रणको कार्यालयबाट सम्बन्धित बैंकमा पठाएको दोहोरा अनुरोध गर्दै उक्त रकम आफ्नो कागजातले तपसिल नीति अनुसार सम्बन्धित बैंकमै भुक्तानी लिनको लागि यो सूचना मार्फत जानकारी गराइन्छ। चालू आर्थिक वर्षभित्र एकपटक पनि रकम भुक्तानी नलिने लाभप्राय हुने आफ्नो कागजातले सम्बन्धित बैंकमा भुक्तानी लिने नआएको खण्डमा उक्त किस्ताको रकम सम्बन्धित कोषका लेखा नियन्त्रणको फाइलमा फिर्ता हुने दोहोरा पनि यसै सूचना मार्फत जानकारी गराइन्छ। सामाजिक सुरक्षा भत्ता वितरण नीति यही साउन 11 गते, 12 गते, 13 गते, 14 गते र 15 गते। थप जानकारीको लागि सम्पर्क नम्बर पञ्चीकरण शाखा 98-42-97-91, 97-63-97-104। सुमन राई प्रमुख प्रशासकीय अधिकृत माकुरुङ गाउँपालिका बुङ सोलुखुम्बु। दिदी आज भोलि मेरो सामानलाई के भएको? छिटो घर पनि आउनुहुन्न, एक्लै बस्न रुचाउनुहुन्छ, दुब्राउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे, अहिले किताबै हेर्न मान्नुहुन्न। नै पहिला त त्यस्तो मान्छे हुनु, के भएछ त? दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जम्मा गर्दै थियौ, अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु भएको, पैसा नै छैन। सानो सानो कुरामा किसकिस मात्रै गर्नुहुन्छ, घरबारै बिग्रिने जस्तो पो भइसक्यो। लौ न दिदी, सम्झाइदिनु पर्यो। यो त लागौसो कोलकातामा बस्ने जस्तो लक्ष्य छ त, कतै लागौसो त भाइ, के भएको तिमीलाई? घाँटी भन त
2: खै दिदी, के भन्नु र? साथीहरूले गाँजा खान जबरजस्ती गरे, मैले पनि नै भन्नै सकिनँ र खाएँ। त्यसपछि बिस्तारै बानी हुँदै गयो, अहिले त लड लागेछ, छाट्नै सकिनँ। अहिले पनि गाह्रो भइरहेको छ।
0: गाह्रो साह्रो मलाई केही थाहा छैन, अब खुक्कै सबै छाड्नुपर्छ। तिमी त हाम्रो सहार

परिभाषित गरेको छ। यस्ता पदार्थले मानिसको केन्द्रीय स्नायु प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ। त्यसैले नाग औषधको प्रयोग उसार प्रसार मुखाप र भेटमा जोड दिन स्वस्थ जीवन र सभ्य समाज निर्माणमा हातेमालो गरौं। लागू

सामाजिक सुरक्षा भत्ता निकास गरिएको सम्बन्धी सूचना महकुम गाउँपालिकाको कार्यालयको आर्थिक वर्ष 2082/83 सालको सामाजिक सुरक्षा भत्ता प्राप्त हुने लाभग्राहीहरूको चौथी त्रैमासिक वैशाख जेठ असार महिना अन्तिम पुस्ताको सामाजिक सुरक्षा भत्ता सम्बन्धी

सित उसका लेखा नियन्त्रणको कार्यले बाट सम्बन्धित बैंकमा पठाएको दोहोरा अनुरोध गर्दै उक्त रकम आफ्नो कार्यसाथी तपस्वी नीति अनुसार सम्बन्धित बैंकमा कोही भुक्तानी लिनको लागि एसोसिएसनमा मार्फत जानकारी गराइन्छ। चालू आर्थिक वर्षभित्र एकपटक पनि रकम भुक्तानी नलिने लाभकारी हुने आफ्नो कार्यसाथी सम्बन्धित बैंकमा भुक्तानी लिन नआएको खण्डमा उक्त किस्ताको रकम सम्बन्धित कोषका लेखा नियन्त्रणको कार्यमा फिर्ता हुने दोहोरा पनि एसोसिएसन मार्फत जानकारी गराइन्छ। सामाजिक सुरक्षा भत्ता वितरण नीति यही साउन 11 गते 12 गते 13 गते 14 गते र 15 गते। थप जानकारीको लागि सम्पर्क नम्बर पञ्चीकरण शाखा 98 92 97 91 97 63 97 104। सुमन राई प्रमुख प्रशासकीय अधिकृत माकुम गाउँपालिका।

0: नागरिक सहायता कक्ष संचालन होने संबंधी सूचना अदालत व गृह महानुभाव यातायात व्यवस्था कार्यालय प्रदान करने सेवा प्राप्ति को सहजीकरण का नागरिक सहायता कक्ष संचालन कर उक्त कक्ष निःशुल्क सेवा प्राप्त कर सकूने सेवा प्राप्ति को नागरिक सहायता कक्ष का संपर्क राख् अनुरोध कर सेवा प्राप्ति में कसई को प्रलोभन नगरी आपको सेवा लीन हार्दिक अपील करद सेवा प्राप्ति में कई गुनासो आईमा गुनासो सुने अधिकार कार्यालय प्रमुख सीधे संपर्क राख्न सकूने कोशी प्रदेश सरकार आंतरिक मामला तथा कानून मंत्रालय विराटनगर यौन हिंसाबाट बचाउ र बचाउ यौनजन्य हिंसा सामाजिक अपराध हो। बाल बालिका यौनजन्य हिंसा को जोखिम में हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथी भाई परिचित नातेदार र जसुकी अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बालबालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश। मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं। सुरक्षित भविष्य निर्माण गरौं। मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं। मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं। प्राकृतिक विपद जोखिम न्यूनीकरण सचेत गरौं। जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं। वन संरक्षण वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ। ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग गरौं। वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ। वातावरण संरक्षण गरौं। जीवन रक्षा गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
0: सड़क प्रयोग गर्दा ध्यान। सड़क सीमा अतिक्रमण नगरौं। सड़क सीमामा अस्थायी एवं स्थायी संरचना निर्माण नगरौं। सड़कको नाली थल तथा पानी निकास बन्द हुन नदिऊ। सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गराउं। सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं। सवारी साधनमा झुन्डिएर वा छतमा बसेर यात्रा नगरौं। सड़कको क्षमता भन्दा बढ़ी भाग प्रयोग नगरौं। जेब्रा क्रसिङबाट मात्र बाटो काट्ने गरौं। सड़कको तत्काल मर्मतमार गर्ने गरौं। यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
0: सवारी साधनको इन्जिन र त्रिपुर श्रृंखलाको सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा नामसारी गर्दा सवारी साधनको इन्जिन र त्रिपुरको अवस्था रुजु वा अन्य कुनै कैफियत भए नभएको रुजु गरेर मात्र खरिद बिक्री गर्नका लागि यस्तै सूचना मार्फत अनुरोध गरिन्छ।
2: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय।

I'm not going to be able to do that.

0: नागरिक सहायता कक्ष संचालन होने संबंधी सूचना अदालत सेवा ग्रही महानुभाव यातायात व्यवस्था कार्यालय प्रवाहन सेवा प्राप्ति को सहजीकरण को नागरिक सहायता कक्ष संचालन कर उक्त कक्ष निःशुल्क सेवा प्राप्त होने सकने सेवा प्राप्ति को नागरिक सहायता कक्ष में संपर्क नाप्न अनुरोध कर सेवा प्राप्ति में कसई को प्रलोभन में नगरी आपको सेवा लिना हार्दिक अपील करद सेवा प्राप्ति में कने गुनासो आई में गुनासो सुनी अधिकार कार्यालय प्रमुख सीधे संपर्क सकने कोशी प्रदेश सरकार आंतरिक मामला तथा कानून मंत्रालय विराजमान आर्थिक वर्ष 2084 का प्रवेश पात्र संचालन गरिने आयोजना कार्यक्रम को प्रस्ताव आवेदन संबंध में कोशी प्रदेश योजना आयोग आयोजना को वर्गीकरण आधार तथा मापदंड निर्धारण और आयोजना वन व्यवस्थापन कार्यविधि 2082 बंदोखन स्थानीय तह प्रदेश कार्यालय आर्थिक वर्ष 2083 में कार्यान्वयन होने आयोजना कार्यक्रम के संबंध में इस आयोग मिति 2082 साल चैत्र 9 गते आयोजना वन सूचना प्रणाली मार्फत प्रस्ताव आह्वान भएको हुनाले 2083 साल वैशाख 62 गतेमा प्रणाली को प्रयोग मार्फत आयोजना प्रस्ताव गर्ने हुना कृषि प्रदेश सरकार मार्फत कार्यालय र स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यक्षेत्र रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रदेश कार्यालयमा सम्पर्क राखि हुन अनुरोध गरिन्छ। प्रस्ताव आधार संबंधी सूचना विस्तृत आयोग को वेबसाइट ppc.kc.gov.in हेन सभी में इसी सूचना मार्फत अनुरोध कर कोशी प्रदेश सरकार प्रदेश योजना आयोग विराट नगर नेपाल नागरिक सहायता कक्ष संचालन होने संबंधी सूचना अदालत सेवा ग्रही महानुभाव यातायात व्यवस्था कार्यालय प्रवाहन सेवा प्राप्ति को सहजीकरण को नागरिक सहायता कक्ष संचालन कर उक्त कक्ष निःशुल्क सेवा प्राप्त होने सकने सेवा प्राप्ति को नागरिक सहायता कक्ष में संपर्क नाप्न अनुरोध कर सेवा प्राप्ति में कसई को प्रलोभन में नगरी आपको सेवा लिना हार्दिक अपील करद सेवा प्राप्ति में कने गुनासो आई में गुनासो सुनी अधिकार कार्यालय प्रमुख सभा सीधे संपर्क राख्न सक्नुहुने छ। कोशी प्रदेश सरकार आन्तरिक मामला तथा कानून मन्त्रालय विराजमान सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देश तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरी तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौ। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि जिल्ला गरेमा थप जरिमाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराइमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिश समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एट क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक हुँदछ। सवारी चालक अनुमति पत्र हुनु भनेको जिम्मेवार हुनु हो। ट्राफिक नियम सड़क चिन्हस गति सीमा को अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाई ई रिक्सा को लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म भर्दा ई रिक्सा को सीमा छनौट गरी खेल परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्र को 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईंलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कुस्ती प्रदेशद्वारा

एकीकृत हुन आउने सम्बन्धी सूचना। प्रदेश खेलकुद विकास कोशी प्रदेशबाट जारी भएको खेल संघ संस्थाको दर्ता नवीकरण संचालन तथा व्यवस्थापन सम्बन्धी मार्गदर्शन 2081 परीक्षक 6 दफा 21 बमोजिमा सूचीकृत हुनुपर्ने र उक्त कार्य प्रत्येक खेल संघ सम्बन्धित खेलका प्रशिक्षण तथा निर्णय वा अन्य यस्तै भूमिका निर्वाहको जिम्मेवारी प्राप्त गरी कार्य गर्ने व्यक्तिहरूको विवरण अध्यावधि गरी आफू दर्ता भएको समिति वा बोर्डमा सूचीकृत गराउनु पर्नेछ भनी उल्लेख भएको र यस प्रदेश खेलकुद विकास बोर्डमा सम्पूर्ण खेल संघहरूको दर्ता भइ नसकेका कारण यसै बोर्डले नै सूचीकृत गर्ने गराउने तय गरेकोले इच्छुक स्वयंसेवक प्रशिक्षित निर्णायकहरूले सूचीकृत हुनका लागि तपस्वी बमोजिमका कागजहरू संलग्न राखी यही भदौ 25 गतेसम्म पेश गर्नुहुन यसै सूचना मार्फत जानकारी गराइन्छ। पेश गर्नुपर्ने कागजातहरू: नागरिकता प्रमाण पत्रको प्रतिलिपि, प्राप्त शैक्षिक प्रमाण पत्रको प्रमाणित प्रतिलिपि, प्राप्त प्रशिक्षक प्रशिक्षण तालिमको प्रमाणित प्रतिलिपि, हालसम्म प्रशिक्षक भई गरेको कार्यको प्रमाणित प्रतिलिपि, प्रशिक्षण गराएको स्थानीय निकायको सिफारिस, सम्बन्धित जिल्ला

नमस्कार, पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुनू एफएम 101.2 मेगाहर्जबाट देशका विभिन्न भाग र www.sunuefm.com बाट संसार भरेकै साथ प्रसारण भइरहेको साँझ 5 बजेको सुनू हालचाल लिएर आइपुगे म सरस्वती पुरी। राष्ट्रीय स्वतन्त्र पार्टी राष्ट्रपाका संराष्ट्रपाकी सांसद ज्वाला गौलाले अभिव्यक्तिलाई लिएर प्रतिनिधि सभाको मंगलबार बसेको बैठकमा हंगामा भएको छ। बैठकमा बोल्दै सांसद गौलाले विगतमा 35 वर्ष शासन गर्नेहरूकै कारण गत भन्दै आन्दोलन भएको टिप्पणी गर्ने भएको छ। आन्दोलनमा ज्यान गुमाएकोहरूको रगत अझै नसुकिसकेको अवस्थामा विपक्षी सांसदहरूले सरकारमाथि आरोप रहेको उहाँले बताउनुभयो। अस्ति भर्खर एकजना विद्वान माननीयले तपाईँहरूले सक्नु भएन अब हामी चलाउँछौ भनेर भन्नुभयो। संग्रौलाले विपक्षी सांसदहरूलाई प्रश्न गर्दै भन्नुभयो, भदौको आन्दोलनबाट मारिएका परिवार सेतो कपड़ा लगाएर बर्खी बारेर बसिरहेका छन्, कुन हिम्मतले हामी शासन चलाउँछौ भनेर भनिरहनु भएको छ। संग्रौलाको अभिव्यक्तिपछि विपक्षी बैंकका सांसदहरू उठेर विरोध जनाएका थिए। संग्रौलाको आरोप नेकपा एमालेकी सांसद साजिदा सिद्दिकीले प्रतिवाद गर्दै वर्तमान सरकारले नै मुलुकमा गुण्डा राज चलाएको आरोप लगाउनुभयो। प्रतिपक्षले सरकारलाई प्रश्न गर्दा सत्तापक्षको गुण्डा राज भनेको भन्दै उहाँले आपत्ति जनाउनु भएको छ। देश र जनताको पक्षमा उभिँदा गोली खाने परे पनि प्रतिपक्ष पछि नपर्ने बताउँदै सिद्दिकीले जेएनजी आन्दोलनको कुरा गर्नेले सिधामा सरकारले चलाएको गोलीबारे पनि जवाब दिनुपर्नेमा माग गर्नुभयो। परराष्ट्र मन्त्री सुशील खनालले विदेश स्थित नेपाली नियोगहरूका लागि आफ्नै भवन निर्माण गर्ने कार्यलाई सरकारले प्राथमिकताका साथ अगाडि बढ़ाएको जानकारी दिनुभएको छ। मंगलबार बस्तीको प्रतिनिधि सभाको बैठकमा सांसद निष्कर्ष रायले सोध्नु भएको प्रश्नको उत्तर दिँदै मन्त्री खनालले विभिन्न देशमा जग्गा खरिद गरिए पनि कानूनी जटिलताका कारण भवन निर्माण हुन नसकेको र अब ती समस्या समाधान हुँदै गएको स्पष्ट पार्नुभयो। मन्त्री खनालका अनुसार विदेश स्थित नेपाली नियोगहरूको घर भाड़ाका लागि मात्र गत आर्थिक वर्षमा करिब 1.46 करोड़ 36 लाख रूपियाँ खर्च भएको छ। यो रकम परराष्ट्र मन्त्रालयका लागि विनियोजित कुल बजेटको करिब 70% हुन आउँछ। जिल्ला अदालत ललितपुरले पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गर्नका लागि अनुमति दिन अस्वीकार गरेको छ। उपसभामुख रूपी कुमारी ठाकुरको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय ललितपुरको टोली पक्राउ पुर्जीका लागि सोमबार जिल्ला अदालत पुगेको थियो, तर जिल्ला अदालत ललितपुरले पक्राउ पुर्जी जारी गर्न अस्वीकार गर्यो। उपसभामुख ठाकुरले सोमबार जिल्ला प्रहरी परिसर ललितपुरमा श्रेष्ठ विरूद्ध जारी दिनुभएको थियो। श्रेष्ठले जनआस्थाको फेसबुक पेज र अनलाइनमा आफ्नो व्यक्तिगत तस्विर मर्यादा र संवैधानिक ओझलाई धमिल्याउने तथा व्यक्तिगत चरित्र र प्रतिष्ठामा गम्भीर अपूरणीय क्षति पुर्याउने नियतले अत्यन्त भ्रामक असत्य अर्णगल र निन्दनीय समाचार सम्प्रेषण गरेको उपसभामुख ठाकुरले बताउनु भएको छ। अब देश बाहिरका समाचार। अफ्रिकी मुलुकका सोमालियामा सरकारी सेना र सशस्त्र विद्रोही समूहबीच झडप हुँदा करिब 30 जना मारिएका छन्। सोमालियाको दक्षिण पश्चिम प्रान्तीय अन्तरिम राजधानी बोदोवा कब्जा गर्दा खोज्ने समूह र सेनाबीच भीषण गोलीबारी भएको हो। उक्त प्रान्तका पूर्व रिजनल लिडर अब्दिया अजिज लाप्ता गोरेनसँग बफदार लडाकुले शहर कब्जामा लिने प्रयास गरेका थिए। अन्तिममा खेल समाचार। टपान टी ट्वेन्टी सिरिजमा सहभागी हुन नेपाली क्रिकेट टोली अस्ट्रेलिया प्रस्थान गरेको छ। नेपाली क्रिकेट टोली सिरिज खेल्न सोमबार राति अस्ट्रेलिया तर्फ प्रस्थान गरेको हो। नेपाल क्रिकेट संख्याले अस्ट्रेलिया जाने 15 सदस्य टोलीलाई आइतबार नै विदाई गरेको थियो। यसपटक अस्ट्रेलियामा रहँदा नेपालको कप्तानी अनिल कुमार सहारी गर्ने भएका छन्। त
को आसपास में भएका घटना तथा गतिविधि का बारे में हामीलाई 08352016 में फोन वा सोले एफएम न्यूज @gmail.com में ईमेल कर सक्नुहुन्छ। तपाईले दिनुभएका जानकारीलाई हामी समाचारमा समेट्ने प्रयास गर्नेछौं। अवस्था अहिलेलाई सुनुहाल्छ। 7 बजेको समाचार।

जोखिम टर्ने भारी पारी झारी उठ्यान।

0: नेपाल सरकार विज्ञापन बोर्ड
1: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज। दिदी, छिनको छिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त। जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लिनको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ। के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लिनीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्। यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, मिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ। साथै एलसीडी, एलईडी टीभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
2: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
1: प्रोप्राइटर अजय पन्चियार, सम्पर्क नम्बर 9809909094 र 9833684418। वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरी, सोलुखुम्बु।
2: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र।
3: हिंसाबाट बचाउ र बचाउ, यौनसन्य हिंसा सामाजिक अपराध हो। बालबालिका यौनसन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा सुनेकी असन्तोष साथीलाई परिचित नदिँदा र प्रस्तुतिबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बालबालिकाको चालचलन, बानी व्यवहार अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्पाद गर्ने गरौं।
4: आन्तरिक मामिला तथा कानून मन्त्रालय, खोस्ट प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: Sin Espejo, Andro Polito Rosay.
1: उपभोक्ता अधिकारको संरक्षण गरौं ग्रस्तरी वस्तु तथा सेवा प्राप्त गरी उपभोक्ताको अधिकारको रक्षा गरौं कारोबारमा बिल विशुक लिने र दिने गरौं कारोबारलाई पारदर्शी बनाऊ नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना बनाऊ वस्तु सेवाको मूल्य मात्रा म्याचसही नीति गुणस्तर एकिन गरी मात्र खरिद बिक्री गरौं वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्तिमा गरौं निष्पक्ष तथा तथ्यपूरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश
2: खुम्बु कानून क्याम्पस एलएलबीमा भर्ना सम्बन्धी
1: सोलुखुम्बु कानून क्याम्पसमा शैक्षिक सत्र 2083 सङ्गासीको लागि 3 वर्ष एलएलबी प्रथम वर्षको भर्ना खुलेको हुँदा कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण गरेका इच्छुक व्यक्तिहरूले निम्न अनुसार भर्ना हुनुहुन जानकारी गराइन्छ। भर्ना कार्यक्रमको मिति भर्नाका लागि आवेदन फारम वितरण भदौ 1 गतेदेखि भदौ 30 गतेसम्म प्रवेश परीक्षा असोज 10 गते नतिजा प्रकाशन असोज 11 गते भर्ना म्याथ असोज 12 गतेदेखि असोज 25 गतेसम्म कक्षा सञ्चालन कार्तिक 10 गतेदेखि रजिस्ट्रेसन फारम भर्ने म्याथ कार्तिक 30 गतेसम्म सब जानकारीको लागि 98-51-0556 98-41-28-44-44 र 98-42-84-87-75 गीता घिमिरे क्याम्पस प्रमुख सोलुखुम्बु कानून क्याम्पस कलेरी आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सोलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
3: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रोमा 1 दशकभन्दा बढी लामो समय काम गरेको अनुभव लिएका विनोद साईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चस्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आँडो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ। चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
2: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98-5-28-70-3-5 र 98-61-34-2-3।
3: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरी सोलुखुम्बु।
4: हत्तेरीका दिदी यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका 4-4 वटा पसल चारे कतै पाउनु। ओह अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो धत बहिनी तिमी पनि कस्तो सम्झनामा छौ बिजुलीको सामान लिन काठमाडौँ किन जानु हाम्रै सुलुखुम्बुमा सबै थोक पाइन्छ त। ए हो र दिदी कहाँ पाइन्छ म त खोज्दा खोज्दा थाकिसके हो। ल सुनु बहिनी सुनु दुखुम्ब नगरपालिका वडा नम्बर 5 भएको शान्ति स्टोर एण्ड सप्लाई खोल्ने त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन् बोर्ड आधुनिक स्विच वाइरिङका सामान जे खोज्यो त्यही तयार लौ नयाँ सामान पनि पाउने पुरानो सामान पनि मर्मत हुने यो त ढुङ्गा खोज्दा बेउटा मिले जस्तै भयो नि दिदी।
2: हजुर बिजुली को भरपर्दो सहयात्री शांति स्टोर एंड सप्लायर्स सोलु जुटकुंड नगर पालिका वडा नंबर 5 सल्लेरी सोलु खुम्बु यहां बिजुली का संपूर्ण सामान होलसेल तथा खुद्रा मूल्य में पाने का साथ ही नया तथा पुराना सामान मरमत पनि गरिन्छ थप जानकारी का लागि संपर्क नंबर गुरुकुल नारायण श्रेष्ठ 97 63 00 57 84 विवेक श्रेष्ठ 98 62 82 00 00 सुनो दुखकुंड नगरपालिका 5 सलिरी सुनखुम्बु सड़क प्रयोग ध्यान दिन सड़क सीमा अतिक्रमण नगरों सड़क सीमा में अस्थायी एवं स्थायी संरचना निर्माण नगरों सड़क को नारी थल तथा पानी निकास बंद होना नदी सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गरौं सवारी चलाउँदा ट्राफिक नियम को पालना गरौं सवारी साधु में झुंडी वा छत में बसर यात्रा नगरौं सड़क को क्षमता भन्दा बढी घाट प्रयोग नगरौं जेब्रा क्रसिंग मात्र बाटो काट्ने गरौं सड़क को तत्काल गर्भवती मार्ग गर्ने गरौं यात्रा को समय कुनै समस्या भए नजिक को प्रहरीलाई खबर गरौं
5: आन्तरिक मामिला तथा कानून मन्त्रालय खेत प्रदेश द्वारा जनहित में जारी
6: सन्देश मोबाइल ड्राइविंग टाइम प्रेम गर्ने युवा जोड़ी स्थित में हुईदा अजय भय बोबा आमा दीजा नहीं
5: स्वास्थ्य कार्यालय को जनहित में जारी सन्देश
7: पोषण युक्त खाने कुरा जीवन का रंग
5: स्वास्थ्य जीवन को आधार हो संतुलित र पोषणयुक्त आहार विशेष गरी गर्भवती महिला सुत्केरी आमा र 5 वर्ष मुनिका बालबालिकाहरूलाई पोषणयुक्त खाना को विशेष आवश्यकता पर्दछ दैनिक खाना में दाल भात हरियो तरकारी फलफूल दूध तथा अन्य पोषणयुक्त खानेकुरा समावेश गरौं जन्मेको एक घण्टा भित्र शिशुलाई स्तनपान गराउ 6 महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाऊ 6 महिनापछि स्तनपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरू सुरु गराउ आइरन भिटामिन ए र जिंक युक्त खानेकुरा नियमित सेवन गराउ जंक फूड धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौ कुपोषणले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौं जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बु

0: सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना लिनेर दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग गरौं, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: सामाजिक सुरक्षा भत्ता निकासा गरिएको सम्बन्धी सूचना। महाकुरुङ गाउँपालिकाको कार्यालयको आर्थिक वर्ष 2082/83 सालको सामाजिक सुरक्षा भत्ता प्राप्त हुने लाभग्राहीहरूको चौथो त्रैमासिक वैशाख जेठ असार महिना अन्तिम कक्षाको सामाजिक सुरक्षा भत्ता सम्बन्धित पुस्ता लेखा नियन्त्रणको कार्यालयबाट सम्बन्धित बैंकमा पठाएको दोहोरा अनुरोध गर्दै उक्त रकम आफ्नो कागजातले तपसिल नीति अनुसार सम्बन्धित बैंकमै भुक्तानी गर्नको लागि यस सूचना मार्फत जानकारी गराइन्छ। चालू आर्थिक वर्षभित्र एकपटक पनि रकम भुक्तानी नलिने लाभलाई हुने आफ्नो कागजातले सम्बन्धित बैंकमा भुक्तानी हुने नआएको खण्डमा उक्त किस्ताको रकम सम्बन्धित कोषका लेखा नियन्त्रणको फाइलमा फिर्ता हुने दोहोरा पनि यसै सूचना मार्फत जानकारी गराइन्छ। सामाजिक सुरक्षा भत्ता वितरण नीति यही साल 11 गते, 12 गते, 13 गते, 14 गते र 15 गते। थप जानकारीको लागि सम्पर्क नम्बर पञ्चकुरा शाखा 98 92 97 91 97 97 94
1: सुमन राई प्रमुख प्रशासकीय अधिकृत नाकुरुङ गाउँपालिका बुङ सोलुखुम्बु।
3: दिदी आज भोलि मेरो सुमनलाई के भएको? छिटो घर पनि आउनुहुन्न, एक्लै बस्न रुचाउनुहुन्छ, दुब्राउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे, अहिले किताबै हेर्न मान्नुहुन्न। नै पहिला त त्यस्तो मान्छे हुनु, के भएछ त? दुःख गरेर कमाएको पैसा ब्याङ्कमा अलिअलि जम्मा गर्दै थियो, अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु गएको, पैसा नै छैन। सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ, घरबारै बिग्रिने जस्तो पो भइसक्यो। लौ न दिदी, सम्झाइदिनु पर्यो। यो त लागौँछु कलकत्तामा बस्ने जस्तो लक्ष्य छ त, कतै लागौँछ त भाइ, के भएको तिमीलाई? निधाकी भन त
4: खै दिदी, के भन्नु? साथीहरूले गाँदा खानालाई जबरजस्ती गरे, मैले पनि नै भन्नै सकिनँ र खाने। त्यसपछि बिस्तारै बानी हुँदै गयो, अहिले त लड लागेछ, छाट्नै सकिनँ। अहिले पनि गाह्रो भइरहेको छ।
3: गाह्रो साह्रो मलाई केही थाहा छैन, अब खुक्कै हिसाब त छार्नुपर्छ। तिमी त हाम्रो सहारा हो, के यसरी बर्बाद हुने काम गर्दैछौ? सम्झ त, हाम्रो आमा बुवाले समाजमा बनाउनु भएपछि प्रतिष्ठा छुट्टै छ, यसको संरक्षक तिमीले त हो।
4: हुन्छ दिदी, धन्यवाद। अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु, मेरो सबै थोक परिवार हो, मलाई माफ गर।
3: मानिसमा मत सृजना गरी धुबेसरी तुलाउने वस्तु वा पदार्थ लागु पदार्थ वा लघु औषध हो। विश्व स्वास्थ्य संगठनले लागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ। यस्ता पदार्थले मानिसको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ। त्यसैले लागु औषधको प्रयोग उसार प्रसार रोकथाम र नियन्त्रणमा जोड़ दिउ। स्वस्थ जीवन सभ्य समाज निर्माणमा हाती बालो गरौं। लागु औषध मुक्त समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु र सोलु एक्टिभको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश।
1: नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावहरू सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील।
3: अपील गर्दछौं। युवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सिधै सम्पर्क राख्न सक्नुहुनेछ।
1: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर यौन हिंसाबाट बचौ र बचाउ। यौनजन्य हिंसा सामाजिक अपराध हो। बालबालिका यौनजन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बालबालिकाको चालचलन पानी बेहोरा अभिभावक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौ। बालबालिकासँग नियमित सम्वाद गर्ने गरौ।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौ। सुरक्षित भविष्य निर्माण गरौ। मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौ। मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौ। प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ। जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौ। वन संरक्षण वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ। ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ। वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ। वातावरण संरक्षण गरौ। जीवन रक्षा गरौ।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
1: सड़क प्रयोग गर्दा ध्यान दिऊ।
3: सड़क सीमा अतिक्रमण नगरौ। सड़क सीमामा अस्थायी एवं स्थायी संरचना निर्माण नगरौ। सड़कको नाली ठाउँ तथा पानी निकास बन्द हुन नदिऊ। सवारी चलाउँदा लेन अनुसार पालना गरौ र गरौ। सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौ। सवारी साधनमा झुन्डिएर वा छतमा बसेर यात्रा नगरौं। सड़कको क्षमता भन्दा बढ़ी भार प्रयोग नगरौं। जेब्रा क्रसिङबाट मात्रै बाटो काट्ने गरौं। सड़कको तत्काल मर्मतमार गर्ने गरौं। यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गरौं।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
1: सवारी साधनको इन्जिन र टेम्पो त्रुटिहरू सम्बन्धी सूचना।
0: आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा नामसारी गर्दा सवारी साधनको इन्जिन र चेसिसको अवस्था रुजु वा अन्य कुनै कैफियत भए नभएको रुजु गरेर मात्र खरिद बिक्री गर्नका लागि यस्तै सूचना मार्फत अनुरोध गरिन्छ।
3: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
1: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौ। सुरक्षित भविष्य निर्माण गरौ। मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौ। मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौ। प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ। जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौ। वन संरक्षण वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ। ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ। वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ। वातावरण संरक्षण गरौ। जीवन रक्षा गरौ।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
1: कर प्रिन्ट रुजुकरको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना।
0: आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर, नवीकरण वस्तुहरू लगायत अन्य कर सम्बन्धी वितरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न, बैंक भोक्सर गर्न, अघि सवारी कर तथा वस्तु एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिमा आफ्नो बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्न हुन यस्तै सूचना मार्फत अनुरोध गरिन्छ।
3: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
1: स्थानीय तहमा दर्ता भएका यी विस्ताको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना।
0: यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सकल बिलभुक भएमा सोको आधारमा स्थानीय तहबाट

0: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
1: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
0: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
1: मैले त सोचेकै थिएन, यी त घरभित्रका सामान्य कुरा होला भनेर।
0: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यो हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
1: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
2: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
3: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।

0: मैं मेरे तो हाथ खुट्टा अनुनासा झमझम कर पिनासले भण्डान बनायो मेरो पनि केकी हो केकी खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
1: यो दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ थाकेर हिरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउनु भन्दा हामी औषधालयतिर हेरेको नि म त
2: यहाँ नसा च्यापिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनास कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिस्ताब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गर्नुका साथै नाडी परीक्षण र आन्जे चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अक्पञ्च विधिबाट उपचार गरिन्छ सोमबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 038520129 98 43 89 86 52 98 24 74 17 18 98 43 43 59 96 र 98 61 23 14 72 आन्जी औषधालय सोलो दुतकुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि

0: ए दाई राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
1: म पनि राईको साझा स्टोरसम्म नै जान लागेको हो। ल हेर, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
2: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर्स, स्थान जिल्ला प्रशासन कार्यालय नजिकै, सोलुख उत्कुला नगरपालिका 5, सल्लेरी, सोलुख।
3: खै जन्म दर्ता दिनुहोस् त।
4: जन्म दर्ता गरेको छैन नि म्याडम।
3: ल जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
4: मलाई त थाहा नै थिएन म्याडम।
3: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ।
5: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
6: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
5: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
6: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: बालबालिकालाई लागू औषध दुरूपयोग हुँदैन छ। लागू औषध सामाजिक अपराध हो, कोही कसैले प्रयोग नगरौं। बालबालिकालाई लागू औषधको प्रयोगबाट टाढा राखौं। बालबालिकाको सुंगतमा ध्यान दिउ। लागू औषधबाट हुने हानि र कानूनी परिणामको बारेमा जानकारी दिउ। बालबालिकासँग नियमित संवाद गर्ने गरौं। बालबालिकालाई घरमा माया र समय दिने गरौं। विद्यालयमा जीवन उपयोगी शिक्षा दिने गरौं। बालबालिकाको सकारात्मक गतिविधिलाई प्रोत्साहन गरौं।
8: आन्तरिक मामिला तथा कानून मन्त्रालय कुचिपोतद्वारा जनहितमा सारी सन्देश।

आतंक पर निर्भय उसे अभी अपना जो भी तारने भय पर झड़ी उठ।

0: साथी भाई
1: नेपाल सरकार विज्ञापन बोर्ड
2: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी जाँदा पसल गएर बिजुलीको बल्ब लिएर आइज। दिदी छिमको छिम किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्ने त, जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ। के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्। यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ। साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
3: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
2: प्रोपाइटर अजय पन्छियार, सम्पर्क नम्बर 9809909094 र 9833668418। वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरी, सोलु कुम्बु,
3: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र।
4: हिंसाबाट बचाउ र बचाउ, यौनचन्य हिंसा सामाजिक अपराध हो। बाल बालिका यौनचन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी असन्तोष साथीलाई परिचित नदिँदा र परिस्थितिबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बाल बालिकाको चालचलन, बानी व्यवहारमा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यसको पाइने उनीहरूसँग तत्काल कुरा गरौं। बाल बालिकासँग नियमित सम्पर्क गर्ने गरौं।
5: आन्तरिक मामिला तथा कानून मन्त्रालय, खुसी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: सोलु एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: Time check. Sorry, I think. It's studio time.
2: It's 6 p.m. Saturday,
0: 4 Time check ko saathma. New Star Digital Color Lab tathat Jwalamai Offset Press. Sonu Dutkunda Nagar Palika 5 Sonu Kumbu.
3: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
4: Where do we begin?
3: With international news you can trust, BBC News.
4: Journeys into the heart of global events.
3: And voices from around the globe.
5: The whole region is in the grip of a severe water crisis. And I am here to find out what.
3: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
6: सरकारले खाना पकाउने ग्यासको सहज आपूर्ति भइरहेको दावी गरे पनि बजारमा अभाव कायम हुँदा तत्काल ग्यास आपूर्ति सहज बनाउन सरकारसँग सांसदहरूको माग आवश्यकता भन्दा बढी सिलिण्डर सञ्चय नगर्ने निगमको आग्रह
7: विभिन्न प्रश्नपत्र बाहिरिएको प्रकरणबारे शिक्षक र विद्यार्थी संघ सहित सातजना विरूद्ध मुद्दा दायर विद्यालय शिक्षा विधेयक बारेको विवाद फेरि सतहमा छलफल मार्फत आवश्यक परिमार्जन गरिने सरकारको प्रतिक्रिया
8: सकेपछि चयन कस्तो आउनु पर्ला हामी समेत गरेर यसलाई परिमार्जन सहित जान सक्ने अवश्य सम्भावना छ मन्त्रालय त्यसको अवसरको रूपमा हेर्नेछ
6: मधेश बाहेकका अन्य क्षेत्रमा वर्षा राति कोशी र बागमतीका पहाड़ी भूभागका एक दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना वर्षाका कारण देशभरका 12 सड़क खण्ड प्रभावित
7: एआईको तीव्र विस्तारसँगै दक्षिण कोरियाली युवाको रोजगारीमा जोखिम देखिएको प्रतिवेदनको निष्कर्ष पछिल्ला 4 वर्षमा सूचना सेवामा युवाको रोजगारी 31% घट्यो
6: र भारतका ऋषभ पन्त टेस्ट क्रिकेटमा सबैभन्दा छिटो 100 छक्का प्रहार गर्ने खेलाडी बने
9: मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने हो
10: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउन्स र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा बनेको ट्युमर चोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ
9: यस्तो सुविधा रहेछ म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु
11: शून्य 57-494-3335
12: एसर अप्लायसेस का एसी कूलर फ्रीज कुकर इंडक्शन एयर फ्रायर लगाए अन्य घरेलू सामान घर लिया तो है समय पर ही बंद हो गए सर मैं तो एसर को पानी लग सके सर एसर अप्लायसेस देखकर को पानी लगता
13: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एमपीआई भरतपुर चितवनको सूचना
14: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एमपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्ष बीबीएससी एनएएस भेटेनरी डाक्टर र कृषितर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ
13: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म प्रवेश परीक्षा 2083 भाद्र 31 गते
14: बीएससी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ
13: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एमपीआई भरतपुर चितवन
14: फोन 056 2021-2061 596-617 मोबाइल 98-550-607-68 98-511-62-594 98-510-54-224 तपाईको सपना हाम्रो जिम्मेवारी भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौं।
7: नेपाल दर्पणमा अब खबरको सिलसिला। आज पनि उपभोक्ताले खाना पकाउने एलपी ग्यास सहज रूपमा पाउन सकेका छैनन्। नेपाल ओयल निगमका अनुसार काठमाडौँ उपत्यकामा ग्यासको बिक्री तथा वितरण मुख्य रूपमा बढ़ेको छ, तर देशका विभिन्न जिल्लामा भने डिपोमा लाइन लाग्ने, ग्यासको पालो कुर्नु पर्ने र पर्याप्त मात्रामा सिलिण्डर नपाउने समस्या अझै पूर्ण रूपमा घटेको छैन। नेपाल ओयल निगमका अनुसार पछिल्लो वितरण विवरणमा काठमाडौँ उपत्यकामा आज मात्रै 22 ग्यास उद्योगले 47,388 थान सिलिण्डर भरेर बिक्री गरेका छन्। निगमका अनुसार काठमाडौँ उपत्यकामा यो अहिलेसम्मकै उच्च दैनिक बिक्री हो। निगमले आपूर्ति वितरणमा सुधार हुँदै गएसँगै बजारमा देखिएको अभाव पनि क्रमशः कम हुँदै जाने बताएको छ। सरकार नेपाल ओयल निगमले बजारमा ग्यासको आपूर्ति बढ़ेको बताइरहे पनि कतिपय क्षेत्रमा उपभोक्ताले सहज रूपमा ग्यास पाउन सकेका छैनन्। ग्यासको अभावबारे सरकारी निकाय र व्यवसायीका भनाई केही फरक देखिएको छ। नेपाल ओयल निगमले पछिल्लो समय पर्याप्त मात्रामा ग्यास आयात तथा बजारमा पठाइएको बताउँदै आएको छ। अर्कोतर्फ व्यवसायी तथा वितरण पक्षले भने विगतमा आधा मात्र भएको सिलिण्डर बिक्री हुँदै आएको अवस्थामा पूर्ण क्षमताको 14.2 किलोको सिलिण्डर पुनः बिक्री शुरू भएपछि माग एकैपटक बढ़ेको बताएका छन्। यससँगै अभाव हुने डरले उपभोक्ताले आवश्यकता भन्दा बढ़ी सिलिण्डर संचय गर्न खोज्दा पनि बजारको वितरण प्रणालीमा दबाव परेको निगमको तर्क छ। यसैबीच काठमाडौँ उपत्यका सहित देशका विभिन्न भागमा खाना पकाउने एलपी ग्यासको अभाव देखिएपछि सांसदहरूले तत्काल आपूर्ति व्यवस्था सहज बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधि सभाको शून्य सभामा बोल्दै सांसदहरूले ग्यास नपाउँदा सर्वसाधारण घण्टौंसम्म लाइनमा बस्न बाध्य भएको र दैनिक जनजीवन प्रभावित भएको बताएका हुन्।
15: कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले दुग्ध किसानले दूध बिक्री गरेको रकम अधिकतम 25 दिनभित्र पाउने व्यवस्था गर्न लागि बताउनु भएको छ। आज प्रतिनिधि सभामा सांसदका प्रश्नको जवाब दिँदै मन्त्री चौधरीले भदौको अन्तिम हप्तासम्ममा किसानको भुक्तानी चक्र 25 दिनमा झार्ने तयारी भइरहेको जानकारी दिनुभयो। उहाँका अनुसार दुग्ध विकास संस्थान डीडीसीले अहिले देशभरका झण्डै 235 दुग्ध सहकारीलाई दूध खरिद बापत झण्डै 35 करोड़ रूपियाँ भुक्तानी गर्नु बाँकी छ। विगतमा भुक्तानी अवधि 10 महिनासम्म पुगे पनि पछिल्लो 3 महिनादेखि किसानको भुक्तानीलाई प्राथमिकतामा राखेर काम भइरहेको मन्त्री चौधरीले बताउनुभयो। उहाँले अहिले केही सहकारीहरूको भुक्तानी अवधि 3 महिना र केहीको 2 महिनामा झारिएको बताउँदै भदौको अन्तिम हप्तासम्म अधिकतम 25 दिनको भुक्तानी चक्र कायम गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो।
7: सरकारले निजी क्षेत्रको लगानी सुरक्षा संरक्षण तथा प्रवर्धन गर्दै लगानीकर्ताको मनोबल उच्च बनाउने उद्देश्यले निजी लगानी संरक्षण तथा प्रवर्धन रणनीति कार्यान्वयनमा ल्याएको छ। तीव्र आर्थिक विकास र रोजगारी सृजनाका लागि निजी क्षेत्रलाई सुरक्षित र लगानी मैत्री वातावरण निर्माण गर्ने लक्ष्यसहित ल्याएको रणनीतिमा औद्योगिक तथा व्यावसायिक प्रतिष्ठानको भौतिक सुरक्षा, सम्पत्ति संरक्षण, आर्थिक मनोत्थान, कानूनी तथा नियामकीय सरलीकरण र युवा उद्यमशीलता विकासलाई प्राथमिकता दिइएको छ। सरकारले औद्योगिक तथा व्यावसायिक प्रतिष्ठानको सुरक्षा सुनिश्चित गर्न क्रमशः औद्योगिक सुरक्षा बल स्थापना गर्ने योजना अघि सारेको छ। साथै औद्योगिक करिडोर, औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्र तथा औद्योगिक ग्रामलाई शान्ति क्षेत्र घोषणा गरी अवांछित गतिविधि रोक्ने व्यवस्था गर्ने भन्ने भएको छ। आन्दोलन, बन्द, हड़ताल तथा सामाजिक राजनीतिक अस्थिरताका कारण उद्योग व्यवसायमा हुने क्षति रोक्न द्रुत सुरक्षा टोली परिचालन, सुरक्षा सम्पर्क व्यक्ति तोक्ने र उद्योग तथा व्यवसायमाथि हुने आक्रमण, तोडफोड़ तथा आगजनीमा शून्य सहनशीलताको नीति अपनाउने रणनीतिमा भनिएको छ।
15: विज्ञहरूले समावेशितालाई प्रतिनिधित्वमा मात्र सीमित नराखी राज्यका नीति नियम तथा सार्वजनिक निकायमा अवसर र सहभागितामा समान पहुँच सुनिश्चित हुनु गरी कानून निर्माण गर्ने सुझाव दिएका छन्। आज सिंहदरबारमा बसेको राष्ट्रिय सभाको संहिता सबलीकरण तथा राष्ट्रिय सरकार समितिको बैठकमा भन्दै उनीहरूले यस्तो सुझाव दिएका हुन्। सरकारद्वारा नियुक्त हुने निकायहरूमा समावेशी तथा समानुपातिक सहभागिताको नाममा तार मारा वर्गको हालिमहाली रहेको उनीहरूको तर्क छ। देशको संरचनागत कमजोरी पहिचान गरी समानुपातिक समावेशीको विषयलाई थप प्रभावकारी बनाउनु पर्नेमा विज्ञहरूले जोड़ दिएका छन्। विज्ञ डाक्टर पासाङ शेर्पाले समावेशी तथा समानुपातिक प्रतिनिधित्वलाई एउटै तहमा मात्र हेर्न नहुने बताउनुभयो। उहाँले महिला, आदिवासी क्षेत्र, भूगोल र लैंगिक अवस्था लगायतका आधारमा समावेशिताको थप सूक्ष्म अध्ययन गर्न जरूरी रहेको बताउनुभयो। उहाँले आरक्षणका कारण सरकारी निकायको कार्य सम्पादन कमजोर भएको भनी निर्माण गरिएको भाष्यमा कुनै सत्यता नभएको समेत स्पष्ट पार्नुभयो।
7: नेपाली कांग्रेसले तल्लो तहका अधिवेशनको नीति हेरफेरको अधिकार केन्द्रीय निर्वाचन समितिलाई दिएको छ। केन्द्रीय कार्य समिति बैठकले गरेका निर्णयहरू सार्वजनिक गर्न आज संहितामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता देवराज चालिसाले यसबारे जानकारी दिनुभएको हो। कांग्रेसले 15 महाधिवेशन असोज 16 19 गतेसम्म काठमाडौँमा गर्ने पूर्व निर्णयलाई थाहत राख्दै तल्लो तहका अधिवेशनको नीति हेरफेरको अधिकार केन्द्रीय निर्वाचन समितिलाई दिएको हो। यसैबीच कांग्रेसको 15 महाधिवेशनका लागि सभापति गगन थापाको अध्यक्षतामा मूल व्यवस्थापन समिति गठन भएको छ। समितिमा अन्य सदस्यहरू भने पछि थपिने प्रवक्ता चालिसले जानकारी दिनुभयो। महाधिवेशनमा प्रस्तुत हुने मूल राजनीतिक प्रस्ताव पनि सभापति थापाद्वारा नै प्रस्तुत हुनेछ र जसको नाम आगामी दशक लोकतन्त्र र कांग्रेसलाई केन्द्रमा राखेर प्रस्ताव पेश गरिने कांग्रेसले जनाएको छ।
15: यस्तै नेकपा एमालेले प्रदेशसभा सदस्य किरण थापालाई बागमती प्रदेश सरकारको मुख्यमन्त्री

0: नदिन रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त। त्यही भएर उपचार गराउनु भनेर आमजी औषधालयतिर हेरेको नि म त। आउँछ दिदी, सँगै जाउँ।
1: यहाँ नसा च्यापिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरोग, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनास, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपंचर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0380 94 86 92 94 74 18 98 43 79 96 93 14 72 र 98 61 23 14 72। आमजी औषधालय सोलो दुतकुण्ड नगरपालिका 5 सल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।
2: राईको साझा स्टोरमा दिदीले कभरहरू अर्डर गर्नुभएको थियो, म त एक्लै गएँ, जाउँ न मेरो साथी।
3: म पनि राईको साझा स्टोरसम्म नै जानु लागेको हो। ल हेर, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
1: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्। नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 98 43 90 89 09। राईको साझा स्टोर्स, स्थान जिल्ला प्रशासन कार्यालय नजिकै, सोलुबुट कुमा नगरपालिका 5 सल्लेरी सोलुखुम्बु।
4: खै जन्मदर्ता दिनुहोस् त।
5: जन्मदर्ता गरेको छैन नि म्याडम।
4: ल जन्मदर्ता नभए त विद्यालय भर्न हुँदैन नि।
5: मलाई त थाहा नै थिएन म्याडम।
4: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ।
6: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
7: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
6: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
7: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: वन जंगल को छेउमा घर आँगन पर्ने भई।

पछि पछि हुन्छ चुपचाप बसे।

0: नेपाल सरकार विज्ञापन बोर्ड
1: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज। दिदी, छिनको सुन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्ने त, जहाँ पायो त्यहीँबाट ल्याउँदा यस्तै डुप्लिकेट हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ। के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्। यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ। साथै एलसीडी, एलईडी टीभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
2: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
1: प्रोप्राइटर अजय पञ्चियार, सम्पर्क नम्बर 9809909094 र 9833668 64। वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरी, सोलुखुम्बु।
2: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र।
3: हिंसाबाट बचाउ र बचाउ, यौनसन्नी हिंसा सामाजिक अपराध हो। बाल बालिका यौनसन्नी हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी असन्तोष साथीलाई परिचित नदिँदा परिस्थितिबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बाल बालिकाको चालचलन, बानी व्यवहार अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बाल बालिकासँग नियमित सम्पर्क गराउ।
4: आन्तरिक मामिला तथा कानून मन्त्रालय, खोस्ती प्रदेशद्वारा जनहितमा

0: उपभोक्ता अधिकारको संरक्षण गरौं ग्रस्तरी वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं कारोबारमा विशुक लिने र दिने गरौं कारोबारलाई पारदर्शी बनाऊ नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना गरौं वस्तु सेवाको मूल्य मात्रा म्याचपछि मुखी गुणस्तर एकिन गरी मात्र खरिद बिक्री गरौं वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति नगर निष्पक्ष तथा तथ्यपूरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश
1: सोलुखुम्बु कानून क्याम्पसको एलएलबीमा भर्ना सम्बन्धी सोलुखुम्बु कानून क्याम्पसमा शैक्षिक सत्र 2083/84को लागि 3 वर्ष एलएलबी प्रथम वर्षको भर्ना खुलेको हुँदा कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण गरेका इच्छुक व्यक्तिहरूले निम्न अनुसार भर्ना हुने जानकारी गराइन्छ भर्ना कार्यक्रमको मिति भर्नाका लागि आवेदन फारम वितरण भदौ 1 गतेदेखि भदौ 30 गतेसम्म परीक्षा असोज 10 गते नोटिसा प्रकाशन असोज 11 गते भर्ना म्याथ असोज 12 गतेदेखि असोज 25 गतेसम्म कक्षा सञ्चालन 7/10 गतेदेखि रजिस्ट्रेसन फारम भर्ने म्याथ 7/30 गतेसम्म सब जानकारीका लागि 9851005556 9841825445 र 9842847750 गीता घिमिरे क्याम्पस प्रमुख सोलुखुम्बु कानून क्याम्पस आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सोलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ
2: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरीको बुद्ध भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा 1 दशकभन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश साईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ दृष्टि एवं चस्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ आँखाको आमा निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ पुनश्च शनिबार र अन्य सार्वजनिक विधाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ
1: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 9858870305 र 9861034213
2: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरी सोलुखुम्बु
3: हत्तेरीका दिदी यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका 4-4 वटा पसल चारे कतै पाइन ओह अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो धत बहिनी तिमी पनि कस्तो सम्झनामा छौ बिजुलीको सामान लिन काठमाडौँ किन जानु हाम्रै सुलुखुम्बुमा सबै थोक पाइन्छ त ए हो र दिदी कहाँ पाइन्छ म त खोज्दा थाकिसके हौ नसुने बहिनी सुरु दुपकुण्ड नगरपालिका वडा नम्बर 5 भएको शान्ति स्टोर एण्ड सप्लाई छ नि त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन् बोर्ड आधुनिक फ्रिज वाइरिङका सामान जे खोज्यो त्यही तयार लौ नयाँ सामान पनि पाउने पुरानो सामान पनि मर्मत हुने म त ढुङ्ग खोज्दा बेलुका मिले जस्तै भयो नि दिदी
1: हजुर बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड एण्ड सप्लायर्स सोलु गुठकुण्डा नगरपालिका वडा नम्बर पाँच सल्लेरी सुनखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बर गुरूकुल नारायण श्रेष्ठ 9763-0057-84 र विवेक श्रेष्ठ 9862-82-0000। सुनी भुक्कुण्ड नगरपालिका पाँच सल्लेरी सुनखुम्बु। सड़क प्रयोग गर्दा दुईन्दिन सड़क सीमा अतिक्रमण नगरौ। सड़क सीमामा उत्साह एवं स्थायी संरचना निर्माण नगरौ। सड़कको नारी थल तथा पानी विकास बन्द हुन नदिऊ। सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गरौं। सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं। सवारी साधुमा घुम्बिएर वा छतमा बसेर यात्रा नगरौं। सड़कको क्षमता भन्दा बढी भाग प्रयोग नगरौं। जेब्रा क्रसिङबाट मात्र बाटो काट्ने गरौं। सड़कको तत्काल वसति मार्ग गर्ने गरौं। यात्राको समय कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गराउँ।
4: आन्तरिक मामिला तथा कानून मन्त्रालय कृत प्रदेशद्वारा जनहितमा जारी सन्देश।
5: मोबाइल ड्राइभिङ टाइम प्रेम गर्ने युवा जोडी स्पिडमा हुँदा अझ भए बुबा आमा दुईजनै
6: स्वास्थ्य कार्यालयको जनहितमा जारी सन्देश।
7: स्वास्थ्य जीवनको आधार हो सन्तुलित र पोषणयुक्त आहार। विशेष गरी गर्भवती महिला, सुत्केरी आमा र पाँच वर्ष मुनिका बालबालिकाहरूलाई पोषणयुक्त खानाको विशेष आवश्यकता पर्दछ। दैनिक खानामा दाल भात, हरियो तरकारी, फलफूल, दूध तथा अन्य पोषणयुक्त खानेकुरा समावेश गरौं। जन्मेको एक घण्टा भित्र शिशुलाई स्तनपान गराउ। छ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाऊ। छ महिना पछि स्तनपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरू शुरू गरौ। आइरन, भिटामिन ए र जिंकयुक्त खानेकुरा नियमित सेवन गरौ। जंक फूड, धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौ। कुपोषणले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ। त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौ।
6: जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बु।
1: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौ। सुरक्षित भविष्य निर्माण गरौ। मौसम तथा जलवायु सम्बन्धी सूचना लिनेर दिने गरौ। मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौ। प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत गरौ। जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौ। वन संरक्षण वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ। ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ। वायुसरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ।

सम्बन्धित पुस्ता लेखा नियन्त्रणको कार्यालयबाट सम्बन्धित बैंकमा पठाएको दोहोरा अनुरोध गर्दै उक्त रकम आफ्नो कार्यसाथी तपस्वी नीति अनुसार सम्बन्धित बैंकमै भुक्तानी लिनको लागि यस सूचना मार्फत जानकारी गराइन्छ। चालू आर्थिक वर्षभित्र एकपटक पनि रकम भुक्तानी नलिने लाभकारी हुने आफ्नो कार्यसाथी सम्बन्धित बैंकमा भुक्तानी लिने नआएको खण्डमा उक्त किस्ताको रकम सम्बन्धित कोषका लेखा नियन्त्रणको फाइलमा फिर्ता हुनेछ।

0: ब्यातीवाला दी मार्गदर्शन रेडियो नेमी चुकै नसुन नलम वावे ब्यातीवे मलम थोपनाङ वचु ब्यातीवाला आरौरतम शिरोप नसुन दापुदी र चला ठेतुपिवे शेवी छोपा मार्गदर्शन रेडियो TWR नेपाल GPO बक्स नम्बर 8975 EPC बक्स नम्बर 2561 काठमाडौँ नेपाल फोन नम्बर 01559103 मोबाइल नम्बर 9813300690 व्हाट्सएप नम्बर 9813300690 लोङसाङ दापुदी दशला छेथुप्न माथेवा सेक्ला तेरीला तसिदिले जय मसी
1: सड़क प्रयोग सड़क सीमा अतिक्रमण नगर सड़क सीमा में अस्थायी एवं स्थायी संरचना निर्माण नगर सड़क को नाली थल तथा पानी निकास बंद होना नदी सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गरौं सवारी चलाउँदा ट्राफिक नियम को पालना गरौं सवारी साधु में झुंडीएर वा छत में बसर यात्रा नगरौं सड़क को क्षमता भन्दा बढी घाट प्रयोग नगरौं जेब्रा क्रसिंग बाट मात्र बाटो काट्ने गरौं सड़क को तत्काल नजिकै मार्ग भर्ने गरौं यात्रा को क्रम कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गराउँ
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोच प्रदेश द्वारा जनहितमा जारी
3: सन्देश
4: स्वास्थ्य कार्यालय को जनहित में जारी संदेश
5: पोषण युक्त खाने पूरा जीवन का रंग पूरा मन माता के
6: स्वास्थ्य जीवन को आधार हो संतुलित र पोषणयुक्त आहार विशेष गरी गर्भवती महिला सुत्केरी आमा र पांच वर्ष मुनिका बाल बालिकाहरूलाई पोषणयुक्त खाना को विशेष आवश्यकता पर्दछ दैनिक खाना में दाल भात हरियो तरकारी फलफूल दूध तथा अन्य पोषणयुक्त खानेकुरा समावेश गरौं जन्मेको एक घण्टा भित्र शिशुलाई स्तनपान गराउ छ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाऊ छ महिना पछि स्तनपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरू शुरू गरौ आइरन भिटामिन ए र जिंकयुक्त खानेकुरा नियमित सेवन गरौ जंक फूड धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौ कुपोषणले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौ
4: जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बु
7: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौ सुरक्षित भविष्य निर्माण गरौ मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौ मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौ प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौ वन संरक्षण वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ वातावरण संरक्षण गरौ जीवन रक्षा गरौ
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश
0: सामाजिक सुरक्षा भत्ता निकासमा गरिएको सम्बन्धी सूचना महाकुरुङ गाउँपालिकाको कार्यालयको आर्थिक वर्ष 2082-83 सालको सामाजिक सुरक्षा भत्ता प्राप्त हुने नपुराई भएको चौथो त्रैमासिक वैशाख जेठ असार महिना अन्तिम पुस्ताको सामाजिक सुरक्षा भत्ता सम्बन्धित पुस्ता लेखा नियन्त्रणको कार्यालयबाट सम्बन्धित बैंकमा पठाएको दोहोरा अनुरोध गर्दै उक्त रकम आफ्नो कार्यसाथी तपस्वी नीति अनुसार सम्बन्धित बैंकमै भुक्तानी लिनको लागि यस सूचना मार्फत जानकारी गराइन्छ चालू आर्थिक वर्षभित्र एकपटक पनि रकम भुक्तानी नलिने लाभदायी हुने आफ्नो कागजसाथी सम्बन्धित बैंकमा भुक्तानी लिने न्यायको खण्डमा उक्त किस्ताको रकम सम्बन्धित पोषका लेखा नियन्त्रणको कार्यमा फिर्ता हुने दोहोरा पनि यसै सूचना मार्फत जानकारी गराइन्छ सामाजिक सुरक्षा भत्ता वितरण मिति यही साउन 11 गते 12 गते 13 गते 14 गते र 15 गते थप जानकारीको लागि सम्पर्क नम्बर 55 शाखा 98-92-7-97-97-63-97-104
2: सुमन राई प्रमुख प्रशासकीय अधिकृत नाकुरुङ गाउँपालिका बुङ सोलुखुम्बु
7: यौन हिंसाबाट बचौ र बचाऊ यौनसन्य हिंसा सामाजिक अपराध हो। बाल बालिका यौनसन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथी भाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोरा छोरीको व्यवहार ख्याल राखौ। बाल बालिकाको चालचलन पानी बेहोरा अतिभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौ। बाल बालिकासँग नियमित सम्वाद गर्ने गरौ।
4: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
7: यौन हिंसाबाट बचौ र बचाऊ यौनसन्य हिंसा सामाजिक अपराध हो। बाल बालिका यौनसन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथी भाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोरा छोरीको व्यवहार ख्याल राखौ। बाल बालिकाको चालचलन पानी बेहोरा अतिभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौ। बाल बालिकासँग नियमित सम्वाद गर्ने गरौ।
4: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा

0: しく人生を参考にしてください。
1: मौसम संबंधी कई सूचना प्राप्त करौं, सुरक्षित भविष्य निर्माण करौं, मौसम तथा जलवायु संबंधी सूचना लिनी र दिने करौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने करौं, प्राकृतिक विपद जोखिम न्यूनीकरण सचेत बनौं, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास करौं, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनौ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
1: उपभोक्ता अधिकारको संरक्षण गरौं, गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं, कारोबारमा बिल विशोक लिने र दिने गरौं, कारोबारलाई पारदर्शी बनाऊ, नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना बनाऊ, वस्तु सेवाको मूल्य मात्रा म्यासपछि नीति गुणस्तर एकिन गरे मात्र खरिद बिक्री गरौं, वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं, वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं, भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: सोलुखुम्बु कानून क्याम्पसको एनएलबीमा भर्ना सम्बन्धी
1: सोलुखुम्बु कानून क्याम्पसमा शैक्षिक सत्र 2083 सङ्गठनको लागि 3 वर्ष एनएलबी प्रथम वर्षको भर्ना खुलेको हुँदा कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण गरेका इच्छुक व्यक्तिहरूले निम्नअनुसार भर्ना हुन जानकारी गराइन्छ। भर्ना कार्यक्रमको मिति, भर्नाको लागि आवेदन फारम वितरण भदौ 1 गतेदेखि भदौ 30 गतेसम्म, परीक्षा असोज 10 गते, नतिजा प्रकाशन असोज 11 गते, भर्ना म्याथ असोज 12 गतेदेखि असोज 25 गतेसम्म, कक्षा सञ्चालन कार्तिक 10 गतेदेखि, रजिस्ट्रेशन फारम भर्ने म्याथ कार्तिक 30 गतेसम्म। सब जानकारीका लागि 9851005556, 9841848445 र 9842847775। गीता घिमिरे क्याम्पस प्रमुख, कानून क्याम्पस
3: सड़क प्रयोग गर्दा ध्यान दिउँ, सड़क सीमा अतिक्रमण नगरौं, सड़क सीमामा अस्थायी एवं स्थायी संरचना निर्माण नगरौं, सड़कको नाली थल तथा पानी निकास बन्द हुन नदिउँ, सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गरौं, सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं, सवारी साधनमा झुन्डिएर वा छतमा बसेर यात्रा नगरौं, सड़कको क्षमता भन्दा बढ़ी भाग प्रयोग नगरौं, जेब्रा क्रसिङबाट मात्र बाटो काट्ने गरौं, सड़कको तत्काल मर्मसंहार गर्ने गरौं, यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गरौं।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
4: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
5: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 समिरीको बुद्ध घाटमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा 1 दशकभन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश साईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच, आँखाको नानीबाट फोहोर निकालिन्छ, आँखाको आँडा निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ, आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ, चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ, विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिद रूपमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपिडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
4: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98-5-28-70-3-5 र 98-61-34-213।
5: सोलुखुम्बु आँखा उपचार केन्द्र सुनि दुत्कुम नगरपालिका वडा नम्बर 5 समेरी सोलुखुम्बु।
4: सूचीकृत हुन आउने सम्बन्धी सूचना।
1: प्रदेश खेलकुद विकास कोशी प्रदेशबाट जारी भएको खेल संघ संस्थाको दर्ता नवीकरण संचालन तथा व्यवस्थापन सम्बन्धी मर्यादर्शन 2081 परिच्छेद 6 दफा 21 बमोजिमा सूचीकृत हुनुपर्ने र उक्त कार्य प्रत्येक खेल संघमा सम्बन्धित खेलका प्रशिक्षण तथा निर्णय वा अन्य यस्तै भूमिका निर्वाहको जिम्मेवारी प्राप्त गरी कार्य गर्ने व्यक्तिहरूको विवरण अध्यावधि गरी आफू दर्ता भएको समिति वा बोर्डमा सूचीकृत गराउनु पर्नेछ भनी उल्लेख भएको र यस प्रदेश खेलकुद विकास बोर्डमा सम्पूर्ण खेल संघहरूको दर्ता भइ नसकेका कारण यसै बोर्डले नै सूचीकृत गर्ने गराउने तय गरेकोले इच्छुक स्वयंसेवक प्रशिक्षक निर्णयकहरूले सूचीकृत हुनका लागि तपस्वी बमोजिमका कागजहरू संलग्न राखी यही भदौ 25 गतेसम्म पेश गर्नुहुन यसै सूचना मार्फत जानकारी गराइन्छ। पेश गर्नुपर्ने कागजातहरू: नागरिकता प्रमाणपत्रको प्रतिलिपि, प्राप्त शैक्षिक प्रमाणपत्रको प्रमाणित प्रतिलिपि, प्राप्त प्रशिक्षित प्रशिक्षण तालिमको प्रमाणित प्रतिलिपि, हालसम्म प्रशिक्षित भई गरेको कार्यको प्रमाणित प्रतिलिपि, प्रशिक्षण गराएको स्थानीय निकायको सिफारिस, सम्बन्धित जिल्ला खेलकुद विकास समितिको सिफारिस, सम्भव भएसम्म सम्बन्धित खेल संघको सिफारिस। अध्यक्ष अर्जुन बहादुर बोका, जिल्ला खेलकुद विकास समिति सोलुखुम्बु।
4: कार्यक्रमहरूमा सहभागिताको लागि सूचीकृत तथा प्रस्ताव आह्वान सम्बन्धी सूचना।
1: चालू आर्थिक वर्ष 2083-84 राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलडुङ्गा कार्यक्षेत्र ओखलडुङ्गा र सोलुखुम्बु जिल्ला अन्तर्गत निम्न कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने भएकाले यस कार्यक्रममा सूचीकृत वा सूचीकृत हुन चाहने इच्छुक कृषि समूह, सहकारी जल उपभोक्ता समिति, कृषि फार्म तथा कम्पनीहरूले आवश्यक कागजात सहित सूचीकृत भई सूचना प्रकाशित भएको मितिले 30 दिन अर्थात भदौ 23 गतेभित्र यस कार्यक्रम कार्यान्वयन एकाई ओखलडुङ्गा र जोन प्राविधिक एकाई सोलुखुम्बुमा तोकिएको ढाँचा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन मूल 2077 अनुसूची 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै यस विषयमा थप जानकारीका लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलडुङ्गा र जोन प्राविधिक एकाई
6: सोलुखुम्बु।

0: तथा जातीय विविधता बीच एकता को आवाज
1: सुन एफएम 101.2 मेगाहर्ट्ज
0: सूचना शिक्षा र मनोरंजन को अपूर्व संगम
1: सुन एफएम 101.2 मेगाहर्ट्ज
2: उज्जवल भविष्यको लागि हाम्रो
3: Sound check. Sony FM. In studio time.
0: It's 7 p.m. Start to start with.
4: टाइम चेकको साथमा न्यू स्टार डिजिटल कलर ल्याब तथा ज्वालामाई अफसेट प्रेस सोलु दुर्कु नगरपालिका पाँच सोलु खुम्बु

0: नमस्कार, पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलुवा एफएम 110.2 मेगाहर्जबाट देशका विभिन्न भाग र www.soluwafm.com बाट संसारभर एकसाथ प्रसारण भइरहेको साँझ 7 बजेको सोलु समाचार लिएर आइपुग्यौं रेविका राईसँगै सरस्वती पुरी।
1: सोलु समाचारको शुरूआतमा मुख्य खबरका शीर्षकहरू।
0: सहयोगी हातहरूको समूह साहस नेपालले 31 वार्षिक उत्सव मनायो। लिखु जलविद्युत आयोजना प्रभावितले 100 रूपियाँमै सेयर पाउने। कोशी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रीमा सोलुखुम्बुका गोम्बु शेर्पा।
1: सहयोगी हातहरूको समूह साहस नेपालले 31 वार्षिक उत्सव मनायो। जिल्ला प्रहरी कार्यालय सोलुद्वारा वर्षभरि 538 भन्दा बढ़ी सचेतनामूलक कार्यक्रम, 12,000 भन्दा बढ़ी नागरिक लाभान्वित।
0: मानव शिख नियन्त्रण विधेयकमा अझै कानूनी सुधार अपर्याप्त रहेको सांसद गीता गुरूङको भनाई। सोलुखुम्बुमा भएका उत्पादनलाई ब्रान्ड बनाउन सरकारसँग सांसद कार्कीको माग। बीपी राजमार्ग चौडा पाना डीपीआर तयार।
1: महाधिवेशन सुनिश्चित गर्न कांग्रेसले गर्यो विधानको धारा निलम्बन। प्रधानमन्त्री शाहसँग भारतीय स्थल सेना अध्यक्ष सेटको भेट। त्रिवी प्रश्न पत्र आवृत्ति प्रकरणमा शिक्षक र विद्यार्थी सहित 7 जना विरूद्ध मुद्दा दायर।
0: पाकिस्तानको सर्वोच्च अदालतद्वारा पूर्व प्रधानमन्त्री खानलाई जेलबाट अस्पताल सार्दा आदेश। ट्रम्पको लोकप्रियता राष्ट्रपति कालकै तल्लो स्तरमा झर्यो।
1: र टेस्ट क्रिकेटमा सबैभन्दा छिटो 100 छक्का प्रहार गर्ने खेलाड़ी बने ऋषभ पन्त।
2: ए बाबु, मैले मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ। तिनासले भैराम बनायो मेरो पनि के हो के खै। यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने। उपचार कता गराउने होला?
3: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ। थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त। त्यही भएर उपचार गराउनु भनेर हामी औषधालयतिर हिँडेको नि म त। आउँछ दिदी, अरू सँगै जाउँ।
4: यहाँ नसा च्यातिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरोग, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनास, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजे चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपंचर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201929, 98439986852, 98247718, 98443049696 र 98613374। आन्जी औषधालय सोलो दुतकुण्डी नगरपालिका 5 सल्लेरी सोलुखुम्बु, 5 नम्बर ओडा कार्यालय केही अगाडि।
1: अब समाचार विस्तारमा।
0: स्थानीय खबर। सहयोगी हातहरूको समूह साहस नेपालले आफ्नो 31 वार्षिक उत्सव मनाएको छ। संस्थाले मंगलबार जिल्लाको सदरमुकाम सोलेरीमा एक विशेष कार्यक्रमको आयोजना गरी केक काटेर वार्षिक उत्सव मनाएको हो। विक्रम सम्बत 2053 सालमा स्थापना भएको साहस नेपालको वार्षिक उत्सवका अवसरमा सोलु दुखुण्ड नगरपालिकाकी उपप्रमुख गान्धी माया तामाङ, नगर प्रवक्ता फूलबा ग्यार्जेन शेर्पा र गैर सरकारी संस्था महासंघ सोलुका अध्यक्ष दीपकराज भण्डारी लगायतका अतिथिहरूले संस्थाको निरन्तर प्रगति तथा सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो। कार्यक्रमका क्रममा संस्थाको तर्फबाट परियोजना संयोजक चुडामणि पहाड़ीले साहस नेपालले सोलुखुम्बु जिल्लाका दुई स्थानीय तहमा गुणस्तरीय शिक्षाका लागि समुदाय परिचालन नामक परियोजना संचालन गरिरहेको जानकारी दिनुभयो। परियोजना बारे विस्तृत विवरण प्रस्तुत गर्दै संयोजक पहाड़ीले सोलु दुटकुण्ड नगरपालिका र थुलुङ्गुट कृषि गाउँपालिकामा अप्रेल 2025 डिसेम्बर 2028 लागि उक्त परियोजना संचालन भइरहेको बताउनुभयो। नेपाल सरकारका साथै विभिन्न अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरूको सहयोगमा काम गर्दै आएको साहस नेपालले यस परियोजनामा मुख्य कार्यान्वयनकर्ता संस्थाको रूपमा भूमिका खेलिरहेको छ। परियोजनाका लागि जर्मन सरकार र चाइल्ड फण्ड नेटवर्क फाउण्डेशनले आर्थिक सहयोग पुर्याएका छन्। संयोजक पहाड़ीले परियोजनाका सम्पूर्ण गतिविधिहरू स्थानीय सरकारको पूर्ण सहमति समन्वय र निर्देशनमा मात्र अगाडि बढ़ाइएको स्पष्ट पार्नु भएको छ। हामीले दुवै स्थानीय तहलाई अभिभावकीय रूपमा लिएका छौं, त्यसैले स्थानीय तहको स्वीकृति र निर्देशन बिना कुनै पनि कार्यक्रम संचालन गर्दैन, उहाँले भन्नुभयो। यस्तै सोलु दुटकुण्ड नगरपालिकाकी उपमेयर गान्धी माया तामाङले प्रत्यक्ष मैदानमा उत्रिएर काम गर्ने संस्थाहरूको सहकार्य नै स्थानीय सरकारको पहिलो प्राथमिकता रहेको बताउनुभयो। साहस नेपालले काम शुरू गर्नु अघि नै ओडा र विद्यालय तहसम्म पूर्व सूचना र स्पष्ट योजना दिएर पारदर्शी रूपमा काम गर्ने परिपाटी बसालेको भन्दै उहाँले संस्थाको कार्यशैलीको प्रशंसा गर्नुभयो। त्यसै गरी थुलुङ्गुट कौशी गाउँपालिका ओडा नम्बर 7 का ओडा अध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता भोजराज कार्कीले शिक्षा क्षेत्रका चुनौतीहरू सरकार एक्लैले समाधान गर्न नसक्ने भएकाले सहयोगी संस्थाको ठूलो भूमिका रहने बताउनुभयो। सीमित बजेटका बीच साहस नेपालले परियोजना मार्फत थप बजेट व्यवस्था गरिरहँदा गरिबीका विद्यालयहरूमा प्रारम्भिक बाल विकास कक्षाहरूको उत्कृष्ट व्यवस्थापन सम्भव भएको उहाँको भनाई छ। वार्षिक उत्सव समारोहमा दुवै पालिकाका चुनाव प्रतिनिधि, शिक्षा प्रेमी गैर सरकारी संस्थाका प्रतिनिधि तथा स्थानीय सरकारवालाहरूको उपस्थिति रहेको थियो।
1: निको कोरिडोरमा निर्माणाधीन विभिन्न तीन जल विद्युत आयोजनाका प्रभावित स्थानीय बासिन्दाले अब अंकित मूल्य प्रति सेयर 100 रूपियाँमै सेयर पाउने भएका छन्। विगत नियमन आयोगले नेपाल धितुपत्र बोर्ड सेवनलाई पत्रचार गर्दै आयोजना प्रभावितका लागि छुट्याएको सेयर अंकित मूल्यमै उपलब्ध गराउन आग्रह गरेको हो। आयोगको सन् 22 गते बसेको 314 बैठकले लिखु 1, लिखु 2 र लिखु 1 जल विद्युत आयोजनाका प्रभावित स्थानीय बासिन्दालाई प्रति सेयर 100 रूपियाँमै सेयर दिलाउने निर्णय गरेको हो। नुम्बर हिमालयन हाइड्रो पावर लिमिटेड डिक्युएलाई प्रिमियम सहित प्रति सेयर 218 रूपियाँका दरले सार्वजनिक निष्कासन गर्न पूर्व स्वीकृति दिएको थियो। प्रिमियममा सेयर निष्कासन गर्न मिल्ने वा नमिल्ने भन्ने अन्तिम निर्णय धितुपत्र बोर्डले गर्ने सत्र राखिएको थियो। यसको विरोधमा अमाकुण्ड गाउँपालिका रामेछाप र भिकुफिकी गाउँपालिका सोलुखुम्बुका प्रभावित बासिन्दाहरूले प्रभावित स्थानीय बासिन्दा संघर्ष समिति मार्फत आयोगमा निवेदन दिएका थिए। स्थानीयले आफूहरूलाई प्रिमियम मूल्य तिर्न बाध्य पार्न नहुने र 100 रूपियाँमै सेयर पाउनुपर्ने माग राख्दै आएका थिए। आयोगले आफ्नो निर्णयको मुख्य आधार हालै संसदको अर्थ समितिले दिएको निर्देशनलाई बनाएको छ। अर्थ समितिले जल विद्युत तथा अन्य योजनाबाट प्रत्यक्ष प्रभावित स्थानीय बासिन्दालाई प्रति सेयर 100 रूपियाँ अंकित मूल्यमै सेयर उपलब्ध गराउन निर्देशन जारी गरिसकेकाले सोही अनुसार आयोगले धितो पत्र बोर्डलाई पत्र लेखेको हो। आयोगले यो निर्णय र निर्देशनबाट मुख्यतया निम्न तीन आयोजना लिखु 1 जल विद्युत आयोजना पान हिमालयन इनर्जी, लिखु 2 जल विद्युत आयोजना ग्लोबल हाइड्रो पावर एसोसिएट्स र लिखु 1 जल विद्युत आयोजना नुम्बुर हिमालयन हाइड्रो पावर रहेको छ।
0: कोशी प्रदेश सभामा गीत र व्यङ्ग्य मार्फत जुन आवाज उठाउँदै आउनुभएका प्रदेश सभा सदस्य बम्बु शेर्पा प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रीमा नियुक्त हुनुभएको छ। मुख्यमन्त्री हिक्मत कुमार कार्कीको नेतृत्वमा पूर्ण गठित सरकारमा नेपाली कम्युनिष्ट पार्टी नेकपाको तर्फबाट उहाँले प्रदेशको शान्ति सुरक्षा र कानून निर्माणको जिम्मेवारी पाउनु भएको हो। सोलुखुम्बुको सोताङ गाउँपालिका 2 साधिक पावे गाविसको जु बुके गाउँमा 2037 साल फागुन 28 गते जन्मनु भएका मन्त्री शेर्पाको बाल्यकाल पहाड़ी संघर्षमा बितेको थियो। बुबा लाटा शेर्पा र आमा पेम्बा रिंजी शेर्पाका सन्तान उहाँलाई कक्षा 5 पढ्दा शिक्षक हिरामान राईको प्रभावले वामपन्थी विचारतर्फ आकर्षित गराएको थियो। उहाँले औपचारिक राजनीति भने 2053 सालमा 17 वर्षको उमेरमा सगरमाथा माध्यमिक विद्यालय बुङको अनि राष्ट्रबिल इकाई सदस्य बनेर शुरू गर्नु भएको हो। 2014 सालमा इकाई उपाध्यक्ष र इलाका सदस्य हुँदै उच्च शिक्षाका लागि भक्तपुरको सानो ठिम्बी क्याम्पस पुग्नुभएका वहाँ 2058 सालमा अखिल क्रान्तिकारी सानो ठिम्बी क्याम्पसको सचिव बन्नुभयो। संकटकालका क्रममा 2058 भदौमा होस्टेलबाटै गिरफ्तार भई 4 दिन हिरासत पुग्नुभएका शेर्पा 2060 सालमा पुनः गिरफ्तार भई 10 महिना काठमाडौँको केन्द्रीय कारागारमा राजनैतिक बन्दीका रूपमा रहनु भएको थियो। 2060 वैशाखमा जेल मुक्त भएपछि नेकपा माओवादीको संगठित सदस्य बन्नुभएका उहाँले 2060देखि 62 रेडियो जनगणतन्त्र पूर्वी प्रसारण सेवामा समाचार लेखा वाचक र कार्यक्रम प्रस्तोताका रूपमा काम गर्नुभयो। 2062 सालमा सोलुखुम्बुका जिल्ला सेक्रेटरी 2064 जिल्ला सह इन्चार्ज र 2068 इन्चार्ज बन्नुभएका उहाँले 2063 सालमा तत्कालीन मन्त्री गोपाल किरातीको स्वकीय सचिव र पर्वतीय प्रशिक्षण विकास समितिको अध्यक्षका रूपमा प्रशासनिक अनुभव प्राप्त गर्नुभयो। 2070 सालको दोस्रो संविधान सभा निर्वाचनमा सोलुखुम्बुबाट पराजित भए पनि राजनैतिक यात्रा निरन्तर राख्नुभएका शेर्पा माओवादी केन्द्रको जिल्ला अध्यक्ष र संयोजक हुँदै 2089 सालमा केन्द्रीय सदस्य तथा सोलुखुम्बुबाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो। कोशी प्रदेशसभाका 133 बैठकमा 126 बैठकमा सहभागी भई सबैभन्दा सक्रिय सांसद बन्नुभएका उहाँलाई संसदमा भ्रष्टाचार र विकृति विरूद्ध गीत गाएर जनसरोकारका मुद्दा उठाउने मौलिक शैलीका कारण गीताङ्गी माननीयका रूपमा पनि चिनिन्थ्यो। श्रीमती तारा राई र छोरा निमा बेन्दु शेर्पाको साथ पाउनुभएका उहाँ सामु अब आफ्ना गीत र भाषणमा उठाइएका जनचाहनालाई कानून एवं नीतिमा ढालेर शान्ति सुरक्षा कायम गर्ने मुख्य चुनौती र जिम्मेवारी रहेको छ।
1: मानव बेचबिखन केवल अपराधको विषय मात्र नभई मानव मर्यादा र राज्यको दायित्वसँग जोड़िएको गम्भीर सवाल भएको सांसद गीता गुरूङले बताउनु भएको छ। मानव बेचबिखन तथा ओसार प्रसार नियन्त्रण पहिलो संशोधन विधेयक 2083 माथिको छलफलमा आफ्नो धारणा राख्दै उहाँले बचिदो समयअनुसार कानूनको सुधार अझै पर्याप्त हुन नसकेको बताउनु भएको छ। सोलुखुम्बुकी सांसद गीता गुरूङले मानव तस्करी र मानव ओसार प्रसारका कानूनी तत्व फरक भए पनि मानव तस्करीलाई छुट्टै कसुरका रूपमा स्पष्ट परिभाषित नगरेकोमा प्रश्न उठाउनु भएको छ। सर्वोच्च अदालतले 2080 सालमै कानूनी रीतता औलाइसकेको अवस्थामा सरकार चुकेको उहाँको भनाई रहेको थियो। विशेष गरी वैदेशिक रोजगारीका नाममा भिजिट भिसा वा अन्य माध्यमबाट हुने शोषण रोक्न पीड़ित केन्द्रीय कानून आवश्यक रहेकोमा उहाँले जोड़ दिनुभएको छ। विधेयकको दफा 2 अन्तर्गत विभिन्न प्रकारका शोषणलाई कसुरका रूपमा समेटिए पनि दफा 15 सजायको स्तरमा भिन्नता राखिनुको औचित्यमाथि उहाँले प्रश्न गर्नुभएको छ। सबै प्रकारका शोषणलाई समान रूपमा गम्भीर मानि एउटै स्तरको सजाय व्यवस्था हुनुपर्ने उहाँको माग रहेको थियो। पीड़ितको क्षतिपूर्ति उदार पूर्ण स्थापनाको अधिकार सुनिश्चित गर्नु विधेयकको मुख्य प्राथमिकतामा हुनुपर्ने उहाँले बताउनु भएको छ। विदेशमा जोखिममा परेका नागरिकको उद्धारको जिम्मेवारी राज्यले लिनुपर्ने र कसुरदारको सम्पत्ति वा राहदानी रोकका गर्दा नागरिकको मौलिक अधिकार प्रभावित हुन नहुनेमा उहाँले सचेत गराउनु भएको छ। अन्तमा कानून कार्यान्वयनका लागि स्रोत जनशक्ति र तहगत सम्बन्ध आवश्यक रहेको बताउँदै उहाँले विधेयकमा रहेका विषयावृद्धि जस्ता प्रमाणजनक शब्दहरू हटाउन सुझाव दिनुभएको छ। पीड़ितलाई न्याय र भरोसा दिलाउने गरी आवश्यक सुधार सहित विधेयक अघि बढ़ाउन उहाँले आग्रह गर्नुभएको छ।
0: जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले सर्वसाधारण र विद्यार्थीलाई लक्षित गर्दै एक वर्षको अवधिमा आयोजना गरेका विभिन्न सचेतनामूलक तथा सामाजिक कार्यक्रमबाट 12,000 भन्दा बढ़ी नागरिक प्रत्यक्ष लाभान्वित भएका छन्। प्रहरीले समुदाय स्तर र विद्यालयहरूलाई केन्द्रित गरी जिल्लाका विभिन्न स्थानमा संचालन गरेका कुल 538 भन्दा बढ़ी कार्यक्रमहरू मार्फत आम नागरिक तथा विद्यार्थीहरूलाई विभिन्न आपराधिक गतिविधि र सामाजिक समस्याबारे सचेत गराएको हो। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले सार्वजनिक गरेको तथ्याङ्क अनुसार समुदाय तथा विद्यालय केन्द्रित कार्यक्रम अन्तर्गत 538 वटा विभिन्न विभागका कार्यक्रमहरू सञ्चालन गरिएका छन्, जसबाट 12,395 जना सर्वसाधारण लाभान्वित भएका छन्। समुदाय स्तरमा सबैभन्दा बढ़ी विपद व्यवस्थापन सम्बन्धी 105 वटा कार्यक्रम सञ्चालन गरी 1220 जनालाई अभिमुखीकरण गरिएको छ। यस्तै साइबर अपराध रोकथामका लागि 35 स्थानमा सञ्चालित कार्यक्रमबाट 928 जना, नागरिक सुनवाई सम्बन्धी 4 वटा कार्यक्रम बाटा 286 जना र ज्येष्ठ नागरिक पुनर्मिलन तथा पुनर्भेटघाट सम्बन्धी 6 वटा कार्यक्रमबाट 7 जना लाभान्वित भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जानकारी दिएको छ। यसै गरी लागु औषध नियन्त्रण सम्बन्धी 37 स्थानमा कार्यक्रम गरी 1426 जना र आत्महत्या रोकथामका लागि 85 स्थानमा कार्यक्रम सञ्चालन गरी 1869 जनालाई सचेत गराइएको छ। ट्राफिक सचेतनाका 55 कार्यक्रमबाट 1406 जना र अन्य सामाजिक सचेतनाका 204 कार्यक्रमबाट 5424 जना लाभान्वित भएको जनाइएको छ। त्यस्तै प्रहरीले सोलुखुम्बुका विभिन्न 104 वटा विद्यालयहरूमा पुगेर कक्षा 8 देखि 12 सम्म अध्ययनरत 4727 जना विद्यार्थीहरूलाई लक्षित गरी विशेष सचेतनामूलक कक्षाहरू सञ्चालन गरेको थियो। 12 देखि 20 वर्ष उमेर समूहका किशोर किशोरीलाई अपराधिक गतिविधिबाट जोगाउन विद्यालय केन्द्रित कार्यक्रम सञ्चालन गरेको प्रहरीले जनाएको छ। विद्यालय स्तरबाट आत्महत्या रोकथामका लागि 18 वटा विद्यालयका कक्षा 8 देखि 10 सम्मका लागि 855, लागु औषध विरूद्ध 26 वटा विद्यालयका कक्षा 9 देखि 12 सम्मका 1258 जना विद्यार्थी र साइबर अपराध रोकथामका लागि 11 वटा विद्यालयका कक्षा 8 देखि 12 सम्मका 589 जना विद्यार्थीहरू सहभागी गराइएको थियो।
5: बीपी रास मार्गको प्रवेश बिन्दु काभ्रेको धुलखेलबाट नवबुद्धाको दाप्चा पुलसम्मको सड़क जोडा पारिने भएको छ। योजना अनुसार यो सड़क खण्डमा 10 मिटर बराबरको मुख्य कालो पटरी भाग बनाइने डिभिजन सड़कका कार्यालय भक्तपुरले जनाएको छ। अहिले मुख्य कालो पत्र भएको सड़कको चौड़ाई औसतमा 5.5 मिटर भएको छ। चौडा पारिने सड़कको लम्बाई झण्डै 20 किलोमिटर रहेको कार्यालयले जनाएको छ। सड़क जोड़ा पार्न विस्तृत परियोजना प्रतिवेदन डीपीआर तयार भइसकेको कार्यालय प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले जानकारी दिनुभएको छ। उहाँको अनुसार प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन तयार पार्ने काम भइरहेको छ। डीपीआर अनुसार सड़क विस्तारमा 3.79 करोड़ रूपियाँ खर्च हुने अनुमान गरिएको छ। सड़क कालोपत्र गर्न प्रति किलोमिटर 18.5 करोड़ खर्च हुने अनुमान गरेको कार्यालयले जनाएको छ। सड़कको दाया बाया 15 मिटरसम्म बनेका संरचना तथा जग्गाको मुआवजा वितरण भइसकेको योगेशले बताउनु भएको छ। विस्तार गरिने सड़क खण्ड धुलेखेला 5 खाल पनौती र नवबुद्धा नगरपालिकामा पर्दछ। 2081 साल असोजमा आएको बाढ़ी पहिरोले बीपी रास मार्ग अन्तर्गत बकुण्डे बेसीबाट नेपाल थोकसम्म झण्डै 30 किलोमिटर सड़कमा सेती पुर्याएको थियो। रोशी खोलामा अस्थायी डाइभर्सन निर्माण गरी यातायात सञ्चालन गरिँदै आएकोमा अहिले क्षतिग्रस्त क्षेत्रमा स्थायी पुनर्निर्माणको काम भइरहेको कार्यालयले जनाएको छ। क्षतिग्रस्त राजमार्गको पुननिर्माणका लागि काप्रेतर्फ 3 र सिन्धुलीतर्फ 1 गरी 4 प्याकेज बनाएर ठेक्का सम्झौता भई काम अघि बढ़ेको छ।
0: प्रतिनिधि सभाको बैठकमा नेपाली कंग्रेसका सांसद प्रकाश सिंह कार्कीले सरकारद्वारा बन्द तथा रुग्ण उद्योग पुनः सञ्चालन गर्न लागेको विषयमा गम्भीर प्रश्न उठाउनु भएको छ। उहाँले सरकारको काम आफै व्यापारी बनेर उद्योग र मेसिन चलाउने नभई निजी क्षेत्रका लागि सुरक्षित वातावरण नीति र कानून निर्माण गरिदिने मात्र रहेको स्पष्ट पार्नुभयो। नेपालको अर्थतन्त्र र कुल गारस्थ उत्पादनमा निजी क्षेत्रको योगदान 80% भन्दा बढ़ी र रोजगारी ठूलो हिस्सा रहेको उल्लेख गर्दै उहाँले निजी क्षेत्रलाई शंकाको दृष्टिले नहेरी राष्ट्रिय आर्थिक साझेदारका रूपमा स्वीकार गर्नुपर्नेमा जोर दिनुभयो। वर्षौंसम्म घाटामा उद्योग चलाएर जनताको कर खर्च गर्नु उपयुक्त समाधान नभएको भन्दै उहाँले सम्भावना भएका उद्योगहरूको व्यावसायिक मूल्यांकन गरी पारदर्शी प्रतिस्पर्धाबाट निजी क्षेत्र र सक्षम व्यवस्थापनलाई जिम्मेवारी दिनुपर्ने धारणा व्यक्त गर्नुभयो। सरकारले उद्योग चलाउने भन्दा पनि उद्योग चल्ने वातावरण बनाउनु पर्ने र घाटा पूर्ति गर्न बजेट थप्दै जनतामाथि करको भार परिरहने चक्रको अन्त्य हुनुपर्ने उहाँको भनाई रहेको छ। यसै गरी विकासको प्राथमिकता बदल्नु पर्ने आवश्यकता उल्याउँदै उहाँले भौतिक पूर्वाधार जस्तै सड़क सुरुङ्ग विमानस्थल निर्माण भए पनि त्यसबाट नेपाली उत्पादन उद्योग र रोजगारी सिर्जना हुन नसकेमा चिन्ता व्यक्त गर्नुभयो। विकासलाई केवल सिमेन्ट र डण्डीमा मात्र नाप्न नहुने भन्दै उहाँले पूर्वाधारले व्यापारको लागत घटाउन उत्पादनलाई बजारसम्म पुर्याउन र लगानी तथा पर्यटक भित्र्याउन मद्दत गर्नुपर्ने बताउनु भएको छ। आफ्नो गृह जिल्ला सोलुखुम्बुको सन्दर्भ जोड्दै उहाँले सोलुखुम्बु कृषि जलविद्युत र पर्यटनको अथाह सम्भावना भएको क्षेत्र भएको जानकारी गराउनु भएको छ। त्यहाँका किसानले उत्पादन गर्ने आलु किबी स्याउ चौरीको दूध र छोडीबुटीलाई कच्चा पदार्थका रूपमा मात्र नबेची स्थानीय स्तरमै प्रशोधन गरी मूल्य अभिवृद्धि गर्नुपर्नेमा उहाँले जोड़ दिनुभयो। सरकार आफै चिप्स वा जुस कारखाना खोल्न चाहनुको सट्टा निजी क्षेत्रलाई लगानीको सुरक्षा र पूर्वाधार उपलब्ध गराउनु पर्ने तथा किसानले आफ्नै उत्पादनको ब्राण्ड बेच्न सक्ने वातावरण बनाउनु पर्ने माग उहाँले प्रतिनिधि सभा बैठकमा प्रस्तुत गर्नु भएको छ। हिजो सामान्य घटेको शेयर बजार आज दोहोरो अंकले उडालो लागेको छ। शेयर बजार परिसूचक निफ्टी 19.34 अंकले घटेर 2,622.48 बिन्दुमा सरेको छ। आज व्यापार बाहेक सबै समूहको उपसूचक घटेकोमा उत्पादन तथा प्रशोधन समूह 1.40% 4.0% उडारो लागेको छ। आज 218 कम्पनीको शेयर घटेकोमा 56 बढ़ेको छ। यस्तै 5 कम्पनीको शेयर भने घटबढ़ भएको छैन। आज सगरमाथा जलविद्युतको शेयर 10.5% घटेको छ। समग्रमा बजार घटेको दिन सर्वोत्तम पेन्ट्स र माउन्ट एभरेस्ट पावर 15% बढ़ेको छ।
6: नेपाली कंग्रेसले आगामी 15 महाधिवेशन निर्धारित समयमै सम्पन्न गर्नका लागि आफ्नो विधानको प्रावधानलाई निलम्बन गर्ने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्य समितिको सोमबार सम्पन्न बैठकले विशेष परिस्थितिको हवाला दिँदै विधानमा रहेको केही प्राविधिक जटिलता हटाउन यस्तो निर्णय गरेको हो। बैठकले महाधिवेशनको प्रक्रियालाई सहज बनाउन विधानको धारा 35(2)(घ)लाई निलम्बन गर्ने निर्णय गरेको छ। कंग्रेसले आगामी असोज 16 19 गतेसम्म काठमाण्डुमा 15 महाधिवेशन गर्ने कार्यकालका सार्वजनिक गरिसकेको छ। तर विधानको धारा 35(2)(घ)मा उल्लेखित कतिपय समय सीमा र शर्तहरूका कारण निर्धारित समयमा महाधिवेशन सम्पन्न गर्न प्राविधिक अवरोध देखिएपछि बैठकले उक्त प्रावधानले निलम्बन गर्ने बाटो रोजेको हो। विशेष परिस्थितिमा 15 महाधिवेशन निर्धारित समयभित्र सम्पन्न गर्न आवश्यक देखिएकाले विधानको धारा 35(2)(घ) सम्बन्धमा विधान बमोजिममा आवश्यक निलम्बन गर्ने पार्टीले गरेको उल्लेख गरिएको छ।
0: प्रधानमन्त्री बालेन्द्र शाहसँग भारतका युद्धल सेना अध्यक्ष जनरल धीरज सेठले शिष्टाचार भेट गर्नुभएको छ। रक्षा मन्त्री समेत रहनुभएका प्रधानमन्त्री शाहसँग सिंहदरबारमा रहेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा सेना अध्यक्ष सेठले आज भेटवार्ता गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। भेटमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव समेत सहभागी हुनुहुन्थ्यो। प्रधान सेनापति अशोकराज सिग्देलको औपचारिक नियन्त्रणमा सेना अध्यक्ष जेड चारगेट 4 दिने भ्रमणका क्रममा स्थित आइतबार काठमाडौँ आउनु भएको थियो। 5 सदस्यीय भ्रमणका दलमा उहाँकी श्रीमती कोमल सेठ पनि हुनुहुन्छ। सेना अध्यक्ष सेठलाई हिजो राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीको दर्जा नै चिन्ह प्रदान गर्नुभएको थियो। हिजै प्रधान सेनापति अशोकराज सिग्देल र सेठ पछि द्विपक्षीय भेटवार्ता समेत भएको थियो। त्यस अवसरमा उहाँहरूबीच आपसी हितका विषयमा साथै नेपाल र भारत बीचको द्विपक्षीय सैन्य सम्बन्धलाई थप बनाउने विषयमा छलफल भएको थियो।
6: विज्ञान विश्वविद्यालय व्यवस्थापन संकायको एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र परीक्षा अघि नै तथा परीक्षा संचालनकै क्रममा बाहिरिएको प्रकरणमा शिक्षक र विद्यार्थी सहित सातजना विरूद्ध मुद्दा दायर भएको छ। जिल्ला सरकारी वकिलको कार्यालयले शिक्षा ऐन 2028 अन्तर्गतको कसुरमा उनीहरू विरूद्ध काठमाडौँ जिल्ला अदालतमा आज अभियोग पत्र दायर गरेको हो। यस प्रकरणमा मुख्य अभियुक्तका रूपमा भक्तपुरको मध्यपुर थिमी निवासी 33 वर्षीय सन्दीप सिंहलाई आरोपी बनाइएको छ। उनीसँगै विद्यार्थीहरू अतुल कुमार मिश्र, अब्दुल सानी हाकिम, ऋषिकेश प्रसाद यादव, खुशबू गिरी, देवनाथ महतो र रञ्जु कुमारी गिरीलाई पनि प्रतिवादी बनाइएको छ। अभियुक्त मध्ये केही अझै फरार रहेका छन्।
7: पाकिस्तानको सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री इमरान खानलाई उपचारका लागि जेलबाट फिफा इन्टरनेशनल अस्पताल सार्न आदेश दिएको छ। सर्वोच्च अदालतको तीन सदस्यीय इजलासले आज पूर्व प्रधानमन्त्री खानको अस्पताल फर्ना सम्बन्धी निवेदनमा सुनवाई गरेको हो। उहाँलाई आउँदो सेप्टेम्बर 16 हुने अर्को सुनवाई नभएसम्म अस्पतालमै राखिने बीबीसीले जनाएको छ। सर्वोच्चले आईडी याला जेलका सुपरिटेण्डेन्टलाई अदालतको अवहेलना सम्बन्धी सूचना पनि जारी गरेको छ।
6: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लोकप्रियता निरन्तर गिरावट आइरहेको छ। रोयटर्सी पोसोसले भर्खरैको सर्वेक्षणका अनुसार ट्रम्पको समर्थन दर घटेर 33% झरेको छ। यो उहाँको वर्तमान कार्यकालको सबैभन्दा निम्न स्तर हो। सर्वेक्षणमा सहभागी 64% अमेरिकी नागरिकले राष्ट्रपति ट्रम्पको कार्य सम्पादनप्रति असहमति जनाउँदा केवल 33% उहाँको कामलाई समर्थन गरे। यस महिनाको शुरूमा भएको एक सर्वेक्षणमा ट्रम्पको समर्थन दर 35% थियो। सर्वेक्षणका अनुसार ट्रम्पको अहिलेको समर्थन दर उहाँको कार्यकालकै सबैभन्दा तल्लो स्तरमा पुगेको जनाइएको छ।
7: भारतका विकेट किपर ब्याटर ऋषभ पन्त टेस्ट क्रिकेटमा सबैभन्दा छिट्टो 100 छक्का प्रहार गर्ने खेलाड़ी बनेका छन्। 28 वर्षीय ब्याटर पन्तले घरेलू टोली श्रीलंकासँग पहिलो टेस्टमा उपलब्धि हासिल गरेका हुन् उहाँ टेस्ट क्रिकेटमा 100 शतक प्रहार गर्ने पहिलो भारतीय खेलाड़ी पनि बनेका छन्। पन्तले टेस्ट क्रिकेटमा 89 पारीमा 4918 बलको सामना गर्दै 100 छक्का प्रहार गर्दै इतिहास रचेका हुन्। यसअघि यो कीर्तिमान इंग्ल्याण्डका बेन स्टोक्सको नाममा रहेको थियो। उहाँले 151 पारीमा 9042 बलको सामना गर्दै टेस्ट क्रिकेटमा 100 शतक प्रहार गरेका थिए।
6: खेल खबरसँगै सुरु समाचार सकियो। विदा हुनु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
7: विश्व जलविद्युत आयोजना प्रभावितले 100 रूपियाँमै सेयर पाउने। कोशी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रीमा सोलुखुम्बुका गुन्दु शेर्पा।
6: सहयोगी हातहरूको समूह साहस नेपालले 21 वार्षिक उत्सव मनायो। जिल्ला प्रहरी कार्यालय सोलुद्वारा वर्षभरि 538 भन्दा बढ़ी सचेतनामूलक कार्यक्रम। 12,000 भन्दा बढ़ी नागरिक लाभान्वित।
7: मानव बेचबिखन नियन्त्रण विधेयकमा अझै कानूनी सुधार अपर्याप्त रहेको सांसद गीता गुरूङको भनाई। सोलुखुम्बुमा भएका उत्पादनलाई ब्रान्ड बनाउन सरकारसँग सांसद कार्कीको माग। बीती रात मार्ग 14 पार्न डीपीआर तयार।
6: महाधिवेशन सुनिश्चित कांग्रेसले गर्यो विधानको धारा निलम्बन। प्रधानमन्त्री शाहसँग भारतीय स्थल सेना अध्यक्ष सेठको भेट। त्रिवी प्रश्नपत्र 8 प्रकरणमा शिक्षक र विद्यार्थी सहित सातजना विरूद्ध मुद्दा दायर।
7: पाकिस्तानको सर्वोच्च अदालतद्वारा पूर्व प्रधानमन्त्री खानलाई जेलबाट अस्पताल सार्न आदेश। ट्रम्पको लोकप्रियता राष्ट्रपतिकै कालमा तल्लो स्तरमा छर्यो।
6: र टेस्ट क्रिकेटमा सबैभन्दा छिटो 100 छक्का प्रहार गर्ने खेलाड़ी बने ऋषभ पन्त।
7: अगस्त 7:07 सुन समाचारबाट समाचार शाखाका सहकर्मी सन्देश सरस्वती पुरी र रेविका राई विदा हुन्छौ। भोलि बिहान 7 सुन समाचार लिएर फेरि आउँछौ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सुन्दै रहनुहोला। नमस्कार।

0: lips to your heart.
1: Solo FM 101.2 MHz.
2: हुँदैछ साझा खबर।

0: घुसकर्स गोली हल्ला कार्रवाई को सिफारिश विदेश मानपत्र नेपाली को उद्धार राहत तथा घरफूर्ती का कार्यविधि तैयार
1: एउटा कार्यविधि बनाएर हामीले अहिले अर्थ मन्त्रालयमा पठाएका छौं। अर्थ मन्त्रालयबाट स्वीकृति प्राप्त हुने बित्तिकै यो कार्यविधि कार्यान्वयनमा आउँछ।
0: कुनै पनि सरकारमा सहभागी नहुने अग्रगामी मोर्चाको घोषणा कांग्रेस 15 महाधिवेशनको निर्धारित नीतिमा सम्पन्न गर्न विधानको प्रावधान निलम्बन तयार औपचारिक रूपमा तयारी शुरू
2: आजबाट हाम्रो अधिवेशन लोकप्रक्रिया औपचारिक रूपमा प्रारम्भ भयो र यस पछाडि निर्वाचन समितिले जुन कार्यतालिका बनाएको छ त्यही कार्यतालिका हामी सबैले फलो गर्छौं।
0: विदेशी चिकित्सकहरूको दर्ता प्रक्रिया तत्कालका लागि स्थगित संघीय सरकार मार्फतका सबै कार्यालयमा 15-15 दिनमा तलब भुक्तानी हुने राष्ट्रिय गौरवका सिंचाई योजना आयोजना समय सीमाभित्र सम्पन्न गर्ने कार्ययोजना
3: आगामी 5 वर्षभित्र महाकालीलाई 5 वर्षभित्र सम्पन्न गर्ने बगै र भेरी बगैको चाहिँ 2 वर्षभित्र सम्पन्न गर्ने गरी कार्ययोजना बनाएका छौं। त्यो कार्ययोजना अनुसार चाहिँ सम्बन्धित सिंचाई विभाग त्यसै गरी आयोजना फर्मफली पनि गर्नु भएको छ।
0: र नेपालका ईपीएल संस्थापक अमीर अख्तरले इटालीमा टी टीम क्रिकेट लीग आयोजना गर्ने इटालीका 6 प्रमुख सहरका फ्रेन्चाइज टोलीले सहभागिता जनाउने
4: हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: कानून निर्माणका लागि गम्भीर बहस हुनु थलो संसद हो तर पछिल्ला दिनमा सांसद बीच हुने आरोप प्रत्यारोप अशोभनीय भाषा र व्यवहारले संसद र सांसदको गरिमा घटाउने चिन्ता बढ़ाएको छ। संसद जनताको प्रतिनिधित्व गर्ने संस्था भएकाले त्यहाँको आचरणले लोकतन्त्रको स्तर झल्काउँछ। सबै तर्कपूर्ण र तथ्यमा आधारित बहसले मात्रै प्रभावकारी कानून निर्माण सम्भव हुन्छ। त्यसैले सांसदहरूले मर्यादा अनुशासन र संवादको संस्कृतिलाई प्राथमिकता दिन आवश्यक छ। अब खबर सन्तोषी रामबाट।
5: संसदीय राजराहमा भएका घटनाको छानबिन गर्न बनेका दुई समितिले आन्दोलनमा बाहिरी घुसपेट नभएको निष्कर्ष निकालेका छन्। दुवै घटनाका लागि बनेका दुई छुट्टाछुट्टी समितिले आज गृहमन्त्रीलाई बुझाएको प्रतिवेदनमा बाहिरी घुसपेट नभएको र नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले चलाएको गोलीबाटै 4 युवाले ज्यान गुमाउनु परेको निष्कर्ष निकालेका हुन्। 10 साउनमा सुनसरीको दिवानगंज गाउँपालिका 3 कप्तानगंजबाट शुरू भएको विवाद अन्यत्र जिल्लाहरूमा फैलिदा बाहिरी घुसपेट भएको हुन सक्ने र सुरक्षाकर्मी बाहेकबाटै गोली चलेको भन्ने बहस पनि भएका थिए। दुवै समितिले प्रतिवेदनमा नेपाली सुरक्षाकर्मीले चलाएको गोलीका कारण 4 युवाको मृत्यु भएको निष्कर्ष निकालेको समिति स्रोतले बताएको हो। विदेशमा अलपत्र परेका नेपाली नागरिकको उद्धार राहत तथा घर फिर्तीका लागि कार्यविधि 2083 तयार भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। यो कार्यविधि गत साउन 29 गते अर्थ मन्त्रालय पुगेको थियो। धादिङको दुनिवेशी नगरपालिका जुगाड़ी स्थायी घर भएका सन्तोष राईको कम्बोडियामा उपचारका क्रममा मृत्यु भएको र शव नेपाल ल्याउन ढिलाइ भएको विषयमा राज्यसभा सांसद आशिका तामाङले संसदमा सोधिएको प्रश्नको जवाब दिँदै परराष्ट्र मन्त्री शिशिर खनालले

0: कार्यविधि तयार भएको बताउनुभयो।
1: एउटा कार्यविधि बनाएर हामीले अहिले अर्थ मन्त्रालयमा पठाएका छौं। अर्थ मन्त्रालयबाट स्वीकृति प्राप्त हुने बित्तिकै यो कार्यविधि कार्यान्वयनमा आउँछ र हामीले सकेसम्म अहिले हामीले कार्यविधिमा केही सीमित प्रस्तावहरू मात्रै गरेका छौं। त्यसमा सब फिर्ताको विषयमा कोमा अथवा चाहिँ विशेष हिसाबले उपचार त्यसमा पनि केही सीमितता राखेका छौं। जस्तै अनलिमिटेड पैसा लाग्यो भने 1 करोड़ अथवा 50 लाख रूपियाँ लाग्यो भने के गर्ने भन्दा हामीले चाहिँ यसलाई 12 लाख रूपियाँसम्म चाहिँ नेपाल सरकारको क्याप राखेका छौं। यो प्रस्तावित कार्यविधिमा अर्थले अझै त्यो प्रक्रियामा नै छ। उपचारको क्रमबाट विशेष बिरामी भएको बिरामीहरूलाई नेपाल फिर्ता गर्न पर्यो भने जस्तो अवस्था एकदम सीमित प्रावधानहरू मात्रै राखेर अहिले अर्थ मन्त्रालयमा पठाएका छौं र त्यो हामी कहाँ आउने बित्तिकै यो कार्यविधि अनुसार मान्यज्यूले उठाउनुभएका र अन्य सन्तोष राई लगायत अन्य थुप्रै व्यक्तिहरू हुन्छ उहाँहरूको सब नेपाल ल्याउनु पर्नेछ।
0: अर्थ मन्त्रालयबाट स्वीकृत भएर आएपछि परराष्ट्र मन्त्रालयले कार्यान्वयनमा ल्याउने मन्त्री खनालले जानकारी दिनुभयो। तर मन्त्री खनाललाई पूरक प्रश्न सोध्न नपाएको विषयमा सभामुखसँग सवाल जवाब भएपछि सांसद आशिका तामाङ प्रतिनिधि सभाको बैठकबाट बाहिरिनु भएको थियो। यसैबीच संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खगराज पौडेलले नेपाललाई युरोपेली संघ ईयूको हवाई सुरक्षा जोखिम सूचीबाट हटाउन सरकारले प्राविधिक संस्थागत र कूटनीतिक तहमा सघन प्रयास गरिरहेको बताउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा सांसद निष्कल राईले सोध्नु भएको प्रश्नको जवाब दिँदै मन्त्री पौडेलले सन् 2013 देखि जारी अवरोध हटाउन सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको दावी गर्नुभयो। प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको काम कार्यवाही लगायतका विषयहरूमा छलफल गर्न आयोगका पदाधिकारीहरूलाई बोलाउने निर्णय गरेको छ। समितिका अनुसार पर्सि बिहान 11 बजेका लागि बैठक बोलाइएको छ। अख्तियारको प्रतिवेदनले औंलाएका विषय र आयोगकै काम कार्यवाही लगायतका विषयमा छलफल गर्न लागेको समिति सचिवालयले जनाएको छ। नेपाली कांग्रेसले आगामी 15 महाधिवेशन निर्धारित मितिमै सम्पन्न गर्नका लागि विधानको प्रावधानलाई निलम्बन गरेको छ। पार्टी केन्द्रीय कार्यसमितिको बैठकले विशेष परिस्थितिले विधानमा रहेको केही प्राविधिक जटिलता हटाउने निर्णय गरेको हो। बैठकले महाधिवेशनको प्रक्रियालाई सहज बनाउन विधानको धारा 35(2)(घ)लाई निलम्बन गर्ने निर्णय गरेको छ। कांग्रेसले आगामी असोज 16-19 गतेसम्म काठमाडौँमा 15 महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ। सीआईएमसँग कुरा गर्दै कांग्रेस कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलाल
2: विधान मसुदा समिति बनाएर महासमितिमा दरखास्त गरेर आउनलाई समय अपूर्ण हुने हुँदा महाधिवेशन वा महासमिति बैठकले मात्रै विधान संशोधन हेरफेर गर्न पाउँछ। त्यही विधानका केही दफाहरूलाई हामीले विशेष महाधिवेशनबाट संशोधन गरिसकेका छौँ। अब त्यसमा पनि त्योभन्दा बाहेक संगठनलाई पुष्ट दुरुस्त बनाउनको लागि केही तलमाथि केही तपाईँको चाहिँ शब्द चयन गर्दा त्यो शब्द चयन गर्नुपर्ने त्यो केमा विधान मसुदा समितिले त्यस्तो के पेस त्यस्तो के तयारी गर्छ मसुदा गर्छ भन्ने हिसाबले विधान मसुदा बनाउने प्राक्टिस चलाइ आयो। त्यही हो आज मात्रै यो अनुशासन कार्यक्रम दिइसकेको कारणले गर्दा अब उहाँहरू चाहिँ जिल्ला जानुहुनेछ। जो प्रमुख निर्वाचन अधिकारी हुनुहुनेछ र उहाँलाई तालिम दिइसकेको छ अब निर्वाचन कहीँ हुँदैन कि के हुँदैन भन्ने कुरामा केही पनि कुरा रहेनछ।
0: लोकतन्त्र गणतन्त्र संघीयता समावेशिता नागरिक सर्वोच्चता स्वतन्त्र न्यायपालिका र प्रेस स्वतन्त्रता जस्ता आधारभूत संरचनामा कुनै सम्झौता हुन नसक्ने कांग्रेसको ठहर छ। यसैबीच पार्टी कार्यालयमा भएको एउटा कार्यक्रममा सभापति गगन कुमार थापाले आगामी महाधिवेशन निर्धारित समयमै हुने दोहोर्याउनु भएको छ।
3: थोरै समयभित्रमा काम गर्नुपर्ने छ। यो पटक डिजिटाइज भएको हुनाले गर्दाखेरि पहिलाको भन्दा थोरै सदस्यताको विषयको सन्दर्भमा अलिकति थोरै सजिलो होला भन्ने अपेक्षा गरेको छु र यो थोरै टाइमभित्र गरेको जुन हाम्रो गर्ने कामहरू छ यसबाट अधिवेशनको प्रक्रिया र टुङ्गिँदै गर्दाखेरि क्वेसन नआउने गरी पनि गर्नुपर्नेछ। कहीँ कतै कुनै पनि खालको चाहिँ अनियमितताहरू भएन अथवा कोही प्रति पनि पूर्वाधार राखिएन भन्ने कुरा स्थापित हुने गरिकन गर्नुपर्नेछ। आजबाट हाम्रो अधिवेशनको प्रक्रिया औपचारिक रूपमा प्रारम्भ भयो र यस पछाडि निर्वाचन समितिले जुन कार्यतालिका बनाएको छ त्यही कार्यतालिका हामी सबैले फलो गर्छौं किनकि हाम्रो पार्टीको विधान हाम्रो परम्परा पनि अधिवेशनको तिथि ठाउँ केन्द्रीय कार्य समितिले तय गर्छ। हामीले गर्यौं असोजको 16 गतेबाट शुरू हुन्छ काठमाडौँमा हुन्छ। असोजको 16 गतेभन्दा अगाडि अब यसलाई कुन कुन दिन गर्ने कसरी गर्ने भन्ने कुरा निर्वाचन समितिले कार्यतालिका बनाएर गर्ने हो।
0: अग्रगामी मोर्चाले कुनै पनि सरकारमा सहभागी नहुने घोषणा गरेको छ। मोर्चासँग आबद्ध जसपा नेपालले निर्देशन विपरीत लुम्बिनी प्रदेशमा मन्त्री सहभागी गराउन खोजेपछि तत्काल निर्णय सच्याउन माग गरेको हो। मोर्चाको आज बसेको बैठकले प्रदेश सभामा जसपाका सांसदहरूले सरकारको पक्षमा मतदान गर्ने कार्यको विरोध गरेको छ। संसदीय व्यवस्था लोकतान्त्रिक प्रणालीको मान्यता विपरीत हुनका साथै मोर्चाको निर्णय बाहिर भएकाले तत्काल सच्याउने निर्देशन दिएको मोर्चाका नेता सन्तोष परियालले जानकारी दिनुभयो। मोर्चाले आगामी प्रदेश निर्वाचनसम्म मोर्चाका कुनै घटक दलहरू प्रदेश सरकारहरूमा सहभागी नहुने सर्वसम्मतिले निर्णय गरेको छ। मोर्चामा जसपा नेपाल आजपा प्रलोपा लगायतका राजनैतिक दलहरू सहभागी छन्। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले मन्त्रालय अन्तर्गतका राष्ट्रिय गुणरूपका सिंचाई आयोजनालाई निश्चित समय सीमाभित्र सम्पन्न गर्ने कार्ययोजना अघि सारेको छ। आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका सहसचिव मोहन कुमार साकेले राष्ट्रिय गुणरूपका छवटा सिंचाई तथा जलस्रोत आयोजना मध्ये पाँचवटा आयोजना आगामी पाँच वर्षभित्र र दुईवटा आयोजना आगामी दुई वर्षभित्र सम्पन्न गर्ने गरी आयोजना तयार गरिएको बताउनुभयो।
4: सम्बन्धित आयोजनाहरू गर्नुपर्ने चाहिँ ती आयोजनाहरूमा चाहिँ दुई वर्षभित्र सक्ने र केही आयोजनाहरू चाहिँ आगामी पाँच वर्षभित्र सक्ने गरी चाहिँ प्रस्तुत गर्नुभएको छ। र यी मन्त्रालय अन्तर्गत छवटा राष्ट्रिय गौरवका आयोजनाहरू छन्। त्यसमा चाहिँ महाकाली सिंचाई आयोजना, भेरी बगोई, त्यस्तै गरी बगोई सिंचाई आयोजना, रानी जमरा कुबरिया सिंचाई आयोजना, सिक्का सिंचाई आयोजना, सुनकोशी मरिन र भेरी बगोई राजोसन रहेका वडा राष्ट्रिय गौरवका आयोजनाहरूको स्कोप केही बढेकोले गर्दाखेरि यो चाहिँ त्यतिखेर टार्गेट गरेको आर्थिक वर्षमा अथवा समयमा सम्पन्न गर्न नसकेको हो। र अबको हिसाबमा चाहिँ हामी एक लेभलको काम चाहिँ माननीय मन्त्रीजीको निर्देशन हुन्छ आगामी पाँच वर्षभित्र महाकाली गाई पाँच वर्षभित्र सम्पन्न गर्ने, बगाई र भेरी बगाईको चाहिँ दुई वर्षभित्र सम्पन्न गर्ने गरी कार्ययोजना बनाएका छन्। त्यो कार्ययोजना अनुसार चाहिँ सम्बन्धित सिंचाई विभाग त्यस्तै गरी आयोजना प्रमुखहरूले पनि गर्नुभएको छ।
0: मकवानपुरको भीमरेडी स्थित जुरी खेतमा बिहान भएको जीप दुर्घटनामा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा उच्च अदालत जनकपुरको अस्थायी इजालस वीरगंजका रजिस्ट्रार तारा दत्त बडुकी श्रीमती लक्ष्मी बडु रहेको मकवानपुर प्रहरीले जनाएको छ। दुर्घटनामा पर्नुभएका रजिस्ट्रार बडुको छाउनीमा उपचार भइरहेको मकवानपुर प्रमुख जिल्ला अधिकारी प्रशान्त अधिकारीले सीआईएनलाई जानकारी दिनुभयो।
5: वीरगंजको उच्च अदालत जनकपुर इजलासको उच्च अदालतको श्रीमान एक नम्बरको श्रीमान त्यहाँको रजिस्ट्रार साहब, उहाँको म्याडम, उहाँको छोरा, उहाँको छोरी ड्राइभर, उहाँहरू काठमाडौँबाट टनाउँदै वीरगंज जान भनेर आउनु भएको जुरे खेत भनेको भीमपेटीबाट करिब अढाई किलोमिटर पर त्यहाँ जुरे खेत भन्ने ठाउँमा त्यो ठाउँ पटक पटक वास्तव एक्सिडेन्ट भइरहेको ठाउँ हो। त्यो ठाउँमा चाहिँ गाडी एक्सिडेन्ट भयो करिब 100 मिटर तल अर्को लगभग अर्को पिचमा माथिको पिचमाबाट झर्यो यतापट्टि तलको पिच निर नियर बाई त्यहाँनिर जोडिन आइपुग्यो त्यो गाडी र क्षतिग्रस्त विक्षित अवस्थामा गाडी आइपुग्यो र त्यहाँ मध्येमा चार सात म्याडम, उहाँको छोरा छोरी र उत्तर श्रीमानलाई नेपाली खानाको हेलिकप्टरबाट उपचारको लागि काठमाडौँ पठाइयो।
0: काठमाडौँबाट हेटौँडातर्फ जाँदै गरेको स्कर्पियो जेबे बिहान दुर्घटनामा परेको थियो। दुर्घटनामा परेर घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश गोकर्ण डाङ्गी सहित चारजनालाई हेलिकप्टरबाट तत्कालै काठमाडौँ ल्याइएको थियो। उहाँको छाउनीमा उपचार भइरहेको छ। सैनिक अस्पतालमा उपचाररत रजिस्ट्रार बडुकी 31 वर्षीय छोरी रीता बडुको अवस्था गम्भीर छ। 25 वर्षीय छोरा रितेन्द्रको पनि सोही अस्पतालमा उपचार भइरहेको छ। त्यस्तै दुर्घटनामा घाइते दाङको राप्ती नगरपालिका 8 घर भएका 32 वर्षीय जीप चालक सुनिललाल चौधरीको काठमाडौँमा उपचार भइरहेको छ। मेडिकल तथा डेन्टल कलेज स्वास्थ्य विज्ञान प्रतिष्ठान र अस्पतालहरूमा कार्यरत विदेशी नागरिक चिकित्सकहरूको दर्ताका लागि पेश गरिएका कागजातहरू फर्जी नक्कली राखिएको पाइएपछि नेपाल मेडिकल काउन्सिलले उनीहरूको दर्ता प्रक्रिया तत्कालका लागि स्थगित गरेको छ। काउन्सिलले सम्बन्धित देशको मेडिकल काउन्सिलसँग कागजातहरूको आधिकारिकता प्रमाणीकरण दर्ता गर्दा विदेशी चिकित्सकहरूले पेश गरेको सर्टिफिकेट सम्बन्धित नामक नियामक निकायबाट जारी नभएको पुष्टि भएको जनाएको छ। सरकारले अब संघीय सरकारमा तहतका सबै कार्यालयमा 15-15 दिनमा तलब भुक्तानी गर्ने भएको छ। महालेखा नियन्त्रक कार्यालयले सबै कोष तथा लेखा नियन्त्रक कार्यालय, निवृत्ति वरण व्यवस्थापन कार्यालय र केन्द्रीय तहसील कार्यालयलाई पत्र लेख्दै यस बारेमा जानकारी गराएको हो। साझा खबरमा अब खेल खबर। नेपालको पूर्व अन्तर्राष्ट्रिय क्रिकेटर तथा वेस्ट प्रिमियर लीग ईपीएल का संस्थापक अमीर अख्तरको पहलमा इटालीमा सिटी वेस्ट फ्रेन्चाइज टी टेन क्रिकेट लीग आयोजना हुने भएको छ। इटालियन क्रिकेट फेडरेशनको आधिकारिक समर्थनमा इटालियन टी टेनको पहिलो संस्करण आउँदो नोभेम्बर 7 देखि 15 सम्म रोममा आयोजना हुने एपेक्स टी टेन लिमिटेडले जनाएको छ। प्रतियोगितामा इटालीका 6 प्रमुख शहरमा फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन्। 10 ओभरको ढाँचामा खेलाइने प्रतियोगिताको व्यवस्थापन तथा लगानी एपेक्स टी टेन लिमिटेडले गर्नेछ।
6: बाल बालिकालाई कुपोषणबाट जोगाउनका लागि स्थानीय तहको प्रयास
7: दाल बाच्चा जाने खलफुल दुध होइन दुध जन्य पदार्थहरू अन्डा माछा मधु जे हुन्छ त्यो चाहिँ खाइरह्यो भने त्यो कुपोषणबाट बचाउन सकिन्छ।
6: औपचारिकतामा मात्रै सीमित नहुन विज्ञ तथा सरकारवालाको सुझाव रिपोर्ट विशेष श्रृंखला हिलो मौसम लगायतका सामग्री बाँकी नै छन् सीआईएमको साझा खबर सुन्दै गर्नुहोला।
8: बालबालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध अण्डा मासु दाल हरियो साग सब्जी मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ चिप्स चकलेट धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौ।
9: हरेक बार खाना 4 भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटीन कार्बोहाइड्रेट क्याल्सियम आइरन भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन् कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
8: स्वस्थ बाल बालिका समृद्ध परिवार समुन्नत नेपाल
9: सामुदायिक सूचना नेटवर्क सीआईएम र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
6: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएमले काठमाडौँमा तयार पारेको साझा खबर सुन्नु भएको छ। बालबालिकाको स्वस्थ शारीरिक तथा मानसिक विकासका लागि पोषण अत्यन्त महत्वपूर्ण मानिन्छ। तर कमजोर आर्थिक अवस्था पोषणयुक्त खानाको अभाव अभिभावकमा पोषण सम्बन्धी जानकारीको कमी तथा सरसफाईको अवस्थाले बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर पारिरहेको छ। रौतहटको चन्द्रपुर नगरपालिकाले भने बालबालिकाको पोषण अवस्था सुधारका लागि स्वास्थ्य संस्था र महिला स्वास्थ्य स्वयं सेविका मार्फत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।
11: रौतहटको चन्द्रपुर नगरपालिकामा बाल बालिकाको स्वास्थ्य वृद्धि र विकासका लागि पोषण महत्वपूर्ण हुने भएकाले स्वास्थ्य संस्था मार्फत नियमित स्वास्थ्य परीक्षण पोषण अवस्थाको पहिचान तथा अभिभावकलाई खानपिन सम्बन्धी परामर्श दिने गरिएको छ। बाल बालिकाको पोषण स्तनपान पूरक आहार सरसफाई तथा स्वास्थ्य सम्बन्धी जानकारी अभिभावकसम्म पुर्याउन गरिएको प्रयासका बारेमा बताउँदै चन्द्रपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख नुन अक्स अस गरी
12: 2 वर्ष मुनिको बाल बालिकालाई जुन पनि खोप कार्यक्रम प्रत्येक मासिक रूपमा हुने हाम्रो अनि त्यो वृद्धि अनुगमन प्रत्येक मन्थमा नै भइरहेको छ। 6 महिनासम्म बच्चाको ग्रोथ चाहिँ ठिकै हुन्छ, त्यो वृद्धि नभनेको 6 महिनापछि हो। कोही कोही कसै कम तोलिन जन्मेको बच्चा हुन्छ नि, त्यसको लागि 6 महिनाभित्र चाहिँ समस्या देखिन्छ।
11: कुपोषणको जोखिममा रहेका बाल बालिकाहरूलाई समयमा नै पहिचान गरी आवश्यक स्वास्थ्य सेवासँग जोड्नु बाल पोषण सुधारको महत्वपूर्ण पक्ष हो। चन्दपुर सामुदायिक अस्पतालका प्रमुख डाक्टर अभिनन्दन श्री वास्तव बाल बालिकाको पोषण अवस्था बारे अभिभावकको सचेतना पनि महत्वपूर्ण हुने बताउनुहुन्छ।
13: एउटा त नियमित हाम्रो पोषणको स्टेटस हामीले जुन मंगलबार खोप लाग्छ नि त्यो दिन पनि हामी गर्छौँ। आमा बुवाहरूले लिएर आउनुभयो यो पोषणको केही समस्या छ भनेर भने तपाईँलाई यो पिरियोडिकली पनि यो पालिकाको स्वास्थ्य शाखाबाट अभियानको रूपमा चल्छ। बीच बीचमा कतिजना कुपोषित बच्चाहरू छन् अनि त्यसको सबै जाँच गरेर अनि त्यो हिसाबले उपचार गर्ने गर्छौं।
11: चनकपुर नगरपालिकाले स्वास्थ्य शाखा मार्फत बाल स्वास्थ्य तथा पोषण सम्बन्धी कार्यक्रम पनि सञ्चालन गर्दै आइरहेको छ। विशेष गरी आमाको दूधको महत्व, पूरक आहार, व्यक्तिगत सरसफाई तथा नियमित स्वास्थ्य परीक्षणको विषयमा अभिभावकलाई जानकारी दिने गरिएको छ। विशेषज्ञ डाक्टर सुभाष कुमार चौधरी,
14: तपाईँ गर्भवतीमा रहेको नौ महिना बच्चा जन्मिसकेपछि दुई वर्ष जुन हजार तिन वर्ष नि किनभने महत्वपूर्ण मान्छ है, किनभने त्यो अवधिमा जस्तै आमाको पोषण भयो, स्तनपान समयमा एकदम पूरक आहार चाहिँ खायो भने बच्चा चाहिँ कुपोषण चाहिँ हुँदैन भन्छ कि बच्चा जन्मिसकेपछि हाम्रो यहाँ के चल्दाखेरि छ महिनासम्म आमाको दुध मात्र खुवाउनुपर्छ, किनभने आमाको दुधमा अरू खुवाउनु गर्ने क्षमता, पौष्टिक तत्त्वहरू, प्रोटिनहरू सबै एकदम ब्यालेन्स हुन्छ। प्रत्येक बच्चै पाउने अथवा दुधी बच्चा पाउने हुँदा त्यसले पनि बच्चाहरूलाई चाहिँ कुपोषण गराउँछ। दाल भात तरकारी खुवाउँछु, दुध होइन दुधजन्य पदार्थहरू भयो, अन्डा माछा मासु यो हुन्छ, त्यो चाहिँ खाइरह्यो भने त्यो कुपोषणबाट बचाउन सकिन्छ।
11: बाल बालिकाहरूलाई खाना खुवाउनु मात्रै पर्याप्त हुँदैन, उनीहरूको उमेर र आवश्यकता अनुसार पोषणयुक्त, सन्तुलित र विविधतायुक्त आहार उपलब्ध गराउन सके मात्रै शारीरिक तथा विकासमा सकारात्मक प्रभाव पार्न सकिन्छ। उपेन्द्र गोले, सीआईएन, गुञ्जन एफएम, रौतहट।
6: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। के रासायनिक मलको प्रयोग राम्रो उत्पादनका लागि बाधक नै हो?
15: सन्तुलित मात्रामा डीएपी, यूरिया, पोटास त्यसै गरी प्राङ्गारिक मल हाल्यो भने माटो बिगार्दैन, माटोलाई झन् सस्टेनेबल बनाएर राख्छ। हामीले डीएपी, यूरिया, पोटास मात्र भन्दैनौ, सँगसँगै प्राङ्गारिक मल पनि भनेको हुन्छ।
6: मल र बिउ सिंचाईको तालमेल कसरी मिलाउने? विशेष संवाद श्रृंखला हिलो मौसम बाँकी नै छ, सीआईएमको साझा खबर सुन्दै गर्नुहोला। आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छन्।
16: तर के हामीले कहिले सोचेका छौँ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
6: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हो समयदेखि, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
16: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
6: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
16: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराऊ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
6: बाल विवाह रोकौं, छोरा छोरीको सपना जगाऊ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओएनसी, सामुदायिक रेडियो उदयपुर र सीआईएम।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
6: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ विशेष श्रृंखला हिलो मौसम।
17: कम पानी परेको बेलामा धान बालीको स्याहार कसरी गर्ने? मलको मात्रासँगै थोरै मेहनतबाट धेरै धान फलाउने उपाय के होला? नमस्कार, म पलिस्था शाक्य, संवाद श्रृंखला हेलो मौसममा तपाईंलाई स्वागत छ। धान खेतीको स्याहार, मलको मात्रा र सिंचाई तथा उत्पादन बढ़ाउने उपायका बारे आजको हेलो मौसममा वरिष्ठ वैज्ञानिक डाक्टर उज्जवल कुमार कुशुवासँग कुराकानी गर्दैछौ।
15: धानको किस्मत के छ भने अजोला पाइन्छ। अजोला चाहिँ हामीले पोखरीहरूमा, थुप्रै ठाउँहरूमा पाइन्छ। यहाँले गुगलमा यो सर्च गर्नुहुन्छ,
17: अजोला
15: अजोला AZOWL, यो चाहिँ गुगलमा सर्च गरेपछि कस्तो बोट हुँदो रहेछ भने हेर्न सकिन्छ। र त्यो अजोला चाहिँ खेतमा 15-20 किलो प्रति हेक्टरमा राखिदियो भने, 20-25 किलो राखिदियो भने त्यो अजोलाले के गर्छ भने यो वातावरणमा जुन नाइट्रोजन छ त्यसलाई सुसेर धानलाई पठाउँछ है। र 30-40% के हुन्छ भने नाइट्रोजनको जुन आवश्यकता छ त्यो घटाइदिन्छ अजोलाले है। पछि त्यो चाहिँ पानी सुक्यो खेतमा भने त्यो आफै सुकेर मल बन्छ है। त्यो यो बहुगुणी हो अजोला। अजोला हामीले धानमा राख्न सक्छौ, खेत खेतमा राख्न सक्छौ। त्यसै गरी यदि पोषक तत्वको कमी देखिएको छ भने अहिले युरिया, डीएपी, पोटासको व्यापक ठाउँ ठाउँमा किसानहरूले गुनासो गरेको देखिन्छ। त्यस्तो कन्डिसनमा उहाँसँग अहिले हामीले धेरै मात्रामा त दिन सक्दैनौ तर त्यही माइक्रोन्युट्रियन्टको झोल सूक्ष्म तत्वको झोल मैले भने उहाँले जहाँ पनि भेटाउन सक्नुहुन्छ जुन सुकै युग्र बेटमा मैले यहाँले पहिले नै भनेको छु यो तरकारी बालीहरूमा विशेष प्रयोग गरिन्थ्यो पोषक तत्वको झोल सूक्ष्म पोषक तत्वको झोल उहाँले एकदेखि दुईचोटि जसलाई जसले एकचोटि पनि युरिया डीएपी पोटास हाल्नु भएको छैन भने यो चाहिँ कम्तीमा दुईचोटि स्प्रे गर्नुहोस् एउटा चाहिँ पहिलो गोडाई गरेपछि बीस पच्चीस पच्चीस तीस दिनमा गर्नुहोस् दोस्रो झोल चाहिँ पचास पचपन्न दिनमा हाल्दाखेरि तीन एमएल प्रति लिटरको दरले हाल्यो भने धेरै हदसम्म यो जुन यो नाइट्रोजन फस्फोरस पोटासको अलिकति जुन समस्या देखाइएको छ कमी छ त्यसबाट राहत दिन्छ
18: यति बेला विषम देवकोटाजीको कमेन्ट छ उहाँले चाहिँ विषम देवकोटा रूकुम पश्चिमबाट भन्नुभएको छ धान रोप्ने समयमा यो खाता मल पहिलो नहाल्दा के असर गर्छ होला भन्नुभएको छ
15: डीएपी फस्फोरस बनाऊ र पोटासले बनाएको मेरेटो पोटास यिनीहरू चाहिँ बिस्तारै बिस्तारै जमिनमा जान्छन् त्यसपछि बिस्तारै प्लान्टले लिने गर्छ पन्ध्र बीस दिन लाग्छ लिनमा युरिया चाहिँ चार लिन्छन् डीएपी र पोटास त्यसै कारणले सुरु नै राखिन्छ खेत जुन बेला हामी पडलिङ
18: गर्छौँ
15: अन्तिम तयारीको बेला नै राख्नु पर्ने हुन्छ किनभने प्लान्टलाई लिन पन्ध्र बिस होइन दस दिनभन्दा बढी लाग्छ जबकि युरिया खासै लाग्दैन त्यसै कारणले यो मलहरू राखिदिनुहुन्छ भने पछि गएर बोट बिरुवाको वृद्धि विकास हुनको लागि धेरै ठूलो सहयोग हुन्छ उत्पादन बढ्छ मल राख्नु भएन भने उत्पादन सत्तै घट्छ
18: त्यो रासायनिक मलको सट्टामा प्राङ्गारिक मल हुन्छ नि हामीले गोबर मल अथवा कुखुराको सुली मल अथवा अरू कुनै पनि मल प्रयोग गरेर चाहिँ बाली राम्रोसँग उत्पादन गर्न सक्छ कि सक्दैन अहिलेको अवस्था
15: अहिलेको अवस्थामा हेर्नुहोस् जस्तै प्राङ्गारिक मलहरू भन्नु विभिन्न मलहरूको नाम भन्नुभयो तिनीहरूमा यो नाइट्रोजनको मात्रा एकदम थोरै हुन्छन् 1.5% टू पोइन्ट फाइभ पर्सेन्टसम्म हुन्छन् त्यसो गरी अरू त हुन्छन् नै जस्तै डीएपी पोटास यिनीहरू पनि के भन्छ फस्फोरस पोटासको मात्रा पनि कम हुन्छन् बोट बिरुवालाई जति चाहिएको हो बोट बिरुवालाई मानव न एक केजी चाहिएको हो तिनीहरूले कति दिन्छन् ग्राममा दिन्छन् कम भएपछि बोट बिरुवाको जुन किसिमले वृद्धि विकास र जुन किसिमले उत्पादन हुनुपर्ने हो उत्पादक हुनुपर्ने हो त्यो हुँदैन त्यो घट्न जान्छन् ग्रीन रेभोल्युसनको मुख्य आधार नै त्यही हो रासायनिक मल र भेराइटी त्यो दुईवटा
18: मिलाएर
15: प्रयोग हुँदाखेरि ग्रीन रेभोल्युसन
18: माटो बिगार्छ भन्छ नि त फेरि
15: माटोको स्थान सन्तुलित मात्रामा इन्टिग्रेटेड न्युट्रिएन्ट म्यानेजमेन्ट भन्ने हामी गर्छौं होइन सन्तुलित मात्रामा डीएपी युरिया पोटास त्यसै गरी प्राङ्गारिक मल हाल्यो भने माटो बिगार्दैन माटोलाई झन् सस्टेनेबल बनाएर राख्छन् हामीले डीएपी युरिया पोटास मात्र भन्दैनौ सँगसँगै प्राङ्गारिक मल पनि भनेको हुन्छ पाँच डोका दस डोको राख्न हुन्छौं यसरी गर्यो भने समस्या हुँदैन तर किसानले के देखिएको छ भने एउटा मात्र के भन्छ रासायनिक मल हाल्ने प्राङ्गारिक मल नहाल्ने प्राङ्गारिक मल हालेन भने रासायनिक मल पनि त्यति जस्तो मात्रामा काम गर्नुपर्ने हो त्यस्तो किसिमले काम गर्दैन
18: भनेपछि रासायनिक मल पनि हाल्नु पर्यो प्राङ्गारिक मल मल पनि हाल्नु पर्यो
15: किनभने कार्बन जति मात्र अर्ग्यानिक म्याटर जति माटोमा हुन्छन् त्यति नै रासायनिक मल राम्रोसँग काम गर्छन् जसरी कार्बनको मात्रा घट्छन् अर्ग्यानिक म्याटरको मात्रा घट्छन् प्राङ्गारिक पदार्थको मात्रा चाहिँ यो माटोमा घट्छ त्यसपछि रासायनिक मलले पनि सोचे जस्तो काम गर्दैन
18: पछिल्लो समय चाहिँ रासायनिक मलको विकल्प बन्दै ढैँचा भनेर आउँछ कि अनि कतिपय माटो विज्ञहरूले चाहिँ ढैँचा प्रयोग गर्नु राम्रो पनि हो माटोलाई राम्रो गर्छ तर यो रासायनिक मलकै सट्टामा काम गर्ने सक्ने सम्भावना चाहिँ कतिको छ ढैँचाले
15: ढैँचाले के गर्छन् भने यहाँलाई विशेष गरी धान रोप्नुभन्दा पहिला अथवा जुनसुकै बाली लगाउनुभन्दा पहिला ढिचा लगाउने यो लामो समयदेखि
18: परम्परागत
15: अभ्यास हो यसले चाहिँ माटोमा प्राङ्गारिक पदार्थको मात्रा बढाउँछ होइन त्यसले गर्दा के हुन्छ भने पानी सुसेर राख्ने क्षमता माटोको बढ्छ है यो त्यसपछि जैविक किराहरू हुन्छन् बेनिफिसियल इन्सेक्ट भनौँ न मित्र जीवहरू हुन्छन् तिनीहरूको संख्या बढ्छन्
18: फाइदा
15: पुर्याउने बढ्छन् र ती जीवहरूले के गर्छन् भने नाइट्रोजन फस्फोरसहरूलाई बोट बिरुवालाई त्यो जीवहरूले फाइदा पुर्याउँछन् है सुसेर चाहिँ बोट बिरुवाको लागि उपयुक्त बनाउँछन् है त्यसै कारणले तिनीहरूको धेरै ठूलो फाइदा हो तर रासायनिक मलको विकल्प हुँदैन रासायनिक मलको मात्रा घटाइदिन्छन् यिनीहरूले तर विकल्प बन्न सक्दैन
19: यो कुराकानी सँगै आजको लागि हेलो मौसमको निर्धारित समय सकियो अर्को साता अर्को विषयका साथ उपस्थित हुनेछौ नमस्कार
6: संसदीय सीधा घटना में बाहरी घुसपैठ नुसंधान को निष्कर्ष निकालेको छ। गोली हामीलाई कारवाही को सिफारिश गरिएको छ भने विदेश मालपत्र नेपालीको उदार राहत तथा घरफुटी का लागि कार्यविधि तयार भएको छ। कुनै पनि सरकार में सहभागी नहुने अग्रगामी मोर्चा को घोषणा छ। कांग्रेस 15 महाधिवेशन निर्धारित मितिमै सम्पन्न गर्न विधान को प्रावधान निलम्बन गरेको छ भने तयारी औपचारिक शुरू भएको जनाएको छ। विदेशी चिकित्सकहरूको दर्ता प्रक्रिया तत्कालका लागि स्थगित गरिएको छ। संघीय सरकार मातहतका सबै कार्यालयमा 15-15 दिनमा तलब भुक्तानी हुने भएको छ। राष्ट्रिय गौरवका सिंचाई योजना समय सीमाभित्र सम्पन्न गर्ने कार्ययोजना समेत तयार गरिएको छ। र नेपालका ईपीएल संस्थापक अमीर अख्तरले इटालीमा टी टेन क्रिकेट लीग आयोजना गर्ने हुनुभएको छ। इटालीका 6 प्रमुख सरकार फ्रेन्चाइज टोलीले सहभागिता जनाउनेछन्। आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि भदौ 3 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला।

0: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
1: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक घर में शक्तिशाली 4 एंटीनामा वाइट कवरेज 5G स्ट्रेंथ लो लेटेंसी और फास्ट स्पीड सुबह अस्त्र को शक्ति बोके को 200 Mbps को इंटरनेट अब 3 महीना का लागी मात्र 33 रुपया में साथ में आई टीवी मात्र 250 प्रति महीना बुकिंग को लागी 9800100477 शर्त लागू हो रही है क्लासिक टेक छोयो कि छोयो CIN को साझा खबर अब नेपाली पात्रोमा
2: स्थानीय राष्ट्रीय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली FM तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न तिथि मिति तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन
1: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर सुन चाँदीको दर भाव मौसम सम्बन्धी सूचना र सार्वजनिक विधा बारेको जानकारी लिन पनि
2: नेपाली पात्रो अब तपाईँको मोबाइलमा
3: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङ लागि डिस होम इन्टरनेट अत्याधुनिक प्रविधिको मोबाइलमा पर्यटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको IPTV सेवा प्रदान गर्ने डिस होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिस होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिस होम एप
0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN
4: हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN

0: नमस्कार, कार्यक्रम पोषण संवादमा तपाईलाई हार्दिक स्वागत छ। म दीपक आचार्य
1: अनि म सन्तोष रावल।
0: कार्यक्रम पोषण संवाद देशभरिका सामुदायिक रेडियोहरूको छाता संगठन सामुदायिक रेडियो प्रसारक संघ अकोराबद्वारा संचालित सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरिका विभिन्न सामुदायिक रेडियोहरूबाट सुन्न सकिन्छ।
1: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल संघको सहकार्यमा सीआईएनले उत्पादन गरेको यस साप्ताहिक कार्यक्रममा हामी पोषणको अवस्थामा सुधारको चर्चा गर्छौं। भविष्यका कर्णधार बालबालिकालाई निरोगी र क्षमतावान बनाउन गर्नुपर्ने कार्यका बारेमा चर्चा परिचर्चा गर्दै र त्यसमा सरकारवाला बीचको समन्वय र सहकार्यको बारेमा कुराकानी गर्नेछौं।
0: कार्यक्रम पोषण संवादको आज 146 भाग प्रसारण गर्दैछौ। आजको कार्यक्रममा हामी पोषणको अवस्थालाई सुदृढ बनाउन स्थानीय सरकारको भूमिका कस्तो हुनुपर्दछ भन्ने बारेमा छलफल गर्नेछौ।
1: नेपालमा बाल पोषण सुधार र समग्र पोषण अवस्थालाई सुदृढ बनाउन स्थानीय सरकारको भूमिका सबैभन्दा अग्रपंक्तिमा र महत्वपूर्ण हुन्छ। संहिताको कार्यान्वयनसँगै स्थानीय सरकारलाई स्वास्थ्य, शिक्षा र स्थानीय विकासका थुप्रै अधिकारहरू प्रत्यायोजित गरिएको छ। बाल पोषण सुधार र समग्र पोषणका लागि स्थानीय सरकारले गरिरहेका कामहरू र उनीहरूको भूमिकालाई निम्नानुसार वर्गीकरण गर्न सकिन्छ। गर्भावस्थादेखि बच्चा दुई वर्षको हुँदासम्मको आमा र शिशुलाई लक्षित गरी पोषण भत्ता, स्वास्थ्य जाँच र अण्डा तथा पौष्टिक आहार वितरण लगायतका कामहरू स्थानीय सरकारले गरिरहेका छन्। महोत्तरी लगायतका मध्य प्रदेशमा स्थानीय सरकार र संघ संस्थाहरूले गरेका कार्यका बारेमा रेडियो रूद्राक्ष महोत्तरीबाट उपासना तिवारीको रिपोर्ट।
2: बाल बालिकाको स्वस्थ भविष्यका लागि राम्रो पोषण अत्यन्त आवश्यक हुन्छ। बच्चाले पर्याप्त र पोषिलो खाना पाएन भने उसको शारीरिक तथा मानसिक विकासमा असर पर्न सक्छ। बाल बालिकालाई स्वस्थ बनाउनमा परिवार सँगै स्थानीय सरकार र स्थानीय संघ संस्थाको पनि उत्तिकै महत्वपूर्ण भूमिका हुन्छ। हाम्रो गाउँ समुदायमा बाल बालिकाको पोषण सुधारका लागि स्थानीय तहले स्वास्थ्य कर्मी मार्फत बाल बालिकाको नियमित वृद्धि अनुगमनका साथ गर्भवती महिला र आमाहरूलाई गर्भ अवस्थादेखि नै पोषणयुक्त खाना, स्तनपान, बाल बालिकाको खानपान बारे जानकारी दिने काम गरिरहेका हुन्छन्। बच्चा जन्मिएपछि पहिला 6 महिनासम्म आमाको दूध मात्र खुवाउनु र 6 महिनापछि आमाको दूध सँगै विभिन्न प्रकारका पोसिला खाने कुरा खुवाउनु अत्यन्त महत्वपूर्ण हुन्छ बारे बताउँदै हुनुहुन्छ मटिहानी नगरपालिका महोत्तरीका स्वास्थ्य संयोजक पवन कुमार मण्डल।
3: नमस्कार, म पवन कुमार मण्डल मटिहानी नगरपालिकाको स्वास्थ्यका प्रमुख। हाम्रो मटिहानी नगरपालिकामा बाल पोषण सम्बन्धी हामीले सर्वप्रथम मासिक वृद्धि अनुगमन गर्ने गर्छौ। जन्मेदेखि लिएर 24 महिना भित्रका नानीहरूलाई वृद्धि अनुगमन गर्छौ। वृद्धिको अनुगमनको अर्थ के हो भने हामीले उक्त बाल बालिकाहरूलाई पहिले सर्वप्रथम तौल लिन्छौ कि कति केजी छ। त्यसपछि हामीले त्यो बाल बालिकाको पाखुराको नाप लिन्छौ। हाम्रो मुवा खेप भन्छ, मुवा खेपबाट हामीले पाखुराको नापमा परेको छ अर्थात् पहेलो कार्डमा चाहिँ पहेलो रङमा देखिन्छ। त्यस्तो बच्चाको आदतलाई हामीले परामर्श दिने गर्छौ। साथसाथै हामीले बाल बिटा भन्ने आउँछ, त्यो बाल बिटा हामीले खुवाउनलाई उहाँलाई सल्लाह दिन्छौ र साथसाथै उहाँलाई खाना खुवाउनको लागि परामर्श दिन्छौ। 6 महिना भित्रको बच्चा छ भने स्तनपानको बारेमा हामीले परामर्श दिन्छौ। 6 महिना भन्दा माथिको बच्चा छ भने खानाको बारेमा परामर्श, त्यसपछि रोगबाट बचाउने काम गर्छ र त्यस्तै खालको
2: संस्थाहरूको पनि महत्वपूर्ण योगदान हुन्छ। यस्ता संस्थाहरूले समुदायमा बाल पोषण सम्बन्धी जनचेतना कार्यक्रम गर्ने, अभिभावकहरूलाई जानकारी दिने, सरसफाई र स्वस्थ खानपानका विषयमा अभियान चलाउने जस्ता कामहरू गरिरहेका हुन्छन् बारे बताउँदै हुनुहुन्छ बागमती सेवा समाजका शशी वर्मा।
4: नमस्कार, म शशी वर्मा, म अहिले बागमती सेवा समाज नेपालमा आबद्ध छु र अहिले म पोषण कार्यक्रम हेर्छु। हाम्रो संस्थाबाट विशेष नेपाल सरकारको नीति जुन चलिरहेको छ बहुक्षेत्रीय पोषण योजना 3 पर आधारित उहाँहरूलाई हामीले सपोर्ट गराउँछौ। यो गर्नलाई चाहिँ हामीले महोत्तरी जिल्लामा चाहिँ हामीले चाहिँ सेलेक्टेड पालिकाहरूमा चाहिँ पालिकाहरूसँग समन्वय गरेर 1000 दिनका आमाहरूलाई जुन हामीले टार्गेट गरेका छौँ त्यसलाई चाहिँ हामीले बहुक्षेत्रीय पोषण योजनालाई कसरी अगाडि बढाउने र समुदायमा

0: wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
1: Where do we begin?
0: With international news you can trust, BBC News.
1: Journeys into the heart of global events.
0: And voices from around the globe.
2: The whole region is in the grip of a severe water crisis. And I am here to find out why.
0: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
3: हाम्रो सरकारको लागि चाहे त्यो काठमाडौँको बासिन्दा होस् चाहे त्यो पाल्पाको होस् चाहे त्यो सुदूरपश्चिमको होस् सबैलाई बराबर रोजगार दिनुपर्छ त्यो अनुसारको कार्यक्रम ल्याउनुपर्छ
4: धेरै धेरै धन्यवाद तपाईँलाई
3: थ्याङ्क यू सो मच
4: उहाँ हुनुहुन्थ्यो काठमाडौँको बाग बजारमा बस्दै स्नातकोत्तर अध्ययन गरिरहनु भएकी संज्ञा बस्याल हामी कार्यक्रम देश परदेशमा छौं आज हामी युवासँग रोजगारी उद्यमशीलता सिप सरकारी नीति र भविष्यका सम्भावना बारे अनुभव सुनिरहेका छौं अब सोलुखुम्बुको नेचा सल्यान गाउँपालिकाका प्रवीण बास्तोलाको अनुभव सुनौ उहाँ स्नातक तहको अध्ययन पूरा गरी लोकसेवाको तयारी गरिरहनु भएको छ
5: नमस्कार हस् धन्यवाद नमस्कार काठमाडौँ पक्कै पनि अब उच्च शिक्षा सँगसँगै उज्जवल भविष्यको खोजी माग्नुभयो युवा हुनुहुन्छ त्यो सोच जस्तो थियो त्यस अनुसारको नियम तान्नु कतिको छ
6: अलिक सहज चाहिँ छैन हाम्रो जुन युवा अवस्था र स्नातक तहसम्मको अध्ययन स्नातकोत्तर तहसम्मको अध्ययन गरिसक्दा पनि श्रम बजारमा प्रवेश गर्दा चाहिँ अलिक अनिश्चित अवस्था देखिन्छ मान्छेले चाहिँ अब आफ्नो योग्यता अनुसारको काम पनि नपाउने काम पाइहाले पनि राम्रो सेवा सुविधा नपाउने उचित पारिश्रमिक नपाउने स्थिति छ र एक किसिमले भन्यो भने काम त पाइन्छ तर त्यसले चाहिँ जीवनयापन गर्नकै लागि भरो पर्ने जस्तो अवस्था छ एकातिर अर्कोतिर चाहिँ स्किल म्यान पावरहरू बाहिरिएको बाहिरिए जस्तो अवस्था पनि देखिन्छ अलिकति कस्तो तालमेल नमिलेको जस्तो देखिन्छ समग्रमा भन्दाखेरि
5: तालमेलकै कुरा गर्दाखेरि जस्तै अब युवाहरूको धेरै गुनासो के सुनिन्छ भने हामी स्नातक गरौँ स्नातकोत्तर गरौँ तर हाम्रो गढे अनुसारको हाम्रो पढाइ अनुसारको पारिश्रमिक भएको होइन त्यही अनुसारको रोजगार अवसर हाम्रो पाएनौँ भन्ने युवाहरूको कुरो छ अब त्यही ठाउँमा रोजगारदाताहरूको चाहिँ हाम्रो जस्तो खोजेका हौँ त्यस्तो स्किल्ड अथवा अनुभवी व्यक्तिहरू पाउनु गाह्रो छ भन्ने उहाँहरूको कुरो छ र अर्को ठाउँमा चाहिँ अवसर चाहिँ प्रशस्तै छ भन्ने उहाँको त्यो भनाइ आउँछ कुरा आउँछ अर्कोतर्फ हेर्दाखेरि तपाईँको जुन भनौँ यो जलवायुको कामहरू गर्दाखेरि जति पनि अब तपाईँको उदाहरण दिँदाखेरि भारतबाट श्रमिकहरू बोलाएर गराउनु पर्ने छ होइन यो तपाईँको सलुन क्षेत्रहरूमा पनि बाहिरका साथीहरू आएर काम गरिरहनु भएको छ तर नेपालीहरूलाई चाहिँ एउटा लाज लाग्छ भन्ने एउटा त्यो भाष्य पनि समाजमा कतै कतै छ तालमेल तपाईँले कुरा गर्दाखेरि तालमेल चाहिँ के हो कहाँनिर चाहिँ के समस्या उठेको
6: हजुर यो एकदमै राम्रो सन्दर्भ ल्याउनु भयो अब हाम्रो शिक्षा प्रणाली चाहिँ अलिकति व्यवहारिक भन्दा प्रयोगत्मक भन्दा सैद्धान्तिकमा अलिक बढी छ हामीले ब्याचलर पढ्दा मास्टर्स पढ्दा पनि खालि किताबी कुराहरूमा मात्र सीमित छौँ त्यसले हाम्रो व्यावहारिक जीवन मात्रै धेरै प्रभाव पारेको पाइँदैन अनि अर्को कुरा भनेको जस्तै हामीले सैद्धान्तिक कुरा चाहिँ पढ्छौँ तर त्यो कुराले हाम्रो जीवनमा व्यावहारिक जीवनमा उपयोग हुने खालको हाम्रो सिप विकासमा हाम्रो क्षमता विकासमा प्रभाव पार्ने खालको हाम्रो सिकाइ हुँदैन त्यो हुँदाखेरि तालमेल नमिल्ने पहिलो कुरा हो दोस्रो कुरा चाहिँ निजी क्षेत्रमा अथवा यहाँ चाहिँ अलिक लाभ सुविधाहरू राम्रो हुने ठाउँमा चाहिँ अलिक पहुँच प्रभावको पनि कुरा हुन्छ त्यहाँ चाहिँ अनि मनसुनको आधारमा चिन्जानको आधारमा चाहिँ प्राथमिकतामा राखिन्छ त्यहाँ अलिकति मेरिट ग्रेसिस शून्य हुन्छ अनि अर्को कुरा भनेको अब मान्छेको चेतना कस्तो छ भनेदेखि सामान्य काम नगर्ने काम गर्दा पनि अब चाहिँ समाजले के भन्ने हो कि भनेर सङ्कोच मान्ने स्थिति छ यो सबै कुराहरूलाई सुधार गर्नको लागि चाहिँ हाम्रो मानसिकतामा परिवर्तन ल्याउनु पर्यो होइन अनि शिक्षा प्रणालीमा पनि अलिकति सुधार गर्नुपर्छ अब विद्यालय तहबाटै विश्वविद्यालय तहसम्मको शिक्षा प्रणालीमा चाहिँ अलिक व्यावहारिक पक्षहरूलाई कसरी जोड्ने त्यसमा अलिक चासो राख्नु पर्यो अनि सैद्धान्तिक पाठ्यक्रमहरूभन्दा पनि व्यावहारिक प्रयोगत्मक व्यावसायिक शिक्षासँग जोड्ने खालका र टेक्निकल विषयहरूलाई अलिकति प्राथमिकतामा राख्ने हो सकभर अब मान्छेलाई इन्टरप्रेनरसिप कसरी बनाउने अथवा उद्यमशीलतासँग कसरी जोड्ने भन्ने नै राज्यको नीति शिक्षा प्रणाली त्यतातर्फ केन्द्रित हुनुपर्छ अहिलेको चाहिँ कस्तो छ भने हामी पढ्छौँ पढिसकेपछि हामीले जागिर पाउनुपर्छ जागिर खाने हो भन्ने मानसिकताले गुज्रिन्छ उत्पादनसँग जोडिँदैन रोजगारी खोज्छ त्यो अवस्थामा चाहिँ अर्थतन्त्र पनि अब सानो अर्थतन्त्र भएको मुलुकको लागि धेरै अवसरहरू रोजगारीहरू सिर्जना गर्न अलिक चुनौती नै हुन्छ. त्यसको लागि चाहिँ सरकारको नीति एक ढङ्गले भन्ने हो भने उद्यमशीलता प्रवर्धन गर्ने खालको स्टार्टअप प्रोग्रामहरू पछिल्लो समय त सुरुवात पनि भएछन्, त्यसलाई निरन्तर गर्नु पर्यो. शिक्षा प्रणालीलाई समसामयिक बनाउनु पर्यो, स्किल म्यान पावरहरूको चाहिँ प्रमोट गर्नु पर्यो, या डाटा सेन्टरहरू बनाउने, एआई पार्कहरू बनाउने, अहिले नयाँ कन्सेप्टहरू त आइरहेको छ, त्यसलाई अलिक विस्तार गर्नु पर्यो कुराहरूमा ध्यान दिनुपर्छ जस्तो लाग्छ.
5: अर्को पाटो हेर्दाखेरि साक्ष्य अभाव हो अथवा मान्छेहरूमा अथवा युवाहरूमा चाहिँ असन्तुष्टिको तह चाहिँ अलिकति बढेको हो.
6: असन्तुष्टि पनि छ स्वाभाविक रूपमा, यो शासकीय सन्दर्भमा असन्तुष्टि हो. मान्छेले साधारण कुरा पनि सही ढङ्गले पाइराखेको छैन, अनि आक्रोश बढेको छ, निराशा बढेको छ, हुने काम पनि चाहिँ प्रक्रियाले मनिएको छ, त्यो पनि जोडिन्छ, रोजगारीको अवस्था पनि जोडिन्छ. अहिले हेर्नुभयो भने मान्छेले आधारभूत शिक्षा त पाउँछ तर प्रभावकारी शिक्षा पाएको छैन, अनि स्वास्थ्य अवस्था पनि अलिक जटिल नै छ, अनि दैनिक उपभोग्य वस्तुहरूमा पहुँच पुग्नको लागि पनि अलिक गाह्रै छ. त्यो अवस्थाले असन्तोष बढेकै हो, असन्तुष्टि बढेकै हो. त्यसलाई एड्रेस गर्न चाहिँ सकिन्छ, फेरि व्यवस्थापन गर्ने हो, सेवा वितरणमा व्यवस्थापन गर्ने हो. राज्यको पोलिसी नै अलिकति सही ढङ्गबाट आउनुपर्छ उसको लागि चाहिँ.
5: हुन त अब धेरैले आश गरेको सरकार छ होइन, अब त्यो चुनाव अगाडि जति भाषा प्रतिबद्धता उहाँहरूले गर्नुभएको थियो, अब 557 लाखलाई चाहिँ रोजगारी दिने भन्ने कुराहरू उहाँहरूले बताइरहँदाखेरि अहिले चार महिनाको हुन त अब 4 महिनामै ठ्याक्कै मूल्याङ्कन गर्नुपर्ने होइन, तर भन्छन् मान्छेहरूले हुन बिरुवाको चिल्लोपात कस्तो हुन्छ भन्ने कुरा त्यसैबाट थाहा हुन्छ भन्ने कुराहरू पनि सुनिन्छ. अहिलेको 4 महिनासम्म हेर्दाखेरि जुन रोजगारी अथवा उद्यमशीलताको क्षेत्रमा जे प्रतिबद्धताहरू गरेको थियो सरकारले, त्यसलाई चाहिँ कसरी मूल्याङ्कन गर्नु?
6: राष्ट्रिय स्वतन्त्र पार्टीले चुनाव अगाडिको वार्तापत्रमा हामी 5 वर्षको अवधिमा 12 लाख रोजगारी सिर्जना गर्छौँ, नयाँ रोजगारी सिर्जना गर्छौँ भनेको छ. र त्यो रोजगारीका प्राथमिकताका क्षेत्रहरूमा एआईलाई जोड्ने, अनि त्यस्तो सूचना प्रविधिलाई, सिपमूलक उद्योग प्रवर्धनलाई जोड्ने भनेको छ. तर अब यो 4 महिनाको अवधि समीक्षा गर्नको लागि उचित अवधि त होइन, तर यो सरकारको गति हेर्दाखेरि त्यति रोजगारी सिर्जना हुन्छ जस्तो मलाई विश्वास छैन, किनभने 5 वर्षको अवधिमा 12 लाख रोजगारी सिर्जना गर्न, औषध वार्षिक रूपमा चाहिँ औषध वार्षिक लगभग 2 लाख रोजगारी, 2.5 लाख रोजगारी सिर्जना गर्नुपर्छ. उद्योग धन्दा सञ्चालन गर्न सकेको छैन, ऋण उद्योगहरूको चाहिँ त्यो प्रक्रिया अगाडि बढो भनिएको छ, तर त्यसको लागि चाहिँ स्रोत सुनिश्चित भएको छैन. सार्वजनिक संस्थानहरू घाटामा गइराखेका छन्, घाटा पूर्ति गर्ने के कसरी हो त्यो सरकारको कार्ययोजना छैन, अनि कच्चा पदार्थ पनि हामी बाहिरबाट आयात गर्नुपर्छ, काममार पनि बाहिरबाट आयात गर्नुपर्छ. उद्योग व्यवसाय सञ्चालन गरेर पनि फेरि हामी घाटामै जाने उद्योग किन सञ्चालन गर्दैछौँ? प्राइभेट सेक्टरले गरेको काम त यहाँ चाहिँ विश्वसनीय भएको छैन भने सरकारले नै अब उद्योग धन्दामा अगाडि बढ्दाखेरि प्रभावकारी रूपमा हुन्छ जस्तो मलाई लाग्यो. र अर्को भनेको अब पूर्वाधार निर्माण गर्नु, सूचना प्रविधिको क्षेत्रमा रोजगारी सिर्जना गर्नको लागि डिजिटल इन्फ्रास्ट्रक्चरहरू ल्याउनु पर्यो, हाम्रो टेक्नोलोजी नयाँ ल्याउनु पर्यो, बहुस्तरीय खालका विश्वस्तरीय खालका प्रविधिहरूलाई भित्राउनु पर्छ. त्यसको लागि त अब पोलिसी बनाउन पनि टाइम लाग्ला, अनि त्यसको लागि अलिकति होमवर्क पनि गर्नु पर्ला. त्यति सहज छ जस्तो मलाई लाग्दैन. सरकारले राम्ररी काम गर्दाखेरि केही रोजगारी चाहिँ सिर्जना होला, 2-4 लाख रोजगारी सिर्जना होला 5 वर्षको अवधिमा. त्यो बाचा पत्रमा भएअनुसारले 12 लाख रोजगारी सिर्जना हुन्छ भन्ने विश्वास लाग्दैन.
5: फेरि अब पालिकाहरूले पनि त्यत्रो रोजगारी प्रवर्धन गर्नु, उद्यमशीलता बढाउने भनेर विभिन्न कार्यक्रमहरू तालिमहरू पनि ल्याइरहेका छन्, प्रधानमन्त्री रोजगार कार्यक्रम पनि त्यस अन्तर्गत छ. महानगरपालिकालाई अब सायद अर्को हप्तादेखि यो सिट मेला सुरु गर्ने होला, 1,000, 2,000, 3,000 रोजगारी दिन्छौँ भनेर 3 वर्षको चरण भएको हेर्दाखेरि त धमाधम सरकारले त ठुलो उपलब्धि हासिल गर्ने तरिकाले गरेको जस्तो तरिकाले देखिन्छ.
6: यो कस्तो छ भने राज्यको पोलिसी कस्तो छ भने पहिलेदेखि परम्परागत पोलिसी अहिलेको पनि पोलिसी त्यस्तै हो, निरन्तरता पुरानैमा निरन्तरता जस्तो मलाई लाग्छ. हामी डिस्ट्रिब्युटिभमा होइन रिडिस्ट्रिब्युटिभमा जानुपर्ने थियो, हामीले चाहिँ वितरण गर्छौँ तर पुनरुत्थान गर्नतिर लागेनौँ. राज्यको नीतिले चाहिँ सशक्तिकरणतर्फ लागेन क्या, कसैलाई पैसा दिँदैन, त्यसको जीवनस्तर बदलिन सक्छ तर त्यसको चाहिँ समृद्धितर्फको यात्रा नहुन सक्छ, तर मान्छेलाई चाहिँ जीवन स्तर बदलने साथै विकासतर्फ अगाडि बढाउनको लागि चाहिँ यो राज्यको स्रोत पहिचान गर्नुपर्छ। प्रधानमन्त्री रोजगार कार्यक्रम, कृषि आधुनिकीकरण परियोजना, यिनीहरूमा अब अर्धदक्ष श्रमिकहरू छन्, कामदारहरू छन्, मासिक अथवा त्रैमासिक रूपमा उनीहरूले अलिकति आमदानी त गर्छन् तर उनीहरू सिप सिक्न सकेनन्। फेरि त्यो एउटा चुनौती छ हाम्रो राज्यको लगानी, करोडौं अरबौं रूपियाँ लगानी गर्दाखेरि हामी सिप सिकाउनतिर किन केन्द्रित भएको छैनौं? हाम्रो नीतिको कमजोरी हो, संरचनाको कमजोरी हो, त्यो विषयमा अलिकति चिन्तन गर्नुपर्छ र कार्यक्रमहरू तय गर्दाखेरि चाहिँ त्यो प्रोडक्टिभ होस्। भोलिको दिनमा राज्यले तीन महिनाको पैसा दिइसकेपछि अर्को तीन महिनाको लागि अथवा अर्को एक वर्षको लागि चाहिँ उसले काम गरेर खाने बाटो बनाउन सकोस्। त्यो तीन महिना काम दिने अनि तीनै महिनामा त्यो पैसा सकिएपछि फेरि चौथो महिनाबाट बेरोजगार हुनुपर्ने स्थिति चाहिँ नबनोस्। ती कार्यक्रमहरू चाहिँ अहिले त्यतातर्फ छन्, त्यसलाई अलिकति पुनरावलोकन रिजर्भेसन गर्नु जरुरी छ जस्तो लाग्छ।
5: अन्तिममा सरकारलाई सुझाव दिनुपर्दाखेरि के भन्नुहुन्छ?
6: सरकारलाई सुझाव दिँदाखेरि अब सरकारले पहिलो कुरा भनेको सुशासन सुशासन सुशासन भनेको छ। प्रधानमन्त्री सरकारका मन्त्रीहरूले त्यो कुरालाई प्राथमिकतामा राख्नुभएको छ भनेर सुनिन्छ। तर अब यो चाहिँ कस्तो भने हुकुम प्रमाङ्गी सिस्टमबाट अथवा आफ्नो व्यक्तिको आदेशलाई चाहिँ महत्व दिने, कानूनलाई नै नाथ खुवाउने गरी, व्यक्तिको आदेश कानून सराउने गरी, जसरी जुन प्रकारले विधि नियम पद्धति मिसेर निर्णयहरू गर्न लाग्यो त्यसले चाहिँ हाम्रो शासकीय व्यवस्थामा अलिकति गलत सन्देश दिन्छ जस्तो मलाई लाग्छ। पहिला हामी नीतिगत कमजोरीहरूलाई सुधार गर्नतिर लाग्नु पर्यो। सरकारको धारणा राख्दाखेरि, सरकारले आफ्नो नीति निर्माण गर्दाखेरि सबै पक्षलाई समेट्नु पर्यो, बौद्धिक जगतलाई समेट्नु पर्यो, सरकारवाला आम मान्छेलाई सहभागिता गराउनु पर्यो र अब समय सान्दर्भिक नीति तर्जमा गर्नुपर्छ। अनि सुशासन प्रबन्धन गर्नको लागि चाहिँ आफैबाट शुरू गर्नु पर्यो, पारदर्शी ट्रान्सपेरेन्ट हुनु पर्यो, कार्यशैली एकाउन्टेबल हुनु पर्यो नागरिकप्रति। प्रधानमन्त्री संसद छोडेर हिँड्नु भएको छ, त्यति उचित हुँदैन होइन। मन्त्रीहरूले, प्रधानमन्त्रीले संसदप्रति नागरिकप्रति उत्तरदायित्व बहन गर्नु पर्यो र काम गर्छु भनेर मात्र हुँदैन, काम कुन तरिकाबाट गरियो भन्ने विश्वास पनि दिलाउनु पर्यो। अहिले चार महिनाको अवधिमा शासकीय सुधारका सय कामभित्र जमाती एनदेखि लिएर अरू आधारभूत कुराहरूमा हामी चाहिँ सुधार गर्छौँ भन्नुभएको थियो, तर सय दिन कटिसक्दा पनि त्यसको आधारभूत प्रक्रिया पनि अगाडि बढेको छैन। सबभन्दा पहिलो कुरा त हाम्रो संहिता कार्यान्वयनका लागि आवश्यक नीतिहरू बनाउनु पर्यो। संहिता कार्यान्वयन, संविधान कार्यान्वयनको 10 वर्षसम्म पनि आधारभूत ऐनहरू भनेर निजामती प्रहरी शिक्षक विधेयकहरू जस्ता कानुनी कुराहरू भएको छैन, वित्तीय संहिता कार्यान्वयनमा गएको छैन, प्रशासनिक संहिता कार्यान्वयनमा गएको छैन र राज्यको पुनर्संरचना गर्दाखेरि हामीले जुन कल्पना गरेका छौँ त्यसले सार्थकता पाएको छैन। संहितालाई सबल बनाउनतर्फ र संविधानलाई सफल कार्यान्वयन गराउनतर्फ सरकारले कदम चाल्नुपर्छ।
4: उहाँ हुनुहुन्थ्यो सोलुखुम्बुको नेचा सल्यान गाउँपालिकाका प्रवीण बास्तोला। हामी कार्यक्रम देश परदेशमा छौं। आज हामी युवासँग रोजगारी, उद्यमशीलता, सिप, सरकारी नीति र भविष्यका सम्भावना बारे अनुभव सुनिरहेका छौं। अब इटहरी घर भई हाल काठमाडौँको बागबजार बस्दै स्नातक अध्ययन गरिरहेकी सान्वी देउजाको अनुभव सुनौ। नमस्ते, स्वागत छ।
7: धन्यवाद।
4: काठमाडौँ आउनु भएको कति वर्षमा?
7: काठमाडौँ आएको भयो लगभग 3.5 वर्ष जति।
4: भनेपछि विशेष गरेर उच्च शिक्षाको लागि तपाईँ काठमाडौँ आउनुभयो, सँगसँगै अवसरहरू पनि त्यसकै लागि भनेर अलिकति बुझाउनु होइन?
7: हजुर, अवसर त हाम्रो ठाउँमा विराटनगरमा भन्दा कम्पेरेटिभली काठमाडौँमा नै धेरै हुन्छ। नयाँ ठाउँमा नयाँ कुराहरू सिकिन्छ, नयाँ ठाउँमा भन्ने एक्सपिरियन्स गेन गर्न आएको।
4: त्यो एउटा विद्यार्थी भइसकेपछि एउटा चरण हुँदो रहेछ, अब 12 वर्षसम्म त माध्यमिक पढ्नु भन्छ अहिले सरकारले होइन, त्यो चरण पार गरिसकेपछि विद्यार्थीहरूका आकांक्षाहरू पनि बढ्दै जाँदो रहेछन्, जसमा चाहिँ आफूले पढ्दै पनि रोजगारी र सँगसँगै आय आर्जन पनि गर भन्ने सोच हुँदो रहेछ। यसलाई चाहिँ तपाईँले कसरी पहुँचाउनुहुन्छ?
7: त्यो त एकदम राम्रो विषय हो जस्तो लाग्छ। अब पढ्दै गर्दाखेरि आफूले कमाएको पैसाले आफैलाई पुर्याउन सक्यो भने चाहिँ राम्रो हुन्छ भन्ने सोच आउँछ होइन। ठुलो हुँदै गएपछि घरमा माग्नु नपरोस्, आफूले पनि केही सिक्योस्, प्लस प्र्याक्टिकल नलेज पनि गेन होस् भन्ने हुन्छ काम गर्दै गर्दाखेरि। तर त्यो अनुसारको काम चाहिँ आफूले पढे अनुसारको काम चाहिँ अलिक पाइँदैन।
4: तालमेल मिल्दैन रहेछ कि के हुँदो रहेछ?
7: हजुर, तालमेल मिल्दैन। अब आफ्नो कोर्सको पढाइ यति हुन्छ तर आफूले पढेको अनुसारको काम नै पाइँदैन।
4: कतिपयले त तपाईँको यो होइन पढेकै प्रोफेसन नै लाग्नुपर्छ भन्ने पनि होइन, आफूले काम जिम्मा गरे पनि हुन्छ, पैसा कमाउनु त हो भन्ने कुराहरू पनि गर्छन् नि।
7: आफूले पढेकोमा काम पायो भने चाहिँ त्यो चाहिँ अझै राम्रो हुन्छ नि त. आफूले पढेको कुराहरू प्र्याक्टिकल लाइफमा युज गर्न सकिन्छ. आफूले पढेको कुराहरू प्र्याक्टिकल लाइफमा युज भयो भने त त्यो त अझै बेटर हुन्छ, राम्रोसँग काम गर्न सकिन्छ भन्ने कुरा हो. अरूमा काम गर्दा पनि खासै फरक पर्दैन, एक्सपिरियन्स त हुन्छ, तर आफूले पढेको फिल्डमै काम गर्न सक्यो भने चाहिँ आफूले अझै बेटर गर्न सकिन्छ जस्तो लाग्छ.
5: सजिलो, आफ्नो इच्छाको कुरा पनि भयो अनि त्यही क्षेत्रमा आफू लाग्दाखेरि अझै बढी सजिलो हुन्छ भन्ने कुराहरू पनि जोडियो. तपाईँले जे पढिरहनु भएको छ अहिले होइन, त्यसमा भोलि गएर म यसमा लाग्छु अथवा भविष्य छ भने चाहिँ कतिको भनौँ ग्यारेन्टी टाइपको चाहिँ फिल हुन्छ?
7: अब त्यो ग्यारेन्टी चाहिँ लिन सकिँदैन, त्यो ग्यारेन्टी छैन मसँग. आफूले पढेको फिल्डमा अनि जागिर पाउँछु, रोजगारी हुन्छु भन्ने ग्यारेन्टी छैन. किनभने अब देशमा त्यस्तो रोजगारी छैन नि त, रोजगार छैन. अब ब्याचलर्स मास्टर्स एन्ड यस गर्नुभएकोहरूले पनि कन्सल्टेन्सीमा रिसेप्सनको काम गरिराख्नु भएको हुन्छ 12-13 हजारमा. झन् त्यो के भन्नु, अब अहिलेको देशको अवस्था हेर्दा आफूले पढेको विषयमा त्यही फिल्डमै काम पाउँछु भन्ने चाहिँ ग्यारेन्टी लिन सक्दिनँ.
5: त्यसमा पनि विद्यार्थीहरूले होइन जागिर दिने मान्छेहरूले पनि अब अनुभव चाहिँ हुँदैन. विद्यार्थीहरू ब्याचलर स्नातक अथवा स्नातकोत्तर पास गरेर आइसकेपछि ठुलो ठुलो स्यालेरीको आशा गर्नुहुन्छ, त्यसरी त पुर्याउन सकिँदैन भन्ने भन्नुहुन्छ नि. अनि हुन्छ, विद्यार्थीहरूले चाहिँ तल्लो लेभलबाटै स्ट्रगल गर्नुपर्छ भन्ने चाहिँ उहाँहरूको भनाइ छ.
7: त्यो त हाम्रो एजुकेसन सिस्टमै फल्ट छ जस्तो लाग्छ, किनभने हाम्रो प्र्याक्टिकल नलेजै हुँदैन. थ्योरिटिकल मात्र पढाइ भइरहेको हुन्छ अनि हाम्रो स्नातक अथवा स्नातकोत्तर सकुन्जेलसम्म हामीसँग थ्योरी नलेज मात्र हुन्छ, टेक्स्ट बुकको नलेज मात्र हुन्छ. अनि प्र्याक्टिकल नलेज नभइसकेपछि ब्याचलर्स अथवा मास्टर्स सक्ने बित्तिकै त्यो आफूले पढेको फिल्डमा चाहिँ काम पाउनै सकिँदैन र बेसिकबाटै सुरु गर्नुपर्छ. त्यो चाहिँ एजुकेसन सिस्टमकै फल्ट हो जस्तो लाग्छ.
5: त्यसको विकल्प पनि मान्छेले वैदेशिक रोजगार पनि हेर्छन्, अब आफूले मिहिनेत गरेर पढेको छ त्यो अनुसारको काम पाइँदैन. अनि होइन अब यस्तो सरकारलाई पनि दोष थियो, इन्भाइरोमेन्टलाई वातावरणलाई पनि दोष थियो, अब केही गरेर सिक्न नसकेपछि विदेश जान्छु भन्छन्. तपाईँको पनि सोचाइ त्यस्तै त्यस्तै हो अथवा वैदेशिक रोजगारले चाहिँ तपाईँले विकल्पमा हेर्नु भएको छ कि छैन?
7: अब विदेश जान इच्छुक मान्छेहरूलाई त विदेश नजाऊ भनेर सरकारले पनि भन्न सक्दैन, हामीले पनि भन्नु हुँदैन होइन. आफ्नो इच्छाको कुरा हो, तर सकेसम्म चाहिँ आफ्नै देशमा केही गरौँ भन्ने कुरा हो. म आफू पर्सनली चाहिँ व्यक्तिगत रूपमा चाहिँ नेपालमै केही गर्छु अथवा केही बिजनेस अथवा स्टार्टअपै भए पनि अथवा लोकसेवा नै पास गरेर पनि नेपालमै बस्छु भन्ने सोच छ मेरो आफ्नो चाहिँ.
5: जस्तो सुख दुःख जे भए पनि अवसर आफूले खोज्ने हो, आफूले मेहनत नगरेसम्म आफ्नो भविष्य उज्जवल हुँदैन भन्ने चाहिँ तपाईँको भने.
7: हजुर, आफूले गर्नु पर्यो, केही न केही स्टेप चाहिँ लिनु पर्यो. अब त्यो स्टेप फेल भयो भने सरकारले केही राम्रो नीति ल्याउला भन्ने आशा छ. अब त्यो स्टेप फेल भयो भने बाहिर जाने सोच त्यति बेला होला, अहिलेसम्म चाहिँ छैन.
5: धेरैले आशा गरेको सरकार छ, यो सरकारको जुन अथवा वाचा प्रतिबद्धता छ यसको सार्थकता पाउन पाउँदैन?
7: अब 35 वर्षमा केही गरेनन् भन्ने प्रश्न उठिरहेको छ अहिलेको सिनारीमा होइन. 35 वर्षमा केही गरेनन् तिमीहरूको सरकारले, हाम्रो किन दोष लाउँछौ भन्छन्. तर पहिलाको हेरी चाहिँ पहिलाभन्दा केही न केही एकैचोटि धेरै स्टेप लिन नसके पनि केही न केही नयाँ पाइला चाहिँ खुर्किएर राम्रै पाइला चाल्दैछ जस्तो लाग्छ मलाई चाहिँ.
5: सकारात्मकै
7: छु, भर्खर 4 महिना त भयो अब अनि केही न केही राम्रो गर्दैछ. अब धेरै एकैचोटि ठुलो आशा त राख्नु हुँदैन नि त, निराशा हुन्छ. अब बिस्तारै यत्रो समय बिग्रेको देशलाई अब बनाउन त केही टाइम लागिहाल्छ, 4-5 महिनामै ठुलो कुरा त एक्सपेक्ट गर्न सकिँदैन नि त. अब बिस्तारो नयाँ खुड्किला लिँदैछ, अभियसली त्यसलाई अब सानो त के अरे स्थानीय त प्रदेश तहहरू पनि त अब त्यो पनि परिवर्तन हुनु पर्यो, त्यहाँको मान्छेहरू पनि परिवर्तन हुनु पर्यो. अब ब्युरोक्रेसीमा नै हेर्नुहुन्छ भने पनि पुरानै मान्छेहरू हुनुहुन्छ, त्यहाँको पनि मान्छेहरू बिस्तारै परिवर्तन हुन्छन्, सोच परिवर्तन हुन्छ होइन. त्यही भएर चेन्ज हुन चाहिँ एकैचोटि चेन्ज एक्कासी आउँदैन क्या, बिस्तारै परिवर्तन हुन्छ. अहिले नयाँ सरकारले बिस्तारै खुल्किँदा चाहँदैछ, उहाँहरूलाई गाह्रो भइरहेको छ किनभने उहाँहरू त अब प्रतिनिधि तहमा मात्र हुनुहुन्छ नि त, त्यही भएर गाह्रो भइरहेको छ. अब बिस्तारै नयाँ खुल्किँदा चाल्नुहुँदैछ, राम्रै हुन्छ जस्तो लाग्छ.
5: त्यो जति पनि वैदेशिक रोजगारमा जाने युवाहरूको संख्या छ, दर छ होइन, अब त्यसलाई रोक्नको लागि सरकारलाई के सुझाव दिनुहुन्छ?
7: अब सरकारले अब विद्यार्थीलाई लोन लिन सकिन्छ कि स्टार्टअपको लागि होइन, एजुकेसन सिस्टममा नै अलिकति प्र्याक्टिकल नलेज बढाउन सकिन्छ कि थोरै अब थ्योरिटिकल भन्दा पनि अलिकति प्र्याक्टिकल, ताकि विद्यार्थीहरूलाई प्लेसमेन्ट दिन सकिन्छ कि पढाइ सकिने बित्तिकै प्लेसमेन्ट दिन सकिन्छ कि, त्यो कुराहरूमा ध्यान दिनुपर्छ जस्तो लाग्छ. अनि अहिले हाम्रो के भन्नु अब सार्वजनिक संस्थानहरू कति बन्द छैन, बन्द छ होइन त्यहाँ पनि अब यहाँनिर विद्यार्थीहरूलाई त्यहाँनिर प्लेसमेन्ट दियो भने पनि अझै बेटर हुन्थ्यो त्यो सञ्चालनहरू गरेर अब त्यही हो सानो सानो कुरादेखि पाइला चाल्नुपर्छ अब स्टार्टअपहरू भयो नयाँ आइडियाहरू अब ट्रेनिङहरू अब त्यस्तै त्यस्तै सानो सानो कुरादेखि नै चेन्ज ल्याइदिए अझै बेटर हुन्थ्यो भन्ने हो. थ्याङ्क यू.
4: उहाँ हुनुहुन्थ्यो इटहरी घर भई काठमाडौँको बागबजारमा बस्दै स्नातक अध्ययन गरिरहेकी सान्वी देउजा. कार्यक्रम देश परदेशमा हामी आज युवासँग रोजगारी उद्यमशीलता सिप सरकारी नीति र भविष्यका सम्भावना बारे अनुभव सुनिरहेका छौ. अरू युवाहरूको अनुभव सुन्न बाँकी नै छ. उज्यालो सुन्दै गर्नुहोला.
8: मेरो कपडा प्याकिङ गरिदिउँ त सामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्दैन.
9: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सिएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि. नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ. क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरे पनि उपचार गरिन्छ. सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ.
8: यस्तो सुविधा रहेछ. म अब क्यान्सर उपचार गराउन सिएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु. क्यान्सर विरुद्ध आन्सरको किरण सिएमसी क्यान्सर इन्स्टिच्युट.
10: फोन 0 54 494 3333 4 93 555.

0: परदेशमा छौं। आज हामी युवाहरूसँग रोजगारी, उद्यमशीलता, सिप, सरकारी नीति र भविष्यका सम्भावना बारे अनुभव सुनिरहेका छौं। अब काठमाडौँको बानेश्वर बस्दै स्नातक पढिरहेकी सल्यानकी वन्दना डिकेको अनुभव सुनौं।
1: नमस्ते, स्वागत छ तपाईँलाई।
2: हजुर, धन्यवाद।
1: अनि विद्यार्थी भएर काठमाडौँमा बसेको मान्छे होइन, बाहिरबाट आउनुभयो, बाहिर जिल्लाबाट, कतिको सहज छ काठमाडौँमा बस्नु पढ्नु विद्यार्थी भएर?
2: एकदम गाह्रो छ नि म्यानेज गर्नु त। अब पहिलो कुरा त काठमाडौँमा केही मिल्दैन नि त, हाम्रो उतादेखि ठाउँदेखिको ल्याङ्ग्वेजदेखि लगेर यताको एकदम गाह्रो नै छ भनौँ। विद्यार्थी लाइफ, रुम रेन्ट खोज्नुदेखि सब कुरा आफूले नै म्यानेज गर्नुपर्छ होइन, अनि त्यही माथि पढाइलाई नै कन्टिन्यू दिने अनि अरू कुराहरू म्यानेज गर्न एकदम प्रेसर नै भनौँ न, प्रेसर नै छ।
1: पढाइ सँगसँगै अरू पेसा व्यवसाय रोजगारी केही जोडिनु भएको छैन?
2: लोकसेवा चाहिँ
1: सरकारी कर्मचारी हुने भन्ने सोच छ
2: हजुर, त्यसैको लागि लोकसेवा चाहिँ
1: गर्दैछु। एउटा त उच्च शिक्षा भइहाल्यो काठमाडौँ आइसकेपछि, त्यसलाई निरन्तरता दिनु नै पर्यो, त्यो सँगसँगै रोजगारीलाई चाहिँ कसरी हेर्नुहुन्छ तपाईँ?
2: रोजगारी त हुनै पर्छ अब आफ्नो लाइफमा, मेन त अब हाम्रो लाइफ एउटा जीविकोपार्जन गर्नको लागि होइन, हुनै पर्छ भन्छु म चाहिँ, महत्वपूर्ण नै छ। झन् स्टुडेन्टहरूको लागि त अब काठमाडौँमा यति धेरै महँगी छ नि त, त्यसको लागि आफ्नो खर्चको लागि यताउताको लागि चाहिँ हुनै पर्छ। यो लेभलसम्म पढ्दाखेरि नै, यो लेभलसम्म आइपुग्दा चाहिँ रोजगारी एकदम आवश्यक छ भन्छु।
1: अलिकति घरभित्रको कुरा गरौँ है, तपाईँ अहिले डिपेन्डेन्ट हुनुहुन्छ परिवारमा?
2: हजुर, परिवारमै डिपेन्डेन्ट छु म, कुनै जब केही गरिरहेको छैन, त्यसैले फुल्ली मेरो जुन खर्चहरू यताउता हुन्छ नि परिवारले नै बेहोर्नु भएको छ।
1: अब कमाईको पाटो चाहिँ कहिलेदेखि सुरु गर्नुहुन्छ अथवा के छ?
2: अब मैले लोकसेवा गर्दैछु नि त, अब त्यही भएर अहिले चाहिँ यो फुल्ली एमा नै फोकस गरेर अलिक पछि चाहिँ जब इक्जामहरू यताउता दिइसकेपछि यो क्लियर नै गर्ने सोच छ अहिले चाहिँ, उसमा जबमा भन्दा पनि पढाइले नै फोकस गरौँ भन्ने छ।
1: हुन त तपाईँलाई लोकसेवाको धेरै धेरै शुभकामना, नाम निस्कियोस् नै होइन, त्यो बाहेक अरू भनौँ अरू विकल्पका रूपमा अरू के हेरिरहनु भएको छ पेसा व्यवसाय रोजगारीमा?
2: अहिले चाहिँ इन्टर्न, अब यही जर्नालिजममा नै इन्टर्नसिप गरौँ भनिसकेको छु। मैले पहिला नि एक दुई हप्ताको लागि चाहिँ इन्टर्न गरेको थिएँ, तर मलाई त्यसमा त्यति धेरै ठिक लागेन त्यो इन्टर्न, आफूले सोचेको जस्तो लागेन होइन, अनि त्यही भएर चाहिँ छोडेको इन्टर्न।
1: धेरै युवाहरूको गुनासो सुनिन्छ, नेपालमा अवसर छैन भन्ने कुराहरू सुनिन्छ, कतिपयले त प्रायः अब उच्च शिक्षा अध्ययन सँगसँगै राम्रो भविष्यको खोजी गर्दा वैदेशिक रोजगारीमा जाने, त्यहाँ राम्रो कमाइ हुन्छ भन्ने कुराहरू पनि गरेको सुनिन्छ। त्यो रोजगारीको पाटोमा हेर्दाखेरि नेपालमा तपाईँलाई चाहिँ नेपालमा अवसर छ जस्तो लाग्छ कि कस्तो लाग्छ?
2: अवसर छ पनि छैन पनि कस्तो भनेपछि, अब यहाँ पढेको मान्छेहरूले जति आफ्नो योग्यता हुन्छ नि त्यो अनुसार मान्छेहरूले काम पनि पाएको हुँदैन। अब मास्टर्सहरू गरेको यताउता गरेको मान्छेहरू पनि कति धेरै बेरोजगार हुन्छ नि त। अब हाम्रो ठाउँमा पनि एकजना दाईले, इन्जिनियरिङ गरेको दाई पनि यत्तिकै बसिरहनु भएको थियो कि घरमा, यत्तिकै केही काम नगरेर नै बसेर, केही कामै नपाएको भनौँ न, आफूलाई सुहाउँदो टाइपको काम केही नपाएर उहाँ बसिरहनु भएको थियो। त्यसैले अब बिस्तारै मलाई के लाग्छ भने, अब यो कलेज लाइफदेखि नै स्किलहरू सिक्यौँ भने, हामीले यदि स्किलहरू फर्स्ट इयरदेखि नै सिक्दै गयौँ भने चाहिँ, यदि स्किल सिक्यो भने चाहिँ त्यो मान्छेले जब पाउन त्यति धेरै गाह्रो जस्तो लाग्दैन, यदि मान्छेहरू सेल्फ स्किल छ भनेपछि। तर छैन भनेपछि, अब फोर्थ इयरसम्म केही नगरेर नै बसे यताउता छ भने चाहिँ जब पाइँदैन। र अर्को कुरा, आफ्नो त्यो जुन क्वालिटी छ नि त्यो अनुसार पनि मान्छेले काम पाइरहेको हुँदैन कि। अब मास्टर्स गरेको मान्छेले 10-15 हजारको जबमा काठमाडौँमा सर्भाइभ गर्नु त एकदम गाह्रो हुन्छ नि त होइन, त्यो कसरी मान्छेले आफ्नो डेली खर्च नै गर्न सक्दैन। महँगाई यति छ होइन काठमाडौँमा, अब दुधको नै पैसा हेरौँ न, लिटरको प्रति लिटरको हेऱ्यो भने हामीले 80-90 अझ कति धेरै महँगो हुन्छ। एउटा ठाउँदेखि अर्को ठाउँमा नै जाँदाखेरि नै कति फरक फरक छ कि, अलिक गाडी भाडादेखि लगेर हरेक कुराको पेमेन्ट, रेन्टमा बस्यो भने बत्तीदेखि लगेर पानी, बिजुली, वाइफाई हरेक कुराको छ नि त। अब यो मात्र नहेर, रुरल एरियामा पनि हामीले हेऱ्यौँ भने पनि त्यहाँ त एजुकेसन सिस्टम नै फर्स्ट कुरा छ कि, अब कस्तो वर्स टाइपको छ। अब यही स्कुलमा पनि हेरौँ न हामी, अब रत्नराज्यमा पनि मलाई के लाग्छ भने, यहाँको स्टुडेन्टहरू जुन जर्नालिजम गराउनु भएको छ नि, यसमा पनि हामीले प्र्याक्टिकल भन्दा पनि थ्योरिटिकल नलेज मात्रै भयो क्या। प्र्याक्टिकली पनि कमसेकम हामीलाई सिकाइरहेको बेला ल इन्टर्न अलिअलि प्र्याक्टिकली वे पनि गरिदिएको भए, इन्टर्नसिप के फर्स्ट इयरदेखि नै यही कलेजमा पनि थोरै केही सरहरूले होइन यो सिर्जना अलिकति त्यो टाइपको इन्भाइरोमेन्ट क्रिएट गरिदिएको भए सायद मान्छेहरूले पाउँ त्यस्तो लाग्छ। अनि अर्को चाहिँ मान्छेहरू अलिक महत्वकांक्षी भएर पनि बाहिरको देशमा के अलिकति अट्र्याक्सन भए, अब फेरि हामी त्यो सबैलाई महत्वकांक्षी भन्न पनि सक्दैनौँ। हामी उसको कुरा गऱ्यौँ भने खाडी मुलुकमा त अब के महत्वकांक्षी भएर जान्छ भनौँ न, बेसी मेरो आफ्नो जस्तै

0: आफ्नो लाइफ मात्रै सर्भाइभ गर्नुको लागि त जान्छ होइन खाडी मुलुकमा, तर युरोपतिर जानेहरूको चाहिँ अलिकति बढी महत्वाकांक्षी भएर अलिकति राम्रो लाइफ हामीले बेटर लाइफ स्टाइलको लागि नै जान्छौँ जस्तो लाग्छ मलाई यो के उसमा युरोपतिर कन्ट्रीमा चाहिँ।
1: भनेपछि जर्नलिजम गर्दाखेरि सरहरूले फोर थ्योरी अफ प्रेसलाई पढाउनु भयो, तर न्युज कसरी लेख्ने, त्यसलाई डिटेलिङ कसरी गर्ने, फिचर स्टोरी कसरी लेख्ने भन्ने कुराहरूको व्यवहारिक ज्ञान चाहिँ फिल्डमा गएर कसरी काम गर्ने त्यो कम आयो भन्नु खोज्नुभयो।
0: मैले के भनेको भने पढ्नु त पढ्यो हामीले, यस्तो न्युज लेख्ने यस्तो यस्तो यस्तो गर्ने भनेर पढ्यो होइन, तर टिचरहरूले पनि फिल्डिङ हो फिल्ड फिल्ड वर्क चाहिँ हाम्रो केही पनि भएन जस्तो लाग्यो है मलाई चाहिँ लाग्यो होइन भएन नै भनौँ न हुनु पर्ने। अनि सरहरूले पनि अब हाम्रो फोर्थ इयरमा त तिमीहरूलाई यदि कुनैलाई काम गर्नु इच्छा छ भनेपछि हुन्छ नि त तिमीहरूले मलाई भन अनि यस्तो यस्तो भन्नुहुन्छ, तर त्यो पनि मलाई के लाग्छ भने फर्स्ट इयरदेखि नै अलिकति प्र्याक्टिकल्ली पनि अलिकति पुस गरिदिएको भए टिचरहरूले होइन यसरी पुस गरिदिएको भए जुन इन्टर्नसिप बाहिर गएर गर्नुपर्छ नि त्यो कलेजमा पनि त्यस्तो टाइपको इन्भाइरोमेन्ट भएको भए अलिकति स्टुडेन्टहरूलाई हुन्छ नि त अब आफू चाहिँ खोज्नु पर्यो त्यो त छँदैछ होइन आफू त सेल्फ त खोज्नै पर्यो त्यो बोर्डले नै गरिदियोस् भन्ने त सोच राख्नु हुँदैन, तर त्यही पनि कलेजमा नै फर्स्ट इयरदेखि नै अलिकति सरले पुस फ्याक्टरको वेमा एउटा इन्भाइरोमेन्ट क्रिएट गरिदिएको भए चाहिँ अलिकति हुन्थे
1: त्यो चाहिँ अलिकति एउटा स्नातक गरिरहेको विद्यार्थी भनौँ अथवा स्नातक अथवा स्नातकोत्तर ग्रेजुएट भइसकेपछि त्यो विद्यार्थीले चाहिँ कति आवश्यकता राख्छ होइन रोजगारी के अरे रोजगारी बजारमा आफ्नो पारिश्रमिकको कति अनुसारको ज्याला हुनुपर्छ अथवा इन्कम हुनुपर्छ उसको।
0: अब हेर्नु यो अपेक्षाको कुरा राख्यो भने अब हाम्रो यस्तो ब्याचलर मास्टर्स यस्तो गरेको यतिसम्म पढाएपछि होइन हाम्रो फिल्मलाई पनि एक्सपेक्टेसन हुन्छ कि छोराछोरीले केही गरिदियोस् राम्रै कमाओस् उनीहरूको बेटर लाइफ स्टाइल होस् भन्ने हुन्छ होइन, तर यस्तो ब्याचलर गरेकोलाई त हुनु पर्यो क्या अलिकति आफ्नो जो सेभिङ प्लस उनीहरूले जे कुरामा पनि आफ्नो सेल्फ डिपेन्डेन्ट भन्ने टाइपको चाहिँ हुनु पर्यो। अब काठमाडौँमा हेऱ्यो भने त ब्याचलर गरेको यताउता जे गरेको पनि त्यही 10,000, 8,000, 12,000 यस्तो यस्तै दिइरहेको हुन्छ क्या त्यो इयरको 8 घन्टा काम गरे पनि अब लेबर एक्टले चाहिँ भनेको छ नि त ठ्याक्क पुगेको छ नि त यति पैसा हुनु पर्यो भने त्यो पनि कम नै दिइरहेको हुन्छ कि अब हामीसँग अप्सन नै हुँदैन होइन आफ्नो सर्भाइभ गर्नुको लागि पनि त्यो एक्सेप्ट नै गर्नुपर्छ कि काम गरेर पनि हामी अब बिहान 8 बजेदेखि कुनैमा त बिहान 8 बजेदेखि 8 बजीसम्म बेलुका 8 बजीसम्म काम गरे पनि त्यति पैसामा हामी जेस म्यानेज गर्नै पर्ने हुन्छ कि न त त्योभन्दा त हाम्रोसँग विकल्पै छैन हामीलाई रोजगार दिन। त्यसैले म चाहिँ के भन्छ त्यो ब्याचलर यताउता अलिकति गरिसकेको स्टुडेन्टहरूले चाहिँ जे पनि उनीहरूको क्वालिफिकेसन अनुसार यतिसम्म पढेको मान्छेलाई त हुनु पर्यो स्यालेरी त्यही भएर 25+ अब त्यो हुँदा त्यतिकै हुनै पर्छ जस्तो लाग्छ।
1: एउटा समस्या रहेछ क्या तपाईँले भन्नुभयो हामीले प्र्याक्टिकल्ली एक्सपिरियन्स गर्न पाएको हुँदैनौँ भन्नुभयो होइन, तर अफिसरमा चाहिँ एक्सपिरियन्स मान्छे खोज्छ अब फेरि होइन काम गर्ने अपर्च्युनिटी नदिसकेपछि त कसरी एक्सपिरियन्स आउँछ भन्ने बाटो पनि हुनसक्छ। अब त्यो सबैतिर चाहिँ अलिकति समस्या हुँदो रहेछ किनकि कलेजमा चाहिँ प्र्याक्टिकल नलेज छैन होइन, तपाईँको माथि अर्गनाइजेसनमा तपाईँहरू त्यो मिडिया हाउसहरूमा जानुभयो भने स्किल खोज्दो रहेछ अनि त्यो कम स्किल भएको मान्छेलाई थोरै थोरै तलब दिँदो रहेछ, बढी स्किल भएको मान्छेहरूलाई अलिक धेरै तलब दिँदो रहेछ, अब कसरी मिलाउने यो तालमेललाई?
0: अब फर्स्टमा त सुन्नु न फर्स्टमा चाहिँ इन्टर्नसिप गर्दाखेरि अझ कुनै कुनैमा चाहिँ भेट दिन्छ कुनैमा त दिँदैन होइन, तर त्यही भने नि मैले फर्स्ट इयरदेखि नै अलिकति प्र्याक्टिकल्ली पनि दिनु पर्यो कि त्यो थियोटिकल्ली भन्दा पनि प्र्याक्टिकल्ली पनि दिनु पर्यो। फर्स्ट इयर होइन सुरुमा एजुकेसन सिस्टममा नै हेर्दाखेरि हामीले अलिकति यो पढाइ चाहिँ हाम्रो त्यो घोकल्ते मात्रै भएर पनि स्किल बेस्ड चाहिँ हुनु पर्यो कि अब हामीले साइन्सहरू यताउता पढ्दाखेरि पनि एक्सप्लेन गर्दा पनि जस्तै व्हाइट बोर्ड मात्रै लगाएर त्यो पिक्चर गराएर भन्दा पनि ल्याबमै गएर टेस्ट गर्नु पर्यो टाइपको हुनु पर्यो कि, अनि त्यसको कारणले गर्दाखेरि अलिकति मान्छेसँग पहिलेदेखि नै एक्सपिरियन्स भयो भने एक्सपिरियन्स खोज्ने मान्छेले पनि लैसँग रहेछ भनेर हुन्छ नि त। अब काम गर्ने मान्छेले पनि जब तपाईँसँग कुनै स्किल नै हुँदैन भने उसले पनि राख्दैन, उसलाई पनि अलि राम्रो मान्छे नै चाहिन्छ होइन, अनि खोज्छ काम खोज्छ फेरि 5-6 वर्षको एक्सपिरियन्स खोज्छ हामी फर्स्ट अब न्यू कमरहरू गइरहेको हुन्छ होइन उहाँ त हामीलाई थाहा नै हुँदैन त्यो कि आइडिया नै हुँदैन भन्दाखेरि फर्स्टमा नै त्यही भएर फर्स्टमा नै स्किल चाहिँ त्यो हाम्रो जुन लर्निङ फेजमै हुन्छ नि त्यहीदेखि नै डेभलप गराउनु पर्यो जस्तो लाग्छ मलाई।
1: थ्याङ्क यू सो मच।
0: थ्याङ्क यू।
2: उहाँ हुनुहुन्थ्यो सल्यानकी वन्दना दिके। कार्यक्रम देश परदेशमा आज हामी युवासँग रोजगारी उद्यमशीलता सिप सरकारी नीति र भविष्यका सम्भावना बारे अनुभव सुनिरहेका छौ। अब सुदूरपश्चिमको बाजुरा घर भएका
3: and voices from around the globe, the whole region. Island is in the grip of a severe water crisis, and I am here to find out what.
4: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app. Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
5: Where do we begin?
4: With international news you can trust, BBC News.
5: Journeys into the heart of global events.
4: And voices from around the globe.
3: The whole region is in the grip of a severe water crisis, and I am here to find out what.
4: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
1: चरणमा पनि हुन्छ र त्यसमा चाहिँ पढाइ सँगसँगै अलिकति आय आर्जन भन्दै हुन्थ्यो भन्ने चाहिँ उहाँहरूको चाहना हुन्छ भन्नेको धेरैको चाहिँ कुराहरू यस्तो सुनिन्छ. यो पाटोलाई चाहिँ तपाईँको जीवनसँग जोडेर हेर्दाखेरि कसरी हेर्नुहुन्छ यो आय आर्जन सँगसँगै पढाइ?
6: यो पाटोलाई चाहिँ हेर्नुपर्दा हो यस यस यही नै एउटा मुख्य समस्या भएर चाहिँ अहिले अब धेरै युवाहरू चाहिँ विदेश पनि पलायन भयो है. अनि अब यसमा चाहिँ केही कमजोरी सरकारको पनि छ, केही कमजोरी अब स्वयं हाम्रो व्यवस्थाको पनि छ क्या. अब यसमा अनि केही कसो चाहिँ कस्तो हुँदाखेरि धेरैको अब चाहना पनि हुन्छ, कसैको चाहिँ म बाहिरै गएर पढौँ, बाहिरको जीवन पनि यापन गर्न पाऊँ भन्ने पनि हुन्छ. अब यो चिज सबैलाई जोडेर हेर्नुपर्दाखेरि चाहिँ अब अहिलेको केसमा खासमा सबैले पाउनुपर्ने त त्यही नै हो, किनकि एउटा अब ब्याचलर लेभल पढ्ने भइसकेपछि उसले चाहिँ आफ्नो खर्च चाहिँ आफै उठाउन सकोस् भन्ने चिज हो. अब त्यसको लागि चाहिँ के गर्न सकिन्छ भन्दाखेरि चाहिँ पहिलो कुरा त व्यावहारिक ज्ञान नै चाहियो फर्स्टमा चाहिँ. अनि त्यसपछि दोस्रो भनेको चाहिँ सरकारले पनि केही कदम लिनु पर्यो, जस्तो कि अब विभिन्न सेक्टरमा विभिन्न विषयहरू पढ्ने मान्छेहरू पनि छन्, त्यसको लागि चाहिँ इन्टर्नसिपको व्यवस्था गरिदिनु पर्यो होइन. अनि त्यसपछि गएर कलेजमै गएर प्रोग्रामहरू गरिदिनु पर्यो, कार्यक्रम गरेर यसरी यसरी आयोजन हुन सक्छ, यसरी चाहिँ आत्मनिर्भर हुन सकिन्छ होइन. यो यो पेसा गर्दाखेरि तपाईँहरूले पढे अनुसार यो यो अवसरहरू चाहिँ छ, मन्त्रालयमा यस्तो छ, बाहिर सेक्टरमा यस्तो छ भनेर सबैले सरकारले पनि केही कदम गरिदियो भने अनि केही चाहिँ अनि आफूले पनि इनिसिएटिभ चाहिँ लिनुपर्छ, त्यो सबै गर्यो भने यो समस्याको समाधान चाहिँ हुन्छ जस्तो लाग्छ मलाई. रोजगारी पाउने जोसँग चाहिँ स्किल छ उसले चाहिँ आफ्नो सही मूल्याङ्कन पाउँदैन त्यो स्किलको, अनि सही पारिश्रमिक पनि पाउँदैन, त्यही भएर उसले चाहिँ काम गर्न चाहँदैन. किनकि उसले अब दिनको छदेखि आठ घन्टा दिएर जम्मा जम्मी उसलाई चाहिँ आउने जाने भाडा मात्रै हुन्छ भने त्यो मान्छेले काम गर्ने कुरो भएन. उसले अब उसको चाहिँ बेकारमा त्यो टाइम मात्रै खेर जाने भयो, एउटा त्यो भयो. अनि अर्को पाटो भनेको चाहिँ अब रोजगारदाताले चाहिँ होइन रोजगार चाहिँ सबै छ, अब स्किल चाहिँ छैन भन्ने कुरा, त्यो त कस्तो भन्दाखेरि धेरैले चाहिँ के खोज्छन् भन्दाखेरि एक्सपिरियन्स खोज्छन् क्या, अनुभव खोज्छन्. जस्तै कोही मान्छेले चाहिँ कुनै चाहिँ सिक्यो भने उसले काम गर्ने अवसर पाए पो अनुभव बटुल्दछ, अब सिधा सिधा अनुभव आउने कुरो त हुँदैन, त्यसमा पनि इफेक्ट गर्छ. अनि अर्को भनेको अब सिपको कुरा त त्यही हो, जस्तै हाम्रो यो एजुकेसन सिस्टम छ जति पनि त्यसमा चाहिँ सिपयुक्त एजुकेसन सिस्टम चाहिँ छैन, टोटल्ली के छ भन्दाखेरि थ्योरी बेस छ, थ्योरीमा चाहिँ आधारित हो नि, थ्योरीमा यसो हो भने थ्योरीमा सबै चिज जानेको छ हामीले, तर व्यवहारिक उसमा चाहिँ गर्नु पर्यो भने त्यो चिज हामीलाई आउँदैन, किनकि हामीले सुनेको भरमा गर्न सकिँदैन. सुन्नु र अनि गर्नुमा धेरै डिफ्रेन्स हुन्छ. अब त्यही चिजले गर्दाखेरि चाहिँ धेरै डोमिनेटिङ पाटो चाहिँ मलाई लाग्छ अहिलेको उसमा चाहिँ यो सिप भएर पनि उचित मूल्याङ्कन नपाउनु चाहिँ एकदमै ठुलो डोमिनेटिङ पाटो जस्तो लाग्छ. किनकि कसैसँग कुनै सिप छ भने त्यसको सही मूल्याङ्कन पाउनुपर्छ, सही पारिश्रमिक पाउनुपर्छ, अनि त्यो राइट पर्सन अनि राइट प्लेस भन्छ नि, हो त्यो चिज चाहिँ हाम्रोमा धेरै डोमिनेटिङ छ जस्तो लाग्छ मलाई.
1: तपाईँ स्नातक गरिरहँदाखेरि तपाईँ जुन विषयमा पढिरहनु भएको छ र आफू ग्रेजुएट भइसकेपछि उत्रिनु भइसकेपछि त्यही क्षेत्रमा आफूले रोजगारी पाउने र तपाईँले सोचे अनुसारको पारिश्रमिक पाउने चाहिँ कतिको सम्भावना देख्नुहुन्छ?
6: अब यसमा सम्भावना अहिले अब सरस्वती हेर्नुपर्दाखेरि अहिलेको यो जति पनि परिस्थिति छ यसमा त पाउने सम्भावना एकदमै लो छ. अब एउटा मात्रै अलिअलि राज्यले तोके अनुसारको चाहिँ पारिश्रमिक पाउने भनेको सरकारी सेवामा गएर हो. अब त्यसको लागि पनि एकदम हाई कम्पिटिसन छ एउटा कुरा त, अर्को कुरा भनेको प्रोसेस एकदमै लामो छ क्या. अब त्यत्रो बेरसम्म जस्तै कोही मान्छे चाहिँ एकदम दूर दराजबाट आउने मान्छेले अब त्यत्रो समय त खाली यतिकै बस्नु पनि चाहँदैन होइन, उसलाई पनि आफू पनि बाँच्नु पर्यो, घर परिवार होला होइन, उसको अब दैनिक जीवनमा पनि के भन्छ अरे त्यो एक्सपेन्सेसहरू सबै चाहियो, त्यो सबै चिज धान्न पनि गाह्रो हुन्छ. अनि अर्को कुरा भनेको चाहिँ अब अहिले त्यस्तो अहिलेसम्म चाहिँ त्यस्तो छैन, अब अहिले अब नयाँ सरकार आएको छ होइन, नयाँ सरकारसँग धेरै आशाहरू पनि जोडिएको छ. अब त्यो आशाहरू चाहिँ कतिको पूर्ण हुन्छन्, अब कतिको चाहिँ सफल असफल हुन्छ, अब त्यो समयले देखाउला. अब समय अनुसार जाम के हुन्छ अहिलेसम्म चाहिँ त्यस्तो उचित पारिश्रमिक नै पाउँछु अनि मैले काम गरेको के अरे यो पढेको सेक्टरमा चाहिँ काम पाउँछु भन्ने त्यस्तो पूर्ण रूपमा विश्वस्त चाहिँ म छैन
1: सरकारको पाटो पनि जोड्नुभयो ठ्याक्कै के भनियो भने जति पनि युवाहरू अब हुनु त टियुकै तथ्याङ्क हेर्ने भने अघिल्लो दीक्षान्त समारोहमा सायद 17,000 विद्यार्थीहरू दीक्षित हुनुभयो हाम्रो त्यो रङ्गशालामा होइन मैले विज्ञहरूलाई सोधेको थिएँ सबैजनाले रोजगारी पाउनुहुन्छ त नेपालमा भन्ने सोधेको थिएँ पाउनुहुन्न 50% भन्दा बिलो 50%ले पनि रोजगारी पाउनुहुन्न भन्ने कुराहरू गर्नुभएको थियो उहाँहरूले त्यो अवस्था हुन नदिनुको लागि के हुनुपर्छ होला जस्तो लाग्छ तपाईँलाई चाहिँ
6: त्यो अवस्था नहुन दिनको लागि चाहिँ त्यसमा चाहिँ मुख्य दुई तिनवटा पोइन्ट चाहिँ भन्छु यसमा सबभन्दा पहिला के भन्दाखेरि जति पनि सरकारी निकायहरू छन् त्यसमा कति धेरै रिक्त पदहरू छन् क्या जो चाहिँ सरकारी निकायले नै लुकाएर राख्छ किनकि उसको आफ्नो मान्छे भर्ती गराउनलाई होइन आफ्नो स्वार्थ पूर्ति गराउनलाई आफ्नो काम निकाल्नलाई चाहिँ त्यो चिजहरू राखेको हुन्छ त्यसमा चाहिँ विशेष ध्यान दिनु पर्यो फर्स्ट भनेको अनि सेकेन्ड भनेको चाहिँ जति पनि प्राइभेट सेक्टरहरू छन् प्राइभेट सेक्टरहरूमा पनि यस्तो यस्तो पोस्टको लागि चाहिँ यति यति पारिश्रमिक हुनुपर्छ भनेर रेगुलेट गर्ने एउटा बरु संस्था नै खडा गरिदिएर भयो नि त्यो रेगुलेट चाहिँ गर्नुपर्छ अनि अर्को चिज भनेको चाहिँ जस्तै कुनै मान्छेले केही चिज पढ्यो भने चाहिँ यो चिजमा यस्तो यस्तो सम्भावना छ होइन कुनै व्यवसाय गर्नु भए पनि व्यवसाय गर्नेलाई चाहिँ हामी यति यतिसम्म चाहिँ इन्ट्रेस्ट रेट चाहिँ लो गरिदिन सक्छौँ मतलब इन्ट्रेस्ट रेटै नलिन सक्छौँ अनि सुरुको जस्तै कुनै मान्छेले कुनै विद्यार्थीले भर्खरै भर्खरै ग्रेजुएट भएको विद्यार्थीले चाहिँ व्यवसाय गर्छ भने त्यो व्यवसायलाई चाहिँ हामी 5 वर्षसम्म ट्याक्स फ्री गरिदिन्छौँ होइन ट्याक्स चाहिँ हामी लिँदैनौँ त्यसरी चाहिँ सरकारले चाहिँ कदमहरू चालेर प्रोत्साहन गर्यो भने अब अहिलेको जुन यो जति पनि बाहिर पलायन हुनेछ त्यसमा पनि केही रोक लाग्छ होला अब रोकिने टाइम त एभ्रिथिङले टाइम लिन्छ अब समय त सबैले मागि नै हाल्छ समय त चाहिन्छ नै तर बिस्तारै यो चिज चाहिँ प्रभावकारी हुँदै गयो भने चाहिँ यो सबै चिज चाहिँ रोकिन्छ भन्ने चाहिँ मलाई लाग्छ थ्याङ्क यू
2: उहाँ हुनुहुन्थ्यो सुदूरपश्चिमको बाजुरा घर भई अहिले भक्तपुर बस्दै स्नातक पढिरहेका उमेश पाण्डे कार्यक्रम देश परदेशमा आज हामी युवासँग रोजगारी उद्यमशीलता सिप सरकारी नीति र भविष्यका सम्भावना बारेको कुराकानी सुनिरहेका छौं अब सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका घर भई अहिले काठमाडौँको थमेलमा बस्दै स्नातक पढ़िरहेकी सुमिना राईको अनुभव सुनौ
1: तपाईँलाई पनि नमस्ते अनि स्वागत छ
7: धन्यवाद
1: युवा हुनुहुन्छ होइन डिपेन्डेन्ट हुनुहुन्छ कि आफै इन्डिपेन्डेन्ट हुनुहुन्छ
7: डिपेन्डेन्ट नै छु अहिलेलाई
1: कतिको खर्च हुन्छ महिनाभरि हिसाब किताब गर्नुहुन्छ राख्नुहुन्छ
7: खर्च त हुन्छ त्यत्रो धेरै होइन त्यही हो आफूलाई चाहिने ठाउँमा खर्च हुन्छ त्यत्रो धेरै हुँदैन त्यत्रो धेरै गर्ने एज के भन्छ त्यो इन्कम पनि हुँदैन त्यही भएर सीमित
1: कलेजमा इक्जाम फी भर्दाखेरि 7,000-8,000 रुपियाँ लाग्छ होला होइन अनि खाजा साजा खानु पर्यो साथीहरूसँग 100-150 रुपियाँ त्यो दिनकै खर्च हुन्छ होला
7: हामी रियरली मात्रै जान्छौँ त्यत्रो धेरै हामी जानेमा पारेनौँ कहिले
1: काहीँ काठमाडौँमा मम्मीको कुरा गर्दाखेरि मम्मी पनि धेरै नै छ होइन कतिको सजिलो अप्ठ्यारो छ
7: के भनौँ अब अलिकति इन्कम सोर्स भएको अलिकति राम्रो ब्याकग्राउन्ड भएकोहरूलाई त ठिकै छ होला तर नभएकोहरूलाई त गाह्रो नै छ नि होइन अब होइन अहिले नै छ नि ग्यासमा बस्नुपर्ने होइन अब तरकारी हरेक कुरामा गाह्रो नै छ अलिकति ब्याकग्राउन्ड अलिकति कमजोर भएको मान्छेहरूलाई त गाह्रै छ नि अलिकति स्ट्रङ भएकोहरूलाई पो सजिलो हुने
1: अनि युवा हुनुहुन्छ होइन धेरै युवाहरू त वैदेशिक रोजगारीमा पनि जाने गर्नु भएको छ तपाईँले अब कि त इङ्ग्लिसतिर कि त जर्नलिजमतिर पछि हुनसक्छ भन्ने सम्भावना देख्नु भएको छ त्यो बाहेक विदेश जाने सम्भावना देख्नु भएको छ कि छैन
7: अब यतिको यो प्र्याक्टिकल सब्जेक्ट होइन यतिको लिएपछि चाहिँ खासमा त्यही नजाऊँ भनेर नै खासमा यतातिर आएको हो होइन अब हेर्दै जाउँ अब गर्दै जाउँ अब के हुन्छ होइन अब हाम्रो माथिको नीतिहरू कस्तो भन्छ अब आफूमा चाहिँ एकदमै महत्वाकांक्षी हाई लेभलको लिएर मात्रै भएन होइन माथिबाट नै हुनु पर्यो अनुकूल हुनु पर्यो अब गर्दै जाउँ भएन भने अब
1: जस्तै अझै जान्छु म के भयो भने चाहिँ नजाने के भएन भने चाहिँ जाने
7: अफकोर्स अब यहीँ राम्रो भयो अब जस्तै मेरो जर्नलिजमै चाहिँ राम्रो भयो होइन मेरो क्यापेसिटी अनुसारको मेरो इन्कम भयो भने त म किन जाने हो र होइन अब यहाँ चाहिँ अब आफूले काम मात्रै बढी गर्नुपर्ने अब भने जस्तो इन्कम भएन अथवा आफ्नो हुन्छ नि जुन क्यापेसिटी अनुसारको भएन भने त अफकोर्स जानु नै पर्यो नि होइन त्यो त सबै नेपालीहरूको त्यो उहाँहरू यतिकै जानु भएन नि त यहाँ उहाँले भने जस्तो यतिकै डिग्रीहरूको होइन पिएचडीहरूको त्यो सर्टिफिकेट राखेर जानु बाध्य त हुनु भएको छैन होइन आफूले त्यो आफ्नो जुन उहाँले फोर्स गर्नुभएको छ त्यो अनुसारको यता इन्कम नपाउनु भएर त जान बाध्य हुँदा हो नि अब राम्रो भयो भने त यहीँ बस्ने हो अब भएन अब भयो भने त अप्सन रोज्नै पर्ने हुन्छ होला त्यसलाई फर्स्टमा त हाम्रो नीति थ्योरी बेस्ड भयो कि हाम्रो प्र्याक्टिकल बेस्ड भएन किनभने हामीलाई पढाइयोमा चाहिँ इभन यो हाम्रो कलेजमा पनि अब हामीलाई फर्स्ट इयरदेखि यहाँ थर्ड इयर आइसक्यौँ हामी होइन तीन वर्ष लस्ट भइसक्यो हामीलाई जर्नलिजम पढेपछि यहाँ कुनै प्र्याक्टिकल छैन कि हामीलाई थ्योरी मात्रै जस्ट बुकिस नलेज मात्रै हामीलाई त्यो बुकमा जे छ त्यो मात्रै पढाउनु भयो हामीलाई इभन त्यो अब कुनै रेडियोमा गएर एउटा सामान्य होइन सामान्य न्युज रिडिङ त्यो अहिले त हामी थर्ड इयरमा पुगिसकेलाई आउँदैन कि किनभने हामीलाई प्र्याक्टिकल गराउनु भएन नि त होइन त्यसरी ल्यायो हामीले बुकिस नलेज मात्रै ल्यायो अनि त्यो बुकहरूमा पनि के भन्छ त्यो लाइक अलिकति नराम्रो त्यो किसानहरू चाहिँ यस्तो त्यो बुकमा पनि त्यो स्तरको अनि त्यस्तो गेटअप बनाएर हामीलाई त्यसरी बिल्डअप गरायो कि हाम्रो माइन्ड नै अब किसान अथवा त्यो अलिकति लेबर भनौँ न लेबरहरूको चाहिँ गेटअप यस्तो हुँदो रहेछ अनि अलिकति लयर होइन डक्टर इन्जिनियरहरूको चाहिँ एकदमै राम्रो होइन एकदमै एट्र्याक्टिभ त्यो गर्दै ल्यायो अनि हामीलाई अब बच्चामै त्यसै गरी जसरी जे जे दियो त्यही अनुसार त हो किनभने अनि हामीलाई अब नेपालमा भन्नु पनि तपाईँले भन्नु के अरे भाँडा धुन अथवा त्यो झाडु पोछा लाउन हामीलाई लाज लाग्छ अब बाहिर आउट कन्ट्री गएपछि त्यहीँ चाहिँ त्यो एकदमै के भनौँ ठुलो होइन हो त्यसरी ल्यायो कि हामीलाई माथि हाम्रो त्यो शिक्षा प्रणालीमै हामीलाई त्यसो गराइयो कि लेबर अथवा त्यो उहाँहरूलाई एकदमै हजुर नराम्रो गेटअप एकदमै नराम्रो अब त्यसो भएपछि त बच्चाहरूको त हामीले त यो यस्तो रहेछ हामी चाहिँ डक्टर इन्जिनियरै गर्नु पर्दो रहेछ भन्ने त्यसरी ल्यायो कि हजुर
1: सरकारले त होइन प्रधानमन्त्री रोजगार कार्यक्रम ल्याएको छु भन्छ होइन काठमाडौँ महानगरपालिकाले पनि अब सिक्नेला अर्को सायद अर्को विकदेखि सुरु गर्छ होला अनि 2,000-3,000 रोजगारी दियो भन्छ होइन अनि यतिका रोजगारी दिएको छु भन्छ यतिका अवसरहरू दिएको छु भन्छ अनि खोइ त हामी युवाहरू त अवसरै छैन भन्छन् फेरि
7: अब त्यो चाहिँ हाम्रो नेपालमा चाहिँ के छ भन्दाखेरि माथि नीतिहरू बन्छ तर इम्प्लिमेन्टेसन छैन कि फेयर इम्प्लिमेन्टेसन छैन हामीले कति धेरै त्यहाँ हाम्रो धाराहरू संविधानहरूमा कति धेरै छ नि त्यो प्रपर इम्प्लिमेन्टेसन भएको छैन नि त्यही भएर हाम्रो चाहिँ छैन इम्प्लिमेन्टेसन नै छैन कि अब उहाँले त्यो प्रोग्राम ल्याउनुहुन्छ अब त्यहाँ पनि जानुहोला सर्टन मान्छेहरू जानुहोला अब त्यहाँ पनि आफ्नो हुन्छ नि हाम्रो नेपालमा त नेपोटिजम होइन आफ्नो नातेदार भाइ बहिनी होइन आफ्नो साइडको जो हुनुहुन्छ क्यापेबल होस् नहोस् होइन ताने छ होइन अब त्यहाँ त्यो हुँदा चाहिँ हामी त्यो क्यापेबल जो चाहिँ सक्षम हुनुहुन्छ त्यो लाइनमा जो चाहिँ सक्षम हुनुहुन्छ उहाँलाई चाहिँ त्यहाँ हायर गरिँदैन कि जो चाहिँ त्यहाँ आफ्नो दाई भाइ हुनुहुन्छ होइन रिश्तेदार उहाँहरूलाई चाहिँ लगेर राखिन्छ कि त्यो छ हाम्रो नेपालमा चाहिँ
1: अनि अहिलेको सरकारले त धेरैलाई आशा पनि दिलायो त्यो इलेक्सन अगाडि चुनाव अगाडि र युथहरूको सरकार भनेर पनि चिनिन्छ होइन कतिको चित्त बुझ्दो तरिकाले काम गरेको छ जस्तो लाग्छ ब्यालेन्स तरिकाले भन्दाखेरि बायस नभइकन भन्दाखेरि है त
7: काम त अब नयाँ के भन्छ जेएनजीहरूको प्रतिनिधित्व गर्दै आउनु भएको छ नयाँ सरकार होइन त्यसमा त्यो वेबाट हामी एकदमै होइन आउनु भएको छ गर्नुहुन्छ हामी एकदमै आशावादी छौँ अब गर्दै पनि हुनुहुन्छ होला अब हेर्दै जाउँ किनभने उहाँहरू अब प्रपर के भन्छ एकदमै उहाँहरू किनभने एक्सपिरियन्स्ड हुनुहुन्न होइन सिक्दै गर्दै जानुहुन्छ जे राम्रो गर्नुहुन्छ होला भन्ने लाग्छ
1: सायद 5 वर्षमा 15 लाख रोजगारीको अवसर दिने भन्नु लाग्छ
7: अब त्यो त गर्नुहुन्छ गर्नुहुन्न अब त्यो चाहिँ म
1: अहिले 4 महिनाको कुरा गर्दाखेरि
7: अहिले
1: पाथवे चाहिँ
7: उहाँहरूको अहिले के भनौँ यो फेरि विरोध गरे जस्तो लाग्छ होला तर उहाँहरूले अब एक अर्को पार्ट एक पार्टबाट हेर्दा उहाँहरू एक्सपिरियन्स हुनुहुन्न होइन किनभने नयाँ आउनु भएको छ नयाँ नयाँ जेएनजीहरूको प्रतिनिधित्व गर्दा आउनु भएको छ अनि अब उहाँहरूको काम हेर्दा चाहिँ खासै के भनौँ त्यो प्र्याक्टिकल हो जस्तो लाग्दैन किनभने अब जताततै जहाँ पनि होइन अब कोही चाहिँ सुसाइड गर्न बाध्य भयो त्यो फेरि सरकारले गएर त्यो धक्काले होइन किनभने त्यो बाध्य हुनु भएर हुनुभयो अनि अर्को त्यो जस्तो ग्यासहरूकै अहिले भइरहेछ होइन जताततै अब भनौँ न अहिले भइरहेछ नि अहिले यो के भन्छ हाम्रो रिलिजनको बारेमा चाहिँ होइन त हिन्दूमा चाहिँ त्यहीलाई विभेद भइरहेछ त्यसलाई नै व्यवस्थापन सानो सानो कुराहरूलाई नै भइरहेछ होइन त्यो भएर खासै अहिले यो तपाईँले भन्नुभएको छ 7 months भित्रको युवाहरूको रिजल्ट चाहिँ खासै त्यो चाहिँ खासै के भनौँ चित्त बुझ्दो छैन, तर अब गर्नुहुन्छ होला आशावादी छ।
1: अन्तिममा सुझाव चाहिँ के दिनुहुन्छ
7: कसलाई? सुझाव त त्यही हो, अब नीतिमा बनाउने मात्रै होइन कि अथवा बोल्ने मात्रै होइन कि, हामी नेपालीहरूको बोल्ने मान्नेहरू हुन्छ कि, बोल्ने मात्रै होइन अथवा नीति बनाउने मात्रै होइन कि, त्यसलाई इम्प्लिमेन्टेसन पार्टमा ध्यान जाओस् होइन। जे जे बनाएको छ एकदमै आफ्नो देश सुहाउँदो होइन कि, हामी स्विजरल्यान्ड बनाउँछौँ हामी भन्दै आउनुहुन्छ नि, स्विजरल्यान्ड बनाउनु छैन कि हाम्रो नेपाललाई, हामीलाई कतिपय यो पश्चिम भेगमा त त्यो हाम्रो छ नि सरकारी हाम्रो त्यो सिटामल निशुल्क त्यो पनि खान पाउनु भएको छैन कि, सिटामल दिएर त्यो नपाउने जो जसले जुन जुन सिटिजनसिप अथवा जुन जुन एरियामा उहाँहरूले पाउनु भएको छैन उहाँले लगेर दिनुहोस् क्या त्यो, अथवा कुनै सुत्केरी डेलिभरी गर्ने ठुलो हस्पिटल काठमाडौँमा त्यहीँ त्यहीँ छ त्यहाँ लगेर एउटा राखिदिनुहोस् क्या, त्यो नेपाल स्विजरल्यान्ड अथवा ट्रेन रेल केही ल्याउनु छैन कि, बस हाम्रो नेपालीको के भन्छ हाम्रो नेपालको त्यो परिवेश अनुसार लग्नुहोस्, हामीलाई स्विजरल्यान्ड चाहियो होइन होइन, यहाँको सोर्सहरूलाई रिसोर्सहरूलाई राम्रो ठाउँमा युटिलाइज गर्नुहोस्, अनि हाम्रो फाइनेन्सियल के भन्छ फाइनेन्सियल उसको ब्याकग्राउन्डको लागि त हाम्रो रिसोर्सहरू काफी छ नि त, तिनीहरूलाई युज गर्नुहोस् राम्रो ठाउँमा होइन। त्यही हो,
2: उहाँ हुनुहुन्थ्यो सोलुखुम्बु थुलुङ दुधकोशी गाउँपालिका घर भई अहिले काठमाडौँ बस्दै स्नातक पढ़िरहेकी विद्यार्थी सुमिना राई। देशभरका विभिन्न एफएम रेडियो स्टेशन उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम देश परदेशमा आज हामीले युवासँग रोजगारी उद्यमशीलता सिप सरकारी नीति र भविष्यका सम्भावना बारे अनुभव सुन्यौं। देश परदेशको समय आजलाई सकिन लाग्यो। कार्यक्रम सुन्नु भएकोमा तपाईंलाई धन्यवाद। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz साथै उज्यालो अनलाइन .com खबर र जानकारी पढ्न र सुन्न अनुरोध गर्दै आजलाई प्राविधिक साथी संघर्ष विष्टसँगै म महेश गेवाली पनि बिदा माग्छु। नमस्कार।

0: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एमपीआई भरतपुर चितवनको सूचना।
1: विगत तीन दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्वीलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एमपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषितर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
0: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 30 गते।
1: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
0: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एमपीआई भरतपुर चितवन,
1: फोन 056-421-261, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एमपीआईबाट शुरू गरौं।

नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना अदली सेवा ग्रही महानुभावहरु यातायात व्यवस्था कार्यालयबाट प्रदानगरी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरु प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ। कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।

0: हत्तेरीका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे कतै पाइन। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो? धत बहन, तिमी पनि कस्तो समनामा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुरुखुमोमा सबै थोक पाइन्छ त।
1: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हौ।
0: ल सुन बहिनी, सुरु दुखकुण्ड नगरपालिका ओडा नम्बर पाँचमा भएको शान्ति स्टोर एण्ड सप्लाई भने त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान जे खोज्यो त्यही तयार।
1: लौ, नयाँ सामान पनि पाइने, पुरानो सामान पनि मर्मत हुने।
0: यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
2: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स, सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर पाँच सल्लेरी सोलु खुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुल नारायण श्रेष्ठ 97-63-00-57-84 र विवेक श्रेष्ठ 98-62-82-00-00। सुनु दुतकुण्ड नगरपालिका पाँच सल्लेरी सुनु खुम्बु।
3: प्रिय श्रोता, अब प्रसारण हुँदैछ टीडब्ल्यूआर नेपालको प्रस्तुति कार्यक्रम मार्गदर्शन। कार्यक्रम सुनेर आश्वासित हुनुहोस्।

0: हाम्रो श्रोताहरू, आज हामी त्यस्तो संसारमा रहेका छौं जुन अन्धकार, पाप, दुष्ट अनि भ्रष्टताले भरिएको छ। संसारमा शान्ति आनन्द छैन। यस्तो परिस्थितिमा हामीले जीवनको सच्चा शान्ति, सच्चा मार्ग देखाउन, नैतिकपूर्ण जीवन जिउन, आत्मा शान्तिको जीवन, आदर्श जीवन जिउन मार्गदर्शन गर्नको लागि परमेश्वर र परमेश्वरको वचन धर्मशास्त्रको ठूलो हात हुन्छ। यही विचारलाई मनमा लिएर आज हामी पवित्र धर्मशास्त्र बाइबलबाट सन्देश लिन्छौं।
1: आज तपाईलाई मार्गदर्शन रेडियो कार्यक्रममा मेरो हार्दिक स्वागत छ। जब कसैले हामीलाई पवित्र, शुद्ध, धर्मी भन्छ, हामीलाई धेरै राम्रो लाग्छ। हाम्रो मन फुरुङ्ग हुन्छ खुशीले। तर धेरै पल्ट त्यसो भन्दा कहिलेकाहीँ खुशी नलाग्नु पनि सक्छ, किनकि आफ्नो वास्तविक जीवनका कुराहरू हामीलाई राम्ररी थाहा छ। साँचो धार्मिकता के हो त? यही विषयलाई लिएर म आज तपाईसित कुराकानी गर्नेछु। प्रभु येशूले शिक्षा दिनुहुँदा एकपटक यसो भन्नुभयो, मत्तीको सुसमाचार 5:23-25। तिमीले वेदीमा आफ्नो भेटी दान दक्षिणा चढ़ाउँदै गर्दा तिम्रो भाइको विरूद्धमा, उसको हृदयको विरूद्धमा तिम्रो केही छ भने, तिमीलाई याद भयो भने तिम्रो भेटी दान त्यही वेदीको सामु छोडेर जाऊ। पहिले आफ्नो भाइसँग मिलाप गर र त्यसपछि आएर आफ्नो भेटी चढ़ाऊ। तिम्रो वादीसँग अदालतमा जाँदा बाटोमै मिलाप गरिहाल, नत्र त वादीले तिमीलाई न्यायाधीशको हातमा सुम्पिदेला र न्यायाधीशले अफिसरको हातमा सुम्पिदेला र तिमी झ्यालखानमा पर्नेछौ। साँच्चै म तिमीहरूलाई भन्दछु, तिमीले एक एक पैसा चुक्ता नगरुन्जेल तिमी त्यहाँबाट उम्कने छैनौ। यो खण्ड थियो मत्तीको सुसमाचार 5:23-25। प्रभु येशूको शिक्षामा कुनै रहस्य छैन, बुझ्न नसकिने कुनै कुरा पनि छैन। सबै कुरा छर्लङ्ग छन्, पारदर्शी छन्, स्पष्ट छन्। थोरै पढेका व्यक्तिले पनि बाइबलमा येशूको शिक्षा पढ्यो भने सजिलै बुझ्न सक्छ। येशूका धेरै शिक्षाहरू हामी बाइबलमा पाउँदछौ। बाइबल दिनदिनै पढ्नुभयो भने तपाईंलाई राम्रो हुनेछ। यसले धेरै रूपबाट हाम्रो जीवनलाई निर्माण गर्दछ। हामीले भर्खरै पढेको बाइबलको खण्डमा प्रभु येशूले एउटा दृष्टान्त बताउनुहुन्छ। मानिलिनुहोस्, तपाईँ चर्चमा जानु भएको छ, वा देवालयमा जानु भएको छ, वा कुनै धार्मिक स्थलमा जानु भएको छ। हाम्रो धार्मिक वा आत्मिक जीवनमा केही फाइदा होस् भनेर नै हामी यी ठाउँहरूमा जाने गर्दछौ, वा यी ठाउँहरूसित हाम्रो जीवनलाई हामी संलग्न राख्दछौ। अनि परम्पराले हामीलाई सिकाएको छ कि हामीले दान दक्षिणा दियौं भने ईश्वरको कृपा हामीले पाउनेछौ। त्यसैले हामी दान दक्षिणा दिन्छौ, अरूको भलो होस्, ईश्वरको कृपा हाम्रो जीवनमा रहोस्। तर प्रभु येशूले के भन्नुभयो? उहाँको भनाईको अर्थ के हो? उहाँ भन्नुहुन्छ, हामीले दान दक्षिणा गर्नुभन्दा अघि हाम्रो जीवन परमेश्वरको सामु स्वीकार योग्य हुनुपर्छ। कसैलाई दुखी बनाएर, कसैलाई थिचोमिचोमा पारेर, कसैलाई शोषण गरेर दान दक्षिणा चढ़ाउँदा परमेश्वरले त्यो दान स्वीकार गर्नुहुन्न। परमेश्वर हामीले उहाँसँग मात्र सम्बन्ध राखेको चाहनुहुन्न। हामीले दिनदिनै भेट्ने मानिसहरू, हामीसँग काम गर्ने, पढ्ने, व्यापार व्यवसाय गर्ने मानिसहरू, गाउँघरका मानिसहरूसँग असल सम्बन्ध राखेको चाहनुहुन्छ। येशूले भन्नुभएको वचनको अर्थ त्यही नै हो। सबैसँग असल सम्बन्ध राखेर रा जिउनु धेरै राम्रो कुरा हो। परमेश्वरले त्यो मन पराउनुहुन्छ। असल सम्बन्ध कसरी राख्न सकिन्छ? सबैसँग असल व्यवहार गर्दा नै सबैसँग असल सम्बन्ध हुन्छ। हाम्रो समाजमा कतिपय कुरीतिहरू छन्। मानिसको स्थिति हेरेर व्यवहार गरिन्छ। शिक्षा, योग्यता, धन, घर घरानाको आधारमा सम्बन्ध राखिन्छ। परमेश्वरले यस्तो रीति रिवाज र परम्परा मन पराउनुहुन्न, विरोध गर्नुहुन्छ। प्रभु येशू आफैले पनि हर प्रकारका मानिसहरूसँग भेटघाट गर्नुभयो। उहाँले रोगीहरू, बिरामीहरू, झुग्गी झोपडीमा बस्नेहरू, निर्धनहरू, सड़कमा जीवन बिताउनेहरू, कुष्ठ रोगीहरू, समाजले बहिष्कार गरेकाहरू सबैलाई भेट्नुभयो। धनी मानिस, शिक्षित शासकहरूलाई पनि उहाँले भेट्नुभयो। उहाँले मानिसहरूलाई जीवनमा उत्साह दिनुभयो। कसैलाई चोट पुर्याउनु भएन, कसैलाई दुखी बनाउनु भएन, कसैको हानि गर्नु भएन। उहाँले सदा गुणले भरिएको जीवन जिउनु भयो। परमेश्वरको दृष्टिमा शुद्ध जीवन जिउनु भयो। हामी दान दक्षिणा दिन चाहन्छौ। धार्मिक कार्यहरू हामी गर्न चाहन्छौ तर प्रभु येशु भन्नुहुन्छ परमेश्वरलाई खुशी पार्नु भन्दा अघि हामीले कुनै मानिसलाई दुखी निराश बनाएको हुनुहुँदैन। परमेश्वरसित ठीक सम्बन्ध बनाउनका निम्ति मानिसहरूसित पनि ठीक सम्बन्ध हाम्रो हुनुपर्छ। प्रभु येशूले भन्नुभएको खास कुरा यही हो। कुनै भाइ वा बहिनीको मन दुखाएर परमेश्वरलाई खुशी पार्न सकिँदैन। परमेश्वरलाई प्रेम गर्छु भन्ने तर मानिसहरूलाई चाहिँ हेला उचो गर्ने कष्ट दिने यस्ता कुराहरू हुन सक्दैन। परमेश्वरले हाम्रो अन्तस्करणमा शुद्धता पवित्रता खोज्नुहुन्छ। त्यही कारण येशूले भन्नुभयो बेटी दान चढाउनु भन्दा अघि तिमीले चित्त दुखाएको भाइ वा बहिनीसित वा कुनै व्यक्तिसित सम्बन्ध चाहिँ सुधार गर, सम्बन्ध ठिक बनाऊ। किनकि परमेश्वरको नजरमा दान भेटी भन्दा महत्वपूर्ण मानिसहरूसितको सम्बन्ध हुन्छ। मानिसको सम्बन्ध चाहिँ महत्वपूर्ण छ। जसरी परमेश्वरसितको सम्बन्ध महत्वपूर्ण छ यो पनि महत्वपूर्ण छ। किन? किनकि सबै मानिसहरू परमेश्वरका छोरा छोरीहरू हुन्। परमेश्वरले हाम्रो दान भेटीलाई हेर्नुहुन्न तर हाम्रो हृदयलाई हेर्नुहुन्छ। अनि प्रभु येशूले अर्को कुरा पनि भन्नुभयो, उहाँले यसरी भन्नुभयो हाम्रो विरोध गर्ने मानिसहरूसित हाम्रो विरूद्ध मुद्दा हाल्ने मानिसहरूसँग मिलाप गर्नुपर्छ। परमेश्वर हाम्रो समाजमा पनि शान्ति र मेलमिलाप होस् भन्ने चाहनुहुन्छ। प्रभु येशू मानिस मानिसको माझमा मिलाप ल्याउन चाहनुहुन्छ। त्यसै कारण त उहाँले प्रेम र मिलापको सन्देश दिनुभयो। जीवित परमेश्वरलाई चिन्ने व्यक्तिले सदैव समाजमा शान्ति र मेलमिलाप चाहन्छ, यसैको खोजी गर्छ, यसैको निम्ति ऊ समर्पित रहन्छ। आज पनि प्रभु येशूले जे बोल्नुभयो हजारौं वर्ष अगाडि त्यो वचन जस्ताको तस्तै छ। आज पनि प्रभु येशू चाहनुहुन्छ कि हामी देखावटी धर्म कर्म नगरौं। प्रभु येशूको समयमा पनि देखावटी धर्म गर्ने मानिसहरू थिए। प्रपञ्च रस्तै हो, तिनीहरूले आफ्नो कार्यको ठूलो बखान गर्थे। प्रभु येशूले भन्नुभयो मत्तीको 6:2-4 होशियार बस, तिमीहरू मानिसहरूलाई देखाउनलाई धर्म कर्म नगर, नत्र त स्वर्गमा हुनुहुने तिमीहरूका पिताबाट तिमीहरूले केही इनाम पाउने छैन। यसकारण जब तिमीहरू दान दक्षिणा दिन्छौ तब आफ्ना सामु तुरै नबजाऊ, जस्तो पाखण्डीहरूले सभाघरहरू र सड़कहरूमा मानिसहरूबाट प्रशंसा पाउनलाई गर्दछन्। साँच्चैमा तिमीहरूलाई भन्दछु तिनीहरूले आफ्नो इनाम पाइसकेका छन्। तर जब तिमी दान दिन्छौ तिम्रो दाहिने हातले के गरिरहेको छ सो देब्रे हातले थाहा नपाओस्। तिम्रो दान गुप्तमा होस् र गुप्तमा देख्नुहुने तिम्रा पिताले तिमीलाई इनाम दिनुहुनेछ। मत्तीको सुसमाचार 6:2-4। हुन त हिजो आज यता कता मानिसहरूले धेरै सामाजिक सेवा गरिरहेको देखिन्छ अनि देखाउँछन् पनि, ठूला ठूला कार्यक्रमहरू गर्छन्। फेसबुकमा प्रशस्त यस्ता फोटाहरू देखिन्छ जहाँ मानिसहरूले धेरै नै सेवा गरिरहेका छन्। उहाँहरूले सेवालाई प्रदर्शन गरिरहेका हुन्छन् र अरू धेरै मानिसहरूले देखुन्, थाहा पाउन् र उहाँहरूको मान सम्मान गरून्, यही नै उनीहरूको हृदयको भित्री आकांक्षा हुन्छ। कतिपल्ट चर्चहरूले पनि यस्तो गर्छन्, दुईटा कम्बल बाँडो कि फोटो हालेर ठूल्ठूला उहाँहरूले आफ्नो कार्यको प्रशंसा आफै गरिरहेका हुन्छन्। प्रभु येशूले साँचो मनले शुद्ध हृदयले परमेश्वरको भक्ति गर्नु र उहाँको सेवा गर्नु भनी सिकाउनु भयो। कपटपूर्ण जीवन हामीले जिउनु हुँदैन भनी उहाँले बताउनु भयो। यस विषयमा उहाँले धेरै कुराहरू भन्नुभयो र उहाँले आफ्नो विचार प्रस्तुत गर्नुभयो। बाहिर एउटा भित्र अर्कै व्यक्ति भएर हामी जिउनु हुँदैन। तपाईँको जीवनको अवस्था कस्तो छ, कहिले तपाईँले विचार गर्नु भएको छ? निष्कपटता एउटा महत्वपूर्ण कुरा हो। धेरैको जीवनमा यस्ता गुणहरू छैन। यी मानिसहरू धेरै कपट बोकेर, झूठ बोकेर, अरूहरूलाई चेपेर, हेपेर, अफवाह उडाएर, उहाँहरू मुस्कान बोकेर हिँडिरहन्छन्। मानव एउटा बिरालोले दूध चोरेपछि उसले चाहिँ यसरी आँखा चिम्लेर चारैतिर हेर्छ र सोच्दछ कसैले पनि मलाई देखेन। तपाईँहरू मैले आँखा चिम्लदै संसार अँध्यारो हुँदैन, याद गर्नुहोस्। तपाईँहरू मैले निष्कपट हृदय लिएर परमेश्वरलाई पुज्नुपर्छ, उहाँको भक्ति गर्नुपर्छ। यो कुरा कहिले नभुल्नुहोस्। परमेश्वरले अन्तस्करणमा सत्यता खोज्नुहुन्छ। उहाँले हाम्रो हृदयको अवस्था जान्नुहुन्छ। उहाँले हामीलाई बाहिरी रूप हेरेर होइन तर हृदय भित्रको हृदय देख्नुहुन्छ। उहाँले बाहिरी रूप हेर्नुहुन्न। उहाँले हाम्रो नाटक मन पराउनुहुन्न, उहाँले हाम्रो जीवनको साँचो धार्मिक व्यवहार मन पराउनुहुन्छ। परमेश्वरले अन्तस्करणमा सत्यता खोज्नुहुन्छ। तपाईँ र मेरो हृदय कस्तो छ उहाँले जान्नुहुन्छ। उहाँदेखि हामीले केही लुकाउन सक्दैनौ, यो उहाँको वचनमा स्पष्ट छ। हामी एक पारदर्शी र प्रभुप्रति समर्पित भएर निष्कपट हृदय बोकिकन उहाँको सेवामा निरन्तर अघि लाग्न सकौं। परमेश्वरले तपाईंलाई प्रशस्त आशिष

0: प्रिय श्रोताहरू, आजको कार्यक्रम सुनि तपाईँलाई कस्तो लाग्यो? आशा गर्छौ निश्चय नै आशिषमय भयो होला। यदि यस कार्यक्रम प्रति तपाईँको कुनै प्रश्न, जिज्ञासा र सुझाव छन् भने, साथै बाइबल सम्बन्धी कुनै पुस्तक पुस्तिका प्राप्त गर्न चाहनुहुन्छ भने निर्धक्क साथ हामीलाई पत्रचार गर्नुहोला। पत्रचारको लागि हाम्रो ठेगाना TWR नेपाल, GPO बक्स नम्बर 8975, EPC 2561, काठमाडौँ नेपाल। SMS को लागि NTC प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9847036579 भने, एनसिल प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9813300690, फोन नम्बर 01551100353, र साथै हाम्रो वेबसाइट www.twrnepal.com मा लगइन गरी अनलाइन मार्फत रेडियो पनि सुन्न सक्नुहुनेछ।
1: नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना, अदली सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर। यौन हिंसाबाट बचौ र बचाऊ। यौनसन्य हिंसा सामाजिक अपराध हो। बालबालिका यौनसन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी, आफन्त, साथीभाइ, परिचित, नातेदार र जोसुकी हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बालबालिकाको चालचलन, बानी बेहोरा, अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौ। बालबालिकासँग नियमित सम्वाद गर्ने गरौ। आन्तरिक मामिला तथा कानून मन्त्रालय, कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश। मौसम सम्बन्धी सही सूचना प्राप्त गरौ, सुरक्षित भविष्य निर्माण गरौ। मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौ। मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौ। प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ। जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौ। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ। ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ। वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ। वातावरण संरक्षण गरौ, जीवन रक्षा गरौ।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय, कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
1: यौन हिंसाबाट बचौ र बचाऊ। यौनसन्य हिंसा सामाजिक अपराध हो। बालबालिका यौनसन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी, आफन्त, साथीभाइ, परिचित, नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बालबालिकाको चालचलन, बानी बेहोरा, अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौ। बालबालिकासँग नियमित सम्वाद गर्ने गरौ।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय, कोशी प्रदेशद्वारा जनहितमा

0: पहिलो र टिकाउ यी सबै देशको यसै हो हाम्रो पहिलो रोजाई
1: उपभोक्ता अधिकारको संरक्षण गरौं गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं कारोबारमा बेद विषोक लिने र दिने गरौं कारोबारलाई पारदर्शी बनाऊ नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना बनाऊ वस्तु सेवाको मूल्य मात्रा म्यासकी नीति गुणस्तर एकिन गरे मात्र खरिद बिक्री गरौं वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति मागौ निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगीमा स्थानीय प्रशासनमा उजुरी गरौं आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश
2: सोलु खुम्बु कानून क्याम्पसको एलएलबीमा भर्ना सम्बन्धी
3: सोलु खुम्बु कानून क्याम्पसमा शैक्षिक सत्र 2083/84 लागि 3 वर्ष एलएलबी प्रथम वर्षको भर्ना खुलेको हुँदा कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण गरेका इच्छुक व्यक्तिहरूले निम्न अनुसार भर्ना हुनुहुन जानकारी गराइन्छ
4: भर्ना कार्यक्रमको मिति
3: भर्नाको लागि आवेदन फारम वितरण भदौ 1 गतेदेखि भदौ 30 गतेसम्म प्रवेश परीक्षा असोज 10 गते नतिजा प्रकाशन असोज 11 गते भर्ना म्याथ असोज 12 गतेदेखि असोज 25 गतेसम्म कक्षा सञ्चालन कार्तिक 10 गतेदेखि रजिस्ट्रेसन फारम भर्ने म्याथ कार्तिक 30 गतेसम्म सब जानकारीका लागि 9851001056 9841828445 र 9842487750 गीता घिमिरे क्याम्पस प्रमुख

0: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 समिरीको बुद्ध भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रुमा 1 दशकभन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ।
0: हाम्रा सेवाहरू
1: दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आमा निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छूट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छूट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक विदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98528703 5 र 98160034213।
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 समेरी सोलुखुम्बु।
2: हत्तेरीका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका 4-4 वटा पसल चारे कतै पाइन। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो?
3: धत बहिनी, तिमी पनि कस्तो समनामा छौ?
2: बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुम्बुमा सबै थोक पाइन्छ त।
3: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हो।
2: ल सुन बहिनी, सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 रहेको शान्ति स्टोर एण्ड सप्लाई भनी त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान जे खोज्यो त्यही तयार।
3: लौ, नयाँ सामान पनि पाइने, पुरानो सामान पनि मर्मत हुने।
2: म त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
0: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 97-63-00-57-84 र विवेक श्रेष्ठ 98-62-82-00-00।
2: सोलु दुधकुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु।
4: सड़क प्रयोग गर्दा ध्यान दिउँ, सड़क सीमा अतिक्रमण नगरौं, सड़क सीमामा अस्थायी एवं स्थायी संरचना निर्माण नगरौं, सड़कको नाली थल तथा पानी निकास बन्द हुन नदिउँ, सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गरौं, सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं, सवारी साधनमा घुम्लिएर वा छतमा बसेर यात्रा नगरौं, सड़कको क्षमता भन्दा बढ़ी भाग प्रयोग नगरौं, जेब्रा क्रसिङबाट मात्र बाटो काट्ने गरौं, सड़कको तत्काल मर्मतमार गर्ने गरौं, यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गरौं।
5: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
6: मोबाइल ड्राइभिङ टाइम प्रेम गर्ने युगल जोडी स्पिडमा हुँदा अझै भए बोबा आमा दुईजना
7: खै जन्मदाता दिनुहोस् त।
8: जन्मदर्ता गरेको छैन नि म्याडम।
7: लौ, जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
8: मलाई त थाहा नै थिएन म्याडम।
7: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ।
8: पहिला कसैले भनेन
9: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
10: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
2: विवाहको सूचना पति र पत्नी दुवै जनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
10: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
11: वन जंगल को छेउमा घर आँगन पर

0: यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्। यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबुल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ। साथै एलसीडी, एलईडी टीभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
1: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
0: प्रोप्राइटर अजय पञ्चियार, सम्पर्क नम्बर 9809609094 र 9833868418। वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरी, सोलुखुम्बु,
1: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र।
2: हेलो
3: हेलो बहिनी, सन्चै छौ?
2: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
3: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
2: अनि हुलाकमा पो जानु?
3: हो नि, हुलाकमा जाऊ न।
2: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
3: तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
2: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
3: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
2: ए, सहरमा मात्र होला नि?
3: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
2: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
4: नेपाल सरकार विज्ञापन हो।
5: हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
6: हो र? होइन होला त्यस्तो त।
7: सोहिता, तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
6: के भएन मिस,
7: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यो? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्ग भङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
6: हुन्छ।
8: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
9: हाम्रो के दोष सर पक्रिनु भएको सर?
10: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई? के दोष छ भनेर हुन्छ?
11: हामी त जन्ती गएका त हौ नि सर।
10: त्यही त कुरो बिग्रियो, बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त, उल्टै जन्ती जाने, भोज खाने अनि पक्राउ परिन्न त।
9: तिनकै बाबुआमालाई पक्रिनु न सर, हामीलाई छाडिदिनु।
10: तिनका बाबामा पक्राउ परिसक्यो, ती त अब 3 महिना जेल बस्छन्।
11: तिनलाई पक्रिहाल्नु भएछ, अब यसरी बाल विवाह गर्न दिनु सर गाउँ घरमा, एकपटकलाई छोडिदिनु सर।
10: अब कानूनले त्यसो भन्दैन, बाल विवाह गराउने लमीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ। अब यो थुन्ने र छन्ने काम पुलिसको होइन, अदालतले गर्छ, चुप लाएर बस्नुहोस्।
12: बाल विवाह न्यूनीकरण सम्बन्धी रेक नेपालको जनहितमा जारी सन्देश।
5: सुन्न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
6: हो र?
5: होइन होला त्यस्तो त।
7: सोहिता, तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
6: के भएन मिस,
7: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यो? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई

0: तस्पर्श कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्ग भङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
1: बोक्सी अन्धविश्वास हो। बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड। न्यू स्टार कलरिया तथा सोलामाई अफसेट प्रिन्टिङ प्रेस सोलोदूत कुण्डी नगरपालिका 5 सल्लेरी सुलखुम्बु। विगत देखि नै ग्राहकहरूको विश्वास जित्दै आएको न्यू स्टार कलरिया तथा सोलामाई अफसेट प्रिन्टिङ प्रेस थप सेवाहरूका साथमा सबैसँग हाम्रा सेवाहरू प्रेस सम्बन्धी सम्पूर्ण काम, किताब, क्यालेण्डर, ब्रोसर, बिल, मिटर प्याड, रजिस्टार, विवाह कार्ड, फ्लेक्स प्रिन्ट, बोर्डिङ बोर्ड, फोटो, जर्सी प्रिन्ट, गाडी तथा बाइकको नम्बर प्लेट छपाई गरिन्छ। साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ। दिव्या कम्पनीको एलईडी बल्ब, पावर सकेट, प्यानल लाइट, ट्युब लाइट, प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ। सिजी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ। सिजी कम्पनीको फ्रिज, डिप फ्रिज, वासिङ मेसिन, माइक्रोओभन, मुहाउने गिजर, ग्यास चुलो, भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ। एलईडी टिभी, कम्प्युटर, ल्यापटप, कलर प्रिन्टर, फोटोकपी मेसिन, झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रंगीन सिसा, फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ। हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी, कब्जा, चेस्टुनी, पाल्चा, वाल, मिक्सर, मुहाउने सावर बेसिन, धारा, कमोड, पेन सेट, पीभीसी पाइप, सीपीभीसी पाइप पाइनुका साथै फ्रिज, डिप फ्रिज, वासिङ मेसिन कम्पनीको मूल्यमा पाइन्छ भने यी सबै मर्मत पनि गरिन्छ र ग्यास वेल्डिङ, इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ। यति मात्रै होइन, सल्लेरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिण्डर, ग्यास चुलो साथै सबै खालका बाइक तथा स्कुटरहरू मर्मत गरिन्छ। पार्ट पुर्जाहरू, मोबिल, हेलमेट, रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ। नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ। सम्पर्क नम्बर 0385203089, 0385203060, मोबाइल नम्बर 9860324426 र 9841905549। न्यू स्टार कलर ल्याब तथा ज्वालामाई अफसेट प्रिन्टिङ प्रेस सल्लेरी सुलखुम्बु।
3: नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावहरू सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा अधिकार कार्यालय प्रमुखसँग सम्पर्क राख्न सक्नुहुनेछ।
4: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।

0: ई अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरि तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन तत्काल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बताउँ। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिला गरेमा थप जरिमाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका तर्कहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिस समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एट क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक हुँदछ। सवारी चालक अनुमति पत्र हुनु भएको जिम्मेवार हुनु हो। ट्राफिक नियम सड़क चिन्ह र गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाईँ ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म हुँदा ई रिक्साको सीमा छनौट गरी स्वयं परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 14 भन्दा अगाडि 5 वर्ष र 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईँलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोसी प्रति

0: कत्तेरीका बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठेक्का फुत्किए।
1: ए के भो दौडिदिई पो आइस त
0: दाई, हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारेको
1: भन कुहो थियो। अर्काको भाग खोज्ने, यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ।
2: बुवा, तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ? ठेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ? तपाईँ समाजका जान्ने बुझ्ने भनौदारको एकलौटी अनि अहंताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो? विकासका कार्यमा राजनीति नगरौं, समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौ, अधिकारको दुरूपयोग नगरौं, जनहितको लागि सुनु एफएमले तयार पारेको सामाजिक सन्देश।
3: ए श्याम भाई, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
4: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
3: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
4: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
3: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
4: यता आइजाउ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
3: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्छ। नमस्कार उपप्रमुख।
4: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
5: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
4: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
6: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख थियो।
4: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
6: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
3: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नु भयो। अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
7: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
8: स्थानीय तहमा दर्ता भएका यी विस्ताको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना,
9: यातायात व्यवस्था कार्यालयमा दर्ता भई स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सकल बिल बुक भएमा सोको आधारमा स्थानीय तहबाट सुरुवा फिर्ता गरेको निष्ठा समेत राखी सोही दर्ता नम्बर कायम हुने गरी अभिलेख खड़ा गरिनेछ। यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सकल बिल बुक नभएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाण पत्र बिल बुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाण पत्र राखी प्राविधिकको नम्बर कायम गरी बिल बुकको प्रतिलिपि दिनेछ। त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाण पत्रको सकल गरीमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि जारी गरिनेछ। सोझै स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्साहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाण पत्र मेलभूत समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ। सेवाग्राहीले नागरिकताको फोटो कपी दुई प्रति हालसालै खिचिएको फोटो सवारी दर्ता प्रमाण पत्रको फोटो कपी सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरीको फोटो सवारी साधनको पूर्ण भाग देखिने गरीको फोटो संलग्न राख्नु पर्नेछ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।

0: बाबा मलाई आज स्कूल जाने मन छैन आज जाँदिन नि है
1: नो किन नि के भयो सन्चो भएन
0: हैन यतिकै जाने मन लागेन
1: यतिकै पनि हुन्छ
0: मैले साइन्स को कन्ठे गर्न सकिन सरले कुट्नु हुन्छ
1: ए कुरा त्यस्तो थियो नहेर म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिना गुरु
2: नमस्ते कति टाइमले पाल्नु भयो
1: आज रिनाले स्कुल जान्न भन्नु साइन्सको कन्ठ गर्न सकिन अरे सरले पिट्नुहुन्छ भन्दै थिए
2: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहीँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिमाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
3: म्याडम नेपाल सरकार विज्ञापन बोर्ड
4: नमुना दुधकुण्ड आयल फर्म स्टोर हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-85-35-19 समुद्र साक्य 9861-83-35-34 टेलिफोन 0385-20-243 नमुना दुधकुण्ड आयल फर्म स्टोर प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862-82-13-87 नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै यूआई सम मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाड़ी मरमत सम्बन्धी सेवा उपलब्ध छ यहाँ साना तथा ठूला जुनसुकै गाड़ी मरमत गरिन्छ सम्पर्क रमिला श्रेष्ठ 9862-93-06-46 नमुना दुधकुण्ड आयल फर्म स्टोर सोलु दुधकुण्ड नगरपालिका साथ गारमा जोर बौद्ध सुलुखुम्बु
5: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ
6: यहाँ साउजी को हुनुहुन्छ यता बोलाउनुहोस्
7: किन खोज्नु भएको होला हजुर
6: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने
7: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन त्यही भएर मैले खाना बस्न दिएको छु काम लिएको छु हजुरहरूलाई के मतलब हो र यस्तो कुरा
6: हेर्नुहोस् हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ तपाईँ हामीसँग जानुपर्छ
7: हिँड्नुहोस् हजुर होइन कसले उजुरी गर्यो मैले त त्यस्तो गरेको छैन हजुर मैले त उनीहरूकै लागि गरेको यसो नगरौँ न हजुर
8: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ
9: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ बाल बालिकालाई श्रम होइन शिक्षा दियौ
10: और प्रिंट मुजुकर को रकम सवारी साधन को नंबर एक गणेश सम्बन्धी सूचना आदरणीय सेवाग्राही महानुभावहरु तपाईले आफ्नो सवारी साधन को वार्षिक रूप में बुझाउनु पर्ने सवारी कर नवीकरण वस्तु र लगायत अन्य कर सम्बन्धी वितरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालय में गएर कर प्रिंट मांग्न बैंक भोचर गर्न अघि सवारी कर तथा वस्तु एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्न हुन यस्तै सूचना मार्फत अनुरोध गरिन्छ कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय किराँतगर
11: एउरो आज मेरो जन्मदिन हो याद त छ नि
12: संसारकी सबैभन्दा राम्री मेरो प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी बोलाउँदा र ल आँखा बन्द गर त
11: त्यसै जिस्किनुहुन्छ हजुर पनि ल आँखा बन्द गरे
12: ल अब आँखा खोला त
11: वाउ कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकैपटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र अरू कहाँबाट हुनु र हजुर विधान सुनसादी पसलबाट हो नि विधान सुनसादी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनसादीका आकर्षक गर गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी मालदारी तिलहरी लगायतका गर गहना नेटको भावमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान रोहपाल सम्पर्क नम्बर 97 42 28 40 56 र 98 67 53 0 620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुनसादी उद्योग सोलु दुतकुण्ड नगरपालिका कुडा नम्बर 5 सलेरी सोलुखुम्बु
13: ए बाबु हतियार सच बालेर जाऊ
14: आ पर्दैन आमा त्यही पुग्ने त हो एकैछिन त हो नि म पुगेर आइहाल्छु कि
13: बर्खाको बेला छ अध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने नत्र त सर्पले टोकिहाल्छ नि
14: है बल्ल सम्झे सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गम बुट लगाउने सुत्नु अघि ओछ्यान टकटक्याउने झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो
13: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन
14: भन्नुभयो नि मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो
13: हो सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ सानो लापरवाहीले ज्यान जान सक्छ
15: सतर्कता अपनाउने गरौं सुरक्षित बनौं
16: नेपाल सरकार विज्ञापन बोर्ड
17: बालबालिकालाई लागू औषध दुरूपयोगबाट बचाउ लागू औषध सामाजिक अपराध हो कोही कसैले प्रयोग नगरौं बालबालिकालाई लागू औषधको प्रयोगबाट टाढा राखौं बालबालिकाको संगतमा ध्यान दिउ लागू औषधबाट हुने हानि र कानूनी परिणामको बारेमा जानकारी दिउ बालबालिकासँग नियमित संवाद गर्ने गरौं बालबालिकालाई घरमा माया र समय दिने गरौं विद्यालयमै जीवन उपयोगी शिक्षा दिने गरौं बालबालिकाको सकारात्मक गतिविधिलाई प्रोत्साहन गरौं
18: आन्तरिक मामिला तथा कानून मन्त्रालय कुचि प्रदेशद्वारा जनहितमा सारी सन्देश
19: ए श्याम भाइ त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ किन हो तिमीलाई केही थाहा छ
20: खोइ दिदी ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे के भएको हो कुन्नी
19: त्यसो हो भने यसो गर्नु पर्ला भाइ उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ
20: ए दिदीले सही भन्नुभयो उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न
19: ए भाइ बहिनी हो तिमीहरू के गर्दैछौ त्यहाँ
20: यता आइजाऊ न एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो
19: कहाँ जाले दिदी उपप्रमुखलाई भेट्छ नमस्कार उपप्रमुखज्यू
20: ओहो नमस्कार नमस्कार सबैजना आउनु भएछ त ल बसौँ बसौँ कति कामले होला आउँदै नआउने साथीहरूलाई पनि देख्छु त
19: खासमा कुरा के हो भने उपप्रमुखज्यू हाम्रो गाउँपारीको बाटो बन्दै थियो बन्दा भन्दै रोकिएछ अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई
20: ए त्यो पारीको बाटो बन्दै छ त बनिहाल्छ नि किन हतार गर्नु भए हामी त बाटो बनाउने भनेर त आएका हौ नि हतार नगरौँ न साथीहरू बन्छ रोकिएको पनि 5-6 महिना भइसक्यो के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख थियो बाटो बन्छ समयमै बन्छ म अरू के भनौँ हेर्नुहोस् अहिले अलि हतारमा छु पछि कुरा गरौँ अहिले चाहिँ म निस्केँ है अब यतिकै छोड्न हुन्न साथीहरू बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ
19: अनि के गर्नु त अब उहाँ त निस्किसक्नुभयो अब यसो गरौ दिदी म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु हेरौ न के भएको रहेछ
21: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण सडक धारा वा अन्य योजनाको निगरानी गरौं शंका लागे उजुरी गरौं भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ सचेत नागरिकको भूमिका निर्वाह गरौं

0: आइया भनेर पो बसेछ त बिरामी हो क्या हो
1: तीन दिन देखि दात दुखेर म त हैरान भए नि उपचार गर्न काठमाडौँ नै जानु पर्छ
0: कति पीर मानेको के को काठमाडौँ जानुपर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त बरु जानुस् त्यही
1: हो र के डेन्टल रे
2: एभरेस्ट डेन्टल क्लिनिक सुलुदूत कुण्डनगर पालिका 5 बसन्त बजार सल्लेरी सुलुखुम्बु
0: हाम्रा सेवाहरू
2: दाँत सफा गर्ने दाँत टल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखाई दाँत निकाल्ने दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने निक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँतको एक्सरे गर्ने सुन चाँदीको दाँत राख्ने गिजा सुन्निने रगत आइराख्ने मुख गनाउने समस्याको उपचार गर्ने बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने बच्चाको उमेर नपुगी दाँतमा किरा